0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाए यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ

सित्तैमा दिनुभयो ख्रिस्ट येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा न्याय विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित छु। र आजको वचनको शीर्षक रहेको छ, तपाई विजेता बन्न जन्मिनु भएको हो। रोमीको पुस्तक 8:37 भन्छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौ भनिकन चाहिँ यस खण्डमा बताइएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, प्रभुले तपाईँलाई विजय हुनको लागि उहाँले धरती टेकाउनु भएको, तपाईँले जे वरदान लिएर आउनु भएको छ, जे कुराको लागि तपाईँलाई उहाँले धरती टेकाउनु भएको छ, ती कुरामा तपाईँलाई सफल भन्दा पनि महासफल बनाउने उहाँको योजना हो। के तपाईँले त्यस कुरामा विश्वास गर्नुहुन्छ? यो पदले भनेको कुराहरू त्यही नै हो। परमेश्वरले तपाईँलाई हारको लागि सृष्टि गर्नु भएको होइन। तपाईँले कठिनाई, विरोध, अविश्वास वा असफलताको सामना गर्नु पर्ला, तर यी सबै कुराहरूले तपाईँको अन्तिम गन्तव्यलाई निर्धारण गर्दैन। यी गन्तव्य यही हो भनेर चाहिँ बताउँदैन। परमेश्वरले तपाईँलाई विजय हुन बोलाउनु भएको हो। पहिलो योहन्नाको पुस्तक 5:4 परमेश्वरबाट जन्मेको हरेक कुराले संसारलाई जित्दछ भन्छ। त्यस खण्डमा बताइएको छ, यदि तपाईँ परमेश्वरबाट जन्मिएको हो भने, यानि परमेश्वरमा तपाईँले भरोसा राख्न सक्नुहुन्छ भने, तपाईँमा विजय प्राप्त गर्ने जीवन तपाईँभित्र छ। त्यो कुरालाई तपाईँले विश्वास गर्न सक्नुपर्छ। हो, जिन्दगीमा दुष्ट आत्माले विभिन्न कुराहरूमा तपाईँलाई पछार्न सक्छ, लडाउन सक्छ। एउटा अफिसमा एकजना हाकिम हुनुहुँदो रहेछ र त्यहाँ उहाँलाई सरसफाई गरेर सहायता गर्ने एकजना युवती रहेछन्। तिनी सुन्दरी रहेछन् र हाकिमको आँखा त्यो सुन्दरी स्त्रीमा जान सुरु गरेछ र बीचमा उहाँहरूको बीचमा त्यो अपराधी सम्बन्धहरू पनि हुन सुरु गरेछ। र त्यस्तो भएपछि फेरि पछि गएर हाकिमले महसुस गर्नुभएछ, म त विवाहित मान्छे हुँ, म त बालबच्चा भइसकेको व्यक्ति हुँ, मैले यसो गर्नु उचित छैन, म यसरी किन फसेको छु भनेर चाहिँ उहाँले त्यसरी सम्झिन थाल्नु भए पछाडि, अनि उहाँले प्रभुमा पश्चाताप गरेर फेरि उहाँले नयाँ जीवन, विजयको जीवन उहाँले सुरु गर्न कोसिस गर्नुहुँदाखेरि त्यो स्त्रीले भन्न लागेछिन्, तपाईँले मसँग लगातार शारीरिक सम्बन्ध राख्नु भएन भने म तपाईँको श्रीमतीलाई तपाईँले मलाई जिन्दगीमा के गर्नुभएको छ भन्ने कुरा म बताइदिनेछु। त्यति मात्र होइन, म सबैतिर हल्ला पनि गर्नेछु भनेर चाहिँ उहाँले भनेपछि फेरि उहाँ हाकिम त्यही स्त्रीसँग फस्नु भएछ र लगातार उहाँलाई त्यसरी उसले चाहिँ फसाउँदै रहेछन्। त्यस्तै प्रकारले उनको धन सम्पत्ति पनि विभिन्न कुराहरू भन्दै लिएर जाँदै रहेछन्। त्यही प्रकारले उहाँले हारको जीवन जिइराख्नु भएको रहेछ। तर उहाँले एकपटक प्रभु येशूलाई मुक्तिदाता भनेर चिनिसकेको व्यक्ति हुनु भएको कारणले गर्दा मलाई त प्रभुले विजय भन्दा पनि महाविजय बनाइसक्नु भएको कुरा हो। त्यसले गर्दाखेरि म यसरी हारको जीवन जिउनु हुँदैन, म यसरी डर त्रासको जीवन जिउनु हुँदैन भन्ने उहाँलाई लाग्दो रहेछ। तर फेरि फसिहाल्नु हुँदो रहेछ। त्यसो गर्दा गर्दा गर्दा गर्दा त जो परमेश्वरले भन्नुभएको रोमीको पुस्तकमा जुन अघि मैले पढेर सुनाए 8:37 प्रभुले हामीलाई विजय भन्दा पनि महाविजय बनाउनु भएको छ भनेर चाहिँ भनिएको कुरा त उहाँलाई हो कि होइन भन्ने जस्तो हुन सुरु गरेछ। तर एक दिन पवित्र आत्मा परमेश्वरले उहाँको हृदयमा त विजय हुनपर्छ, त्यो त श्रीमतीलाई भन्दे कि म यस प्रकारले फसेँ तर म अब यसरी कहिले पनि अपराध दोहोऱ्याउँदिन भनेर चाहिँ भनेर चाहिँ पवित्र आत्मा परमेश्वरले भन्नुभएछ र श्रीमतीलाई भन्नुभएछ र उहाँको अफिसको बोर्डलाई पनि उहाँले भनिदिनु भएछ, म यस प्रकारले फँसेको हुँ तर म फेरि यस्तो पाप दोहोऱ्याउन चाहन्न भनेर चाहिँ उहाँले भनिसक्नु भएको रहेछ। र उहाँ विजयमा हिँडिराखेको समयमा फेरि अफिस आउनु भएको समयमा फेरि त्यही स्त्री आउनु भएर उहाँलाई फेरि व्यभिचार गर्नको लागि आह्वान गरिछिन्। यता योसेफलाई त्यो पोतिफरको श्रीमतीले गरे जस्तै त्यो समयमा उहाँले भन्नुभएछ, तिमीले गर भन, अब मलाई डर छैन किनकि मैले त मेरो श्रीमतीलाई भनिसके, यो पाप खुलासा गरिसके र हाम्रो अफिसको बोर्डलाई पनि मैले भनिसके, त्यसले गर्दाखेरि अब म फेरि यो पाप दोहोऱ्याउनेवाला छुइनँ भन्छ। उहाँले त्यसरी भन्नुभएपछि त्यसपछि चाहिँ तिनले फेरि उहाँलाई कर लगाउनु भएन रहेछ। त्यो पछि उहाँले विजयको जीवन लिएर जानु भएछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, धरतीमा दुष्ट आत्माले विभिन्न प्रकारले विजय व्यक्तिहरूलाई हराउनको लागि यो प्रकारले कमजोर मानिसहरू मार्फत प्रयासहरू गर्दछ। तर पवित्र बाइबलले यो बताएको छ, तपाईँ पापमै लडिराख्नु पर्दैन। हो, दुष्ट आत्माले पापमा मानिसलाई लडाउला, तर तपाईँलाई उहाँले खडा गर्न सक्नुहुन्छ। तपाईँ उहाँमा खडा हुन सक्नुहुन्छ र उहाँले तपाईँलाई खडा गरेरै छोड्नुहुन्छ भनेर चाहिँ बाइबलले त्यो बताएको हो। कारण तपाईँलाई विजय गराउनको लागि उहाँले धरती टेकाउनु भएको हो, हराउनको लागि, तपाईँको नाम निशानै मेटाउनको लागि, तपाईँ कोही होइन भन्ने बनाउनको लागि प्रभुले तपाईँलाई ल्याउनु भएको होइन। तपाईँको विजय चाहिँ ख्रिस्ट येशूबाट आउँदछ। विजय भनेको जीवनमा कहिले समस्या नआउनु होइन। विजय भनेको समस्याले तपाईँको जीवनमा अन्तिम निर्णय गर्न नसक्नु पनि होइन। विजय भनेको चाहिँ प्रभु येशूबाट आउँदछ। र योहन्नाको पुस्तक 16:33 प्रभु येशूले भन्नुभयो, संसारमा तिमीहरू हुँदाखेरि तिमीहरूलाई संकष्ट चाहिँ हुन्छ, तर साहस गर, मैले संसारलाई जितिसकेको छु भनिकन उहाँले त्यस खण्डमा भन्नुभयो। लड्नु तपाईँको कथाको अन्त्य होइन प्रियहरू। धर्मी मानिस पनि लड्न सक्छ, तर त्यो व्यक्तिलाई परमेश्वरले फेरि उठारै छोड्नुहुन्छ। हितोपदेशको पुस्तक 24:16 भन्छ, धर्मी 7 लड्छ र पनि ऊ उठ्दछ भनेर चाहिँ त्यहाँ बताइएको छ। त्यसले गर्दाखेरि तपाईँ उठ्नुहोस्। तपाईँलाई विजय हुनको लागि परमेश्वरले धरतीमा तपाईँलाई टेकाउनु भएको हो। अनुभवबाट सिक्नुहोस्। लड्नु भयो भने म सकिएँ नभन्नुहोस्। दुष्ट एकचोटि लड्छ, लडेको लडेकै हुन्छ भनेर चाहिँ भनिएको छ भने, धर्मी 7 लड्छन् र पनि धर्मी उठ्दछ भनेर चाहिँ भनिएको छ। र तपाईँ लडेको अवस्थाबाट तपाईँले अनुभव लिनुहोस्, एउटा शिक्षा सिक्नुहोस्। म स्वयं आफै असल हुन सक्दिनँ, मलाई पवित्र आत्मा परमेश्वरको जरुरत पर्ने रहेछ भनेर चाहिँ तपाईँले एउटा पाठ सिक्नुहोस्। परमेश्वरसँगै तपाईँ अघि बढ्नुहोस्, विजेताको रूपमा हिँड्नुहोस्। विजेताले फरक तरिकाले सोच्छ, म सक्दिनँ भन्नुको सट्टा मेरो साथमा प्रभु हुनुहुन्छ भनेर चाहिँ विजेताको बोली त त्यस प्रकारको हुन्छ। विजेताले समस्याको पहाडलाई मात्रै हेर्दैन, तर विजेताले त प्रभुको मुहारलाई हेरिराख्दछ। जबसम्म पत्रुसले प्रभुको मुहारलाई हेरेर पानीमाथि हिँडिराख्नुभयो, उहाँ पानीमाथि हिँड्न सक्नुभयो। तर जब उहाँको आँखा हटाएर त्यो समस्याको छालहरूतर्फ उहाँले हेर्न सुरु गर्नुभयो, उहाँ त्यहाँ डुब्न पनि सुरु गर्नुभयो। र दुष्टले हाम्रो आँखालाई प्रभुबाट टाढो बनाउने कोसिसहरू गर्दछ, तर हामीले हाम्रो आँखालाई प्रभुको मुहारबाट टाढो लान दिनु हुँदैन प्रियहरू। र प्रभुले तपाईँलाई सामर्थ्य बनाउनु भएको छ। प्रभु येशूमा तपाईँले सब कुरा गर्न सक्नुहुन्छ। फिलिपीको पुस्तक 4:13 यसरी लेखिएको छ, यो खण्डलाई पनि म पढिदिँदछु। जसले मलाई शक्ति दिनुहुन्छ, यसको अर्थ ख्रीष्ट येशूले तपाईँलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। र ख्रीष्ट येशूमा तपाईँले सब कुराहरू गर्न सक्नुहुन्छ, किनकि तपाईँ प्रभु येशूमा एक विशेष व्यक्ति हुनुहुन्छ। तपाईँलाई जुन उद्देश्यले धरती उहाँले टेकाउनु भएको छ, त्यो उद्देश्यमा उहाँको तर्फबाट विजय बनाइसक्नु भएको छ। अब तपाईँको तर्फबाट त्यो कुरालाई विश्वास गर्न सक्नुहुन्छ हुन्न, त्यो चाहिँ तपाईँमा भर पर्छ। र तपाईँलाई विजय बनाउनको लागि तपाईँलाई उहाँले धरती टेकाउनु भएको हो। तपाईँ डरतर्फ मन नलगाउनुहोस्, तर प्रभुतर्फ मन लगाउनुहोस्। समस्यातर्फ मन नलगाउनुहोस् र समस्या मात्र बोली नराख्नुहोस्, तर प्रभुतर्फ मन लगाउनुहोस्। र अघि फिलिपीको पुस्तक 4:13 पढे जस्तो नै, मलाई उहाँले शक्ति दिनुहुन्छ, शक्ति पनि पवित्र आत्मा परमेश्वर स्वयं नै आउनु भएर तपाईँ भित्र बास गर्नुभएको छ। त्यो शक्तिको घरै तपाईँ बनिनु भएको छ। र ख्रीष्ट येशूमा तपाईँले सब कुराहरू अब गर्न सक्नुहुन्छ प्रियहरू। र तपाईँ सधैँ डर, हार र निराशामा जिउनको लागि सृष्टि हुनुभएको होइन, तपाईँ परमेश्वरबाट जन्मिनु भएको एक विजेता हुनुहुन्छ। आफूले आफूलाई त्यही घोषणा गर्नुहोस्। तपाईँको विजय तपाईँको आफ्नै शक्तिमा होइन, तपाईँको विजय चाहिँ अघि पनि मैले भनिसकेँ, ख्रीष्ट येशूमा छ भन्ने कुरा, यो सत्यतालाई तपाईँले विश्वास गर्नुहोस् र लगातार यसरी घोषणा गर्नुहोस्, म परमेश्वरबाट जन्मिएको ओनाहार व्यक्ति हुँ भन्नुहोस्, म विजेता हुँ, म हार बहादुर होइन म जित बहादुर हुँ भने चाहिँ त्यसरी विश्वास गर्नुहोस्, म हार माया होइन तर म विजय माया हुँ भने चाहिँ त्यसरी विश्वास गर्नुहोस्, ख्रिस्टद्वारा म विजय भन्दा पनि महाविजय भइसकेको छु, म हार मान्ने छुइनँ किनकि परमेश्वर मसँग हुनुहुन्छ भने म केदेखि डराउँ भने चाहिँ तपाईँले त्यो प्रकारले खडा हुन पर्दछ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: अन्त हजुरहरू सबैलाई जय मसीह भन्न चाहन्छु। अनि मैले परिचय भन्दै गर्दाखेरि मेरो घर चाहिँ दोलखा हो, अनि मेरो नाम चाहिँ बिन्दा खत्री हो। म चाहिँ सानै उमेरदेखि पढ्दा पढ्दै 14 वर्षको उमेरमा अनि म यस्तो भई, अनि मलाई धेरै अशान्ति हुन्थ्यो, धेरै अशान्ति हुन्थ्यो। अनि परिवारमा चाहिँ हाम्रो 4 बहिनी छोरी 2 दाजुभाइ बुवा मम्मी हुनुहुन्थ्यो। अनि तर म चाहिँ किन म चाहिँ यस्तो भएको भनेर म धेरै कहानी गर्थेँ, अनि रुन्थेँ म, कति मलाई कस्तो फिल हुन्थ्यो। अनि म चाहिँ अब जिन्दगीमा यस्तै जिउने होला। अनि म चाहिँ 14 वर्षमा 7मा पढ्दै थिएँ, अनि 7मा पढ्दै थिएँ, मेरो जाँचको समय आएको थियो। अनि मैले लेख्दा लेख्दै हात काम्यो, अनि बाटामा आउँदा खुट्टा पनि काम्यो। अनि मेरो घरमा चाहिँ मेरो बाबाले भन्ने गर्नुहुन्थ्यो, अनि साइली म चाहिँ साइली छोरी हो, मेरो साइली छोरी जस्तो चाहिँ कोही पनि छैन, अहिले छोरी मध्येमा यही चाहिँ टाठो बाठो पनि, अनि स्कुलमा पनि राम्रो मार्क्स ल्याउँछे, अनि दिदी बहिनीमा नि रोजा यही चाहिँ यसलाई चाहिँ भनेर कुरा गरिराख्नुहुन्थ्यो। अनि 81 म त्यस्तो अवस्था भएपछि मलाई धेरै दुःख लाग्यो, धेरै दुःख लाग्यो। मसँगै पढ्ने साथीहरू, अनि पहिले त मलाई केही दुःख लागेको थिएन, बाबा आमा सँगै हुनुहुन्थ्यो अनि मलाई हेरिहाल्नुहुन्थ्यो नि भन्ने थियो। पछि भएपछि अनि मम्मी बित्नुभयो, अनि बाबाले कान्छी मम्मी ल्याउनु भयो, अनि मलाई धेरै पीड़ा भयो, धेरै पीड़ा भयो। म जति मेरो मनमा रोक्न खोज्यो अनि रोक्नै सक्दैन थिएँ, म घरिघरि जंगलको बास पनि मेरो भयो। अनि म चाहिँ खालि रुखलाई हेर्ने, खालि भिरपाखालाई हेर्ने, अनि धेरै अशान्ति थियो। अनि दिदी बहिनी पनि बिहा गरेर अब बिहा गर्न जातु गइसक्यो, अनि दाइले नि भाउजू ल्याइसक्यो, अनि म चाहिँ धेरै अशान्तिमा थिएँ। त्यो अवस्थामा मेरो घरमा चाहिँ मेरो बाबाले साइनी मामी ल्याइदिएको कारणले झनै मलाई त्यहाँबाट झनै टेन्सन भयो, झनै टेन्सन भयो। अनि 14 वर्षदेखि अनि 20 वर्ष नहुँदाखेरि मम्मी बित्नु भएको, सानी मम्मी 29 वर्षसम्म सानी मम्मीसँग म बस्ने, त्यहाँबाट मैले यस्तो घरमा बसेको कारणले म हिँड्न सक्दैन थिएँ, घरमा धेरै हल्लिन्थेँ। अहिले त केही पनि छैन मेरो रोग, तर धेरै धेरै चिन्ताको कारणले, धेरै पीरको कारणले मेरो सोच्ने दिमाग पनि कहाँ उडिसकेको थियो। अनि म चाहिँ एउटा डिप्रेसनमा, अहिले त्यतिखेर त मलाई थाहा थिएन डिप्रेसन भन्ने नै, अहिले डिप्रेसन भन्दो रहेछ। अनि त्यतिखेर त्यसमा पुग्ने अवस्थामा चाहिँ म भइसकेको थिएँ, धेरै मेरो मनमा धेरै कुरा खेल्थ्यो, अनि धेरै धेरै कुरा खेल्थ्यो। त्यहाँबाट भाउजू पनि त्यस्तै साइनमा कारणले भिन्न हुनुभयो भाउजू पनि, अनि दाई भाउजू भिन्नै, अनि दाई मलेसिया जानुभयो, बच्चा पढाउनु पर्यो मलेसिया जानुभयो, हाम्रो पहाड़ हो घर दोलखा। अनि दाई त्यस्तो भइसकेपछि उहाँ जानुभयो, अनि भाउजूले

तारा भर्नु ढोका खुल्लै राख्दैनौ भनेर भाउजूले धेरै चोटि मसँग रुनुभयो। लास्टमा मेरो आफ्नो बाउ हुँदाहुँदै म कसरी दाजुको घरमा बस्न सक्छु भने जस्तो लाग्थ्यो मलाई। अनि धेरै चोटि सानीमाको अन्याय अत्याचार भइसकेपछि म त्यहाँ पनि बस्न सकिनँ। त्यहाँ जे भाउजूले भन्नुभयो, आमा पछिको दाजु भाउजू, बाउ पछिको दाजु भाउजू भने जस्तो लाग्यो। अनि म खुरुक्क भाउजूले भनेको मानेर अनि भाउजूका बस्ने बेलामा अनि मैले अब कोही पनि थिएन विश्वासी, अनि मलाई यो विश्वास प्रभु यसु हुनुहुन्छ, यो को हुनुहुन्छ, क्रिस्चियन धर्म भन्थे, अहिले धर्म होइन रहेछ, हामीले बुझ्दै जाँदै एउटा विश्वास हाम्रो आत्मिक विश्वास रहेछ, तर यसु धर्म भन्थे। अनि मेरो दाइकम बस्ने क्रममा चाहिँ दुईजना बुढाबुढी सायद बुढाबुढी रहेछन्, अहिले सुत्दाखेरि उनीहरू आउनुभयो, मैले चिनेको थिएन। तर बुवालाई चाहिँ नमस्ते भन्नुभयो, बुवाको ज्वाइँ पनि रहेछ, अनि छोरी पनि रहेछ, मेरो छोरी, मेरो ज्वाइँ पनि रहेछ, मेरो दिदी भिनाजु पनि रहेछ, त्यो अहिले त्यो घरको त्यो भिनाजु भन्ने पास्टर हुनुहुन्छ। अनि उहाँहरू हाम्रो घरमा आउनुभयो, भैँसी खोज्ने न्यूमा आउनुभएको छ, तर यसलाई सुसमाचार सुनाउँछु भनेर आउनुभएको रहेछ। त्यतिखेर मेरो अहिले त म लाठक लुठुक जिब्रो लटपटिन्छ भने त्यतिखेर मेरो जिब्रो धेरै लट लट पनि मान्छेले बुझ्दैन थियो। अनि उनीहरूले बताए, मैले सुने, त्यहाँ मैले म पनि बोल्छु भनेर उनीहरूको बात सकेपछि म बोलेँ। अनि मैले कसरी तपाईँहरू भन्नुहुन्छ मास्टर जस्तो हुन्छ, पास्टर भन्नुहुन्छ, चर्चमा जानुपर्छ भन्नुहुन्छ, के हो चर्च भन्ने, के हो पास्टर भन्ने, वचन भन्ने के हो मलाई थाहा छैन, शिक्षा दिन्छ भन्नुहुन्छ, शिक्षा के हो मलाई थाहा छैन, म तपाईँ घर कहाँ कहाँ छ, म सधैँ हप्ता त मेरो बुवाले एकचोटि त बोकेर लानुहोला, दुईचोटि त बोकेर पुर्याइदिनु होला, मेरो हिँड्ने स्थिति छैन, अनि मैले कसरी शिक्षा पाउँछु भनेर मैले भने, त्यो उनीहरूले बुझेनन्। अनि बाबा आएर छेउ बसेर बुझेर उनीहरूलाई बुझाउनु भयो, मेरै घरमा बस्छ, निको नहुन्जेल मेरै घरमा बस्छ भनेर उनीहरूले भन्ने कुरा गरे। अनि हामी टाढा मान्छे होइन, तिमीले हामीलाई देखेका थिएन, मम्मी दिदी हो, मित बिनाजु हो भनेर उनीहरूले भने। तर उनीहरू श्रेष्ठ थिए, म छेत्री बाहुन थिएँ, अहिले त्यो जातिले त केही पनि फरक परेन, तर हामी एउटै जाति हौ, सबै मानिसहरू चाहिँ हामी एउटै जाति हौ, जातमा दुईटा जात मात्रै छुट्याएको छ, नारी पुरुष मात्रै। अनि त्यो बेला चाहिँ मलाई धेरै त्यस्तो अर्को घरतिर यस्तो बस्दाखेरि अनि आफ्नो परिवार छाडेर म अर्को घरमा बस्नु पर्दाखेरि मलाई धेरै गाह्रो हुन्थ्यो, अनि आफ्नो परिवारमा किन यस्तरी अर्को मार बस्ने, कस्तो जिन्दगी भनेर म धेरै त्यो फिल गर्थेँ, धेरै फिल। अनि त्यहाँ जब म त्यस्तरी सुसमाचार सुनेर बुवाले बोकेर 12 बजे लानुभएको मान्छे अप सजिलोमा मलाई डोड्याउनुहुन्छ, अप्ठ्यारोमा मलाई बोक्नुहुन्छ, त्यसै लगाएको मान्छे 4 घण्टा माथि रहेछ तिनीहरूको घर। अहिले म मेरो खुट्टाले एक दुई ठाउँमा लड्छु, तर मेरो खुट्टाले भर पाउँदैन, अहिले यहाँ टेकिया छ भने उता टेकिनु पुग्छ, मेरो खुट्टाले भर पाउँदैन। अनि अहिले म 2 घण्टामा तल घरमा आइपुग्छु भनेदेखि त्यतिखेर बुवाले 12 बजे खाना खाएर 12 बजेतिर मलाई हिँडेको मान्छे, बेलुका 4 बजेतिर ठुलो पानी पर्यो, त्यसको घर वारिपट्टि हुँदा, पास्टरहरू वारिपट्टि हुँदा ठुलो पानी पर्यो, त्यहाँ त्यो पानीमा भिज्दै भिज्दै हामी त्यो घर पुग्दा ठ्याक्कै 7 बजी त झमक्कै भयो, त गाउँमा त बत्ती थिएन, त्यतिखेर लाइन थिएन, केही पनि थिएन, अनि रात परेको थियो। त्यो अवस्थामा लगाएको मान्छे 9 महिनासम्म उसको घरमा बसेर 9 महिनापछि चाहिँ मैले एक रातिमा अनि मेरो बाबा अनि म चाहिँ घर जान पाएनी हुन्थ्यो भन्ने, मलाई टोयलेट जाँदा नि मलाई सहज भयो। अनि म त्यहाँनिर त्यो दिनैभरि बाहिर पढेर बस्थेँ, तर कहीँ हिँड्न सक्दैन थिएँ, अलिअलि हिँड्न सक्ने भए, 8-9 महिनामा अलिअलि हिँड्न सक्ने भए मलाई घर आउनु मन लाग्यो, मैले तैले जाँदा नि मलाई अलिक सहज भयो, अनि त्यहाँबाट म हिँड्न सक्छु जस्तो लागेर म घरमा आएको थिएँ। अनि एक दुई ठाउँ लडेर म घरमा आइपुगेँ, अनि त्यो हप्ता घरमा बसेर त्यही मेरो घर छेउमा चाहिँ हाई स्कुल थियो, पास्टरको उहाँको छोरीहरू चाहिँ त्यहाँ पढ्नुहुन्थ्यो, अनि त्यहाँ त्यो बहिनीहरूले शुक्रबारको दिन फेरि मलाई लिन जानुभयो, शनिबार चर्चमा बस्नुपर्छ भने शुक्रबारको दिन फेरि लिन जानुभयो, त्यो बहिनीहरूसँग फेरि गई, धेरै टाइम लागेन त्यो अवस्थामा नि, मलाई धेरै टाइम चाहिँ लागेन। अनि
त्यस्तरी गएँ अनि प्रभुलाई चाहिँ मैले

0: त्यो हिन्दू जीवन मैले कसरी झेलेको थिएँ अनि कसरी बसेको थिएँ अनि त्यो भन्ने गर्ने मेरो यहाँ भुइँसेपाटीमा एउटा पास्टर हुनुहुन्छ अनि हाम्रो गाउँमा चाहिँ गएर उहाँले चर्च बनाउनु भएको रहेछ, मलाई थाहा थिएन त्यही चर्च रहेछ। अनि यहाँ आमा मण्डल छ भने उहाँ गाउँमा चाहिँ छोरी मण्डलीहरू हो, उहाँले धेरै ठाउँमा त्यही दोलखामा 9-10 वटा 12-14 वटा मण्डली बनाइसक्नु भयो छोरी मण्डली। अनि त्यहाँ त्यस्तो गर्नुभएको रहेछ, उहाँलाई म मेरो हृदयदेखि नै अहिले कहाँ हुनुहुन्छ के हुनुहुन्छ उहाँ जहाँ भए तापनि उहाँको सुरक्षालाई म सधैँ प्रार्थना गर्छु र अनि मेरो हृदयदेखि नै उहाँलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। मलाई त्यस्तो एउटा अवस्थामा अनि मैले भन्ने गर्थेँ पास्टर बुवा म चाहिँ चर्चमा बस्न पाए हुन्थ्यो, पास्टर बुवा म चाहिँ चर्चमा बस्न पाए हुन्थ्यो, यस्तो सेवा दिन ठाउँ बस्न पाए हुन्थ्यो भन्ने मेरो आत्माले चाहिँ मेरो 9 महिनामा म हिँडेको कारणले अनि तर ममा धेरै परिवर्तन आएको थियो अनि मैले धेरै बुझिसके अनि म चाहिँ यहाँ बस्न पाए हुन्थ्यो उहाँ बस्न पाए। म प्रेता ओर सधैँ 24 घण्टा प्रार्थना गर्ने भवनमा आएको छु अनि त्यहाँ ल्याइदिनु भयो उहाँले अनि मेरो दिदी अनि उहाँ अनि म त्यहाँ आयौं। म त केही अपाङ्ग रहेनछु, यहाँ त यस्तो अपाङ्ग रहेछ भनेर म कति हुँदैन भने दिदी बहिनीहरू धेरै हुनुहुन्थ्यो त्यो बेला त्यहाँ र चुबो लाएर बसिराखे थिएँ अनि 2 बजेतिर त्यहाँ गइरहेथ्यौं अनि 3 बजे 4:30 स्कुलको बच्चाहरू त्यतिखेर पढाउने रहेछ, अहिले पढाउनु हुन्न, पढाउनु त अपाङ्ग मात्रै छौ तर त्यो बेला पढाउने रहेछ है। अनि त्यो बेला चाहिँ धेरै हुनुहुन्थ्यो कि अनि पछिबाट आउँदा त कोहीको हातै छैन, कोहीको खुट्टै छैन, कोही एउटा हात खुट्टा दुवै नभएको सानो खुट्टाहरू भएको अनि एउटा तर मैले त्यो उहाँहरूलाई त्यो नराम्रो सोचेको होइन, त्यस्तो हुनुहुन्छ भनेको होइन, मेरो जीवन पनि त्यही छ अनि उहाँहरू त्यस्तो हालतमा आउँदाखेरि मान्दारको स्वरूपमा यति पानी छ भने फटक्क पर फर्केर उपयोग फर्किँदा फर्केर उनीहरू हिँड्नु हुँदो रहेछ एउटा बहिनीको चाहिँ अनि जन्मैदेखि ठूलो खुट्टा भएको बहिनी रहेछ अनि त्यो बहिनी अनि पहिले त मलाई चिन्जान थिएन अनि म धेरै पैसा गएर खोज्थेँ तर दोलखाकै मेरै घरदेखि 1 घण्टा उताको बहिनी रहेछ अनि त्यस्तो त्यस्तो मान्छेहरू त्यहाँ बसोबास गर्नुहुँदो रहेछ। त्यो भन्दा नि म अर्को धन्यवाद दिन चाहन्छु, एउटा हाम्रो प्रेटामा एकदमै सहयोगी भाइ हुनुहुन्छ राजकुमार भाइ भन्ने हुनुहुन्छ अनि उहाँले चाहिँ दिदी तपाईँ भिरकुटी मण्डलमा त्यो अपाङ्ग कार्यक्रम हुँदो रहेछ अनि त्यहाँनिर जानुहुन्छ म लैजाउँ भनेर उहाँले भन्नुभयो अनि मलाई हुन्छ नि भनेर भने मैले चिनेको थिएन अनि त्यहाँ जाँदा म भन्दा त कति अपाङ्ग एउटा खुट्टाले स्टेजमा गएर एकदमै गाउने नाच्ने त्यस्तो रहेछ अनि मेरो मन बुझ्यो त्यहाँ र अहिले चाहिँ मैले अनि साँच्ची नै त्यही प्रेरणा बसेर अनि कति सेवा गर्न पाएको छु, 24 घण्टा प्रार्थना गर्न पाएको छु, डिभोसन हुन्छ अनि मैले मण्डली परिवार पाएँ अनि प्रेटार परिवार पाएँ अनि अहिले चाहिँ म मेरो त्यहीँनेरि दिदी त्यहीँनेरि बहिनी त्यहीँ दाजु त्यहीँ भाइ त्यहीँ आमा बुवा अनि मलाई चाहिँ धेरै त्यहाँनिर बस्दा चाहिँ अहिले धेरै फिल हुन्छ अनि मैले सकेको काम गर्छु अनि उहाँहरू हुलचेरमा हुनुहुन्छ अनि हुलचेरमा बसेर त बिचाराहरूले अनि माथि तर्का राख्दै काटकुट गर्न सक्नुहुन्छ, पकाउन सक्नुहुँदैन, अहिले पकाउने तुल्याउने काम पनि थोरै थोरै म गरेर सहायता गर्न सकेका छु। प्रभुलाई धन्यवाद भएको छ अनि प्रभुले मलाई आजको दिनमा यसरी नयाँ जीवन दिनुभएको छ। म शरीरमा जस्तै कमजोरी भए पनि अनि आत्मामा चाहिँ एउटा के त आनन्द शान्ति, पहिला शरीरमा रोग थियो मैले के भनी गर्थेँ मेरो परिवारमा कोही पनि दाजुभाइ दिदीबहिनीहरू त्यस्तो छैन, समाजमा त्यस्तो छैन, मसँग पढेका साथीहरू त्यही मास्टर भएको छ, त्यहीँनिर नर्स पढेर मेडिकल खोलेर बसेका छन्, म चाहिँ किन यस्तो भनेर म दिन रात रुन्थे तर अहिले त केही पनि होइन रहेछ। त्यो नर्स भएर त्यो राम्रो जाति भएर त्यो डाक्टर भएर एउटा टिचर भएर अनि हिँडेर अहिले मैले प्रभु पाउँदैन थिएँ, म कहाँ कस्तो हालतमा हुन्थे म प्रभु पाउँदैन थिएँ, अहिले म यति बिरामी भएको कारणले मलाई प्रभु पाउने मौका पाएँ, त्यसमा म धेरै खुसी छु। आत्मिक शान्ति हामी चाहिँ पछिको नयाँ जीवन चाहिँ हामीले पाउने रहेछौ भनेर तपाईँहरूले अहिले जहाँ ताई भएर सुन्दै हुनुहुन्छ भने त्यो भन्न सक्नुहुन्छ। हुन्छ, हस्त, जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9 के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01 52 028 54, 01 52 028 54 र 98 511 25 638, 98 511 25 638।
2: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
15: र 9818-25-12-40, 9818-25-12-40।

0: Papel, sunen sa Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: सधैं उत्कृष्ट रूपमा काम गर्नुहोस्। जयमसी आज मंगलबार सेप्टेम्बर 22 तारीक असोज 6 गते। आजको बाइबल खण्ड उत्पत्तिको पुस्तक 2 अध्यायको 15 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ। परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैचामा लानु भई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। आदमलाई बनाएपछि परमेश्वरले गर्नुभएको पहिलो काम नै उनलाई काम लगाउनु थियो, किनभने कामले हामीलाई उद्देश्य, अर्थ र इज्जतको अनुभूति दिन्छ। परमेश्वरले मानिसलाई अदनको बगैचामा गोडगाड र हेरचाह गर्न राख्नुभयो। त्यसरी आदम बगैचाको हेरचाह गर्ने माली थिए। तर चाहे तपाईँ ब्याङ्कमा नगद गर्नुहोस् वा शेयर कारोबार गर्नुहोस् वा समुद्र तटमा रेस्टुरेन्टमा काम गर्नुहोस्, पास्तारे रेस्टुरेन्टमा पास्ता बनाउनुहोस् वा जंगलमा रूख ढाल्ने काम गर्नुहोस् वा दाउरा काटेर बेच्नुहोस्, टोलीलाई प्रशिक्षण दिनुहोस्, चर्चको पास्टरको काम गर्नुहोस्, अत्याधिक बिक्री हुने पुस्तकहरूको प्रकाशित गर्नुहोस् वा बिहानी पत्र पत्रिका बेच्ने काम गर्नुहोस् वा आफ्नै टेलिभिजन कार्यक्रमको नायक बन्नुहोस्, ठूलो जग्गा खेती गर्नुहोस् वा छिमेकको आँगनका झारपात काटेर सफा गर्नुहोस् वा कम्प्युटर विक्रेताको रूपमा सड़कमा निस्कनुहोस् वा मेसिनेरीले भरिएको ट्रक चलाउनुहोस्, घरहरू बनाउनुहोस् वा स्विमिङ पुल सफा गर्नुहोस् वा न्यायाधीशको अगाडि मुद्दा बहस गर्नुहोस् वा सल्लाहकारको रूपमा पारिवारिक विवादहरू समाधान गर्नुहोस्। सधैं राम्ररी काम गर्नुहोस्। एकजना बुद्धिमान मानिसले एकपटक भनेका थिए, हरेक काम त्यो काम गर्ने व्यक्तिको आत्मचित्र हो। हस्ताक्षर गरे झैं उत्कृष्टताका साथ आफ्नो काममा छाप छोड्नुहोस्। बाइबलका पात्र दानियलले त्यसै गरे। अनि क्रिम वा तर जस्तै उनी बेबिलोनमा शीर्ष स्थानमा पुगे। दानियलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्यक्षहरू र प्रान्तका बड़ा हाकिमहरूका बीचमा यस्तो फरक देखाए कि राजाले तिनलाई सम्पूर्ण राज्य शासक नियुक्ति गर्ने योजना गरे। यो कुरा तपाईँले दानियलको पुस्तक 6 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। कुनै पनि काम सानो हुँदैन, तर ती मानिसहरू मात्रै जसले तिनलाई सानो ठान्छन् र ती काम गर्दा सानो बन्छन्। बाइबलले भन्दछ, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 13 अध्यायको 4 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण सधैँ उत्कृष्ट रूपमा काम गर्नुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्यूज एफएम 105.1 MHz हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुशी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुशी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामुन्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौ त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसार कै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै दिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

गुडनिज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार अनि बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डू र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले किन प्रार्थना गर्नुपर्छ र कसरी प्रार्थना गर्नुपर्छ भन्ने जस्ता कुराहरूद्वारा तपाईँलाई उत्साह गराउनुको साथसाथै तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं। श्रोता, यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंसँग प्रार्थनामा सहकार्य गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। श्रोता, र आज पनि त्यही उद्देश्य अनुरूप तपाईंसँग अबको करिब करिब आधी घण्टा भलाकुसारी गर्नको लागि तपाईँको रेडियो सेट मार्फत हामी तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। श्रोता, अब पनि आउनुहोस् आजको आधी घण्टासम्म हामी एकसाथ मिलेर आजको यो बिहानमा, बिहानको यो समयमा प्रार्थनामा सहकार्य गरौं र परमेश्वरको नजिकतातर्फ जाने हामी प्रयत्न गरौं। श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9778-90-23-44-646। हजुर, 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप तथा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले हामीलाई संसारभरिबाट आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ र अवश्य पनि अहिले हामी कार्यक्रमको अर्को भागमा हामी तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर अवश्य पनि प्रार्थना गर्नेछौं। तपाईँले श्रोता, अब तपाईँ आफ्नो मोबाइल फोन उठाउनुहोस् र हामीलाई नम्बरहरू डायल गर्दै आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको विषयमा हेर्दै जाने क्रममा बाइबलमा जब हामी हेर्छौं बाइबलका कथाहरूमा उल्लेखित पात्रहरू जो एक समय वास्तविक व्यक्तिहरू थिए र जसले प्रार्थनाको शक्तिद्वारा परमेश्वरको अलौकिक साथ र सहयोगको अनुभव गरे र उनीहरू आफ्नो जीवनलाई सफल पारे, ती व्यक्तित्वहरूको जीवनीलाई हामी अध्ययन गर्दै र हेर्दै अगाडि बढ्छौं भने ती व्यक्तित्वहरू हाम्रो प्रार्थनाको जीवनशैलीको लागि एउटा अचूक र अनुपम उदाहरणहरू बन्न सक्दछन्। यसै कारण हामीले ती व्यक्तित्वहरूको खराब पक्षलाई चाहिँ हामीले नहेरिकन, अर्थात् ती व्यक्तित्वहरूको खराब पक्षबाट हामीले असल पाठ सिकेर ती व्यक्तित्वहरूको असल पक्षलाई चाहिँ हामीले पछ्याउँदै अगाडि बढ्छौं भने सम्भवत यो कुरामा हामी पक्का हुन सक्छौं कि उनीहरूले सर्वशक्तिमान परमेश्वरबाट जे अनुभव गरे त्यो अनुभव आज तपाईँ र मैले पनि गर्न सक्छौं। श्रोता, तपाईँ हामीलाई लाग्छ होला कि परमेश्वरले हाम्रो जीवनमा कसरी काम गर्नुभएको छ भनेर थाहा पाउने अथवा कसरी परमेश्वरको त्यो अलौकिक साथ र सहयोगलाई हामीले वास्तविक जीवनमा महसुस गर्ने भन्ने तपाईँ हाम्रो
मनमा जिज्ञासा छ र तपाईँ त्यसको चाहना गर्नुहुन्छ भने एउटै कुरा हो। हामीले पहिले त बाइबलभित्र भएका पात्रहरूको जीवनशैलीलाई अध्ययन गर्नु पर्यो र उनीहरूको असल पक्ष के थियो, खराब पक्ष के थियो र उनीहरूको खराब पक्षले उनीहरूको जीवनमा के कस्ता हानि नोक्सानीहरू गर्यो र उनीहरूको असल पक्षले उनीहरूको जीवनमा कस्ता कस्ता सकारात्मक र असल परिणामहरू ल्यायो भन्ने कुराहरू अध्ययन गरिसकेपछि हामीले त्यो तरिकालाई सिक्न सक्छौ। आदरणीय श्रोता, तपाईँले आफ्नो प्रार्थनाको जीवनशैलीको निम्ति कुन चाहिँ व्यक्तित्वलाई एउटा रोल मोडल अर्थात आदर्शक रूपमा स्थापित गर्नुभएको छ? हजुर, अब मैले मेरो विषयमा हेर्ने हो भने जतिखेर मैले बाइबल पढेको थिइनँ त्यतिखेर मेरो मण्डली जहाँ म जाने थिएँ त्यहाँ पास्टरको जीवनशैलीलाई हेरेर पास्टरलाई रोल मोडलको रूपमा राखेर प्रार्थनाको जीवनशैलीलाई विकास गर्दै थिएँ भने जब मैले बाइबल पढ्न थालेँ त्यसपछि त्योभन्दा अझै असल रोल मोडल प्रार्थनाको एउटा आदर्श व्यक्तित्वको रूपमा स्थापित गर्नको लागि थुप्रै यस्ता व्यक्तिहरू मिले। सबैभन्दा पहिला त येशू ख्रिस्ट त्यो व्यक्ति हुनुहुन्छ र उहाँलाई नै हामीले आफ्नो प्रार्थनाको जीवनशैलीको रोल मोडल अर्थात आदर्श बनाउन सक्छौं, किनभने उहाँ अति प्रार्थना गर्ने व्यक्तित्व हुनुहुन्छ। उहाँ रात रातभर प्रार्थना गर्नुहुन्थ्यो अनि उहाँ हर समय परमेश्वरको साथमा रहनुहुन्थ्यो र उहाँको प्रार्थनाको जीवनशैली चाहिँ हामीले पछ्याउन सकियो भने साँच्चै नै हाम्रो लागि येशूको लागि जे कुराहरू असम्भव भन्ने कुरा केही पनि थिएन, त्यसै गरी हाम्रो लागि पनि कुनै कुरा असम्भव भन्ने कुरै हुने छैन। वास्तवमा येशू ख्रिस्टले भन्नुभएको कुरा पनि त्यही नै हो, यदि तिमीहरू विश्वास गर्छौ र प्रार्थनामा माग्छौ भने तिमीहरूको निम्ति कुनै पनि कुराहरू असम्भव हुने छैन भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। श्रोता, हामीले सरसर्ती प्रार्थनाको विषयलाई मात्रै हेरेर येशू प्रभुको जीवनीलाई हेर्छौं भने उहाँको प्रार्थनाको जीवनशैली कस्तो थियो भन्ने कुराको हामीले सामान्य र मोटामोटी जानकारी मात्रै पाउँछौ। अनि हामीलाई थाहा छ येशू ख्रिस्ट साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ र उहाँ चाहिँ परमेश्वरबाट आउनुभएको कारणले गर्दा प्रार्थना गर्नु र प्रार्थनापछि सकारात्मक उत्तर आउनु स्वाभाविकै हो, किनभने उहाँ निष्पाप हुनुहुन्थ्यो भन्ने कुराहरू त्यो हाम्रो सोचाइमा आउने गर्दछ। अनि अब हामीले त्यसभन्दा बाहेक अरू व्यक्तित्वहरूलाई हामी हेर्न सक्छौ, प्रभु यीशु बाहेक अरू व्यक्तित्वहरू जस्तै दाउद भनौं, सोलोमन भनौं, त्यसै गरेर अब्राहम भनौं, याकुब भनौं, यी व्यक्तित्वहरू जो चाहिँ तपाईँ जस्तै सामान्य मानिसहरू थिए, उनीहरू पनि हामी जस्तै कमजोर मानिसहरू थिए र उनीहरू पनि जीवनमा विभिन्न फरक फरक परिस्थितिहरूमा गम्भीर रूपमा चुकेका र पापमा फसेका व्यक्तित्वहरू थिए। फेरि पनि उनीहरूले के गर्थे? उनीहरूले प्रार्थना गरे, पश्चाताप गरे र परमेश्वरबाट क्षमादान पाए र फेरि शक्तिशाली रूपमा आफैलाई तत्कालीन समयका एउटा असाधारण व्यक्तित्वको रूपमा आफूलाई उभ्याउन सफल भएका कुराहरूले जब हामी त्यो कुराहरूलाई हामी देख्छौं कि तपाईँ हामीलाई उत्साह दिँदैन र अवश्य पनि उत्साह दिन्छ। त्यसकारणले गर्दाखेरि हामीले हाम्रो प्रार्थनाको जीवनशैलीलाई असल बनाउनकै लागि भए पनि जसलाई विश्वासका नायकहरू भनिन्छ उनीहरूको जीवनीलाई अध्ययन गर्नु अत्यन्तै आवश्यक छ र अनि हामीले पनि प्रार्थनामा त्यसै गरी आफ्नो जीवनलाई समर्पण गर्नु एकदमै आवश्यक छ।
श्रोता, आजको बसाईमा म तपाईसँग फेरि पनि त्यही एउटा परम शक्तिशाली व्यक्तित्व जसलाई सिम्सोन भनिन्छ न्यायकर्ताको पुस्तकमा हामी पाउँछौ 16 अध्यायमा। उनी एउटा यस्तो व्यक्तित्व थिए, उनी जन्मेदेखिको परमेश्वरको निम्ति नाजरी एउटा छुट्याइएको व्यक्ति र उनले आफ्नो जीवन जन्मनभन्दा अगाडिदेखि नै परमेश्वरमा समर्पण गरिएको कारण उनलाई परमेश्वरले शारीरिक रूपमा नै असाधारण शक्ति दिनुभएको थियो। उनको शक्तिको तुलना कसैसँग पनि गर्न सकिँदैन थियो। उनी सहरको मूल ढोकाहरूलाई बोकेर कोसौं टर पर लगेर राख्न सक्थे। उनलाई बाँध्न सक्ने फलामका साङ्लाहरू मोटा मोटा जन्जिरहरूलाई सनपाटको डोरी नै छिनाउन सक्थे। त्यति शक्ति भएका व्यक्ति थिए र उनी एउटै व्यक्ति शत्रुहरूका हजारौं र लाखौं सेनामाथि भारी पर्न सक्थे। त्यति महान शक्ति पाएका व्यक्ति थिए, तर त्यो शारीरिक शक्तिले सिम्सोनको प्रार्थनाको जीवनमा भने नराम्रोसँग क्षति पुर्याएको हामी देख्न सक्छौ। साथै उनको त्यो शारीरिक शक्तिको अहमतामा उनले स्वेच्छाचारी जीवन बिताएर उनले आफ्नो त्यो बल त्यो सामर्थ्य जो परमेश्वरले दिनुभएको थियो सही तरिकाले सदुपयोग गर्नुको सट्टा उनले दुरुपयोग गरेको कारण अन्तमा उनी एकदमै नराम्रोसँग आत्महत्या गरेको जस्तै गरी मर्नु परेको र उनको पतन भएको कुराहरू हामी देख्न सक्छौ। यदि सिम्सोनले आफ्नो त्यो शारीरिक तागतको साथसाथै सृष्टिकर्ता परमेश्वरसँग असल सम्बन्ध गाँसेर त्यसलाई उपयोग गरेका थिए भने पक्कै पनि सिम्सोन आजसम्म सबैको मानिसको मानस पटलमा एउटा आदरणीय व्यक्तित्वको रूपमा स्थान जमाउन सक्थे। तर दुःखलाग्दो कुरो उनले सबैभन्दा पहिला आफ्नो माता पिताको आज्ञा नै उल्लङ्घन गर्न थाले अनि त्यसपछि उनले सृष्टिकर्ता परमेश्वरको वचनलाई नै तुच्छ ठानेर हिँड्न थाले अनि त्यसपछि उनी आफ्नो जातिलाई बन्धन र दासत्वमा राख्ने शत्रु पलिस्टीहरूसँग सम्झौता गर्न थाले। पलिस्टीहरूका स्त्रीहरूसँग जो व्यभिचारी थिए जो अशुद्ध थिए तिनीहरूसँग सम्बन्धमा रहन थाले। अन्ततगत के भयो तपाईँलाई थाहा छ, सिम्सोनको त्यो महापराक्रमी व्यक्तित्वको पराक्रमको अन्तिम विनाशको कारण त्यही पलिस्ती स्त्रीहरू भए। यसबाट हामीले के बुझ्न सक्छौ भने सृष्टिकर्ता परमेश्वरले दिनुभएको हाम्रो लागि दिनुभएको अधिकार सामर्थ्य जस्ता कुराहरू हामीले उहाँकै अधीनमा रहेर उहाँकै राज्यको निम्ति उहाँकै महिमाको निम्ति उहाँकै प्रशंसाको निम्ति र उहाँकै धार्मिकता फैलाउनको खातिर प्रयोग गर्न सकियो भने त्यसले तपाईँ र मलाई धेरै उच्च स्थानमा पुर्याउँछ र हामी समाजको नजरमा र स्वर्गका दूतहरूको नजरमा आदरणीय व्यक्तित्व बन्छौं भने परमेश्वरको अगाडि पनि हामी सर्वप्रिय व्यक्ति बन्न सक्छौं। यदि हामीले सृष्टिकर्ता परमेश्वरबाट पाएका शक्ति अधिकारलाई दुरूपयोग गरेर स्वेच्छाचारी बन्दछौ भने हाम्रो पतनको कारण त्यही परमेश्वरबाट आएका वरदानहरू नै पनि हुन सक्दछन् भन्ने कुराको पाठ हामीले सिक्न सक्छौ। श्रोता, यदि हामी
पापसँग सम्झौता गर्न लाग्छौं र हामीले हाम्रो प्रार्थनाको जीवनशैलीलाई पापमय जीवनशैलीसँग बेच्न थाल्दछौं भने त्यसले तपाईँ हामीलाई बिस्तारै बिस्तारै आत्मिक अन्धोपना, दासत्व र दुष्ट दियाबोलसको बन्धनतिर डोर्याउँदै लगिरहेको हुन्छ। यद्यपि हामीले आफूले आफूलाई म एउटा निकै असल र राम्रो ख्रिस्टियन हुँ, म निरन्तर चर्चमा गइरहेको छु, निरन्तर शनिबारको सेवा अथवा आइतबारको सेवामा मैले सहभागिता जनाइरहेको छु अथवा मैले मेरो कमाईका सबै थोकबाट दान र दशांशहरू दिइरहेको छु, यसकारणले गर्दा म एक असल विश्वासी हुँ जस्तो तपाईँलाई आफूले आफूलाई त्यस तरिकाको एउटा अनुभव त्यो भान हुन सक्छ। तर कता कता बिस्तारै बिस्तारै तपाईँ पापसँग संसारसँग सम्झौता गर्दै संसारिकपनले तपाईँको जीवनमा डेरा जमाउन थाल्यो भनेदेखि तपाईँले जहाँ भरोसा गरिराख्नु भएको हुन्छ ती कुराहरूबाट तपाईँले धोका पाउनुहुन्छ र आफ्नो आत्मिक र नैतिक पतनको बाटोमा दौडिराख्नु भएको हुन सक्छ। यसकारणले गर्दा यस्ता कुराहरूबाट बस्नकै लागि भए तापनि हामीले दिनहौं परमेश्वरको उपस्थितिमा बसेर प्रार्थना गर्नुपर्छ र दिनहौं परमेश्वरको उपस्थितिमा बसेर आफ्नो जीवनशैलीलाई दिनको एक या दुई पटक चेक गर्नुपर्छ, अर्थात त्यसलाई नियाल्ने गर्नुपर्दछ। श्रोता, अनि परमेश्वरको उपस्थितिमा बसेर आफ्ना कमजोरीहरू केलाउनु भनेको यो शर्मको कुरो होइन, तर आफूलाई सुधार्ने र आफूलाई होसियारी बनाउने एउटा तरिका हो। श्रोता, त्यसकारणले गर्दा तपाईँसँग हुन सक्ला स्वर्गबाट आगोको वर्षा गराउने सम्मानको वरदानहरू हुन सक्ला, तपाईँ ठूलो ठूलो आश्चर्य कर्म गर्न सक्नुहोला अथवा तपाईँ हजारौं लाखौं व्यक्तिको एउटा सिनियर पास्टर बन्न सक्नुहोला, फेरि पनि तपाईँ हामीले जब प्रार्थना गर्न बस्छौं हामीले यी कामहरू गर्नु अवश्य पर्दछ। आफ्नो हृदयलाई तलास्ने कुरा, आफ्नो जीवनलाई प्रार्थनाको जीवनशैलीमा ढाल्ने कुरा चाहिँ सधैँभरि अपरिहार्य रहिरहन्छ। श्रोता, हामी देख्न सक्छौं कि जब जब हाम्रो सेवकाईहरू बढ्दै जान्छ, जब हामी इसाई जगतमा एउटा गण्यमान्य व्यक्तित्व बन्दै जान्छौं, त्यतिखेर हामी देख्छौं हाम्रो समाजमा प्रार्थना गर्ने कर्मचारी नियुक्त गर्ने एउटा परिपाटी हामी देख्छौं। हाम्रो फलानो मिनिस्ट्रीको लागि हाम्रो प्रेयर टिम फलानो फलानो फलानो 24 घण्टा उपवास बस र हाम्रो सेवकाईको लागि प्रार्थना गरिदियो, परिणाम यदि तिमीहरूले यसो गर्यौ भने तिमीलाई हामी महिनाको यति हजार यति लाख तलब दिन्छौं, तिम्रो काम प्रार्थना मात्रै गर्ने हो भनेर प्रार्थना गर्ने व्यक्तिहरूलाई नियुक्त गर्ने गरेको हामी देख्ने गर्छौं। वास्तवमा प्रभु यीशु ख्रीष्टले साँच्चै भनौँ भने प्रभु यीशु ख्रीष्ट जस्तो सेवकाईमा सफल व्यक्तित्व कोही पनि छैन। फेरि पनि ख्रीष्ट यीशुले कसैलाई पनि आफ्नो सेवकाईको लागि प्रार्थना गरिदेऊ भनेर नियुक्त गर्नु भएन, उहाँले कसैलाई तलब दिनु भएन, न त कसैलाई मेरो लागि प्रार्थना गरिदेऊ भनेर अनुरोध नै गर्नुभयो। अरू त अरू मोसा आफ्नै पनि कुरा गरौं, उनको सेवकाई उनले उजाड स्थानमा लगभग 20 लाख भन्दा बढी मानिसहरूलाई उनले अगुवाई गर्ने गर्थे। 20 लाख मैले यसकारणले भने 6 लाख त पुरूषहरू मात्रै थिए, अब 6 लाखका स्त्रीहरू 12 लाख भए, फेरि त्यसमा एउटा परिवारमा कम्तीमा 2टा बालक छोराछोरीको गन्ती लगाऊ, अब कति भए 18 लगभग 24 लाख जस्ता हुन पुगे। त्यो सेवकाईमा मोसाको लागि प्रार्थना गरिदिने उनले कुनै पनि
व्यक्तिहरूलाई नियुक्त गरेनन्। बरु आफै परमेश्वरको उपस्थितिमा जान्थे, प्रार्थना गर्थे, निर्देशन पाउँथे र आफ्नो समुदायहरूलाई उनले डोर्याउँथे। अब अहिलेको वर्तमान परिप्रेक्ष्यमा एउटा मण्डलीको पास्टरको अधीनमा 200-500 विश्वासीहरू संगति गर्दैछन् भने अब उहाँको निम्ति चाहिँ अब एउटा प्रार्थनाको कर्मचारी, प्रार्थना गर्ने एउटा समूह चाहियो, प्रार्थना गरिदिने एउटा कर्मचारीहरू राख्ने, त्यस्तो प्रकारको एउटा परिपाटी विकास भएको छ। श्रोता, पक्कै पनि कसैले तपाईँ र मेरो निम्ति प्रार्थना गरिदिन्छ भने परमेश्वरले तपाईँ र मेरो मद्वारा ठूला ठूला काम त गर्नुहुन्छ, तर हाम्रो आफ्नै व्यक्तिगत आत्मिक जीवन चाहिँ दिनदिनै खस्किँदै गइरहेको हुन्छ। हामी दिनदिनै आत्मिक रूपमा ब्याकस्लाइड भइरहेका हुन्छौं। यद्यपि हाम्रो जीवनबाट नै ठूला ठूला कामहरू भइरहेको छ, हाम्रो एक प्रचारमा सयौं हजारौंका व्यक्तित्वहरूले ग्रहण गर्लान् र त्यहाँ मरेका मुर्दाहरूले समेत जीवन प्राप्त गर्न सक्लान् हाम्रो एउटा प्रार्थनामा, एउटा प्रचारले। यो आफ्नो ठाउँमा छ र यो हाम्रो आफ्नो बल र बरकतले होइन र तपाईँको र आफ्नो निजी प्रार्थनाको बलले पनि होइन, तपाईँको पछाडि तपाईँले नियुक्त गरिराख्नुभएका प्रार्थनाको टिमको प्रार्थनाको कारण परमेश्वरले गर्नुहोला, तर तपाईँको आफ्नो व्यक्तिगत प्रार्थनाको जीवन चाहिँ के हुने हो? कुरा गम्भीर छ, यसकारण गरेर तपाईँ हामीले सोच्नु पर्दछ कि मेरो प्रार्थनाको जीवनशैली कस्तो छ र यो परमेश्वरको सेवाकाईमा लागेका पास्टर तथा अगुवाहरूको जीवनको लागि मात्र होइन, यो सम्पूर्ण जो आफूले आफूलाई ख्रिस्टियन विश्वासी हुँ भनेर आफ्नो छातीमा हात राखेर आफूलाई गन्नुहुन्छ तपाईँहरू सबैको लागि हो। श्रोता, यस विषयमा तपाईँ मनन गर्दै रहनुहोस्, म भने एउटा अर्थपूर्ण गीतको साथ दिन जाँदैछु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ मिठो गीत।

यो निकै अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु प्रस्तोता तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी प्रविधिमा सुजन घिमरेजीको साथ। श्रोता अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम अन्तिममा आइपुगिसकेका छौं र अब भने तपाई श्रोताहरूले नै हामीलाई टिपाउनु भएको प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ। पहिलो श्रोता हुनुहुन्छ हन्ना बिक ओखलढुङ्गाबाट, उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो हात खुट्टा दुख्ने, टाउको दुख्ने र ओठ सुक्ने भइरहेको छ, चङ्गाईको लागि प्रार्थना गरिदिनुहुन अनुरोध गर्दछु भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ रञ्जिता घिमिरे, उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो बुबाको हर्नियाको अपरेशन गर्नु भएर हिजो अस्पतालबाट डिस्चार्ज भएर घरमा जानुभएको छ। उहाँको अपरेशन भएको घाउ चाँडै निको हुन सकेको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादनी श्रोता आउनुहोस्, हामी सबैजना मिलेर हन्ना बिकज्यू र रञ्जिता घिमिरे ज्यूको बुवाको लागि हामी प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर बुवा, हामी तपाईँको शरणमा आउँदछौं र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ परमेश्वर, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, जो सदैव हाम्रो प्रार्थनालाई सुनेर उत्तर दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं जसले हामीलाई आजको दिनसम्म हाम्रो प्रार्थनालाई सुनेर उत्तर दिइराख्नु भएको छ र आउने दिनहरूमा पनि तपाईँले दिनुहुनेछ। पिता, यही क्रममा हामी तपाईँको सामु हन्ना बिक ज्यूरा ल्याउँदछौ। उहाँको हात खुट्टा दुख्ने, टाउको दुख्ने र ओठ सुक्ने भइरहेको छ। पिता परमेश्वर, त्यसको पछाडिको कारण के हो सो हामी जान्दैनौ। तपाईँ पवित्र परमेश्वरले आफ्नो छोरीलाई छुनुहोस् र चंगाई छुटकारा दिनुभएको होस्। तपाईँ निको पार्नुहुने प्रभु यहोवा राफा परमेश्वर तपाईँ हुनुहुन्छ। प्रभु, तपाईँले आफ्नो छोरीलाई छुनुहोस् र निको पार्नुहोस्। त्यसै गरेर हामी प्रार्थना गर्छौं रञ्जिता घिमिरे ज्यूको बुवाको निम्ति। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौ उहाँको हर्नियाको जो अपरेशन भएको थियो, प्रभु तपाईँले सहायता गर्नुभयो र अस्पतालबाट डिस्चार्ज भएर जानलाई उहाँ सफल हुनुभयो। हामी तपाईँलाई यस विषयमा धन्यवाद दिन्छौ। प्रभु, तपाईँ साँच्चै नै हरेक माध्यमबाट आफ्ना जनहरूलाई निको पार्ने परमेश्वर तपाईँ हुनुहुन्छ। प्रभु, अब हामी विन्ती गर्छौं उहाँको जो अपरेशन भएको घाउ छ, त्यो घाउ बिना इन्फेक्सन राम्रोसँग निको हुन सकेको, सँगै हुन सकेको हामी प्रार्थना गर्छौं। धन्यवाद पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइसक्नु भएको छ भनी हामी तपाईँलाई हामी विश्वास गर्दछौ। धन्यवाद पवित्र प्रभु, सबै आदर, सबै महिमा अनि सबै प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। कार्यक्रमबाट प्रविधिमा सुजन घिमरेज्यूको साथ प्रस्तुता जुनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय रहोस्। अवस्था जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

जय मसीह। अनि गएको दिनहरूमा हामीले सुसमाचारको पुस्तक युहन्नाबाट हेर्दै थियौं। युहन्ना पाँच अध्याय हामीले पुगाएका थियौं र आज पनि त्यही पाँच अध्यायलाई हामी निरन्तरता दिँदै अघि बढ्नेछौं। गएको दिनमा हेरेको पाँच अध्यायलाई थोरै पुनर्वलोकन गरौं। गएको दिनमा हामीले पाँच अध्यायको एक पददेखि लिएर हामीले नौ पदसम्म हेरेको थियौं, जहाँ एकजना लङ्गडो मानिसलाई प्रभु येशूले निको पार्नु भएको थियो। ऊ 38 वर्षदेखि ऊ मन्दिरमा थिए भन्ने कुरा हामी हेर्न सक्छौ, जहाँ ऊ पर्खिरहेको थियो निको हुनको लागि। त्यहाँ मन्दिरमा त्यहाँ एउटा जलकुण्डमा पानी छछल्किन्थ्यो अनि उसलाई त्यहाँ लगिदिने कोही पनि व्यक्ति थिएन। जुन छछल्किने कार्यले गर्दाखेरि उनीहरूले चाहिँ त्यो स्वर्गदूतले छल्काइदिएको कारणले गर्दा कुनै पनि रोग लागेको मानिसहरू चाहिँ निको हुने गर्थे भन्ने कुरा हामी बुझ्न सक्छौ। र अब यहाँ हामी हेर्ने हो भने प्रभु येशू त्यो व्यक्तिलाई हेर्दछन् र भन्दछन्, खडा हौ र आफ्नो ओछ्यान उठाऊ भनेर भन्दछ। अनि ऊ तुरन्तै त्यो मानिस निको भएको कुरा हामी यो घटनामा देख्दछौ। र ऊ आफ्ना ओछ्यान बोकी ऊ हिँड्न थाले। त्यो दिन चाहिँ सबात दिन थियो भन्ने कुरा हामी यहाँ उल्लेख गरेको पाउँदछौ। आज म तपाईँहरूको बीचमा 10 पददेखि म पढिदिन गइरहेको छु। यहाँ यसरी भन्दछ, यसकारण निको पारिएको त्यस मानिसलाई यहुदीहरूले भने, यो त सबात दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन भनेर भनिएको हामी हेर्न सक्छौ। ओप्रियो, हामी यहाँ के देख्न सक्छौ भने निको पारिएको मानिस छन्, लगभग 38 वर्षदेखि ऊ होइन, हामी बुझ्न सक्छौ सायद ऊ धेरै उमेर खाएको व्यक्ति थिए। अनि यहाँ तर तपाईँले के देख्न सक्नुहुन्छ, 38 वर्षदेखि ऊ त्यहाँ थलो परेको थिए, त्यो ठाउँमा बसेका थिए, ऊ आशा लिएर बसेका थिए, सायद कुनै समय होला जहाँ म पनि निको हुनेछु भनेर हामी हेर्न सक्छौ। त्यो प्रकारले चाहिँ ऊ आशा राखेर बसेको मानिस अब निको हुँदा यहाँ मानिसहरू यहुदीहरूले यो त सबात दिन हो भनेर भनेको हामी हेर्न सक्छौ। अनि यो यहुदी भनेको चाहिँ इजरायलमा बसोबास गर्ने सबै यहुदी होइन, त्यो यहुदी भनेको चाहिँ ती उच्च पदाधिकारीहरू जतिजना चाहिँ धर्मगुरूहरू थिए, सदुकी शास्त्रीहरू, फरिसीहरू, यी व्यक्तिहरू थिए। उनीहरूले प्रश्न यसरी गर्दछन्, यो त सबात दिन हो, तिमीले ओछ्यान बोक्नु उचित छैन भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौ यो सदुकी फरिसीहरू, उनीहरू व्यवस्थाहरू राम्रोसँगले धर्मको कुराहरूलाई पालना गर्ने व्यक्ति थिए, धर्मलाई सुरक्षा गर्ने व्यक्ति थिए। कसले धर्मलाई तोडेको छन्, कसले धर्मको विरुद्ध गएको छन्, ती कुराहरूको विषयमा हेर विचार गर्ने व्यक्ति थिए। त्यति बेलाको समयमा सबात दिन भन्ने विषयमा जुन परमेश्वरले दिनुभएको थियो, सबात दिन पालन गर्ने विषयमा दिएको थियो। परमेश्वरले सबात दिन पवित्र मान्नु भन्ने कुरा गरिएको हामी हेर्न सक्छौ, तर मानिसहरूले त्यो नियमलाई होइन, पवित्र उनीहरूले काम नगर्नु भन्ने जुन नियम थियो, त्यो नियमलाई चाहिँ मानिसहरूले के गरेका थिए भन्दाखेरि थुप्रो आफ्नै प्रकारका नियमहरू हालेर मानिसहरूको जीवनलाई चाहिँ तितो बनाइदिएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। हुन त उनीहरूले आफ्नो नियमलाई अलिकता गम्भीर रूपले लिएका देख्दछौ हामी हेर्ने हो भने, तर त्यो गम्भीर रूपले लिँदा लिँदै उनीहरूले अरू थुप्रो मानिसहरूको जीवनमा चाहिँ त्यसले दुःख ल्याएको हामी हेर्न सक्छौ। यहाँ तपाईँले के देख्न सक्नुहुन्छ भने यो जुन यहुदी व्यक्तिहरू धर्मगुरूहरू तपाईँ देख्न सक्नुहुन्छ, यो धर्मगुरूहरू चाहिँ उनीहरूलाई त्यो निको भएको केही वास्ता छैनन्। एकजना लङ्गडो मानिसले छुटकारा पाएको त्यो कुरा वास्ता छैनन्, तर उनीहरूलाई के कुरा वास्ता छन् भने उनीहरूले बनाएका नियम तोडिएको कुराहरूमाथि उनीहरूले वास्ता गरेको हामी देख्न सक्छौ। प्रिय, कति दुःख लाग्दो कुरा, अहिलेको समयमा पनि मानिसहरूले दया भन्दा पनि उनीहरूले चाहिँ अरू कुरा, दया गर्नको साटो, ओहो कसले निको पार्यो भन्नको साटो, अब तपाईँ त निको हुनुभयो कति राम्रो, कसले निको पार्यो, कसरी निको हुनुभयो, होइन, यो सबै कुराहरूको विषयमा खोजी नीति गर्नुपर्ने थियो। उनीहरूले त्यो तोडिएको उनीहरूको नियमको विषयमा चाहिँ खोजी नीति गरेका छन्, तर ऊ कसरी निको भयो भन्ने विषयमा खोजी नीति गरेको छैन। हामी हेर्न सक्छौ अहिलेको समयमा पनि प्रिय, धेरै मानिसहरू नियम कानूनको पछि लागेको छन् अनि दिन प्रतिदिन उनीहरूले नियम कानूनहरू पनि बनाएको छन्। विभिन्न नियमको कारणले गर्दा आज मानिसहरूको जीवनमा सुख चयन भन्दा, शान्ति र आनन्दको कुराहरू भन्दा पनि उनीहरूले दुःख अनि दुःख

थुप पर्दै गएको कुरा हामी हेर्न सक्छौँ प्रिय, अनि हामी हेर्न सक्छौँ यस्तै प्रकारको कुरा यो खण्डमा पनि तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले त्यो मानिसको जीवनमा आनन्द ल्याउने काम गरे, तर यहाँ हामी हेर्न सक्छौ यो मानिसहरूले चाहिँ, यो यहुदीहरूले चाहिँ यो व्यक्तिको जीवनलाई चाहिँ है अलिक तितो बनाउन खोजिरहेको छ, नियम तोड्ने व्यक्तिको रूपमा उसलाई खडा गर्न चाहिरहेको हामी हेर्न सक्छौ। अनि हामीले हेर्नु त्यति बेलाको समयमा यदि कसैले सबात दिनलाई अन्जानमा तोड्थ्यो भने उनीहरूले चाहिँ पशु बलिदान गरेर उसको क्षमा माग्न सक्थ्यो भने, यदि कसैले जानी जानी सबात दिनलाई तोड्थ्यो भने, आज सबात दिन हो भनेर भन्दा पनि उसले काम गरिरहन्थ्यो भने चाहिँ उसलाई ढुङ्गाले हानेर मारिन्थ्यो। अनि यो समयमा पनि हामी देख्न सक्छौ मानिसहरू चाहिँ सबात दिनको विषयमा एकदम धेरै गम्भीर भएको तपाईँले देख्न सक्नुहुन्छ। अर्को कुरा म तपाईँलाई बताउन चाहन्छु, यहाँ हामी के देख्न सक्छौ भन्दाखेरि यो सबात दिनको विषयमा हामीले हेर्नु पर्दाखेरि चाहिँ परमेश्वरले नै होइन छ दिन काम गर्नुभयो र सातौं दिनमा विश्राम लिनुभयो। अनि हामीले हेर्ने भने प्रभु येशू चाहिँ उहाँ सबातको प्रभु हुनुहुन्छ। अनि सबात चाहिँ होइन मानिसहरूको निम्ति चाहिँ सबात हो, सबात चाहिँ मानिसहरूको निम्ति चाहिँ होइन भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। परमेश्वरले चाहिँ मानिसहरूलाई त्यो सबात दिनुभयो, विश्रामको दिन दिनुभयो। अनि हामीले हेर्ने हो भने तपाईँले देख्न सक्नुहुन्छ परमेश्वरले चाहिँ मानिसहरूलाई के भन्दै हुनुहुन्छ भने छ दिन काम गर र सातौं दिन चाहिँ परमेश्वरमा भर पर, परमेश्वरलाई धन्यवाद दिने समय हो भने, जस्तै यो प्रकारको कुरा विश्राम लिने कुराहरू हामी हेर्न सक्छौ ताकि उनीहरूले परमेश्वरमा भरोसा गर्न सको उसको आफ्नो बाँकीको जीवन। हामी आफैले हाम्रो आफ्नो जीवनलाई चाहिँ निर्माण गर्न सक्दैनौ, तर परमेश्वरले निर्माण गर्नुहुन्छ। परमेश्वरले सृष्टि गर्नुभएको कुराहरूमा परमेश्वरलाई नै हामीले हाम्रो जीवनलाई अर्पण गर्नुपर्छ भनेर त्यो प्रकारको कुराहरू सिकाउनको निम्ति पनि, आज सम्झना गराउनको निम्ति पनि, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई बुझाउनको निम्ति पनि यो सभाव दिन थियो भन्ने कुरा हामी विश्वास गर्दछौँ फेरि। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ है इजरायलमा तपाईँ अझै पनि जानुहुन्छ भने इजरायलमा तपाईँ के देख्न सक्नुहुन्छ भने है त्यहाँ माछा बिनाको है समुद्र तपाईँले देख्न सक्नुहुन्छ, जसलाई चाहिँ मृत सागर भनेर देख्न सक्नुहुन्छ है। मूर्ति बिनाको मन्दिर देख्नुहुन्छ जुन चाहिँ यरुसलेम मन्दिर हो। अनि अर्को तपाईँले देख्न सक्नुहुन्छ काम बिनाको दिन पनि देख्नुहुन्छ जुन शनिबारको दिन है, उनीहरू कुनै पनि काम गर्दैनन्। अनि यस्तो पनि संसारमा तपाईँले देशहरू देख्नुहुन्छ जहाँ कुनै काम हुँदैन फेरि। अनि जसले के कुरा देखाउँदछ भने फेरि तपाईँ र मेरो निम्ति है आज त्यो परमेश्वर जसले हाम्रो निम्ति काम गर्नुहुन्छ त हाम्रो निम्ति उहाँले चाहिँ सहायता गर्नुहुन्छ, त्यो परमेश्वरलाई पुज्नुपर्छ भन्ने कुरा यो ठाउँले चाहिँ, यो प्रकारको दिनले चाहिँ आज सम्झना गराउँछ। तर यहाँ हामीले हेर्ने हो भने जब मानिसलाई तर दुःखको अवस्थामा प्रभु येशूले बारम्बार हामीले हेर्ने भने सबातको दिनमा प्रभु येशूप्रति चाहिँ विभिन्न प्रश्नहरू उठाएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले भन्नुहुन्छ के शनिबारको दिन कोही पशु इनारमा खस्यो भने खाल्टोमा के तिमीहरू निकाल्दैनौ त भनेर भन्दछ। होइन हामीले हेर्ने हो भने प्रभु येशू चाहिँ दया चाहनुहुन्छ। आज मानिसहरूलाई त्यही दयाको खाँचो छ फेरि, हामी नीति नियममा बाँधिँदैनौँ, हामी कुनै दिन यो एउटा दिन अर्को दिन भन्दा उत्कृष्ट हो भनेर भन्दैनौँ, तर हामीले हेर्ने हो भने हामी दया हेर्दछौँ, हामी मानिसलाई कृपा देखाउन चाहन्छौँ भन्ने कुरा हामी हेर्न सक्छौँ। अर्को कुरा म तपाईँलाई पढिदिन चाहन्छु, एघार पदले यसरी भन्दछ, एघार पदमा यसरी लेख्दछ, त्यसले तिनीहरूलाई जवाब दियो जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो आफ्नो ओछ्यान बोकेर हिँड। यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिय है, यो मानिसले भनेनन् कसलाई तिमीलाई यो ओछ्यान उठाएर हिँड्नु भयो त्यो व्यक्तिले भनेर भनेन। उसले के भन्दछन् भने उसको दृष्टि चाहिँ के छ भन्दाखेरि एउटा फलानु मानिसले होइन, उसको दृष्टि चाहिँ जसले मलाई निको पार्यो, मेरो उसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ निको हुनु थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। उसले भन्छन् जसले मलाई निको पार्यो उसले नै मलाई ओछ्यान बोकेर हिँड भन्नुभयो भनेर भन्दछ। त्यहाँ एकजना व्यक्ति छन् को म जान्दिनँ, जो व्यक्तिको साथ चाहिँ उसले उसको मुखमा उसको बोलीमा शक्ति छ, जसको कारणले गर्दा म 38 वर्षसम्म यसरी म लङ्गडो भएको थिएँ, उसको बोलीमा त्यो शक्ति छ, त्यो शक्तिको कारणले गर्दा आज म निको भएको छु। अनि त्यो निको भएको अवस्थाबाट उसले मलाई अर्को कुरा के भन्छन् भने गर्नको लागि लगाउँछन्, ओछ्यान बोक्न लगाउँछन् भने यद्यपि यो तपाईँहरूको नियम कानून अनुसार यो विपरीत हो, तर त्यो व्यक्तिले भनेका कुराको कारणले गर्दा म मानिलिन्छु भनेर भन्दछ। अनि प्रिय आज तपाईँ र म पनि संसारको थुप्रो नियम कानूनहरू छ, जुन नियम कानून आज परमेश्वरको वचनको विरुद्ध छ, जुन परमेश्वरले सारा संसारलाई सृष्टि गर्नुमा हामी सबैजनाले सृष्टि गर्नुभयो, आज त्यो परमेश्वरले आज हामीलाई केही कुरा भगर्नलाई भन्नुहुन्छ भने आज हामीले सबै कुराहरू त्यागेर आज उहाँको कुराहरू सुन्न जरुरी छ प्रिय। यदि हामीले त्यो कुराहरू गर्दछौँ भने
आज है जो हाम्रो सृष्टिकर्ताको कुराहरू मान्दछ भने आज प्रियो त्यो जस्तो आनन्द लाग्ने कुराहरू संसारमा केही पनि छैनन् प्रियो। त्यही भएको कारणले गर्दा हाम्रो कानहरू खडा गरौँ, उहाँको वचन सुन्नलाई हाम्रो आँखाहरू खोलौँ, उहाँको वचन पढ्नको लागि हाम्रो मगजहरू पुरै तयार राखौँ, उहाँको वचनहरूलाई ग्रहण गर्नको लागि हाम्रो हृदयहरू पुरै खुल्ला राखौँ, उहाँको वचनहरूलाई स्वीकार गर्नको लागि। आज प्रियो तपाईँ र मैले गर्नुपर्ने काम चाहिँ त्यही हो। हामी हेर्न सक्छ अर्को कुरा, बाह्र पदले भन्दछन्, तिमीहरूले त्यसलाई सोधे तिमीलाई ओछ्यान बोकेर हिँड भन्ने मानिस को भनेर भन्दछ, होइन प्रश्न गर्दछ को ओछ्यान बोकेर हिँड भनेर, निको पार्ने मान्छे को भनेर भन्दैन नि। उनीहरूलाई केही चासै छैन निको भएको भए निको भयो, यो आश्चर्य कामको निम्ति उनको हृदय चाहिँ आज हामीले हेर्ने हो भने ढुङ्गा जस्तो थिए भने जस्तै बुझिन्छन् प्रियो। त्यो निको भएको कुराहरू उनीहरूलाई चासो छैनन्, उनीहरूलाई नियमको कुराहरू मात्रै चासो छन् भन्ने कुरा बुझ्न सक्छौ। तर निको भएको त्यस मानिसले उहाँलाई को हुनुहुन्थ्यो भनी चिनेको थिएन, किनभने त्यस ठाउँका भिड उहाँको भएको हुनाले येशु त्यहाँबाट गइहाल सक्नु भएको थियो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिय, यो व्यक्तिले त्यो निको भएको त्यस मानिसले उहाँको हुनुहुन्थ्यो, येशु को हुनुहुन्थ्यो भन्ने कुरा चिनेको थिएन। आज प्रिय हाम्रो प्रभु येशुले सारा संसारलाई उहाँले सित्तैमा उहाँले सबै कुरा दिनुभएको छ, धेरै कुरा दिनुभएको छ तपाईँ र मेरो निम्ति। यहाँ हामी हेर्न सक्छौ, यद्यपि यो व्यक्तिले येशूलाई चिन्दैन थिए, तर यो व्यक्तिले चाहिँ येशूद्वारा चाहिँ त्यो निको हुने कार्य पाएको थियो। हाम्रो परमेश्वर त्यो हुनुहुन्छ, उहाँले प्रशंसा पनि खोज्नु भएन, मैले भनेकै मेरो नाम है भनेर केही पनि भनेको छैन। प्रिय थुप्रो मानिसले भन्छ जबसम्म येशूले हामी चिन्दैन तबसम्म हामी निको हुँदैन भनेर भन्छ, होइन बाइबलले भन्छ सिकाउँदैनन् त्यो प्रकारको कुरा। हामीले उहाँलाई नचिने पनि उहाँले हाम्रो जीवनमा आश्चर्यको काम गर्न सक्नुहुन्छ, निको पार्ने काम गर्न सक्नुहुन्छ। थुप्रो मानिसले भन्छन् अब तपाईँको विश्वासको कमजोरको कारणले गर्दा तपाईँ निको नभएको, थुप्रो मानिसले दोष्याउने काम गर्छन् त्यो प्रकारले। तर यहाँ हामी हेर्न सक्छौ यो मानिसले के विश्वास गरे त, यो मानिसले जान्दैन नि येशू भन्ने पनि जान्दैन, यो मानिसलाई यो पनि थाहा छैन उहाँ परमेश्वर हुनुहुन्छ भनेर। तर यो मानिसलाई एउटा कुरा हामी हेर्न सक्यौँ, मानिसको कारणले गर्दा होइन तर येशूको कारणले गर्दा यो मानिस चाहिँ निको भएको थियो, येशू प्रभुले चाहनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि आज तपाईँ र म पनि प्रियो हामीले परमेश्वरमा त्यही भरोसा गर्न आवश्यक छ, अनि परमेश्वरलाई भन्न आवश्यक छ, हे परमेश्वर पिता तपाईँ मेरो जीवनमा काम गर्नुहोस् प्रभु, मेरो विश्वासहरू ठुलो छैनन्, मेरो विश्वासहरू वृद्धि गर्नुहोस्, मेरो जीवनमा यसरी काम गर्न जुन कामहरू गर्नका निम्ति तपाईँ सक्षम हुनुहुन्छ, तपाईँ सामर्थ्यवान हुनुहुन्छ। अनि हामी हेर्न सक्छौँ प्रियो परमेश्वरले कोही मानिसको जीवनमा पनि कुनै पनि काम गर्न सक्नुहुन्छ, चाहे येशूको विषयमा उसले नसुनेको होस् येशूलाई नचिनेको होस्, त्यही पनि येशू मानिसको जीवनमा काम गर्न सक्नुहुन्छ। अनि यहाँ हामी हेर्न सक्छौँ प्रभु येशूलाई उनीहरू चिन्न सकेनन्, किनभने प्रभु येशू त्यहाँ धेरै भिड भएको कारणले गर्दा येशू त्यहाँबाट गइसक्नु भएको थियो, धेरै भिडहरू थियो। आज यस्तो धेरै हाम्रो जीवनको व्यस्तताको कारणले गर्दा येशूको कुरा हामी सुन्छौँ, येशूको कुरा सुनेपछि आज हामी त्यत्तिकै येशूलाई खोज्दैन फेरि, एकचोटि एक समय राम्रो लाग्छ उहाँको वचन सुन्दा उहाँको विषयमा थाहा गर्दा, तर फेरि त्यो हाम्रो जीवनको व्यस्तताको कारणले गर्दा हामी फेरि येशूको विषयमा बिर्सदै जान्छौँ, अनि बिर्सदै जान्छौँ उहाँसँग व्यक्तिगत रूपमा उहाँको विषयमा अध्ययन गर्नलाई, उहाँको विषयमा फेरि खोजी गर्ने काम चाहिँ हाम्रो जीवनमा गर्दैनौँ। ए प्रिय आज म तपाईँलाई भन्न चाहन्छु, आज यो प्रकारले हामीले येशूलाई नबिर्सौँ प्रिय, आज संसारका भिडका कुराहरूले संसारका व्यस्तताको कुराहरूले आज येशूसँग भेट्ने कामहरू जीवनमा दैनिक रूपमा हुन सकेको होस् प्रियो, जो चाहिँ सारा संसारको सृष्टिकर्ता हुनुहुन्छ, जो चाहिँ हामीसँग सदैव उहाँ संगत गर्न चाहनुहुन्छ, संगति गर्न चाहनुहुन्छ, बात गर्न चाहनुहुन्छ। प्रियो 14 पद म तपाईँको लागि पढिदिन चाहन्छु, यहाँ यसरी भन्दछ, त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, हेर तिमी निको भएको छौ, फेरि पाप नगर र तिमीहरूमाथि अझ बढी खराबी आइ नपरोस् भनेर भन्दछ। त्यो यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ, यो खण्डमा यहाँ भन्दछन् प्रभु येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो भनेर भन्छ। निश्चय नै यो व्यक्ति मन्दिरमा गएको थियो भन्ने कुरा बुझ्न सक्छ, निश्चय नै यो व्यक्तिले त्यो मन्दिरमा जहाँ आराधना गरिन्थ्यो अनि उसले परमेश्वरलाई फेरि खोज्छन्, उसले भन्दछन् मेरो जीवन अब बाँकीको जीवनमा मेरो आफ्नो रुपियाँ पैसा कमाउँदै म बिताउने होइन, पाहुना खाँदै घुम्ने मेरो त्यो होइन, तर म चाहिँ म मेरो परमेश्वरलाई धन्यवादी दिँदै मैले जिउनु पर्ने हुन्छ, धन्यवाद स्वरूप मैले परमेश्वरको आराधना गर्नुपर्ने हुन्छ, यो मैले उत्तम जीवन पाएको छु, मेरो लङ्गडोपनबाट मैले निको भएको छु, अब मेरो जीवन चाहिँ परमेश्वरको निम्ति हो भनेर यहाँ हेर्न सक्छ, हुनसक्छ त्यो प्रकारले
ऊ मन्दिर फेरि गएको हामी हेर्न सक्छौँ. अनि योगीहरू जान्थे, अनि ऊ लङ्गडो हुँदा सधैँ जान्थे भने झन् अब सधैँ हुँदा झन् जान आवश्यक छ प्रिय, जान उपयुक्त थियो प्रिय. अनि आज ऊ जान्छन्, जो जान्छन् जसले परमेश्वरलाई खोज्छन् प्रिय, परमेश्वर टाढो हुनुहुन्न. अनि येशूले त्यस व्यक्तिलाई भेट पाउँछन्, येशूले देख्नुहुन्छ. हो, हामी पनि देखिने ठाउँमा आउँ प्रिय, तपाईँ र म देखिने ठाउँमा भयो भने परमेश्वरले पनि देख्नुहुन्छ, नदेखिने ठाउँमा भयो भने देख्नुहुन्छ. अनि उहाँले के भन्नुहुन्छ त आज? वचन दिनुभएको छ प्रिय, र शिक्षा दिनुभएको छ. आज हामी उहाँको नजिक आउँदैनौँ भने शिक्षा पनि पाउँदैनौँ. हामीले के गर्नुपर्छ भन्ने कुरो हाम्रो जीवनमा थाहा पनि गर्न सक्दैनौँ. तर तपाईँ र मैले प्रिय आज उहाँको नजिक जान्छ भने उहाँले भन्नुहुन्छ, हामीलाई शिक्षा दिनुहुन्छ. त्यो व्यक्तिलाई के शिक्षा दिनुभयो यहाँ हामी हेर्न सक्छ प्रिय? उहाँले भन्नुभयो, अब पाप नगर र तिमीमाथि अझ बढी खराबी नआओस्. प्रभु येशू कोही मानिसको जीवनलाई, बितिसकेको जीवनलाई उहाँ जान्न सक्नुहुन्थ्यो. उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, उहाँले जान्नुहुन्छ. तपाईँ र मेरोको विगतको जीवन पनि उहाँ जान्नुहुन्छ, वर्तमानको जीवन पनि जान्नुहुन्छ, भविष्यको जीवन पनि जान्नुहुन्छ. प्रभु येशूले यो निको भएको मान्छेलाई भन्नुहुन्छ, अब उसो फेरि पाप नगर भनेर भन्दछन्. ओ प्रिय, आज तपाईँ र मैले पनि हाम्रो जीवनमा यदि पाप भन्ने कुरा यहाँ हामी हेर्न सक्छौँ, यो भन्दछन् प्रभु येशूले भन्नु खोजेको सायद होइन, यो घटनाबाट के बुझ्न सक्छ भन्दा पापकै कारणले गर्दा यो मान्छे लङ्गडो भएको थियो. अनि यहाँ हामी हेर्न सक्छौँ, अब पाप नगर भनेर भन्दछ. थुप्रो मानिसले भन्छन् है, कतिचोटि मान्छेले पापै नगरे पनि विभिन्न रोग लाग्छन्, अप्ठ्यारो स्थितिमा पुग्छौँ. तर सदैव है हामी आफै पनि रोगी भएको होइन, आफै हाम्रो जीवनमा समस्या आएको होइन, कतिवटा समस्याहरू आफै उत्पन्न हुन्छ. अनि यो मानिसको समस्या चाहिँ कसरी उत्पन्न भएको रहेछ भन्दा, उसले पाप गरेको कारणले गर्दा ऊ चाहिँ लङ्गडो भएको रहेछ भनेर बुझ्न सक्छ. तर हरेक लङ्गडो मान्छे पापको कारणले चाहिँ होइन प्रिय है. यहाँ हामी हेर्छ प्रभु येशूले भन्नुहुन्छ, अब त निको भइस, अब के गर, पाप गर्न छोड. प्रिय, आज तपाईँ र म पनि आज प्रभु येशूलाई चिन्दछौँ भने आज हाम्रो जीवनमा पनि त्यस्ता प्रकारका पापहरू छन् जसले परमेश्वरको नजिक जानका लागि आज हामीलाई रोक्छन् भने, छेक्छन् भने आज हामीले भन्न आवश्यक छ, प्रभु मलाई सहायता गर्नुहोस्, पापहरू मैले इन्कार गर्न सकौँ, पापहरू मैले पर हटाउन सकौँ, मलाई सहायता गर्नुहोस्। अनि हामी हेर्न सक्छौँ पाप नगर्नलाई भन्दछ. अनि पाप गर्यो भने चाहिँ के हुँदो रहेछ, अझै धेरै उसमा खराबी आउनेछन्। 15 पद, त्यसलाई निको पार्ने त येशू हुनुहुँदो रहेछ भनेर त्यस मानिसले गएर यहुदीहरूलाई भनिदियो. त्यस कारणले गर्दा यहुदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम सभा दिनमा गर्नुभएको थियो. यहाँ तपाईँ देख्न सक्नुहुन्छ, यो मानिसले गएर भन्छन् चुप्प लाग्दैनन् उसलाई कसले निको पारेको भनेर. आज तपाईँ र मेरो जीवनलाई पनि निको पार्ने प्रभु येशू हुनुहुन्छ. आज प्रभु येशूको विषयमा घोषणा गर्न हामी चुप्प लागेर बस्ने होइन प्रिय, आज हामीले सारा मानिसहरूलाई उहाँको विषयमा बताउनु पर्ने हुन्छ. सारा मानिसहरूलाई येशू मुक्तिदाता हुनुहुन्छ, येशू जीवनदाता हुनुहुन्छ, पाप क्षमा गर्ने हुनुहुन्छ, उहाँ साँचो परमेश्वर हुनुहुन्छ भनेर हामीले अरूलाई बताउनै पर्छ प्रिय. यद्यपि बताउँदाखेरि त्यहाँ संकष्टको कुरा, समस्याको कुराहरू छन्, अनि आज हामी यो कुरा बुझौँ, त्यो समस्या भन्दा ठूलो हाम्रो परमेश्वर हुनुहुन्छ. अनि हामी हेर्न सक्छौँ त्यहाँको मानिसहरूले त्यो यहुदीहरूले मार्ने कोसिस गरे. 17 पदले यसरी भन्छ, तब येशूले तिनीहरूलाई भन्नुभयो, मेरो पिता अहिलेसम्म काम गरिरहनु भएको छ र पनि म पनि काम गरिरहन्छु भनेर भन्नुहुन्छ. प्रभु येशूले आफूलाई प्रभु परमेश्वर पितासँग तुलना गरेको हामी हेर्न सक्छौँ. मेरो पिताले काम गर्नुहुन्छ, तिमीहरू भन्छौ सबा दिनमा काम नगर, निको नपार, होइन ओछ्यान बोक भनेर नभन, त्यो प्रकारले प्रभु येशूले नियम तोड्नु भएको होइन. त्यहाँ एउटा नियम थियो सभा दिनमा उनीहरूले पालन गर्नुपर्छ. सभा दिन पालन गर्दा गर्दै प्रभु येशूले के भन्नुहुन्छ भन्दा, त्यहाँ कतिवटा अनुग्रह देखाउने ठाउँ पनि छ, निको पार्ने ठाउँ पनि छ, सहायता गर्नुपर्ने कुराहरू पनि छ. प्रभु येशूले उनीहरूले बनाएका विभिन्न प्रकारका नियमलाई चाहिँ उहाँले भन्दै हुनुहुन्छ, त्यो चाहिँ मानवले बनाएका नियम हो, तर परमेश्वरले बनाउनु भएको नियम चाहिँ विश्राम हो. आज यो लङ्गडो मानिसलाई प्रभु येशूले विश्राम दिनुभएको छ निको पारेर. अनि हामी हेर्न सक्छौँ, तर यो मानिसहरूले भन्छन् तैँले चाहिँ विश्रामको दिनमा चाहिँ के गरिरहेछस्, यो ओछ्यान बोकिरहेछ. आज हामी हेर्न सक्छौँ प्रिय, आज मानिसलाई त्यो परमेश्वरको विश्राम चाहिँ चाहिएको, त्यो शारीरिक विश्राम होइन है. अनि हामी प्रभु येशूले त्यो विश्राम पूरा गर्नुभएको हामी हेर्न सक्छौँ. आज येशू ख्रिस्टमा विश्राम छ प्रिय. जतिजना येशूमा जिउँछौँ प्रिय, येशूको खातिर हामी जिउँछौँ, येशूमा रहन्छौँ, येशूले भन्नुभए अनुसार काम गर्छौँ, जसरी यहाँ भन्छन् परमेश्वर पिता पनि काम गरिरहनुहुन्छ. अनि शनिबारको दिन के प्रभु परमेश्वर काम गर्नलाई बन्द गर्नुहुन्छ? शनिबारको दिन घाम उदाउँदैन? उदाउँछ. शनिबारको दिन पानी पर्दैन? पर्छ प्रिय. परमेश्वरले यी सबै कुरा गरिरहनु भएको छ भने हामीले किन नगर्ने त हो. हामीले विश्राम दिनुपर्छ.
तर हामी यो प्रकारको नियममा बाँधिनु हुँदैन. हामीले बुझ्नुपर्छ मान्छेले बनाएको नियम के हो, परमेश्वरलाई दिनुभएको नियम के हो. त्यसैको निम्ति हामीले बाइबल दिन नदिन पढ्न आवश्यक छ, गइदिन आवश्यक छ. है, जसरी यहाँ भन्दछ म पनि काम गरिरहन्छु. 18 पद, यसकारण यहुदीहरूले यीशुलाई मार्ने अझ बढी प्रयत्न गर्न लागे, किनकि उहाँले सभा दिन भङ्ग गर्ने काम मात्र होइन तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो. अनि यी कुरा सबै यो घटनाबाट हामी के कुरा बुझ्न सक्छौ भने यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ. उहाँले भन्नुहुन्छ मेरो पिता भनेर भन्दछ. उहाँले सभा दिन मात्र भङ्ग गर्नु भएन भनेर यहुदीहरूले भन्छन्, आफैलाई परमेश्वरको तुलना गर्नुभयो भनेर भन्छ. प्रभु यीशु परमेश्वर हुनुहुन्छ. कन्याको कोखबाट जन्मनुभयो यस पृथ्वीमा, कसैले नगरेको आश्चर्य काम गर्नुभयो. उहाँले जे जे भन्नुभयो सबै कुरा उहाँले पूरा गर्नुभयो. उहाँले भन्नुभयो म मारिन्छु, गाडिन्छु, बौरी उठ्छु, अनि त्यो कुरा पनि उहाँले गर्नुभयो. जुन कुरा उहाँले सबै कुरा भन्नुहुन्छ अनि उहाँले गर्नुहुन्छ, अनि उहाँले अझै कतिवटा कुरा भन्नुभएको छ, उहाँले भविष्यमा गर्नुहुन्छ भनेर भन्नुभएको छ. उहाँ नै परमेश्वर प्रिय. अनि आज तपाईँ र मैले चुन्न आवश्यक छ हाम्रो परमेश्वरको, हाम्रो नीति नियम नै हाम्रो परमेश्वर हो त. नीति नियममै खुसी बनाउँछ तर परमेश्वरलाई दुखी तुल्याउँछ भने आज प्रिय हामीले गलत परमेश्वरलाई पुजिरहेको छ. आज परमेश्वर यीशु ख्रीष्ट चाहिँ आज हाम्रो जीवनमा हुन आवश्यक छ. यीशु ख्रीष्टले के गर्न मन पराउनुहुन्छ, के गर्नुहुन्थ्यो भन्ने कुरालाई हाम्रो आत्मसात गर्न जरुरी छ. प्रिय तपाईँ र मलाई परमेश्वरले आशीर्वाद दिनुभएको छ. म छोटो हो, म प्रार्थना गर्न चाहन्छु. शिर झुकाऊ, आँखा बन्द गर, मनन गर. यीशुले के गर्नुभयो? यीशुले मानिसहरूले बनाएका नियमलाई तोड्नुभयो. परमेश्वरले बनाएको नियम तोड्नु भएको होइन. आज मैले तोड्नुपर्छ भनेको होइन. कतिवटा नियमहरू राम्रो छ मानिसले बनाएको पनि, तर कतिवटा नियमहरू यस्ता छन् जुन चाहिँ परमेश्वरलाई महिमा दिँदैनन्. हे परमेश्वर, आज हामीलाई ती कुराहरू चिन्नलाई सहायता गर्नुहोस्. प्रभु असल कुराहरू हाम्रो जीवनमा लगाउनलाई सहायता गर्नुहोस्. मानिसहरूलाई प्रभु दया देखाउनलाई सहायता गर्नुहोस्। प्रभु आज हाम्रो जीवनमा तपाईँले आशीर्वाद गर्नुहोस्। कति मानिसहरू छन् आज तपाईँलाई चिन्दैनन् प्रभु, कति मानिसहरू त्यसरी नै लङ्गडो जस्तै उनीहरूलाई सहायता चाहिएको छ प्रभु. आज उनीहरूलाई सहायता गर्नुहोस् प्रभु, हामीलाई माध्यम बनाउनुहोस्, हामीद्वारा तपाईँले महिमा दिनुहोस्। धन्यवाद, हाम्रो बिन्ती सुनिदिनु भएको छ. आशीर्वाद माग्छौ यीशु ख्रीष्टको नाउँमा, आमेन. हे प्रिय, भर्खरका पाठहरूबाट सायद निश्चय नै हामी सबैजनाले आशीर्वाद पायौँ होला. आज पनि प्रार्थना गरौं, हामीले पनि आज यही प्रकारले संसारमा भएका मानव निर्मित नियमहरू जसले परमेश्वरलाई महिमा दिँदैनन् भने आज ती कुराहरू खारेज गर्न जरुरी छ. यसै गरी प्रिय, म तपाईँलाई बिन्ती गर्दछु, यदि कतिजना सङ्गति जानुहुन्न भने, प्रभुको वचनबाट सिक्न चाहनुहुन्छ भने, है तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ. हाम्रो मण्डली नक्कुमा छन्, तपाईँ आउन सक्नुहुनेछ. हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34 370. फेरि पनि भन्न चाहन्छु, 98421 34 370. हस्त, धन्यवाद, फेरि भेटौँला.

श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टे भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टे भजनबाट आजको कार्यक्रमलाई शुरू गर्नेछौं।

0: आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ। संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ। आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा क्रिस्टिनानो अभिवादन, जय मसीह, साथै नमस्कार। आउनुहोस्, आज हामी परमेश्वरको वचन सुन्न गइराखेका छौ र म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु आज फेरि यहाँहरूको अगाडि परमेश्वरको वचनको सेवा लिएर आउन पाएकोमा। हामी छोटो प्रार्थना गर्नेछौ र बाइबलले खण्ड आजको लागि हामी पढ्नेछौ, त्यसपछि प्रभुको वचनमा हामी प्रवेश गर्नेछौ। सर्वशक्तिमान जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको दिनको लागि, आजको समयको लागि, र विशेष गरी यो रेडियो सेट अगाडि तपाईँको जीवित वचन हामी सुन्न गइराखेका छौ। परमेश्वर, वा तपाईँ हामीसँग बोल्नुहोस् र तपाईँ परमेश्वर महिमित हुनुहोस्। तपाईँको यो सम्पूर्ण वचनको भागलाई तपाईँको हातमा राख्दछौ। सुन्ने हामी सबैको हृदयका कानहरूलाई खोलिदिनुहोस् र वचन प्रचार गर्नमा आफैलाई पनि सहायता गर्नुहोस्। बिन्ती चढाउँछु यीशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता, यहाँलाई परमेश्वरको वचनको यस श्रृङ्खलामा पुनः स्वागत गर्न चाहन्छु र आजको वचनको खण्ड हामी पढ्नेछौ यो रोमीको पत्र 3:9-18। हामी पढ्नेछौ, यहाँ लेखिएको छ, उसो भए के हामी यहुदीहरू अब अझ असल छौ त? अवश्य छैनौ, किनकि सबै मानिस यहुदी र अन्य जातिहरू दुवै पापको बसमा छन् भने मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, यी सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकाममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन, तिनीहरूका खोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ, तिनीहरूका मुख सराप र तिता कुराले भरिएका हुन्छन्, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन्, तर शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्, तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन। अब हामी जान्दछौ, जे जति व्यवस्थाले भन्छ, व्यवस्था मुनि हुनेहरूलाई जे नै भन्छ, ती हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाबदेही होस्। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसकारण किनकि परमेश्वर एउटै हुनुहुन्छ, उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकाहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, तब हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने कदाचित होइन, बरु हामीहरू त व्यवस्थालाई कायम हो राख्दछौ, आमेन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो कुरा पूरा गर्नुभयो, आमेन। त्यो मानिस धन्यको हो जसको पापको लेखा परम प्रभुले लिनुहुन्न, आमेन। प्रिय प्रभुका जनहरू, आदरणीय श्रोताहरू, यहाँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। आजको वचनको शीर्षक छ, परमेश्वरका पुत्र येशू ख्रीष्ट गरेको विश्वासद्वारा मानिस धर्मी ठहरिन सक्छ, अर्थात् ऊ दोष मुक्त हुन सक्छ। मानिसको उद्धार गर्ने काममा परमेश्वरको कुनै एउटा ठूलो समस्या के थियो भने, पापीलाई उसको पाप माफ नगरेर उसलाई निर्दोष साबित नगरी निर्दोष ठहराउने, अर्थात् उसले एउटा पापी मानिसले गरेका सारा पापहरू दोषहरू पूर्ण रूपमा क्षमा दिने परमेश्वरको निम्ति ठूलो चुनौती थियो। परमेश्वरले न्यायको मामिलामा सम्झौता गर्न सक्नु भएन, अर्थात् पापलाई हल्कासँग परमेश्वर लिनु भएन, उहाँले पापलाई सिरियसली लिनुभयो, गम्भीरतापूर्वक लिनुभयो। यसकारण परमेश्वरले एउटा मानिसमा भएको पापको दोषबाट पूर्ण रूपमा मुक्ति र उद्धार गर्नको लागि परमेश्वरले ठूलो योजना गर्नुभयो, अनि त्यो योजना चाहिँ हो उहाँको एकलौटे पुत्र प्रभु येशु ख्रीष्टलाई यो संसारमा उहाँले पठाउनु भयो। कानून र न्याय अनुसार प्रत्येक पापको निम्ति मृत्युदण्ड अनिवार्य हुन्छ, यो त हामी सबैलाई थाहा छ। यदि कसैले बदमास गरेको छ, कुनै गैर कानूनी काम गरेको छ भने उसलाई त्यसको सजाय हुन्छ, मान्छेले यति हुन्छ कि मृत्युदण्डसम्मको सजाय भोग्नु पर्छ। एचियलको पुस्तक 18:4 हामीले पढ्यो भने धर्मशास्त्र बाइबलले के बताउँछ भने, जुन प्राणीले पाप गर्छ त्यही मर्छ, जसले अमिलो खान्छ उसैको दाँत कुडिन्छ भने चाहिँ पुरानो नियममा चाहिँ जुन प्राणीले पाप गर्छ त्यो मर्छ, त्यस्तै गरेर मानिसहरू जाति पनि पापमा परेकाले पापले चाहिँ मान्छेलाई मृत्यु दिइराखेको थियो, मानिस एक दिन मर्छ, मृत्यु हुन्छ। परमेश्वरको करुणा र प्रेमको खातिर दोषीलाई बचाउन चाहिँ परमेश्वर एकदमै इच्छुक हुनुहुन्थ्यो, लालायित हुनुहुन्थ्यो। मानिसलाई मृत्यु परेको छ, मान्छे चिन्तित छ, मान्छे शोकमा छ, मान्छे चाहिँ निराशमा छ, मान्छेमा कुनै आशा छैन, यसकारण त्यो सम्पूर्ण कुराबाट परमेश्वरले मानिसलाई बचाउने इच्छा गर्नुभयो। आदरणीय श्रोता, हामी हाम्रै कामले हाम्रो आफ्नै प्रयासले हामी धर्मी ठहरिन सक्दैनौ। मानिसको न्यायालयमा न्यायकर्ताले धर्मीलाई निर्दोष साबित गर्छ तथा दुष्टलाई अपराधी घोषणा गर्छ। व्यवस्थाको पत्र 25:1 के भन्छ भने, तब तिनीहरूले धर्मी मानिसलाई निर्दोष साबित गर्नेछन् अनि दुष्टलाई अपराधी घोषणा गर्नेछन्। परमेश्वरले दोषीलाई निर्दोष साबित गर्न इन्कार गर्नुहुन्छ। प्रस्थान 23:7 लेखिएको छ, दुष्टलाई म कहिले निर्दोष ठहराउने छैन। आदरणीय श्रोता, परमेश्वरले दुष्टलाई दुष्ट नै भन्नुहुन्छ, दोषीलाई दोषी नै भन्नुहुन्छ, त्यतिकै उहाँले चित्तलाई असल भन्नुहुन्न। परमेश्वरले न्यायलाई विकृत बनाउने मानव न्यायकर्तामाथि न्याय गर्नुहुनेछ। यसायाको पुस्तक 5:22-23 यसरी लेखिएको छ, धिक्कार तिनीहरूलाई जसले घुस लिएर दुष्टहरूलाई निर्दोष ठहराउँछन्। हामी यहाँनिर देख्न पाउँछौ आदरणीय श्रोता, कि निर्दोषहरूलाई चाहिँ दोषी ठहराउँछ, संसारमा यस्तो चलन छ, तर परमेश्वर यी कुरालाई घृणा गर्नुहुन्छ। लुकाको सुसमाचार 6:15 भन्छ, फरिसीहरूले आफैलाई परमेश्वरका अघि निर्दोष साबित गर्दा येशूले तिनीहरूलाई रद्द गर्नुहुन्छ। हामीलाई थाहा छ प्रभु येशू ख्रीष्टको समयमा पनि फरिसीहरूले आफूलाई निर्दोष र परमेश्वरका मानिस र उहाँको नजिक बस्ने भनेर आफूलाई दावी गर्थे, तर परमेश्वरले उनीहरूलाई रद्द गर्नुभयो। रोमी 2:13 भएको व्यवस्थाले भन्छ, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछ। अनि व्यवस्था पालन गरेर पुरानो नियममा मान्छे धर्मी ठहरिने व्यवस्था गरिएको थियो, तर नयाँ नियममा त्यस्तो छैन। तर त्रियक परमेश्वर अघि रहेको प्रश्न चाहिँ के थियो भन्दा, कुन मानिसले व्यवस्थालाई सिधुतासित पालन गर्न सक्छ र? अब नयाँ करारमा भर्खरै हामीले पढेको रोमीको पुस्तक 3:3 चाहिँ, कसले व्यवस्थालाई 100% पूर्ण रूपमा सिद्धतासँग पालन गर्न सक्छ? सक्दैन। उसले चाहिँ 900 व्यवस्था पालन गरेर एउटा मात्रै ऊ चुक्यो भने उसको सारा 900 असल काम चाहिँ फेरि दोषपूर्ण हुन्छ। यसकारण परमेश्वरले त्यो दोषपूर्ण मानवलाई, त्यो चाहिँ दोषी मानिसलाई परमेश्वरले बचाउने इच्छा गर्नुभयो। रोमी 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्, अर्थात् परमेश्वरसँग पुग्न सकेका छैनन्। अथवा परमेश्वरले जुन उद्देश्य राखेर अदनको बगैँचामा मानिसलाई सृष्टि गर्नुभयो, त्यो सृष्टिको त्यो मापदण्डमा, त्यो सृष्टिको इच्छामा, त्यो परमेश्वरले बनाउनु भएको पहिलो मानव आदम र हवाको त्यो लेभलमा आजको मानिसहरू पुग्न सक्दैनन्। किनकि ती मानिसहरू चाहिँ पापले गर्दा परमेश्वरदेखि अलग छन्। आदरणीय श्रोता, त्यसको समाधान परमेश्वरले गर्नुभयो। त्यसकारण एउटा मानिस पापमा छ, एउटा मानिस अधर्ममा छ, एउटा मानिस दोषी छ, किनकि उसले परमेश्वरको त्यो महान वचनलाई उल्लङ्घन गरेको छ। काम यति जटिल थियो कि परमेश्वरको असीम बुद्धि र अनुग्रहले मात्र यो समस्यालाई, अर्थात् दोषपूर्ण समस्यालाई, मानिसभित्र भएको अपराधलाई, दुष्टतालाई सुल्झाउन सक्ने थियो। त्यसकारण त्यही समाधानको लागि परमेश्वरले एउटा नयाँ योजना बनाउनु भयो, जुन योजनाद्वारा आज मानिस विश्वास गर्छन् भने, यदि मानिसले त्यो कुरालाई आफ्नो हृदयमा स्वीकार गर्छन् भने उनीहरू धर्मी ठरिन सक्छन्, दोष मुक्त हुन सक्छन्। त्यो चाहिँ हो व्यवस्था अनुसार शुद्धताको जीवन जिउनलाई येशू मानिस आफै अघि सर्नु। येशू ख्रीष्ट चाहिँ मानिस बन्नको लागि अगाडि सर्नु को सर्छ होइन, दुःख कसले उठाउन चाहन्छ? सबैलाई सुख मनपर्छ, सबैलाई राम्रो कुरा मनपर्छ, सजिलो कुरा मनपर्छ, तर प्रभु येशू ख्रीष्टले चाहिँ दुःखलाई रोज्नु भयो। उहाँले त्यो शुद्धताको कुरा हाम्रो जीवनमा ल्याउनको लागि, मानव जातिको जीवनमा ल्याउनको लागि उहाँ मानिसको दुःखको जीवन, मानव जीवन त दुःखको जीवन हो, पीडाको जीवन हो, चिन्ताको जीवन हो। हेर्नुहोस् आजभोलि मान्छेहरूसँग करोडौं पैसा छ, लाखौं पैसा छ, सुख सुविधा छ, सबै कुरा छ, तैपनि मानिसभित्र शान्ति छैन, मानिसभित्र आशा छैन, मान्छेभित्र सन्तुष्टि छैन। किन? मानिस चाहिँ दोष मुक्त हुन सकेको छैन। यसरी धार्मिकता हासिल गरेर विश्वासीहरूलाई त्यो उपहारको रूपमा दिनु चाहिँ उहाँले आफैलाई स्वयं सेवकको रूपमा, सर्भेन्टको रूपमा यो संसारमा पठाउनु भयो अथवा आउनु भयो येशू ख्रीष्ट। त्यसकारण परमेश्वरको समाधान चाहिँ एउटा मान्छेलाई धर्मी बनाउनु, एउटा मान्छेलाई दोष मुक्त बनाउनु हो। आदरणीय श्रोता, यदि तपाईँ र म पनि दोष मुक्त हुन चाहन्छौ, धर्मी ठरिन चाहन्छौ भने प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ। अब दोष मुक्तको कुरा आउँछ। दोष मुक्त, दोष भनेको कुनै पनि कुराको तपाईँ र मलाई आक्षेप लाग्नु, कुनै पनि कुराको दाग लाग्नु, बाइबलमा लेखेको छ, त्योबाट हामी मुक्त हुनुपर्छ। त्यसको लागि परमेश्वरले सुन्दर योजना राखिदिनु भएको छ, समाधान राखिदिनु भएको छ। दोष मुक्त हुनु भनेको चाहिँ परमेश्वरको अघि धर्मी ठहरिनु हो। पापीले येशूको धार्मिकतालाई ओढ्छ, एकजना पापी मानिसले येशूको धार्मिकतालाई ओढ्छ र परमेश्वरले उसलाई ख्रीष्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। हालेलुया! परमेश्वरले उसलाई ख्रीष्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। कति राम्रो कुरा छ! दोष मुक्त भनेको चाहिँ परमेश्वरको नजरमा, ईश्वरको दृष्टिमा, सृष्टिकर्ता परमेश्वरको दृष्टिमा धर्मी ठहरिनु। तिमी ठिक छौ, तिमीमा कुनै खोड छैन, तिम्रो अपराधहरू क्षमा भएको छ, तिमी अब दोषी छैनौ, तिमी स्वतन्त्र भएका छौ, फुक्का भएका छौ भनेर परमेश्वरले भन्नुहुन्छ। यो चाहिँ हामीले येशूको धार्मिकतालाई ओढ्ने हो र ख्रीष्टको धार्मिकतामा हामी सिद्ध परमेश्वरले देख्नुहुन्छ। अब उसो परमेश्वरले मुक्तिदातामा पापीलाई धर्मी देख्नुहुन्छ। उहाँको अचम्मको व्यक्तित्वमा उल्लुक छ। कति आनन्दको कुरा छ आदरणीय श्रोता, जतिसुकै पाप हामीको जीवनमा भए तापनि, जतिसुकै अधर्म, जतिसुकै दोष हामीमा भए तापनि, हामीलाई परमेश्वरले मुक्तिदातामा धर्मी देख्नुहुन्छ, यदि हामीले उहाँलाई विश्वास गर्न सक्यौं भने। दोष मुक्त गर्ने काम परमेश्वरको न्याय कार्य हो, जसद्वारा ख्रीष्टमा विश्वास गर्नेहरूलाई उहाँको आँखा अगाडि धर्मी ठहराइन्छ, सम्पूर्ण दोष दण्डबाट स्वतन्त्र गराइन्छ। आदरणीय श्रोता, तपाईँ र मलाई थाहा छ, मानिसहरू स्वतन्त्रताको लागि धेरै कुराहरू गर्छन् र हाम्रै देशमा पनि स्वतन्त्रताको लागि थुप्रै थुप्रै मानिसहरूले आफ्नो ज्यानहरू दिएका छन्, तर पनि मान्छेले साँचो स्वतन्त्रताको अनुभूति गर्न पाएका छैन। आज मानिसहरू यसरी नै पापको बन्धनमा छन्, दुष्टताको बन्धनमा छन्, अपराधिक सोच र दोषी पुना हृदयमा छन्, अशान्तिको मनमा छन्, पीडाको मनमा छन्। अनि योबाट आज मानिसलाई मुक्ति र स्वतन्त्रता चाहिएको छ। त्यसको लागि प्रभु येशू ख्रीष्टमाथिको विश्वासले तपाईँ र मलाई स्वतन्त्र बनाउन सक्छ। रोमीको पुस्तक 4:3 भन्छ, किनकि अब्राहमले परमेश्वरमाथि विश्वास गरे र तिनीहरूको निम्ति धार्मिकता गरियो। हामीले अघिल्लो सिरिजमा पनि हेरेका थियौं कि विश्वासद्वारा नै परमेश्वरमा हामी धर्मी ठहरिन सक्छौं। अब्राहमको पनि यहाँनिर हामी देख्दछौ, जीवनमा उनले विश्वास गरेको कारण उनीको दोषबाट चाहिँ मुक्त भएको कुरा हामी देख्छौ, धार्मिक व्यक्ति भएको कुरा हामी देख्छौ। त्यसकारण दोषमुक्त को जुन विषयवस्तु छ, तपाईँ र मैले चाहिँ ख्रीष्ट येशूमा विश्वास गरेर हामी धर्मी ठहरिन सक्छौ र हाम्रा सबै दोषहरूबाट हामीले मुक्ति पाउन सक्छौ। किनभने पवित्र र धर्मी परमेश्वरका निम्ति पाप क्षमा दिनु सानो कुरा होइन। सत्य के हो भन्ने, परमेश्वर क्षमा दिन अनि अधर्मलाई धोई सफा गर्नुमा आनन्दित हुनुहुन्छ। हालेलुया! परमेश्वरले मानव जातिको लागि सधैँभरि असल सोच राख्नुहुन्छ। मान्छेलाई सुख, शान्ति, आनन्द, खुशी, मिलाप, प्रेम, सद्भावमा जिएको उहाँ देख्न चाहनुहुन्छ। परमेश्वर जुन कुरामा खुसी हुनुहुन्छ, तपाईँ र मैले त्यो कुरालाई जब अँगाल्न सक्छौ, त्यो कुरालाई जब हामी पछ्याउन सक्छौ भने हाम्रो जीवनमा धार्मिकताले राज्य गर्नेछ। परमेश्वरको वचन मिकाको पुस्तक 7:18-19 भन्छ, तपाईँ जस्तो परमेश्वर को छ र जसले अधर्म क्षमा गर्नुहुन्छ, आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ, उहाँले आफ्नो रिस सधैँसम्मलाई राखी छोड्नुहुन्न, किनकि उहाँ दया गर्न रुचाउनुहुन्छ। उहाँले फर्केर हामीलाई टिठाउनुहुन्छ, उहाँले अपराधलाई कुल्चनुहुन्छ, तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराईमा फालिदिनुहुन्छ। हालेलुया। आदरणीय श्रोता, तपाईँ र ममा भएका दोषहरूलाई, तपाईँ र ममा भएका पापहरूलाई आज फ्याँक्ने व्यक्ति हामीलाई चाहिएको छ, अनि उहाँ हुनुहुन्छ परमेश्वरका एकमात्र पुत्र जीवित येशू ख्रीष्ट। उहाँको वचनले भन्दछ, उहाँले समुद्रको गहिराईमा ती सबै दोषहरूलाई पापहरूलाई फालिदिनुहुन्छ, अनि हामी पक्का हुन्छ। दोषमुक्त हुँदा हाम्रो सबै पापहरूको क्षमा हुन्छ, अनि तिनका दोष र दण्ड हटाइन्छन्। हालेलुया। प्रिय हो, तपाईँ र मलाई कुनै कुराको दोष लागेको छ, कुनै कुराको आरोप लागेको छ, जबसम्म हामी त्योबाट मुक्त भएको कुराको हामी स्वतन्त्रताको महसुस गर्दैनौ, तबसम्म हामीलाई शान्ति चाहिनु हुँदैन। अनि आज परमेश्वरको वचनले भनिराखेको छ, तपाईँ र मेरो जीवनमा जस्तो सुकै पापहरू भए तापनि उहाँले हामीलाई दोषबाट मुक्त गराउनुहुन्छ र दण्डबाट हामीलाई टाढा राख्नुहुन्छ। त्यो जस्तो खुसीको दिन कुन होला। तसर्थ परमेश्वरको वचन प्रेरितको पुस्तक हामी नयाँ करारमा गएर त्यहाँ हेर्यौँ भने पनि हामी के पाउँछौ भन्दा, प्रेरित 13 अध्यायको 38-39 पदले भन्छ, यसकारण ए भाइ हो, तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसहरूद्वारा पाप मोचनको समाचार तपाईँहरूलाई घोषणा गरिएको छ, र उहाँबाट नै तपाईँ विश्वास गर्नेहरू जति हरेक सबै कुरामा धार्मिक ठहरिनुहुनेछ। जुन कुरामा मोसाको व्यवस्थाबाट तपाईँहरू धार्मिक ठहरिन सक्नु भएको थिएन। पौलले यो कुराहरूलाई जोड दिएर के भन्नुहुन्छ भने, ख्रिस्ट येशु नै मानिस जातिको पाप क्षमाको लागि अन्तिम प्रायश्चितको बलिदान हुनुहुन्छ, पाप मोचनको निम्ति उहाँलाई पठाइएको हो। यसकारण जसले उहाँको बलिदानमाथि विश्वास गर्छ, जसले उहाँको धार्मिकतालाई लिने इच्छा गर्छ, त्यो मान्छे चाहिँ परमेश्वरको अगाडि धार्मिक ठहरिन्छ, अनि परमेश्वरले एक दिन सारा संसारको न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। त्यतिखेर तपाईँ र म चाहिँ यदि ख्रिस्ट येशूको धार्मिकता ओढेका छौँ भने हामी चाहिँ कुनै पनि दोषको हामी भागीदार बन्ने छैनौ, हामीलाई दण्ड मिल्ने छैन, हामीलाई इनाम र आशिष मिल्नेछ। तसर्थ ख्रिस्टको धार्मिकताको आरोपण अर्थात रोप्ने काम आज तपाईँ मेरो जीवनमा हुन्छ। प्रिय हो, क्षमा गरिएको पापी आफ्नो पुरा दण्ड भोगी झ्यालखानबाट छुटेको त्यो कैदी जस्तो हुँदैन जो भविष्यका अरू दण्डबाट मुक्त भएकै भए तापनि आफ्नो नागरिकताको हकबाट भने वञ्चित भएको हुन्छ। कुनै पनि मान्छेले धेरै समय जेलमा बस्नु पर्यो, कुनै बदमाश काम गर्यो, कारणले गर्दाखेरि उसले जेलको सजाय भोग्यो, जब उसले त्यो पूरा गरेर जेलबाट निस्कन्छ नि, ऊ स्वतन्त्र भएको हुन्छ, तर उसलाई नागरिकताको हक चाहिँ प्राप्त हुनुपर्छ, अनि त्यसबाट चाहिँ उसलाई पूर्ण रूपमा उसले आफ्नो फेरि कामहरू गर्न सक्छ। येशू ख्रीष्टमा पनि एउटा पापी मानिसले नागरिकताको पूर्ण अधिकार प्राप्त गर्छ, जब उसले चाहिँ भन्छ, हे प्रभु, म एक पापी मानिस हुँ, माथि दया गर्नुहोस्, म त तपाईँको नजिक आउन पनि योग्यको छैन, मैले धेरै पाप गरेको छु, मलाई मेरा पापहरूलाई तपाईँले बचाउनको लागि क्षमा दिनको लागि कलवरी क्रुसमा तपाईँ मर्नुभएको हो, म त्यो विश्वास गर्छु भनेर जब त्यो व्यक्तिले प्रभुलाई आफ्नो जीवन सुम्पन्छ, अनि त्यो पापीले चाहिँ ख्रिस्टको नागरिकता प्राप्त गर्छ। रोमीको पुस्तक 3:22 भन्छ, किनभने विश्वासद्वारा येशु ख्रिस्टमा, सुन्नुहोस् है आदरणीय श्रोता, यहाँनिर के भनेको छ भन्दा, विश्वासद्वारा येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता प्रकट भएको छ, अरू केही गर्नु पर्दैन। यहाँनिर बताइएको छ, विश्वासद्वारा नै येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि, कुनै एकजना माथि होइन, पैसावाल माथि, राम्रो मान्छेमाथि, गोरो मान्छेमाथि, अग्लो मान्छेमाथि, ठुलो जातको सानो जातको कुरा गरिएको छैन, यहाँ भने सबैजनामाथि यदि परमेश्वरको धार्मिकता चाहिँ प्रकट गरिएको छ, त्यहाँ एउटै कुराको आवश्यक हो, विश्वासद्वारा ख्रिस्ट येशूमा, जसले चाहिँ ख्रिस्टमा भएको धार्मिकता हामीमा रोपिन्छ, प्रिय हामीमा प्लान्टेड हुन्छ, हामीमा रहन्छ, त्यसले हामीलाई नयाँ प्रकारको बाटोमा डोर्याउँछ। क्षमामा शर्तहरू छन्, त्यो चाहिँ के हो भन्दाखेरि, तपाईँ र मैले क्षमा गर्दा विश्वास गर्नुपर्छ, बिना विश्वास यो हुँदैन। पापी चिच्याउँछ कराएर, मैले कसरी यो धार्मिकता प्राप्त गर्न सक्छु भनेर, उत्तर के हुन्छ भन्दा, प्रभु येशू ख्रीष्टलाई चाहिँ मुक्तिदाता र प्रभु भनी विश्वास गर्नुपर्छ। जबसम्म विश्वास गर्दैन, जबसम्म ख्रीष्ट येशूलाई स्वीकार गर्दैन, तबसम्म त्यो मान्छे पापको क्षमा हुँदैन। गलाती 6:16 के भन्छ भने, तापनि येशू ख्रीष्टमाथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहरौंला भनेर येशू ख्रीष्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। आदरणीय श्रोता, कामले कर्मले हामी धर्मी ठहरिँदैन, विश्वासद्वारा स्वर्गबाट परमेश्वरले मलाई बचाउनको लागि आफ्नै एकलौटे पुत्र येशू ख्रिस्टलाई यो संसारमा मानिस भएर पठाउनु भयो, जो कलवरी क्रुसमा मेरो लागि मर्नु भयो, गाडिनु भयो, अनि तेस्रो दिनमा मृत्युबाट जीवित हुनुभएर स्वर्गमा चढ़ी जानुभयो, एक दिन फेरि मलाई लिन आउनुहुन्छ भन्ने कुराको विश्वास जब उसले आफ्नो मनमा लिन्छ, त्यो मान्छेको उद्धार हुन्छ, त्यो मान्छे धर्मी ठहरिन्छ, त्यो मान्छे दोष मुक्त हुन्छ, त्यसको सबै पापहरू क्षमा हुन्छ। त्यसकारण रोमी 3:26 भन्छ, आफू चाहिँ न्यायी ठहरिन र येशूमाथि विश्वास गर्नेलाई धार्मिक ठहराउन यस वर्तमान समयमा उहाँले आफ्नो धार्मिकता देखाउनु भएको हो। हालेलुया। प्रियो, तपाईँ र मलाई परमेश्वरले धर्मी ठहराउन चाहनुहुन्छ, दोष मुक्त गराउन चाहनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ धर्मी बनिनको लागि, दोष मुक्त हुनको लागि, स्वतन्त्र पारिनको लागि, उहाँको नागरिक बन्नको लागि? आज नै तपाईँले उहाँलाई ढोका खोलेर निम्तो दिनुहोस्। रोमी 4:5 भन्छ, अनि काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। सर्वश्रेष्ठ मानिसहरू पनि विश्वासद्वारा यीशुमा बचाइनु आवश्यक छ, अनि दुष्ट मानिसहरू पनि त्यसरी नै दोषमुक्त गराइनु सम्भव छ। हालेलुया। मान्छेले कसैले आफूलाई ठान्छ, म धेरै धर्मी छु, म त ठुलो मान्छे हुँ, म त धेरै पढेको छु, मसँग धेरै धन सम्पत्तिहरू छ, मसँग धेरै मानिसहरू छन्, मेरो नाम छ, थुप्रै कुराहरू छ भने यदि मान्छेले भन्छ भने पनि उनलाई पनि आज विश्वासद्वारा यीशुमा धर्मी ठहरिनु खाँचो छ। जसले भन्छ म त कमजोर छु, म लाचार छु, म गरीब छु, म त पापी हुँ, म अधर्मी हुँ भन्नेलाई पनि आज दोष मुक्त गराइनु सम्भव छ। कसरी? येशू ख्रिस्टमाथि विश्वास गरेर, येशू ख्रिस्टको वचनलाई हृदयमा राखेर। तसर्थ आदरणीय श्रोता, धर्मी ठहरिनु, दोष मुक्त हुनु धेरै महत्वपूर्ण छ। नत्र भने मान्छेले सधैँभरि आफूलाई दोष्याइरहन्छ, आफूलाई कहिल्यै उसले चाहिँ एउटा स्वतन्त्र भएको महसुस गर्न सक्दैन। अनि यो दोष मुक्त हुने माध्यमहरू भनेको नि त्यहाँनिर तरिका छ। कसरी हामी हुन्छौँ भन्दाखेरि, परमेश्वरद्वारा, अनुग्रहद्वारा, येशु ख्रिस्टले बगाउनुभएको रगतद्वारा, र येशु ख्रिस्टले मृत्युलाई पनि जितेर बौरी उठ्नु भएको, अर्थात् मृत्युलाई जित्नु भएको शक्ति, पुनरुत्थानको सामर्थ्यद्वारा तपाईँ र म धर्मी ठहरिन सक्छौ। यो परमेश्वरको वचनले तपाईँ र मलाई बताइराखेको छ। यसकारण जब तपाईँ र म धर्मी ठहरिन्छौँ अथवा दोष मुक्त हुन्छौ, हाम्रो जीवनमा के कुराहरू प्रतिफलहरू हुन्छ, के कुराहरू हाम्रो जीवनमा आशिषको रूपमा आउँछ? पहिलो कुरा चाहिँ हो शान्ति। यु विल ह्याभ अ पीस, तपाईँले शान्ति प्राप्त गर्नुहुनेछ। रोमी 5:1 भन्छ, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वास गर्नेहरू, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वासद्वारा हामी परमेश्वरको दृष्टिमा धर्मी ठहराइएका हुनाले, हाम्रो निम्ति येशू ख्रिस्टले गर्नुभएको कामको कारणले हामी उहाँमा साँचो शान्ति प्राप्त गर्न सक्छौ। हालेलुया। आज संसारमा मान्छेलाई शान्ति चाहिएको छ। केको शान्ति? विवेकको शान्ति, हृदयको शान्ति, मनको शान्ति, आत्माको शान्ति। प्रियो, यो सबै कुरा प्राप्त हुने भनेको परमेश्वरको उपस्थितिद्वारा। यसकारण त्यो त मैले प्राप्त गर्नेछु। अर्को कुरा चाहिँ हो आराधना, प्रशंसा र विन्ती पत्रको निम्ति हामी परमेश्वरको उपस्थितिमा प्रवेश पाउनेछ। उहाँको आराधना गर्न हामी उहाँको नजिक जान सक्छौँ, उहाँलाई हामी स्तुति प्रशंसा गर्न सक्छौँ। रोमी 5:2 भन्छ, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहद्वारा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ। हेर्नुहोस् त, परमेश्वरको अनुग्रहमा प्रवेश मिल्छ, दोष मुक्तपनको एउटा नयाँ स्थिति हामीमा बन्छ। त्यसकारण हामी चाहिँ मानिसहरूको मात्र हामी त जीवित, परमेश्वरको उपस्थिति हामी जान पाउनेछ। त्यो ढोका हाम्रो लागि खोलिनेछ, त्यो अवसर हाम्रो लागि खोलिनेछ, त्यो द्वार हाम्रो लागि खोलिनेछ। के तपाईँ त्यस्तो ठाउँमा परमेश्वरको उपस्थितिमा पस्नलाई इच्छुक हुनुहुन्न? के त्यो दोष मुक्त तपाईँ हुन चाहनुहुन्न? उहाँलाई विश्वास गर्नुहोस्। र यदि हामी परमेश्वरमा बढ्दैछौँ भने हाम्रो जीवनमा सङ्कट पनि आउन सक्छ, तर परमेश्वरमा हामी भक्तिको जीवन जिएर उहाँमा हामी आनन्दित बन्न सक्छौँ। तसर्थ आदरणीय श्रोता, परमेश्वरको वचनलाई म अन्त गर्न भन्दा अगाडि एउटा पद पढ्नेछु। लुकाको सुसमाचार 18:13-14 पदमा लेखेको छ, येशू ख्रिस्टले भन्नुभयो, परमेश्वर म पापीमाथि दया गर्नुहोस् भनेर जुन प्रार्थना त्यहाँनिर दोहोऱ्याइएको छ, यसले चाहिँ आज तपाईँ र मैले आफ्नो हृदयबाट आफैले नै भन्नुपर्छ, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्, अनि परमेश्वरले तपाईँ मलाई धर्मी ठहराउनुहुन्छ, तपाईँ मलाई दोष मुक्त गर्नुहुन्छ। के तपाईँ आज आफूलाई परमेश्वरको अगाडि दिल खोलेर भन्न सक्नुहुन्छ, हे परमेश्वर, म त एक पापी मानिस हुँ, म माथि दया गर्नुहोस्, म माथि कृपा गर्नुहोस्, र मलाई पनि तपाईँले चाहे जस्तै धर्मी व्यक्ति बनाउनुहोस्, म धर्मी भएर तपाईँ प्रभुको महिमा गर्न चाहन्छु। आदरणीय श्रोता, यहाँहरू सबैलाई परमेश्वरले उहाँको राज्यभित्र धार्मिकता सहित स्वीकार गर्न सक्नु भएको छ। विश्वासद्वारा तपाईँले यसलाई ग्रहण गर्नुहोस्। यति भन्दै परमेश्वरको वचनले यहाँहरू सबैलाई प्रशस्त आशिष दियोस् भनिकन बिदा हुन चाहन्छु। यहाँहरू सबैलाई जय मसीह, नमस्कार।
0: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै तपाईँहरूको मनमा आजको सन्देशसँग सम्बन्धित, आजको कार्यक्रमसँग सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको जिज्ञासाहरूलाई सम्पर्क गर्नका लागि हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने बाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोक्का यहाँहरूबाट बिदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
2: बालकहरूलाई मकाउन दिउ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टडा, अहिले तपाईँहरू

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको
0: कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको

तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

मानिसले जुन कुरामा विश्वास गर्दछ त्यसले तिनीहरूका व्यवहारलाई प्रभावित गर्दैन। हाम्रो शैक्षिक संस्थानहरूमा विकासवादको सिद्धान्तले प्रभाव जमाएकोले गर्दा र सरकारी स्कूलहरू, विश्वविद्यालयहरू र संचार साधन अर्थात समाचार पत्रहरू, पत्र पत्रिकाहरू र टेलिभिजनहरूले निरन्तर यो सिद्धान्त सत्य छ भनी सिकाएकाले के हाम्रो समाज नैतिक रूपले नष्ट हुँदै गइरहेको कुरा स्पष्ट छैन र म केही उदाहरण दिन चाहन्छु। अहिले हाम्रो समयमा गर्भपात अर्थात जन्म नै नभएका शिशुहरूको हत्या गर्नु कानूनी मान्यता दिएको छ। विकासवादीहरूले नजन्मेका शिशुहरूलाई कुनै आन्तरिक मूल्य नभएको भ्रूण जीवको सानो गोला मात्र ठान्दछन्। एक ख्रिस्टियनका निम्ति जन्मेको वा नजन्मेको छोरा होस् वा छोरी त्यो परमेश्वरको स्वरूपमा सृष्टि गरिएको एक व्यक्ति हो र त्यसको मूल्य विचार गर्न सकिँदैन। धार्मिक शिक्षाका विरोधीहरू सुख मृत्युलाई समर्थन गर्दछन्। सुख मृत्यु भनेको वृद्ध र कमजोरहरूको हत्या गर्ने कुरा हो। पवित्र बाइबलले हामीलाई वृद्ध वृद्धहरूलाई आदर गर्नु भनी सिकाउँछ, तिनीहरूको हत्या गर्न सिकाउँदैन। दोस्रो कुरा, संसारको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू किसिमका यौन रोगहरूको महामारी फैलिएको छ। अर्कोतिर पवित्र बाइबलले विवाह गर्नु अघि यौन सम्पर्क नगर्ने र विवाह पछि एकैजना व्यक्तिसित मात्र यौन सम्पर्क गर्ने शिक्षा दिएको छ। यदि मानिसहरूले पवित्र बाइबलको शिक्षा पालन गरेका भए आज संसारमा लाखौं मानिसहरूको ज्यान लिने एड्सको महामारी फैलने थिएन। धार्मिक शिक्षाका विरोधीहरू पुरुष र स्त्री बीच हुनुपर्ने विवाहलाई परिवर्तन गरी पुरुष पुरुष बीच र स्त्री स्त्री बीच विवाह गराउँछन्। निश्चय यस्तो कुराले परिवारलाई टुक्र्याउँछ, परिवारलाई तोड्दछ, जुन परिवारद्वारा वास्तवमा समाज निर्माण हुनुपर्ने हो। सरकारका स्कूलहरूमा बाल बालिकाहरूलाई पशुहरू जस्तै वा अझ त्यो भन्दा खराब प्रकारले जिउन सक्छन् भनी सिकाइन्छ। नास्तिकहरू आत्महत्या, गर्भपात र सुख मृत्युलाई प्रोत्साहन दिन्छन्। अहिलेसम्म जिएका सबैभन्दा बुद्धिमान मानिस सोलोमनले भनेका कुरा सुन्नुहोस्, हितोपदेश 8 अध्यायको 36 पदमा, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्दछन्। बाइबलीय क्रिस्चियन विश्वासले जीवनलाई समर्थन गर्छ, चाहे त्यो बालकको जीवन होस् वा वृद्धको। आदरणीय श्रोता मित्र, म तपाईसँग विकासवादको सिद्धान्त र पवित्र शास्त्र बाइबलले के भन्छ त्यो कुरा प्रचार गरिरहेको छु। प्राणी जगत ब्रह्माण्ड र संसार आफै उत्पन्न भएको भन्ने सिद्धान्त किन झुट हो? विकासवादको सिद्धान्त मान्नेहरू आफै उत्पन्न भएको भन्ने कुराको आधारमा आफ्नो तर्क राख्दछन् जसमाथि तिनीहरू आफै विश्वास गर्दैनन्। तर एक जिज्ञासु विद्यार्थीका निम्ति यो सिद्धान्त किन झुटो हो सो जान्नु आवश्यक छ। तापक्रम नाप्ने दुईवटा नियमले ब्रह्माण्ड अनन्त हुने कुरा असम्भव छ भनेर प्रमाणित गर्दछ। सरल रूपमा भन्नु पर्दा पहिलो नियमले भन्दछ कि ब्रह्माण्डमा रहेको कुल ऊर्जा स्थिर छ, अर्थात कुनै नयाँ ऊर्जा सृष्टि गरिएको छैन। दोस्रो नियमले भन्छ ब्रह्माण्डमा भएको काममा प्रयोग गर्न सकिने ऊर्जा सकिँदै जाँदैछ, झन घट्दै जाँदैछ। यसको अर्थ के हो? ब्रह्माण्ड सधैँभरि अस्तित्वमा रहन सकेको छैन। श्रोता मित्र, ब्रह्माण्डलाई प्रयोग गर्न सकिने ऊर्जा सहित एक सीमित समयका निम्ति सृष्टि गरिएको थियो, जुन बिस्तारै प्रयोगद्वारा नष्ट भइरहेको छ। यो ब्रह्माण्ड आफै अस्तित्वमा आउन सक्दैन, कुनै थोकले पनि आफैलाई सृष्टि गर्न सक्दैन, किनकि अस्तित्वमा आउनुभन्दा अघि त्यो अस्तित्वमा हुनुपर्दछ। यो तर्कहीन अनि अमिल्दो कुरा हो। कुनै एउटा कारण बिना कुनै थोक अस्तित्वमा आउन सक्छ भनी विश्वास गर्नु विवेकहीन कुरा हो। यसैले ब्रह्माण्डलाई एउटा कारण चाहिन्छ। उत्पत्ति 1 अध्यायको 1 पदले भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यसले हामीलाई पहिलो कारण को थियो भन्ने कुरा बताउँछ। रोमी 1 अध्यायको 20 पदमा, उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका कोखहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यस बनाईले ब्रह्माण्डले परमेश्वरको शक्ति
र ईश्वरत्वको साक्षी दिदछ भन्ने शिक्षा दिएको छ। यसकारण प्रमाणलाई इन्कार गर्नेहरूका निम्ति कुनै बहाना छैन। समयका सृष्टिकर्ताको रूपमा परमेश्वर समयदेखि बाहिर हुनुहुन्छ। यसकारण समयमा उहाँको शुरूआत थिएन, उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो। यसैले उहाँलाई कुनै कारणको आवश्यकता पर्दैन, किनभने परमेश्वर आदिदेखि अनन्तसम्म हुनुहुन्छ। ब्रह्माण्ड हुनुभन्दा अगाडि उहाँको अस्तित्व थियो र उहाँले नै समय सँगसँगै ब्रह्माण्ड र यावत्को सृष्टि गर्नुभयो। आदरणीय श्रोता मित्र, यो बडो गजबको कुरा छ। आज विकासवाद मान्नेहरूले परमेश्वरको यति महान कार्यलाई बिर्सिरहेका छन्। परमेश्वरबाट टाढा भएर बनाइएका थोकहरूलाई वास्ता नगरेर आफ्नै इच्छामा उनीहरू रमाइलो गरिरहेका छन्। वास्तवमा जाँचले एक अनन्त सर्वज्ञानी वा सबैभन्दा बुद्धिमान सर्वशक्तिमान सृष्टिकर्तालाई औल्याउँछ, जो परमेश्वर बाहेक अरू कोही होइन। जब मोसाले परमेश्वरलाई उहाँको नाउँ सोधे, उहाँले भन्नुभयो, म हुँ जो म हुँ। उहाँले भन्नुभयो, इजरायलीहरूलाई तैले यसो भन्नु, म हुँ भन्नेले मलाई तिमीहरूका पठाउनु भएको हो। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो, श्रोता मित्र, इजरायलीहरूलाई भन, परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। प्रस्थानको पुस्तक 3:14-16 लेखिएको छ। परमेश्वर आफै अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ। ब्रह्माण्ड कसरी उत्पन्न भयो, यो विषय अति आवश्यक छ। श्रोता मित्र, सत्यताको ज्ञानले तपाईँलाई झुटो विज्ञान र सत्यतालाई दबाउन खोज्ने अधर्मी मानिसहरू दुवैको दासत्वबाट स्वतन्त्र गराउनेछ। मानवीय धारणा र अनुमानहरूमा भरोसा राखी नजिउनुहोस्। परमेश्वर येशु ख्रिष्टको रूपमा प्रकट हुनुभएको छ, त्यसकारण उहाँलाई विश्वास गर्नुहोस् र उहाँमा जिउनुहोस्, किनभने पवित्र शास्त्र बाइबलले भन्छ, परमेश्वर नै सब थोक हुनुहुन्छ, उहाँ बिना कुनै पनि थोक भनिएन न त बन्न सम्भव नै थियो। यो ब्रह्माण्ड उहाँले रच्नु भएको हो, तपाईँ र तपाईँमा भएका सब थोक उहाँले बनाउनु भएको हो। एउटा उद्देश्य राखेर तपाईँलाई उहाँले बनाउनु भएको छ। येशु ख्रिष्ट जो संसारमा आउनुभयो तपाईँलाई खोज्नको निम्ति, तपाईँले आफ्नो सृष्टिकर्तालाई चिन्नुहोस् भन्नको निम्ति येशु ख्रिष्ट यो संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई यस कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, श्रोता मित्र, आज नै येशुमा विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईँको सृष्टिकर्ताको रूपमा मानिलिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नु। येशु नै सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। प्रभु येशुले नै तपाईँलाई विश्वास गर्ने हृदय दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र परमेश्वर पिता र हाम्रा प्रभु येशु ख्रीष्टमा अनुग्रह कृपा र शान्ति। हाम्रो जीवनमा उच्च विचारहरू र इच्छाहरू हुन्छन्, होइन त? जीवनमा केही कमाउने र जम्मा गर्ने इच्छा पनि हुन्छ। तपाईँलाई भएको छ? कुनै नराम्रो कुरा होइन। यसकारण बिस्तारै बिस्तारै जीवनको लक्ष्य धेरै मानिसहरूको जीवनमा धन सम्पत्ति जम्मा जम्मा जम्मा गर्दै जाने एउटा लक्ष्य नै बन्छ। धन जीवनमा निश्चय नै चाहिन्छ, तर धन कमाउनलाई जीवनको लक्ष्य बनाउनु त्यति राम्रो हुँदैन। जीवनमा अरू पनि धेरै कुराहरू छन् जसले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ, होइन त? म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मेरा श्रोता मित्र, म तपाईँ प्रति धन्यवादी छु। यसरी तपाईँ यो कार्यक्रम विभिन्न संचारका माध्यमहरूमा देख्नुहुन्छ, सुन्नुहुन्छ र प्रतिक्रियाहरू हामीलाई लेख्नुहुन्छ र यी सबै कुराहरूले हामी धेरै प्रोत्साहित भएका छौं। हामीलाई सान्त्वना मिलेको छ, उत्साह मिलेको छ। धन्यवाद। आउनुहोस् सधैँ आज पनि एउटा अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देश

एक दिन सर्वशक्तिमान परमेश्वर तपाईँको अघि आउनुभयो र तपाईँलाई आफूले चाहेको वरदान माग्ने आज्ञा दिनुभयो। म सानो छँदा धेरैपल्ट यस्ता सपनाहरू देखे, जुन सपनामा मैले थुप्रै थुप्रै पैसाका झोलाहरू बोराहरू बोकेर हिँडिरहेको थिएँ। के गर्ने, अब जीवनको धेरै वर्ष बितेर गइसके, हिजआज यस्ता किसिमका कुनै सपना विपना मेरो अगाडि आउनै छाडिसके। तपाईँ के माग्नुहुन्छ होला? यदि परमेश्वरले तपाईँलाई माग भनेर भन्नुहुन्छ भने के माग्नुहुन्छ होला? सायद तपाईँले धेरैवटा कुराहरू सोच्नुहुन्छ होला, होइन? सायद तपाईँ भन्नुहुन्छ होला, परमेश्वर एकछिन पर्खनुहोस्। सायद कलम कापी लिएर तपाईँ बस्नुहुन्छ होला, विचार गर्नुहुन्छ होला, सायद तपाईँलाई के माग्ने, सम्पत्ति, शिक्षा, आदर, सम्मान, शक्ति, अधिकार के माग्ने भनेर निर्णय लिन गाह्रो पर्छ होला। झन् यस्तो बेला झट्ट निर्णय गर्नुपर्ने त कति गाह्रो हुन्छ, होइन त? एकदमै गाह्रो पर्छ। बाइबलमा एउटा घटना छ यस्तै, म तपाईँलाई त्यो बताउन चाहन्छु। यस घटनाले हामीलाई जीवनको दर्शन दिन्छ, जीवनको उद्देश्यलाई औंलाउँदछ। यो घटना पवित्र बाइबलको पहिलो राजाको 3:1-15 खण्डमा हामी पाउँदछौ। सोलोमन राजा अघि परमेश्वर प्रकट हुनुभएको छ। यो घटना हामी यहाँ बडो रोचक रूपले प्रस्तुत भएको देख्दछौ। परमेश्वरले सोलोमन राजालाई दर्शन दिनुभयो र उसलाई के चाहिन्छ भनी सोध्नुभयो। सोलोमन राजा पनि परमेश्वरको भक्ति गर्ने व्यक्ति थिए। उनको हृदयमा परमेश्वरको सेवाप्रति सही मूल्यांकन र दृष्टिकोण थियो। राजा सोलोमनले अति अचम्मका जवाब दिनुभयो। तिनको जवाब संसारको कुनै पनि वस्तुसँग सम्बन्धित थिएन। सोलोमनले त परमेश्वरसँग धन सम्पत्ति, मान शक्ति नमागेर ज्ञान बुद्धि पो मागे। तिनको माग परमेश्वरको दृष्टिमा प्रशंसनीय थियो। धन नमागे पनि तिनी संसारमा हेर्नुहोस् त पछि गएर एकदमै धनी व्यक्ति भए। उनको विषयमा त इतिहासका प्राचीन पानाहरूमा, पण्डुलिपिहरूमा धेरै कुराहरू लेखिएका छन्। उनको जवाब परमेश्वरलाई त्यस घड़ी यस्तो थियो, यो 7:9-3 अब हे परमप्रभु मेरा परमेश्वर, तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सट्टामा राजा तुल्याउनु भएको छ, तर म त सानै बालक मात्रै छु र मेरो कर्तव्य म जान्दिन। म तपाईँको दास यहाँ तपाईँले चुन्नु भएको तपाईँका प्रजाको माझमा छु, जो असंख्य र अनगिन्ती छ। यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन आफ्नो दासलाई दिनुहोस् र त्यसले असल र खराबको भेद छुट्याउन सकोस्, किनकि तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र? हेर्नुहोस् त परमेश्वरलाई सोलोमनले के भने। राजा सोलोमनले यो कुरा मागेकोमा परमप्रभु प्रसन्न हुनुभयो। यसकारण परमेश्वरले तिनलाई भन्नुभयो, तैले यो कुरा मागेकोले र तैले आफ्नो निम्ति लामो आयु अथवा धन सम्पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको तर ठिकसित न्यायको निदो गर्नलाई बुद्धि मागेको कारणले तैले मागेको म पूरा गर्नेछु। म तलाई बुद्धिमान र निदो गर्न सक्ने मन दिनेछु कि तेरो अघि तँ जस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिले अरू कोही हुने छैन। त्यसबाहेक तैले नमागेका ती कुरा अर्थात धन सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरू मध्ये कुनै पनि तेरो बराबरी हुने छैन। कस्तो जवाब परमेश्वरले राजा सुलेमानलाई दिनुभयो, कति अचम्मको कुरा, होइन त? सही ज्ञानलाई परमेश्वरले प्रेम र आदर गर्नुहुन्छ, किनभने यिनै कुराले मान्छेको चरित्रलाई पनि त निर्माण गरेको हुन्छ। संसारको दृष्टिमा ज्ञानको धेरैवटा स्तरहरू छन्। उच्च शिक्षा पाएर समाजमा प्रभावित व्यक्तिलाई ज्ञानी भनिन्छ, तर सही बुद्धिको स्तर
सांसारिक कुराहरूमा आधारित हुँदैन। यही कुरा पवित्र बाइबलको याकुबको पत्री 3:13-18 खण्डमा हामी पढ्दछौ। तिमीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। तर यदि तिमीहरूका हृदयमा कठु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यलाई झुटा नबनाऊ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो। किनकि जहाँ डाहारा स्वार्थपूर्ण अभिलाषा हुन्छन् त्यहाँ भाँडभैलो र हर किसिमको भ्रष्ट काम हुन्छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। भर्खरै मैले पाठ गरेको यो कुनै कविता होइन, कुनै श्लोक होइन, यो त पवित्र धर्मशास्त्र बाइबलको याकुबको पत्री 3:13-18 खण्ड हो, परमेश्वरको जीवित वचन। सही ज्ञानको लक्षण नम्रता र शुद्ध चाल चलन हो। यस्तो ज्ञान हामी शिक्षा डिग्रीबाट हासिल गरेर वा घुस दिएर प्राप्त गर्न सक्दैनौ। हिजो आज त घर बसी होइन, यी कम्प्युटरहरू खेलाइकन पनि थुप्रै डिग्रीका प्रमाण पत्रहरू हात पार्न सकिन्छ। हो, पैसा चाहिँ तिर्नै पर्छ। हिजो आजको ज्ञान बुद्धि पनि कति महँगो छ, होइन त? घरमा यदि तपाईँका छोराछोरीहरू छन् भने तपाईँलाई राम्ररी थाहा छ कति महँगो छ स्कूलमा नानीहरू पढाउन। अझै उच्च शिक्षाको निम्ति त लाखौं लाख लाख लाख लाख लाख लाख पर्छ त हौ। खै कहाँबाट मानिसले पैसा ल्याउन सक्छन्? अनि त्यही पैसा फेरि क्षतिपूर्तिको निम्ति नाना थरीको काम गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, परमेश्वरको ज्ञान बुद्धि प्राप्त गर्ने सोलोमन राजा यस कुराका स्पष्ट उदाहरण हुन् कि परमेश्वरबाट पाउने ज्ञानको लक्षण नम्रता र शुद्ध जीवन। मानिसको जीवन एउटा मरूभूमि जस्तै हो, सुक्खा मरूभूमि जस्तै। त्यसमा आफै आफ कुनै किसिमको भलाइ उत्पन्न हुँदैन। तर यस किसिमको जीवनमा ईश्वरीय ज्ञान छ भने शान्ति र आनन्द अझै अझै बढ्दै जान्छ। याकुब 3:16-17 भन्दछ, जहाँ डाहारा स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाँड भैलो र हर किसिमको भ्रष्ट काम हुन्छ, तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। आमेन। परमेश्वरको वचनले भन्दछ कि यदि हाम्रो जीवनमा ईर्ष्या, डाह, क्रोध, पक्षपात, कपट आदि छ भने त्यो सबै दुष्टता, अन्धकार, संसार र शरीरबाटको हो। यदि यस्तो किसिमको अवस्था छ भने आत्मिक कहलिने मानिसहरूले पनि शारीरिक हतियार प्रयोग गरेको जस्तै हो। परमेश्वर चाहनुहुन्छ हाम्रो जीवनद्वारा ख्रिस्टको प्रेम प्रकट हुनुपर्छ। अरूले हाम्रो जीवनबाट ख्रिस्टको प्रेम प्रकट भएको देख्नुपर्छ। तर जब हामी आफ्नो स्वार्थ पूरा गर्नपट्टि लाग्छौ तब हामीद्वारा शारीरिक कुराहरू प्रकट हुन्छन् र हामी अन्जानमा अन्धकारका हतियारहरू बन्दछौ। परमेश्वरको ज्ञान प्राप्त गरेको व्यक्तिले एउटा निष्कपट जीवन जिउँछ, निर्मल र कञ्चन। निष्कलंक जीवन जिउनु उसको हक अधिकार हुन्छ। परमेश्वरको ज्ञानको दावी गरेर पनि अपवित्र जीवन जिउने व्यक्ति परमेश्वरको आराधक होइन, ऊ त अन्धकारको उपासक हो जसले आफै परमेश्वर भएको दावी गर्छ। यो एउटा गम्भीर कुरा हो। परमेश्वरसित ठिक सम्बन्ध राख्ने व्यक्तिले ऊभित्र बास गर्नुहुने ख्रिस्टको स्वभावलाई पवित्र जीवनद्वारा संसारलाई प्रदर्शन गर्दछ, प्रकट गर्दछ।
उसको भित्र जीवनको गहराईमा शान्ति र आनन्द हुन्छ। त्यो उसको अनुहारबाट कता कता कता कता देख्न पनि सकिन्छ। हामीलाई थाहा छ जीवनमा तनाव अशान्ति भएको कारण कतिले परमेश्वरको स्वभावलाई प्रदर्शन गरिरहेको हुन्छ। ऊबाट धेरै मानिसहरूले सान्त्वना पाउँछन्। उसको जीवनमा पक्षपात र कपटको कुनै ठाउँ हुँदैन। ज्ञान लड्दा गर्दै एउटा प्रश्नमा आएर म आज टुङ्गिएको छु। हो, तपाईँ र म यस्तै व्यक्ति हुनुपर्ने हो। परमेश्वरको ज्ञान बुद्धि प्राप्त गरेर उहाँको पछि हिँड्न पाउनु यो धन्यको कुरा हो, यो आशिषको कुरा हो। ख्रिस्ट पछि लागेको जीवन केवल बोली वचनमा मात्र सीमित होइन, तर जीवनको हरेक क्षेत्रबाट हाम्रो जीवन प्रदर्शन हुनुपर्दछ। याद गर्नुहोस्, यो जीवन तपाईँ र मेरो हो। परमेश्वरले सहायता गरून् हामीलाई उहाँको सेवामा अगाडि बढ्न। आमेन।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: येशु छुटकारा ल्याउन आउनुभयो। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 53 यहाँहरूलाई स्वागत छ। आफ्नो पार्षिक सेवकायको शुरूआततिर येशु ख्रीष्ट आफ्नो गृह नगर नास्र जानुभयो। सभा दिनमा उहाँ सभा घरमा जानुभयो र बाइबलमा यसैयाको पुस्तकबाट निम्न अंश पढ्नुभयो। लुकाको पुस्तक 4:18-19। परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचुमिचुमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। त्यसपछि येशूले तिनीहरूलाई व्याख्या गर्न थाल्नुभयो कि त्यो भविष्यवाणीका शब्दहरू नै पूरा हुन लागेको थिए। येशू आइपुग्नु भएको थियो र उहाँद्वारा मानिसहरूले आफ्नो जीवनमा ठूलो छुटकारा देख्ने थिए। येशू क्रूसमा मर्नुभएको, मृत्युबाट बौरी उठ्नु भएको र स्वर्गमा उक्लाउनु भएको धेरै समय नबित्दै फिलिप नाउँ गरेको एकजनाले मानिसहरूलाई येशू ख्रीष्टको बारेमा बताइरहेका थिए र येशूले भन्नुभए चाहिँ उहाँको नाउँमा चमत्कारहरू गरिरहेका थिए। प्रेरितको पुस्तक 8:5-8। फिलिप चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भीड़ले एक मनका भए तिनका कुरामा ध्यान दिए, किनकि धेरैजनाबाट अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पक्षघातका रोगीहरू र लङ्गडाहरू पनि निको पारिए। यसरी त्यस शहरमा ज्यादै आनन्द भयो। यो वास्तविक हो, जुन तब हुन्छ जब एक क्रिस्चियन विश्वासीले येशु ख्रीष्टबाट दिइएको अधिकारको प्रयोग गर्छ, चिन्हहरू चमत्कारहरू र आश्चर्य कर्महरू पछि लाग्छ। मानिसहरूले ठूलो छुटकारा पाउँछन् र मानिसहरूको हृदय आनन्दले भरिन्छ। रोमीको पुस्तक 8:31। हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्ध को हुन्छ? जब हामी येशू ख्रीष्टद्वारा हामीलाई दिइएको अधिकार प्रयोग गर्छौ, हाम्रो विरूद्धमा कोही पनि टिक्न सक्दैन। रोमीको पुस्तक 8:35-37। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले? होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रिय श्रोता, परमेश्वरले हाम्रो जीवनमा धेरै कठिनाईहरूबाट गुज्रनु पर्दैन र सामना गर्नु पर्दैन भनेर प्रतिज्ञा गर्नुहुन्न। उहाँले प्रतिज्ञा गर्नुभएको कुरा के हो भने, जब हामी उहाँमा भरोसा राख्छौ, हामी हरेक परिस्थितिमा विजयी हुनेछौं। रोमीको पुस्तक 8:38-39। किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। परमेश्वरको प्रेम भन्दा महत्वपूर्ण अरू केही छैन। यो तपाईँको जीवनमा र मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो र हामीलाई यसबाट अलग कसैले पनि गर्न सक्दैन। परमेश्वरले तपाईँलाई के बन्नको लागि सृष्टि गर्नुभएको छ भन्ने कुरामा विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई दिनुभएको दर्शनमा विश्वास गर्नुहोस्। आफ्नो सम्पूर्ण हृदयले तपाईँको जीवनको लागि परमेश्वरको योजना पालना गर्नुहोस् र उहाँले तपाईँलाई धेरै आशिषित र विजयी मार्गमा डोर्याउनुहुनेछ, ताकि तपाईँ संसारका राष्ट्रहरूमा उहाँको वचन र उहाँको प्रेम फैलाउन सक्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर लोखा तिना बिबले कृतज्ञ जुया दिस। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनया छेन श्रृंखला भाग 22 के छिसकसित न लसकुस यको यी छिस मा धका तया कागु वस्तु या नीति प्रार्थना याइगु या तर झिस नियनगु न्यस ख परमेश्वर झिद थो मा धका शिवला युहुन्ना 5:30 पदके धातगुदु थ थम जिछु न याय मफु बान झिद धयादि थे जि न्याय जक्क याइगु ख अजगुले जि न्याय यानुगु ठिक जु छा दासा जित थथे जी न्याय याइगु मखु बरु जित खोया हमेशी था यो थे जी न्याय यागु ख जी सा थथम ले दाइगु कुत याइबले थुकिन छित छिगु नीति बालागु मखुगु खया ल्युल्यु उने द बात्ते याइफु छिगु थगु हे बुद्धि स्वया परमेश्वर पाखे वोगु बुद्धि यक्कु हे तद अले परमेश्वर प्राय झिगु जीवने थुजागु लुखा तिना दि गुकी झिस उखिया दथुई न्यासी वनेगु कुत यात धासा झिस नोक्सानी व असफलता अनुभव याइफु झिस याए त सोया चुनुगु ज्या पुवनके मफुगुने झिपी निराश जुई तर वास्तवे झिपी कृतज्ञ जुईमा छादासा थुकिया अर्थ ख परमेश्वर झित गल्ती याइगु पाखे बचैयाना दिगु दु अले वेकल झिगु नीति बालागु योजना दु नापाङ्गु राजा झिन्नेगु अध्यायु नेगु च्यागु पत्के धातगु दु छु यी लिपा देशे वो वा मौङ्गुले वो खुसीचा गनाउन परमेश्वर या थो वचन एलियाई था वोल खुसी गुब्ले बन्द लुखाया प्रतिनिधित्व याई गबले परमेश्वर झिगु जीवने छगु खुसिया त सुखाया नादि छादास वै कल झिस खुसिया त वा खुसी प्रतिनिधित्व यानादि मनुया त तोतेमा धका धयादिगु दु अले उकिया पल्सा मेगु छु मालेगु दु थो छगु थजागु अवस्था जुइफु गन छिगु निति मखुगु सम्बन्ध दु परमेश्वर छित ओ तोते त सोया चुङ्गु जुइफु गुखियाना वछित मेगु नफुइ यङ्के फै छिगु आया अवस्था छि ज्या मयागु कारण परमेश्वर छित मेगु ज्या सतादिगु जुइफु गुगु वेक याके छिगु नीति दु अले छि विश्वास या पल्सा अले छि विश्वास या पला न्याके बले दक्वेकल छित यक्कु सवाब यादि नापागु राजा झिन्नेगु अध्यायु गुगु पत्के धातकुदु आ थथे सिदोन सहरिया लिक्क चुङ्गु सारपत गामे हुँ अले अनिहे छु अन छन्त नके त जि छम विधवा मिसाया त उज बिया गुदु थन एलियाया त नुगु थासे उनी त उज बिया दिगुदु दोन परमेश्वर वया त मागु व्यवस्था ग्याय त तेङ्गुदु वेकल एलियाया त फुलागु ख परमेश्वर बन्द याना तगु लुखा तोता नुगु खे पला तेगु धयासोङ्गु दु गब्ले गब्ले परमेश्वर सिक सिक छिगु जीवने सुखा जुइगु अनुमति बियादि छादास परमेश्वर छि आ गुगु अवस्थाके दु वहे अवस्थाके चुना चुनेगु इच्छा मरो एफिसी सोङ्गु अध्याय निगु पदे धातगुदु छित बिहादिगु शक्ति झिस फुनागु स्वयान अप्प अले मने तयागु स्वयान अप्प बी फुम परमेश्वर परमेश्वर छिगु निधि त धङ्गु योजना देखु गुदु यक्कु सवा दुथ्यागु योजना एसा छि उगु लपुई थासे चुना मास्ती वोगु टाक्क वेकल छित उगु सवाबी त असक्षम जी मनुदेश त अप्प धाथे त थ त मस्युगु व ज्याछ्युगु थासे वनि यो विकल्प बीबले झिस सायद झी गनदु अनहे चुनिगु लेयुगु जु अले वो झिगु नीति बालागु मक्सा अले न्योनी थाबले थथागु ग्यारेन्टी मदेक मनुदेश मेगु हे दिशा हुने त लिचिला चुने परमेश्वर झी त झिगु पञ्च इन्द्रिय ग्यारेन्टी बी झिके दुबु छगु जक्क ग्यारेन्टी परमेश्वरिया वचन ने दगु वचन ख वेकल झी त विश्वास स न्यासी हुनेगु आशा यानादि हुनेगु मफु वेकल झी त नुगु थासे पला न्याके के मास्ति व अले वेकल झिगु जीवने उगु पलाया फाइदा केने भजन संग्रह बत्तीस्यु आठके दया त गुदु छिचित दया दिल जी छन् त व बने मागुनी केनाबी जी छन् त सेने कने याना बिचा याना चुने यो पी नेनमेपी अनिश्चित भविष्य छित ग्याके बिमते छिगु निति परमेश्वरिया योजना विश्वास याना दिस अले थुकिया अर्थ छित ज्याछिङ्गु थ्या पाखे तापका यङ्केगु जुइमा छिगु भविष्य न परमेश्वरिया वचन थे हे त धनी थौयागु वचन येना दिगुनी छिसकसित न परमेश्वर सुभाविमा जयमसी नेनामिपी छिम्स नकतिनि हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिमा सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वाफु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: ठूलो चित्र अर्थात दृष्टिकोण। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा, अनि मैले जीवनको ठूलो चित्र अर्थात मुख्य अर्थात समग्र दृश्यलाई सम्झनु आवश्यक छ। ठूलो चित्र वा फराकिलो दृष्टिकोण भनेको के हो त? वास्तवमा यो एउटा यस्तो शब्दावली हो जुन केन र मैले धेरै वर्ष पहिले एउटा ठूलो झगडा गरेपछि बनाएका थियौं। जब हामीले एकअर्कासँग क्षमा माग्यौं, सम्बन्ध सुधार्यौं र अघि बढ्यौं, तब हामीले पछाडि फर्केर हेर्दा महसुस गर्यौं, ओहो हामीलाई के भएको थियो र त्यस्तो सानो कुरामा झगडा गरेछौं। समय र दूरीले जीवनका ठूला मुद्दाहरूको तुलनामा यो विषयलाई त्यो विषयलाई यति सानो, यति मामूली र यति अर्थहीन बनाइदियो। जस्तै हाम्रा उदाहरणहरूले हामीलाई हेरिरहेका अरू मानिसहरूलाई कसरी प्रोत्साहन दिन्छन्, वा हाम्रा शब्दहरूले मानिसहरूलाई परमेश्वरतिर धकेल्छन् वा वहाँबाट टाढा पुर्याउँछन् भन्ने कुराहरू, मुक्ति जस्ता ठूला विषयहरू, अनि हामीले चिनेका धेरै जसो मानिसहरूका लागि स्वर्ग र नरक अब धेरै टाढाको कुरा होइन भन्ने तथ्य, यी त्यस्ता विषयहरू हुन् जसले जनी र साथीहरूको सेवकाईलाई प्रभाव पार्छन्। जब हामी व्हील चेयर र बाइबलहरू वितरण गर्छौं, परमेश्वरले केन्द्रमालाई यस्तो अद्भुत सेवकाई दिनुभएको छ। अपाङ्गता भएका अन्य परिवारलाई सहयोग गर्छौं, परमेश्वरको वचन हेरिरहेका अरू मानिसहरूलाई कसरी प्रोत्साहन दिन्छन्, वा हाम्रा शब्दहरूले मानिसहरूलाई परमेश्वरतिर धकेल्छन् वा वहाँबाट टाढा पुर्याउँछन् भन्ने कुराहरू, मुक्ति जस्ता ठूला विषयहरू, अनि हामीले

0: कल्पनालाई संसारभरि प्रसिद्ध बनाउँछौं। यिनै कुराहरूले जीवनको ठूलो चित्र निर्माण गर्छन्। जीवनलाई 35,000 फिटको उचाइबाट हेर्दा देखिने व्यापक दृष्टिकोण जस्तै। त्यसैले धेरै वर्ष अघि भएको त्यो क्षणिक र अर्थहीन विवादपछि केन र मैले सँगै एउटा वाचा गर्यौं, जब कुनै कुराले हामीलाई निराश बनाउँछ त्यति बेला हामीले सधैँ जीवनको यही ठूलो चित्रलाई सम्झने सक्दो प्रयास गर्नेछौ। अनि वर्षौंदेखि हामीले आपसमा गरेको त्यो एउटा सानो वाचाका कारण हाम्रो वैवाहिक जीवन अझ बलियो भएको छ। मलाई याद छ, एकपटक हामी हाम्रो एउटा पारिवारिक भेलातर्फ जाँदै थियौं। विमानस्थलबाट बाहिर निस्किने बित्तिकै हामी कहाँ गएर खाने भन्ने विषयमा झगडा गर्न थाल्यौं। त्यस सहरसँग अपरिचित भएकाले मैले सोचे कि हामीले सहरको केन्द्रमा रहेको सबैभन्दा नजिकैको रेस्टुरेन्टमा जानुपर्छ। केनले भने अलि टाढा सवारी साधनको भीड़भाड़ नभएको ठाउँतिर गाड़ी चलाउनुपर्छ भन्ने सोचे। अन्तत केनले निराश भएर गाड़ीको स्टेयरिङलाई नजिकैको एक्जिट अर्थात झर्ने बाटोतिर मोडे, जसले हामीलाई भीड़भाड़युक्त सहरको बीचैमा पुर्यायो। ल हेर, उनले भने, मैले तिमीलाई के भनेको थिएँ? मैले गुगल म्यापमा भेटाएको रेस्टुरेन्टमा पुग्न दुईवटा घरहरू पार गर्न मात्रै झण्डै 10 मिनट लाग्यो। जब हामीले गाड़ी पार्क गर्यौं र हाम्रा दुईजना साथीहरू सूचीमा नाम दर्ता गराउन अगाडि बढे, तब भोक र चिन्ताले असहमति रूपी सानो टुंगालाई रिसको ठूलो पर्खालमा परिणत गरिदियो। त्यसैले केन र म रेस्टुरेन्टको ढोका भन्दा केही फिट मात्र टाढा व्यस्त पैदल यात्राको बाटोमा पछाडि नै रोक्यौं। कार्यालय छुट्ने व्यस्त समयमा शहरका मानिसहरू छेउबाट हतार हतार हिँडिरहँदा हामीले एउटै कुरा मात्र सुन्न सक्थ्यौं, हामी बीचको मौनता। सड़कका बत्तीहरू थिपथिपाइरहेका थिए र केन आफ्ना हातहरू खल्तीमा राखेर गिट्टी गुल्ट्याउँदै त्यत्तिकै उभिरहेका थिए। अन्तत उनले मतिर हेरेर भने, जनी, यहाँ ठूलो चित्र वा दृष्टिकोण के हो? हामी फेरि त्यही थियौं, त्यही मूल मन्त्रलाई दोहोर्याउँदै। ठूलो चित्र वा दृष्टिकोण के हो? त्यो साँझ मलाई जवाफ थाहा थियो। ठूलो चित्र भनेको सधैँ येशु हुनुहुन्छ। हामी अरूको अगाडि मात्र होइन तर एकअर्काको अगाडि कसरी बोल्छौं र कस्तो व्यवहार गर्छौं भन्ने कुरामा उहाँको प्रतिष्ठा दाउमा लागेको हुन्छ। त्यसैले त्यस पैदल यात्राको बाटोमा येशुलाई हाम्रो सम्बन्धको बीचमा भित्राएपछि हामीले हाम्रो निराशाको पछाडि के थियो भन्ने कुरा देख्न सक्यौं। शैतानले इसाई वैवाहिक जीवनलाई घृणा गर्छ, मेरो मतलब उसले यसलाई अति नै घृणा गर्छ र उसले आफ्नो फाइदाका लागि जे पनि प्रयोग गर्नेछ, यहाँसम्म कि कहाँ खाने भन्ने विषयको सामान्य झगडालाई पनि। त्यसैले मैले मेरो व्हीलचेयर अगाडि बढाए, केनले मेरो अर्को हात समाते र हामी मुस्कुराउँदै रेस्टुरेन्टभित्र पस्यौं। हाम्रा साथीहरू पहिले नै टेबलमा बसिसकेका थिए र उनीहरूले हामीलाई केही बुझेको जस्तो मुस्कान दिए। हो, मैले उनीहरूलाई भने, हामी बाहिर जीवनको ठूलो चित्रको बारेमा छलफल गर्दै थियौं। त्यति हो। त्यसपछि हामी सबैजना धेरै हाँस्यौं। हाम्रो वैवाहिक जीवनमा शैतानका लागि कुनै ठाउँ थिएन र अझै पनि छैन। जब केन र म ठूलो चित्र वा दृष्टिकोणलाई सम्झन्छौं, हामीले त्यो शत्रु अर्थात शैतानले के गर्नेछ भन्ने भन्दा अझ महत्वपूर्ण कुरा सिकेका छौं। परमेश्वरले के गर्नुहुन्छ भन्ने कुरा हामीले सिकेका छौं। ठूलो चित्र वा दृष्टिकोणका लागि उहाँको प्रशंसा होस्। अर्को पटक जब तपाईँको आफ्नो जीवनसाथीसँग झगडा हुन्छ, तब यो कुरा सम्झनुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश, नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाप रे,
7: अब चाहिँ के हुने हो?
9: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर, लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
11: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।

0: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जय मसीमा आदरणीय श्रोता कार्यक्रम जय मसी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं। विशेष गरिकन टाढा नजिक हुनुभएका हाम्रा प्रियजनहरूलाई हामी सम्झना गर्दछौ कार्यक्रम मार्फत र एकमुष्टमा उहाँहरूलाई भन्दै आइरहेको छौं जय मसी। हजुर, तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र उहाँहरूलाई न्यानो अभिवादन सम्झना होइन प्रार्थना सहितको एकदमै वास्ता कार्यक्रमबाट तपाईँले व्यक्त गर्न सक्नुहुनेछ र उहाँहरूलाई एक मुष्टमा जय मसी अभिवादन भन्न सक्नुहुनेछ। र त्यति मात्र होइन, हामी कार्यक्रम मार्फत अर्को एउटा महत्वपूर्ण कार्य गर्छौं। हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं, संसारमा छौं, मानिसहरू हौं, श्रोताको चोरी चाहेर नचारेको अर्काको हृदयहरू दुखाउँछौं। हामी क्षमा लिएर दिएर यी कार्यहरूलाई चाहिँ अवश्य पनि एकदमै अर्थपूर्ण बनाउने कामहरू कार्यक्रम मार्फत पनि गर्छौं र तपाईँको व्यक्तिगत जीवनमा पनि यसरी नै क्षमा लिने दिने कार्यलाई अगाडि बढाउनुहोस् है भन्ने उत्साह पनि दिँदछौ। र त्यसको लागि चाहिँ फोन गर्नुपर्ने हुनेछ 01 47 70 754 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने हामीलाई वाट्सएप कल गर्न सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446। र कोही श्रोता फोनलाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जय मसी हजुर, दुई हात जोडेर क्षमा पनि माग्छु म त पहिला सुरुमा।
0: जय मसी जय मसी, हाम्रो शर्मिलाजी बोल्दै हुनुहुन्छ।
1: धेरै धेरै धन्यवाद।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छु, सुनेको छु नि आज भर्खरै हाम्रो पम्प दिदीले फोन गर्नु भएको, त्यहाँ फोन गर्नै फोन गर्नु भने भन्न साथै हानेको लागिहाल्यो।
0: भनेपछि
1: दिदी बहिनी दाजुभाइले भन्नुहुन्छ मलाई मेरो नाम दिनुहुन्छ, फोन नलागेकोमा नि परमेश्वरसँग क्षमा माग्दछु।
0: हजुर,
1: क्षमा दिनुभएको, मेरो परिवारले क्षमा दिनुभएको, मेरो गुड न्युज एफएम परिवारले क्षमा दिनुभएको, मेरो नामहरू लिनुहुन्छ, सकेको छैन, मेरो स्वर सुन्न पाउनु भएको छैन, क्षमा दिनुभएको, बोल्नमा गल्ती भुल भएमा नि क्षमा दिनुहोस्। अनि सम्झिन चाहनु चाहिँ मेरो गुड न्युज एफएम परिवार सबैजना होल टिमलाई नै जयमती
0: सक्दछु।
1: विशेष गरी हाम्रो पम्पा दिदीलाई, चन्द्रमाया बहिनीलाई, अनि के अरे हाम्रो माता तीर्थमा हुने दाई दुईटालाई, पासा बुवालाई, सबैजनालाई, अनि विशेष गरी अस्ति हाम्रो डाँडाको प्रार्थनामा भेट हुने हाम्रो दाजुभाइ दिदी बहिनी कसैलाई नछुटाइकन सबै पाउन अलि सक्दैन है, सबैजनालाई जयमसी भन्न चाहन्छु। दुई हात जोडेर मेरो हृदयको अन्तस्करणदेखिको जयमसी भन्न चाहन्छु। मेरो मण्डली परिवारलाई देश विदेशबाट, यानि इन्डियाबाट, भारतबाट दाईहरूले फोन गर्नुहुन्छ, उहाँलाई हाम्रो चित्र मगर भाइलाई पनि जयमसी भन्न चाहन्छु। हाम्रो उत्तम शिवकोटी गुरुबालाई पनि जयमसी भन्न चाहन्छु। अनि चन्द्रमाया बहिनीलाई पनि जयमसी भन्न चाहन्छु। अनि हाम्रो चन्द्रगिरीको दाईलाई पनि जयमसी भन्न चाहन्छु, सुमन दादालाई पनि, अनि हाम्रो कुर्मे जेसामको भाइ बहिनीहरू जो जति हुनुहुन्छ, अनि सबैजनालाई जयमसी, अनि कुमार भाइलाई पनि जयमसी भन्न चाहन्छु। जो जतिले सुन्नुहुन्छ अब फोन गर्ने सबैजनालाई कतैलाई नछुटाइकन एक मुठामा जयमसी भन्न चाहन्छु। फोन लाग्यो मेरो परमेश्वरलाई धेरै धेरै धन्यवाद पनि भन्छु।
0: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो आज फोन गरेर साथ दिनुभयो, हामीले पनि तपाईँको आवाज सुन्न पायौं र प्रभुले धेरै आशिष दिनुभएको शर्मिलाजी। र हामी यतिकैमा राखौं कि अझै केही कुरा राख्न चाहनुहुन्छ तपाईँ?
1: आउने बिना चाहिँ सबैको नाम लिएर भन्न सक्छु, मैले नलिए पनि म हजुरहरू सबैलाई एकदम सम्झेको छु, सम्झना गर्छु, प्रार्थनामा याद गर्नेछु, नाम नचिने पनि प्रार्थनामा उहाँहरूको सबैको मुखलाई म देख्दछु है, नाम लिनु भएन भनेर कसैले पनि दुःख नमानिदिनु होला, यसमा चाहिँ म क्षमा माग्छु। सबैलाई सम्झिराखेको छु, अनि गान भजन गाउने दाजुभाइ दिदी बहिनी, कलाकार निर्देशक, जो जति रचना गर्नुहुन्छ कलाकारहरू, बिहानदेखि बेलुकासम्म खटेर गुटने ज्याफन चलाउने, अनि गीतहरू सुन्ने, त्यो गीत गाउने सबै कलाकारहरूलाई नि जो जति हुनुहुन्छ, जो जसले सुन्नु भएको छ, प्रभुलाई चिन्ने नचिन्ने, गुटने याथ्याम सुन्ने सबैजनालाई एक मुठामा जयमसी भन्न चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद शर्मिलाजी। र क्षमा लिनुपर्ने दिनुपर्ने कुराहरूलाई अझै थप राख्न चाहनुहुन्छ?
1: माता परमेश्वरसँगै क्षमा माग्नुपर्छ हामीले, किनभने जानेर नजानेर कति गल्ती गर्छौँ। हाम्रो नजरमा त हामीले असल गरे जस्तो लाग्छ, परमेश्वरको नजरमा कस्तो छ। परमेश्वर पिताले नै मलाई धेरै क्षमा दिनुभएको छ, परमेश्वर बुवा भन्न चाहन्छु। परिवारसँग नै क्षमा माग्दछु। जो जतिले तपाईँले फोनै गर्नु न, तपाईँको आवाज सुन्न मन लाग्छ भनेर कति दिदी बहिनीहरूले फोन गर्नुहुन्छ, मेरो फोन नलागेको कारणले पनि मैले यसरी बोल्न नपाएको, आज चाहिँ लाग्यो, हिजो पनि लागेकी थिइन्। परमेश्वरलाई धन्यवाद। अनि जो जतिलाई पनि म क्षमा माग्दछु, क्षमा पनि दिन चाहन्छु, क्षमा पनि लिन चाहन्छु। क्षमा दिन लिनमा सबैभन्दा ठुलो कुरा हो, होइन? मान्छेको नजरमा त क्षमा माग्यो भने के गल्ती गरेको थियो र क्षमा मागेको भन्ने हुन्छ, तर त्यो त जाँच्ने त परमेश्वरै हुनुहुन्छ। मानव जाति हो हामी, कति कुराहरू भुल हुन्छ, गल्ती हुन्छ, हेराइमा, सोचाइमा, बोलाइमा, सबै कुरामा गल्ती हुन्छ, त्यो प्रभु जान्नुहुन्छ। परमेश्वरले मलाई धेरै क्षमा दिनुभएको होस्। मेरो दाजुभाइ दिदी बहिनी जो जतिले सुन्नु भएको छ, मैले बोल्न नजानेकोमा नि क्षमा दिनुहोला भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद तपाईँलाई, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिले छिटो हामी चाहिँ राम्रो शर्मिलाजी हुनुहुन्थ्यो र तपाईँले पनि यसरी फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जयमसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिकै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
2: हुन्छ, सर्वप्रथम त हजुरलाई जयमसी, हजुरको घर परिवारमा जयमसी भन्न चाहन्छु।
0: जयमसी
2: सर, हाम्रो सन्ध्या मिसलाई, सुजन सरलाई, सन्दीप सरलाई, रोहन सरलाई, सरस सरलाई पनि जयमसी भन्न चाहन्छु। साधन न्युपानी सरलाई, टेकदाल सरलाई, है लाई, ज्ञान मिसलाई, एनपी कतिवटालाई, ताजन सरलाई, सुनिल राज सरलाई, विजय सरलाई, अब्राम सरलाई जयमसी भन्न चाहन्छु। ज्ञान मिसलाई पनि जयमसी भन्न चाहन्छु। निलामा मिस, आइजिक राई, हाम्रो जनाथन गिरी पास्टरवालाई पनि जयमसी भन्न चाहन्छु। है, अनि के पनि कार्यरत काम गर्ने हुनुहुन्छ सम्पूर्णलाई नछुटेकन जयमसी भन्न चाहन्छु। अनि अहिले भर्खरै गर्नुहुने शर्मिला गौतम, पम्फाका नाना पम्फा गोपाली, चन्द्रमाया मगर, लिसी बाजु नाजु, विजय श्रेष्ठ, सारा तामाङ, रश्मिला बोरा, उत्तम सेवाकोटी, धर्म विनोद बराल, अर्जुन थापा, सविन तामाङ, के पो भन्नुहुन्थ्यो, अन्न विकास, शोभा आचार्य, शोभा मिश्र, अमिता महाजन, छोरी महाजन, उहाँहरूलाई पनि जयमसी भन्न चाहन्छु। सुमन राई, रुबेन राई, धेरैजना हुनुहुन्छ है, कतिजनाको नाम बिर्स्यो मैले, है उहाँलाई पनि जयमसी भन्न चाहन्छु। अनि हाम्रो शान्ता सुनवारलाई, नैना थापालाई, उहाँको छोरीलाई, उहाँको आमालाई पनि जयमसी भन्न चाहन्छु। अनि जो जति विदेश जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ सबैजनालाई नछोटाइकन एकमा जयमसी भन्न चाहन्छु। हजुर,
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
2: क्षमा लिनु पर्दाखेरि त अब हामी शरीरमा छौँ, संसारमा छौँ, छन्छनमा गल्ती भुलहरू दोहोऱ्याइरहेका हुन्छौँ। परमेश्वरको नजरमा हामीलाई असल काम गरे जस्तो लाग्छ, तर हामीले खराब कुराहरू गरिरहेका हुन्छौँ है। यसको लागि पक्कै क्षमा माग्न चाहन्छु। अनि यदि कति साथीभाइहरूसित बोल्दा ओर्दा उहाँहरूलाई मन दुखाएको छु भने, मेरो कुराले मन दुखेको छ भने उहाँलाई पनि क्षमा माग्न चाहन्छु। अनि तपाईँ बोल्दा ओर्दा केही गल्ती बोरहरू भएको छ भने पनि हजुरसँग पनि एकदमै हृदयबाट नै क्षमा माग्न चाहन्छु, सरी भन्न चाहन्छु। हजुर,
0: हुन्छ, एकदमै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी। राईलाई छुट्टाउँ हामी, जयमसी।
2: हजुर, सबैलाई जयमसी। हजुर
0: हजुर, हाम्रो अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ र उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
0: हजुर जयमसी पम्पाजी, हामी एकदमै ठिक छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
3: म पनि एकदम ठिक ठाक छु। अनि साथीहरूले प्रार्थना गर्न आइज भनेर बोलाएको छन् बोलाएको छन्। आज चाहिँ घरमै बस्छु, मेरो श्रीमाले चार पाँच चोटी खाजा खानु खान परिरहेछ, म काममा गए अन्त खान नभ्याउने रहेछ। विचार दुब्ला र कत्रो हाइसम्म मान्छे दुब्ला यत्रो भयो भने है, अनि खाँदा खाँदो रहेछ भनेर म तिनीहरूलाई पछि खानु सके बिहान दुईचोटि एकछिन पछि खानिनुपर्छ फेरि दिनभरिमा कतिचोटि
0: खानिनु
3: धन्यवाद भएको छ के गर्नु त
0: हजुर एकदमै गर्नै पर्छ
3: गर्नु आइज भने चाहिँ मेरो काम कति छ उहाँ अड्डा पनि जानै पर्छ आज चाहिँ भोलि आउनु भन्नुभएको छ त्यहाँ
0: हजुर कस्तो राम्रो
3: जग्गा अलिक धेर बेर लाग्ने रहेछ गर्नुको समयमा निस्किन्छ प्रभुलाई धन्यवाद भएको
0: हजुर पम्पाजी
3: एकदम
0: एकदम ठिक छौ हामी यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ र पम्पाजी तपाईँले आफ्नो जयमसी अभिवादन यो समय राख्न सक्नुहुनेछ
3: हुन्छ सर्वप्रथम मिस हजुरलाई दुवै हात जोडेर सम्मानको साथ आदरको साथ सम्झना गर्दै प्रेम गर्दै वाट पिक्री गर्दै आज म घरमा बसेको छु यहाँ आइसक्यो भक्तपुर घुम्न जाउँला भनेर निमन्त्रणा टक्राउँदै जयमसी टक्राउँछु
0: हजुर जयमसी
3: अनि अब्राम शर्मा जयमसी टक्राउँदछु ज्ञानी मिसलाई जयमसी टक्राउँदछु अनि तापन गुरुङ शर्मा जयमसी टक्राउँछु सुनिश्चित जयमसी टक्राउँछु अनि टेक्निसियन सरहरू सुजन सरलाई जयमसी टक्राउँछु अनि अनि मिसलाई जयमसी टक्राउँदछु सन्ध्या मिसलाई जयमसी टक्राउँदछु अनि अर्को शर्मा जयमसी टक्राउँछु सन्ध्या भने सरलाई जयमसी टक्राउँदछु एकदमै सम्मान गर्दै सम्झनाको साथ प्रेमको साथ म जयमसी टक्राउँछु अनि सुनिरहेको साथी भाग लिने साथीहरू सुमन राई उत्तम सेवा कोटी यीशु भक्त जिउ कहाँ हराउनु भएको थियो कहाँ हराउनु भयो त्यो स्वर पनि सुन्न पाइँदैन फोन गर्दैन उठाउनुहुन्न कस्तो हालतमा हुन्छ उहाँलाई पनि जयमसी टक्राउँदछु यसै मगैया सुशील मगैया रुबेन राई हरि रोका सावित्री रोका पम्फा गोपाली सावित्री खड्का सुन्तली तामाङ पनि कहाँ हराउनु भयो सुभद्रा लामा कहाँ हराउनु भयो जय लामा रामहरि कटेल रामहरि सिपाही समुएल लोहनी रेखा थापा कुँवर धर्म विनोद बराल राम थुलुङ राई दुर्गा गिरी दुर्गा बस्नेत जिउलाई सारा तामाङ चन्द्र माया मगर लक्ष्मी मगर काली राई विद्या श्रेष्ठ ज्यू अर्जुन प्रधान ज्यू माधव विश्वकर्मा अस्मिता महर्जन मिश्वा महर्जन छोरी महर्जन लक्ष्मी महर्जन हरिबल बुढाथोकी ज्यू कुमार राई जमुना बिक चित्र मगर शिला महर्जन जमुना राणा शोभा मिश्र नैना थापा के बहादुर दर्नाल संगीता रिमाल लक्ष्मी सुन्दास राजु काब्रा मिन बहादुर बिक थापा अर्जुन ज्यू शर्मिला गौतम ज्यू दिल कुमार राई कुशल राई इलाम बर्गन छ धर्मेन्द्र ज्यू र महेन्द्र ज्यू उहाँहरू सबैलाई एकै मुस्टामा दुवै हात जोडेर सम्मानको साथ सम्झना गर्दै प्रेमको साथ म जयमसी टक्राउँछु हजुर मेरो भक्तपुर मण्डल परिवार पाँच खाल मण्डल परिवार जसमा एयरपोर्टको सबै पास्टर बुवालाई लाखौं लाख धन्यवाद देवदार पास्टरबालाई लाखौं लाख धन्यवाद मण्डली परिवारलाई सबैलाई धन्यवाद अनि बिहान गुन्डिचा फेम कार्यालयमा बिहान छ बजीदेखि बेलुका जलसा छ कार्यक्रमहरू चलाउने सबै परमेश्वरको बत्याउने पास्टर गुरुजनहरू अगजनहरू सबैलाई एकदमै म सम्मानको साथ आदरको साथ जमिसी टक्राउँछु प्रचार कार्यक्रमको पास्टर बुवालाई पनि धन्यवादको साथै जमिसी टक्राउँदछु सबैलाई जमिसी टक्राउँछु हजुर
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी
3: क्षमा माग्नु पर्दा परमेश्वरलाई परमेश्वरसँग क्षमा माग्छु मैले बोलेर गल्ती भुलहरू बोल्छु कि गल्ती भुलहरू सोचेर गरेका गल्ती भुलहरू खाएर गरेका गल्ती भुलहरू सबै गल्ती भुलको लागि परमेश्वरसँग क्षमा माग्छु मेरो घर परिवारसँग पनि क्षमा माग्छु मैले कुनै गल्ती भुलहरू गरेर उहाँलाई मैले गरेको कामहरू पनि उहाँसँग क्षमा माग्छु कुनै जन कार्यालयमा मैले कार्यक्रममा फोन गरेर बोल्दा ओर्दा भाग लिँदाखेरि गल्ती भुलहरू हुन जान्छ हजुरसँग सबैजनासँग टेक्निसियन सरहरूदेखि लिएर सबै कार्यक्रममा आउने हुने चार मिसहरूसँग म क्षमा माग्छु अनि सुनिरहने साथीहरूसँग म क्षमा माग्छु मैले गल्ती भुलहरू बोले कि र सबैजनासँग क्षमा माग्छु र मलाई मन दुखाउनु भएको म माथि नराम्रो शब्दहरू बोल्नु हुने स्वप्न हुने उहाँलाई क्षमा दिन चाहन्छु हजुर
0: हुन्छ धेरै धेरै धन्यवाद छ पम्फाजी एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो र यसलाई चाहिँ छुटौँ हामी जयमसी हजुर हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला एउटा गीतको साथ हामी दिन चाहन्छौ गीत चाहिँ उपस्थित हुने नै छ

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जयमिस्ती तपाईँ सुन्दै हुनुहुन्छ श्रोता। हामी तपाईँसँग नै कुराकानी गरिरहेको छौं र तपाईँले आफ्ना प्रिय जनहरूलाई सम्झिन सक्नुहुनेछ एकमुष्टमा जयमिस्ती अभिवादन कार्यक्रमबाट व्यक्त गर्न सक्नुहुनेछ र टाढा नजिक हुनुभएका प्रिय जनहरूलाई एकदमै न्यानो अभिवादन एकमुष्टमा राख्न सक्नुहुनेछ। त्यति मात्र होइन, हामी क्षमा लिएर दिएर पनि एकदमै यी कार्यहरूलाई अगाडि बढाउँदछौ। हरेक दिन नै हामीले विभिन्न प्रकारका व्यक्तिहरूसँग विभिन्न प्रकारको अवस्था परिस्थितिहरूसँग सामना गर्दै जानुपर्ने हुन्छ। हाम्रै आफ्नै परिवारका सदस्यहरूदेखि लिएर हाम्रा बाहिरका होइन विभिन्न व्यक्तिहरूसँग हामीले दिनलाई चाहिँ अगाडि बढाउँदै गर्दाखेरि एकचोटि विभिन्न कुराहरूबाट हृदयहरू दुख्ने कुराहरू मनमुटावका कुराहरू हुन सक्छन्। तर तत्कालै हामीले क्षमा लिने दिने कार्यहरूलाई चाहिँ गर्नुपर्दछ। सात गुणा 70 पटक क्षमा गर्नु भनेर यीशुले पत्रुसलाई जवाफ दिँदै हुनुहुन्थ्यो। पत्रुसले पनि यो कुराहरू यीशुलाई सोद्धै गर्नुहुँदाखेरि भन्नु खोजेको अनगिन्ती हरेक दिन अनगिन्ती तवरबाट एकअर्कालाई क्षमा लिने दिने कार्य हामीले गर्नुपर्दछ। क्षमा दिनु भनेको चाहिँ आफूले आफ्नो हृदयलाई पनि स्वतन्त्र बनाउनु, एउटा पिजडाभित्र राखिएको चरालाई स्वतन्त्र पिजडाबाट निकालेर स्वतन्त्र गराउनु जस्तै नै हो। तपाईँ हाम्रो हृदयमा शान्ति चाहन्छौ, तितोपनाहरूबाट स्वतन्त्रता चाहन्छौ, हाम्रो जीवन आनन्दमय भएको चाहन्छौ भने हाम्रो हृदयमा भएका त्यो नमिठा कुराहरूलाई हामीले निकाल्नु नै पर्छ। त्यो कार्य गर्नको लागि क्षमा दिनुपर्छ, क्षमा लिनुपर्छ। ती कार्यहरू चाहिँ निरन्तर हामीले गर्नु नै पर्छ हाम्रो व्यक्तिगत जीवनबाट। र यो उत्साह हामी कार्यक्रमबाट पनि तपाईँलाई दिँदै क्षमा लिन दिनको लागि प्रोत्साहन पनि गर्दछौ। फोन गर्नुहोला 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-6 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छौ। हामी गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो, फोन लाइनबाट बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँ अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने व्हाट्सएप कल पनि गर्न सक्नुहुनेछ र कोही श्रोता हुनुहुन्छ उहाँसँग कुराकानी गरौं। हेलो
1: हेलो बहिनी, जन्मसी
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म आरामै छु, सन्चै छु बहिनी, एकदम पार्सना मण्डली भेटाएको छु, पार्सना सबै तिरारी सबैले मा एकदम आनन्द। हिजो सुनिल सरले भन्दा मलाई कस्तो भन्न चाहिँ मैले त्यहाँनिर कुरा राख्न राखिन सकिनँ, मलाई अहिले हतार अलिक सन्चो थिएन भनेर भन्ने चाहिँ कस्तो भयो भन्दा, हे प्रभु म साँच्चै नै अति नै झन्मेको भएको थाहा पाएको के मैले
0: भने,
1: मैले एकदम हजुरहरूलाई धन्यवाद भनी मैले भन्न त्यति बेला कुरा छपिनँ,
0: अनि
1: धन्यवाद हुन्छ बहिनी म
0: छु। एकदम प्रभुलाई धन्यवाद भएको छ पुनाजी, आज तपाईँले जयमसी अभिवादन राख्न सक्नुहुनेछ, आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ।
1: हुन्छ बहिनी, विशेष गरी परमेश्वरलाई लाखौँ लाखौँ मुरी मुरी, मेरो हृदयबाट साह्रै धेरै धेरै धेरै धन्यवाद म चढाउँछु है, अनि मेरो प्रभुलाई धन्यवाद छ, धन्यवाद केही फुलपा अनि चामल भेटी केही लिएर जानु पर्दैन, यति धन्यवादमा खुसी हुने प्रभु पाछु है, धन्यवाद। अनि विशेष गरी अहिले बाहिर आमासँग कर्कालो ल्याउनु भएको थियो, छानेर टिपेर अनि के लाएर बसिरहेको थिएँ, म रेडियो त लाएको थिएँ, अहिले भर्खर भित्र पसेँ है, कसले गर्नुभयो, सबैलाई जो जति फोन गरेर जानुभयो सबैलाई जयमसी भन्दछु, अनि पम्फ बहिनी सारा बहिनी पम्फ बहिनीको आवाज सुने जस्तो लाग्थ्यो बुरु, अनि उहाँलाई जयमसी धेरै धेरै, अनि सम्पूर्ण साथीहरू जो जति मलाई चिन्नुहुन्छ पहिला जयमसी भन्छु म, अनि मेरो गुड न्युज परिवारलाई म जयमसी भन्छु अभिवादन, विशेष गरी यस्तो असल गुड न्युज पाएको छु मैले, अनि योलाई घृणा गरेर छोडेर भागेर मलाई मन नपरेर हिँडेको व्यक्ति हो यो रेडियोको यो गुड न्युजको आवाज है, आज परमेश्वरको जनहरू बोलेको सुन्न पनि म त निको भएको थाहा हुन्छ है, आज मंगलबार एउटा गुरुबारले ल्याउनुहुन्छ नि भन्न नि बिर्सिएँ के मैले, उसिन गरेर सुन्ने बेला सुने अनि बिर्सिन्छु, उहाँ मंगलबार मात्र अहिलेपछि नि बोल्नुहुन्छ, मंगलबार नि आउनुहुन्छ कि उहाँ चाहिँ बिहानको टाइममा एकदम धेरै त्यहाँ बोल्नुहुन्छ, अनि उहाँ अनि मैले भन्नै सकिनँ कि, अनि म बिर्साउनु छ कि सबै कुराहरू, अनि त्यो कारणले गर्दा उहाँको त्यो आवाज सुन्दा म धेरै आनन्द आयो क्या मलाई, आहा मंगलबार जय मेसी आउँछ आहा भनेर म भित्र कति खुसी आएको कि, अनि धन्यवाद सम्पूर्णलाई सबैलाई गुरुबाहरू जो जति हुनुहुन्छ सबैलाई जयमसी, अनि मेरो मण्डलीबाट पनि जयमसी, उहाँहरू सबैलाई चुन्नीलाई जयमसी भन्छु, अनि सबै अनि उदाना बालाजीमा शान्ति दिदीको परिवारले सबैले सुन्नुहुन्छ, अनि म जयमसी भन्छु अभिवादन सबैलाई है, नानी मण्डीमा मैले चाहिँ कहाँनिर चुकिया छु मलाई थाहा छैन, मान्छेलाई पनि थाहा छैन के, मान्छेलाई पनि थाहा छैन बिच बिचमा, अनि धन्यवाद सम्पूर्णलाई सबैलाई गुरुबाहरू जो जति हुनुहुन्छ सबैलाई जयमसी, अनि मेरो मण्डलीबाट पनि जयमसी, उहाँहरू सबैलाई चुन्नीलाई जयमसी भन्छु, अनि सबै अनि उदाहरण

0: एकदम पर्वत थाहा छ बाहिर देखिन कुराले मात्रै भन्छ मान्छेले, अनि धेरै चिन्ने त परमेश्वर हुनुहुन्छ, म उहाँसँग क्षमा माग्छु, परमेश्वरसँग म क्षमा माग्छु, क्षमा दिन सक्छु, मबाट कसैको मन दुखेको छ भने नदुखोस् हे प्रभु, म क्षमा दि माग्छु, क्षमा दिन सकौ, होइन नि धेरै बोल्छु आज नि अलिकति बोलिसके जयमसी, म चाहिँ क्षमा माग्छु, क्षमा दिन सकौ, है ल
1: हुन्छ हस् धन्यवाद पुनाजी, र अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी
0: ज्ञानु पनि
1: हजुर पुनाजी हुनुहुन्थ्यो र सबैजनालाई उहाँले जयमसी अभिवादन व्यक्त गरेर क्षमा लिएर दिएर जानुभएको छ र कार्यक्रम जयमसीह तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई जो टाढा नजिक हुनुहुन्छ तपाईँले एकदमै सम्झना गरिरहनु भएको छ र उहाँहरूलाई तपाईँले सम्झना स्वरूपको जयमसी अभिवादन व्यक्त गर्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो श्रोता कार्यक्रम जयमा श्री तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 01-4470-754 र 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। फोन गर्न सक्नुहुनेछ र जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। आफ्ना प्रियजनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ कार्यक्रम मार्फत र अवश्य पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र हामी क्षमा लिने दिने कुराहरूलाई पनि निरन्तर अगाडि बढ़ाइरहेको छौं र एकले अर्काको वास्ता गर्नु, सम्झना गर्नु, एकले अर्कालाई प्रार्थनामा उचाल्नु चाहिँ एकदमै सुन्दर कुरा रहेको छ र यही कुराको आज्ञा परमेश्वरले पनि हामीलाई दिनुभएको छ। एकले अर्कालाई हामीले साँच्चै नै उनीहरूको कमजोर अवस्था परिस्थितिहरूमा सहायता गर्नु, उठाउनु, वास्ता गर्नु र आफ्नो तर्फबाट हामीले जुनसुकै कुराहरूबाट हामीले सहायता गर्न सक्छौ होइन, उनीहरूलाई उत्साह दिन सक्छौ होला, प्रार्थना गर्न सक्छौ होला, यी विविध कुराहरूबाट चाहिँ एकले अर्कालाई बलियो बनाउने काम चाहिँ हामीले गर्नुपर्दछ। कारण ख्रिष्ट येशू पनि यो संसारमा यसरी नै आउनुभयो। यदि उहाँले चाहनु भएको भए उहाँ एकदमै एकदमै सम्पन्न परिवारमा उहाँ आउन सक्नुहुन्थ्यो, तर उहाँले उहाँको जन्म पनि गाईको गोठमा भएको कुराहरू हामीले बाइबलमा पाउँदछौं र उहाँले साँच्चै नै भन्यो भने उहाँलाई कतिजनाले प्रश्न पनि गरे किन तपाईँ होइन एकदमै पापीहरूको माझमा बसेर तपाईँ खाना खानुहुन्छ, भोजन गर्नुहुन्छ, किनभने वास्तवमा येशू ख्रिष्ट हामी जस्तो पापीहरूलाई, हामी जस्तो दुर्बल कमजोरहरूलाई, आशाविहीनहरूलाई नै बचाउनको लागि संसारमा आउनु भएको हो र तपाईँ हामी कतिचोटि त्यही प्रकारको संसार अनि अवस्था परिस्थितिहरूमा जिरहेका थियौं। हामीलाई त्यही अवस्थामा येशू ख्रिष्टले भेटाउनु भएको र उहाँको प्रेमले गर्दा आज हाम्रो जीवन हेर्नुहोस् त कसरी बदलिएको छ। हामीले आशा पाएको छ, हामीले उत्साह पाएको छ अनि त्यही कुरा, त्यही बिउ चाहिँ हामीमा रोपिएको कारणले गर्दाखेरि हामीबाट पनि व्यक्त हुनुपर्ने कुराहरू चाहिँ दुर्बल र कमजोर अवस्थामा भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई ख्रिष्टको प्रेमबाट हामीले न्यानोपनाहरू दिने, प्रार्थना गर्ने, हौसला र उत्साह दिने कार्यहरू चाहिँ हामीले पनि गर्नुपर्दछ अनि हामी त्यही न्यानोपना अनि वास्ता र जयमसी अभिवादन कार्यक्रम बाट व्यक्त गरिरहेको छौ। एकले अर्कालाई हामी सम्झि पनि रहेको छौ। तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र यी कुराहरूलाई हामी निरन्तर अगाडि पनि बढ़ाइरहेको छौ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जयमसी चित्रजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम प्रभुलाई धन्यवाद भएको म हजुरहरू सम्पूर्ण लगायत कुर्ने देशमा सम्पर्क गर्न चाहन्छु, जयमसी भन्न चाहन्छु र यसै गरी अकल तामाङ, डेभिड मगर र तामाङ उहाँलाई जयमसी भन्न चाहन्छु। मगर भन्ने जतिजना चिन्नुहुन्छ, प्रार्थनामा सम्झिनुहुन्छ, उहाँहरू सम्पूर्णलाई नि जयमसी भन्न चाहन्छु। हजुर,
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला चित्रजी?
1: हजुर, सर्वप्रथम प्रभुसँग नै क्षमा माग्न चाहन्छु। अहिले अन्तमा सोचाइ बोलाइमा हिराइमा भुल गल्ती गरेको छ पनि क्षमा माग्न चाहन्छु। परिवारसँग पनि क्षमा माग्न चाहन्छु र साथीभाइ मण्डली परिवार सम्पूर्णसँग क्षमा माग्न चाहन्छु। हजुर,
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। अहिलेलाई छुटौँ हामी, जयमसी। हजुर, चित्र मगरजी हुनुहुन्थ्यो भक्तपुरबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र आफ्नो जयमसी अभिवादन उहाँले व्यक्त गरेर जानुभएको छ। पालो तपाईँको हो, तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र यसरी नै जयमसी अभिवादन न्यानोपना तपाईँको वास्ता व्यक्त गर्न सक्नुहुनेछ र यो समयमा एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र गीतले भने जस्तै नै साँच्चै नै ख्रिस्टको रगतले नै त्यो कलवरी डाँडा रंगिएको थियो। त्यसमा ठूलो उद्देश्य र योजना थियो। तपाईँ हामीलाई एकदमै डरबाट, त्यो अन्धकारको शक्तिको कुराहरूबाट, नियन्त्रणबाट, सबै कुराहरूबाट छुटकारा दिनको लागि, राम्रो लागि, आशा फेरि पनि प्रदान गर्नको लागि, हामी त आशाविहीन थियौं वास्तवमा। हाम्रो लागि कुनै पनि उपाय नै थिएन, तर परमप्रभु परमेश्वरले हाम्रो लागि महान उद्देश्य सहित आफ्नो एकलौटे पुत्र यीशु ख्रीष्टलाई यो संसारमा पठाउनु भएको कुराहरू चाहिँ हाम्रो लागि अति नै महत्वपूर्ण छ। र कार्यक्रम जयमसी सुन्दै हुनुहुन्छ श्रोता, तपाईँले पनि फोन गर्न सक्नुहुनेछ है, र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। न्यानो अभिवादन कार्यक्रमबाट तपाईँले व्यक्त गर्न सक्नुहुनेछ, क्षमा लिन दिन सक्नुहुनेछ। यही कार्यलाई निरन्तर अगाडि बढ़ाइरहेको छौं र यो समयमा हामी फेरि पनि एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु अहिले।
0: हजुर, आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
1: यसु भक्तज्यूलाई, रेखा पम्फा रोक्काज्यूलाई, पम्फा गोपाली, अर्जुन प्रधान,
0: दिल
1: कुमार लक्ष्मी, पास्टर उत्तम शिवाकोटी, पास्टर कुमार ठोकर, गोपाल मगर, पावल दुमी राई, पावल थापा, अनुषा महर्जन, त्यसै गरी पम्फा अर्जुन प्रधान, दिल कुमार श्रेष्ठ, माधव विश्वकर्मा, रेखा कटवाल, याकुबज्यू, महेन्द्र दुर्गा, अनि हाम्रो टेक बहादुर दाहालज्यू, सुजनजी, ज्ञानु, टार्जन सर, पम्फा गोपाली, यशुभक्त गौतम, डुनामिस चर्चका रेभरेन्ट राजु लामा, सरिता, लक्ष्मी मगर, ज्ञानु म्याम, पुनम म्याम, कुमार अब्राहम सर, पावल थापाज्यू लगायत सम्पूर्ण श्रोताहरूलाई म जय मसी भन्न चाहन्छु।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने के सल्लाह बोल्छ?
1: मैले अब बोल्दाखेरि राम्रो बोले पनि अर्थ अनर्थ लाग्न सक्छ, त्यस्तै भएको छ। एकजना राम्रै थियो, म उसले कुरा गर्दाखेरि चाहिँ उसले नेगेटिभ हो भन्थ्यो, अहिले उसले चाहिँ जाँदाखेरि म बोल्यो भने बोल्छ, नत्र पहिला बसौँ, चिया खाउँ, चिसो खाउँ भन्ने मान्छे अहिले टाढा भएको छ, मैले सोच्नै सकेको छैन उसलाई के प्रभाव पर्यो। त्यही भएर म क्षमा लिन चाहन्छु उहाँसँग, यदि मेरो गल्ती रहेछ भने। अब ठिकै छ, मेरो गल्ती छैन भने परमेश्वरसित पनि क्षमा लिन चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद। र हरिबोलजी, अहिलेलाई छुटौँ हामी। जय मसी।
1: जय मसी।
0: हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो, उहाँले क्षमा लिएर दिएर आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ। र श्रोता, अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र तपाईँको फोन कल लिन हामी असमर्थ छौं र धेरै धेरै धन्यवाद दिन चाहन्छौ आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समय म पुनम विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जयमसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: होइन यो झोला भित्र के छ?
9: होइन हौ यो झोला भित्र के छ?
8: यो झोलाको पोकाहरूमा के छ?
9: होइन यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
10: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
11: प्रस्तुता कुमार अब्राहमको साथमा।
9: ओहो झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसीस्ता हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म प्राम उपस्थित भइसकेका छौं र हामी विशेष गरिकन कलाकारहरूसँग कार्यक्रममा जोडिने गर्छौं र आज भने मैले कुनै पनि कलाकारलाई निन्दा भने गर्न सकिन अब भने म तपाईँलाई एक घण्टा भने कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

तिर्खा लाग्दा पानी दियो, भोका लाग्दा रोटी, त्यो क्रुसरको बलिदान मै पापीको लागि निकै नै अर्थपूर्ण संगीतको साथ तपाईँको निम्ति मैले राखे र आज केही महत्वपूर्ण कुराहरू नै म तपाईँको निम्ति राख्दैछु र तपाईँ र मेरो निम्ति रहनेछ यी कुराहरू। मान्छेले पैसा मात्रै कमाएर हुँदैन नि, होइन, मान्छेले अथा सम्पत्ति छ तर मिठो निन्द्रा छैन, निन्द्रै लाग्दैन, पैसा कमाएर निन्द्रा लाग्दो रहेछ त। कति मान्छे त निदाउनको लागि स्लिपिङ ट्याब्लेटहरू खाएर पनि निदाइरहेको अवस्थाहरू छ, छटपटिँदा छटपटिँदै उज्यालो हुन्छ कतिको जीवनमा। तर परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। हामी संसारमा धेरै घटनाहरू देखिरहेका छौ नि, मानिसहरूसँग अथाह सम्पत्ति तर आज हातमा केही छैन, त्यो भएर मान्छेले घमण्ड गर्ने भनेको नि परमेश्वरमा मात्रै हो। परमेश्वरले नि फेरि हामीलाई पुनः स्थापना पनि गर्न सक्नुहुन्छ। अय्युबको जीवनमा हेर्यौं भने सबै कुरा सिद्धिएको थियो, उनी यति धेरै धनी मानिस थिए, छोराछोरी थिए, धन सम्पत्ति थिए, पूर्वका सबैभन्दा धनी मान्छेमा अय्युबलाई चिनिन्थ्यो। तर उनले सबै कुरा गुमाए, छोराछोरी गुमाए, सारा सम्पत्तिहरू गुमाए, एउटा त्यति मात्रै होइन, ऊ जिरोमा गए क्या, ऊ जिरोमा गएर परमेश्वरबाट टाढा हुनुपर्ने थियो। यस्तो अवस्था थियो कि आ होस् अब परमेश्वरले मेरो जीवनमा कुनै कामै गर्नु भएन, मेरो अथाह सम्पत्ति म शून्यमा आए, मेरो छोराछोरी हराए, सबै गयो, अब छोडिदिन्छु भनेर ऊ परमेश्वरबाट भाग्नु पर्थ्यो। तर उनी कहिले पनि परमेश्वरबाट भागेनन्, झन् परमेश्वरसँग उपवास बसे, परमेश्वरसँग समय बिताए। उसको जीवनमा नि यस्तो रोग, यस्तो घाउ, यस्तो पीड़ा, कति विज्ञहरूले भन्नुहुन्थ्यो पिप निस्किन्थ्यो अरे क्या, यति धेरै कनाउनु पर्थ्यो अरे, चिलाउनु कनाउँथ्यो अरे उसलाई, अनि उसले कनाउनु पर्थ्यो। तर त्यो देखेर उसको श्रीमती दिक्क भएर खै त तेरो परमेश्वरले के गर्यो, सराप र मर भनेको कुरा पाउँछौ श्रीमतीले श्रीमानलाई। उत्साह दिनुपर्ने हो नि त, होइन केही छैन हजुर, अब परमेश्वरमा प्रार्थना गरिराख्नु भएको छ, प्रभुले एक दिन निको पार्नुहुन्छ होला नि भन्नुपर्ने ठाउँमा उसले त उल्टै सफाएर सरापेको छ, अनि त्यसपछि साथी सङ्गी पनि उबाट टाढा भएको छ। सबैले छोडे उसलाई, सबै कुरा रित्यो, तर परमेश्वरले कहिल्यै पनि छोड्नु भएन, अनि परमेश्वरले सबै कुरा फिर्ता दिनुभयो। होइन, परमेश्वरले जिरोबाट हिरो बनाउनुहुन्छ र कहिलेकाहीँ हिरोलाई जिरो पनि बनाउनुहुन्छ, कतिचोटि परमेश्वरले गर्ने तरिका फरक हुन्छ। त्यो भएर तपाईँ र म आत्तिनुपर्ने कुरा छैन, निरुत्साहित हुनुपर्ने कुरा छैन, परमेश्वरले चाहनुभयो भने अझै शक्तिशाली रूपमा हामीलाई पुनर्निर्माण गर्नुहुन्छ। आशा गरौं परमेश्वर नै हाम्रो आशा, हाम्रो भरोसा हुनुहुन्छ र उहाँप्रतिको आशा, उहाँले मलाई पूर्ण निर्माण गर्नुहुन्छ, उहाँले मलाई अझै धेरै शक्तिशाली बनाउनुहुन्छ, अझै उहाँले त्यो भन्दा धनी मलाई बनाउनुहुन्छ, अझै त्यो दिनभन्दा अझै प्रभावकारी बनाउनुहुन्छ भन्ने आशा चाहिँ हामीले कहिले पनि मार्नु हुँदैन। रोमी 5:5 भन्छ, आशाले तिमीलाई कहिले पनि निराशा बनाउँदैन। रोमी 12:12 भन्छ, तिमीले आशामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामीले सबैभन्दा महत्वपूर्ण कुरा आमदानी भन्दा कम खर्च गर्नुहोस्। कहिलेकाहीँ हामी यति धेरै खर्च गर्छौं, हाम्रो तलब हुन्छ 30,000 तर हामी खर्च गर्छौं 50,000, त्यसरी त हाम्रो बचत कहिले पनि हुँदैन नि त, होइन? त्यो भएर तपाईँ र मैले विचार गरेर आमदानी भन्दा कम खर्च गर्नुहोस् जहिले पनि। कति कुरा चाहिँ हामी चाहिने भन्दा बढी सामानहरू किनिरहेका हुन्छौं क्या, जस्तो कसैलाई कुनै कलर यति मनपर्छ, मानिलिउँ एउटा कुनै पनि कलर तपाईँसँग अलरेडी त्यो कलरमा सामानहरू घरमा छ, कपडाहरू तपाईँसँग छ, बाटोमा हिँड्दै गर्दा त्यो कलर तपाईँले देख्नुभयो भने तपाईँ कस्तो स्वभाव हुन्छ नि, यो मेरै लागि हो, यो कलर मलाई मेरो फेभरेट हो, मैले यो किन्नै पर्छ भने, त्यस्ता कति सामानहरू थुपारेको छ, त्यो चाहिँ चाहिने भन्दा बढी खर्च भयो नचाहिने कुरा। अब तपाईँ सोच्नुहोस्, गएको वर्ष तपाईँले जाडोको लुगाहरू किनिराख्नु भएको होला, छ तपाईँले राखेको छ, अब तपाईँ यतिखेर फेरि जाडोको लुगा फेरि किन्नुपर्छ भन्ने छैन क्या, गएको वर्षको लुगै छ त, राम्रा छन् भने त्यसलाई धोएर यो वर्ष त गइहाल्छ नि, होइन? 3 महिना त हो नि, बढीमा 2 महिना 3 महिना त हो जाडो, फेरि अब एउटा ज्याकेट, राम्रो ज्याकेट किन्न तपाईँलाई 4-5 हजार लागिहाल्छ, अनि किन खर्च गर्ने? त्यो पैसालाई त के गर्ने, हामी सेभ गर्ने हो नि त। त्यो भएर यो कुराहरू पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ। हामी कतिचोटि चाहिँ कस्तो गर्छौँ भने चाहिने भन्दा बढी कुराको के गर्छौँ, खर्च गरिरहेको हुन्छौँ। यो कहिले पनि नगर्नुहोस्, होइन? जस्तो मैले एकजना साथीको घरमा देखिरहेको थिएँ, अलरेडी उहाँको कुकुर छ एउटा, होइन, राम्रो कुकुर छ, उहाँले फेरि अर्को कुकुर थप्नुभयो। भन्न खोजेको कुरा के भने, खर्च त बढो नि त, एउटा कुकुरलाई महिनाको 10,000 लाग्छ भने अर्को कुकुर थपेपछि 10,000 लाग्यो। कुकुर पालेर मात्रै भएन, कहिलेकाहीँ बिरामी हुन्छ, मान्छे जत्तिकै औषधि उपचार गर्नुपर्ने हुन्छ, अनि किन यसरी बढी मात्रामा बढी खर्च होइन गर्ने त हामी, त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। गाडी र बाइकको कुरा गरौँ न, कुनै घरमा मान्छे पछि बाइक हुन्छ, मान्छे पछि गाडी हुन्छ क्या, गाडी त सधैँ चढ्ने त होइन, कहिलेकाहीँको लागि हो, होइन? त्यो भएर त्यतिकै हामीले कर तिर्नुपर्छ, नकुदाए पनि कर तिर्नुपर्छ, होइन? हाम्रो घरमा कतिवटा गाडीको आवश्यक छ अथवा कतिवटा बाइक स्कुटीको खाँचो छ, त्यही अनुसार म्यानेज गर्दा हुन्छ नि। तर हामी कति यस्तो घरमा पुग्छौँ, मान्छे पछि गाडी छ, मान्छे पछि बाइक छ, अनि त्यो थन्किरहेको हुन्छ, धुलै धुलो हुन्छ, कुदेको हुँदैन, कुदाएको हुँदैन, होइन? त्यो बढी क्या चाहिने भन्दा बढी कुराहरू कतिचोटि हामी देखिरहेका हुन्छौँ। त्यो भएर कुनै पनि कुरा खरिद गर्दा एकचोटि सोच्नुहोस्, यो घरमा छ कि छैन, बारम्बार किन किनिराख्ने, होइन? त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। केही महत्वपूर्ण कुरा नै मैले राखिरहेको छु र ऋणलाई सोचेर व्यवस्थापन गर्नुहोस्। कतिचोटि हामीसँग यति धेरै ऋणहरू हुन्छ, आमदानी हुँदैन, तर हामी एकदमै लोन लिन ऋण लिन चाहिँ डराउँदैनौँ क्या। तर तपाईँसँग आमदानी छ, तपाईँले त्यसलाई पूरा गर्न सक्नुहुन्छ, त्यो ऋण तिर्न सक्नुहुन्छ भने मात्रै हात हाल्नु छैन भने त्यसमा एकदमै सोचेर विचार गरेर मात्रै ऋण लिनुहोस्। र अर्को महत्वपूर्ण कुरा, आफ्नो खर्चको हिसाब राख्नुहोस्। तपाईँ कति खर्च गर्नुहुन्छ होइन, एउटा हिसाब राख्नुहोस्। कहाँ कहिले काहीँ यति धेरै खर्च भइरहेको हुन्छ नि, चाहिने भन्दा बढी नै खर्च भइरहेको हुन्छ। अनि कहिलेकाहीँ परिवारमा यस्तो पनि हुन्छ, तपाईँ जोइन्ट फ्यामिलीमा बसिराख्नु भएको छ भने कहिलेकाहीँ बढी मात्रामा सामानहरू आइदिन्छ। जस्तो दाईले आज मासु लिएर आउनुभयो, भाइलाई थाहा हुँदैन, अहिले भाइले पनि मासु नै लिएर आएको हुन्छ, तर परिवारमा के भन्नु छ भने भरे म मासु लिएर आउँछु है भन्यो भने भाइले ल्याउँदैन नि त। अनि भाइले सब्जी ल्याउँछ, दाईले पनि सब्जी ल्याउँछ, सब्जी सब्जी धेरै सब्जी हुन्छ, अनि धेरै सब्जी भएपछि के हुन्छ, बिग्रिन्छ, नाश हुन्छ होइन। त्यो भएर सरसल्लाह हिसाब भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र स्पष्ट रूपमा आर्थिक लक्ष्य बनाउनुहोस् होइन, आर्थिक योजनाहरू बनाउनुहोस्। यो वर्ष चाहिँ म यो गर्छु, यो वर्ष यो गर्छु, अर्को वर्ष यो गर्छु, यो वर्ष मैले के गर्न सकिनँ त्यसलाई चाहिँ पूरा गर्नुहोस् क्या। तपाईँले सोच्नुहोस्, विचार गर्नुहोस्। यो कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ हाम्रो जीवनमा, र आर्थिक ज्ञान चाहिँ बढाउँदै जानुहोस्। आर्थिक कुराबाट कसरी हामी सम्पन्न हुन सक्छौँ, थोरै लगानीबाट कसरी धेरै कहाँनिर चाहिँ इन्भेस्ट गर्दा राम्रो हुन्छ होइन, आर्थिक कुराहरू आइरहन्छ होइन। धेरैले भन्नुहुन्छ बुढेसकालको लागि केही कुरा बचत गर्नुपर्छ भन्नुहुन्छ, बचत गर्नुपर्छ किनभने भोलि कसैलाई थाहा छैन। आज मान्छेहरू देख्छौँ हामी बुढाबुढीहरू के गर्नुहुन्छ, औषधि खाने पैसा छैन भनेर मागिराख्नु भएको हुन्छ। छोराछोरी देश विदेश विभिन्न ठाउँमा हुन्छन् र उनीहरूलाई पनि कतिचोटि परिस्थितिले गाजिरहेको हुन्छ होइन। त्यो भएर त्यति बेलाको समयमा पनि आफ्नो लागि चाहिँ हामीले सोच्ने हो कि अबको 50 वर्षपछि, अबको 20 वर्षपछि, अबको 30 वर्षपछि भन्ने कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि त। त्यो भएर तपाईँ र म वृद्ध अवस्थामा कसैसँग हात माग्नु नपरोस्, हात फैलाउनु नपरोस्, आफैले त्यो समयको लागि पनि हामी बचत गर्नुपर्छ जस्तो लाग्छ मलाई। भोलि तपाईँलाई गाह्रो साह्रो पर्यो भने त्यो पैसाहरू निकालेर आफ्नो उपचार गर्न सक्यो, मन हुँदाहुँदै कतिलाई दिन सक्यो, यो कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि होइन र। अहिले 50 वर्षपछि, अबको 20 वर्षपछि, अबको 30 वर्षपछि भन्ने कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि त। त्यो भएर तपाईँ र म वृद्ध अवस्थामा कसैसँग हात

लहकेर खर्च गर्छन् होइन, अनि भरे फुर्सदमा चाहिँ फेरि पछताउँछन् क्या। एकजना साथी यात्रा गर्दै गर्नुहुँदो रहेछ, अनि त्यसपछि एउटा मान्छे त्यस्तै क्या अलिक दुःख पाएको जस्तो मान्छे देख्नुभएछ, अनि उहाँले जे होस् पैसा दिनुभयो, अनि उहाँले हेर्नु भएन म त अब बाहिर ठाउँबाट आएको भरे घर जानुपर्छ भनेर, त्यो भावना मारेर उहाँले टक्क सबै पैसा उहाँलाई दिनुभयो क्या। अनि भरे पर गएर हेर्दा त एक रुपियाँ पैसा छैन, म त घर फर्किनु पर्यो, घर फर्किन त उसलाई हजार रुपियाँ भन्दा बढी पैसा लाग्थ्यो, उसले भएको सबै पैसा लगाए तपाईँलाई भनेर दियो होइन, एउटा भावनामा बकेर सायद ऊ रुयो होला होइन, दियो क्या उसले, तर उसले सोचेन कि म घर पनि फर्किनु पर्छ भन्ने कुरा उसले त्यतिखेर सोचेन। अनि भरे त्यो मान्छेले त अब टन्न पैसा पाए खुसी भएर गयो, तर भरे फर्किने बेलामा पैसा नभएपछि उहाँलाई निकै नै गाह्रो भएको थियो। हो दिनुपर्छ नदिनु भनेको होइन, तर भावनामा आएर चाहिँ हामी कहिलेकाहीँ बहकिनु हुँदैन होइन। धेरै त्यस्तो देखेको छु मैले, भावनामा आएर धेरै मान्छेले बोली पठाउँछन् अनि पुरा गर्दैनन्। कहिले पनि बोलिसकेपछि चाहिँ पुरा गर्नुपर्छ मान्छेले, कि बोल्दै नबोल्नु बोलिसके पुरा गर्नुपर्छ। त्यो भनेको आफैलाई एक प्रकारको मैले कस्तो परिचय दिइरहेको छु आफूलाई भन्ने कुराको पनि यसले चाहिँ नजर राख्छ, अलिकति मध्यनजर राख्छ। त्यो भएर तपाईँ र म कहिलेकाहीँ भावनामा आएर कोही मान्छे उहाँ गरेर रोइदियो मेरो यो छैन त्यो छैन भनौँ भने हामी दिइहाल्छौँ, तर यस्तो पनि देखेको छु मैले जुन मान्छेलाई मान्छेले सहायता गरेका छन् नि, हजुर मलाई गाह्रो भयो औषधि उपचार गर्न पैसा छैन भनेर त्यो मान्छे माग्दै हिँड्छ, भरे बेलुकामा पुरा रक्सी खाएर होइन ओ खेल्ने हो त जति आइज भन्ने कयौं त्यस्तो मान्छेहरू देखेको छु मैले, अनि दुःख रुयो रुएर माग्ने क्या, अनि त्यही मान्छे बेलुका चाहिँ पुरा भट्टीमा होइन मजाले खाइरहेको देखिन्छ चार रक्सी, अनि त्यसपछि होइन आइज खेल्ने हो भने जसले पैसा दियो नि दिउँसो त्यही मान्छे सुन्ने खोजिरहेको हुन्छ। त्यो भएर तपाईँ र मैले धेरै कुराहरू सोच्नुपर्छ, भावनामा बकिएर ठूलो डिसिजनहरू कहिले पनि गर्नु हुँदैन। हामी देख्छौँ भावनामा बकिएर अथवा भावनामा आएर होइन मान्छेले यति ठूलो ठूलो डिसिजन गर्छन् क्या, अनि भरे फुर्सदमा चाहिँ फेरि रुनु बाहेक पछताउनु बाहेक केही पनि हुँदैन। त्यो भएर तपाईँ र मैले धेरै कुरा सोच्नुपर्छ अनि मात्रै अगाडि बढ्नुपर्छ, र जहिले पनि हामीले कमाईबाट पहिलो कुरा चाहिँ बचत गर्नु। हुनसक्छ तपाईँ महिनाको 20,000 कमाउनुहुन्छ, हुनसक्छ तपाईँ महिनाको 50,000 कमाउनुहुन्छ, तर बचत चाहिँ गर्नुभएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। बचत पनि एकदमै महत्त्वपूर्ण कुरा छ, बचत गर्नुहोस् होइन। कहिलेकाहीँ हामीलाई आपत पर्छ, जस्तो मैले भन्दै गर्छु नि आपतकालीन कोष खडा गर्नुहोस् होइन, कहिलेकाहीँ 10,000-20,000 च्यापेर राख्नुहोस् त्यो कतै, किनभने कहिलेकाहीँ यस्तो अचानक पैसा चाहिन्छ नि, योसँग मागो छैन भन्छ त्योसँग मागो छैन भन्छ, कहिलेकाहीँ यति धेरै आपत पर्छ घरमा, एउटा मान्छे फ्याट बिरामी भइदिन्छ होइन, अनि एकदमै गाह्रो हुन्छ, हस्पिटल लानुपर्ने हुन्छ, ट्याक्सी ल्याउनु पर्ने हुन्छ, हस्पिटलमा भर्ना गर्नुपर्ने हुन्छ, सित्तैमा भर्ना गरिदिँदैनन् होइन, सित्तैमा औषधि पनि दिँदैनन्, हस्पिटलले पनि कति कुरा बुझ्दैन हाम्रो, आपतकालीन लिएको छ तुरुन्तै यो ले त्यो ले भन्छ होइन, गर्दै गर्नुहोस् भन्दैन क्या, अनि कतिचोटि यो समस्याहरू पनि छ। त्यो भएर तपाईँ र मैले आपतकालीन पैसाहरू पनि बचत गर्नुपर्छ, कहिलेकाहीँ अचानक कसैलाई केही पर्छ त्यो थाहा हुँदैन, तपाईँलाई मात्रै तपाईँको फ्यामिलीमा नभए पनि अरूलाई परेको बेलामा सहायता गरियो भने पनि त त्यो ठुलो कुरो हो नि त होइन, कसैको लागि हामी उदाहरण पनि भन्नुपर्छ। कहिलेकाहीँ आपतमा परेको मानिसहरूलाई सहायता गरेको गुण उसले कहिल्यै पनि बिर्सिँदैन, कयौं त्यस्ता घटनाहरू छन्। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु र अर्को महत्वपूर्ण कुरा भनेको भावनामा आएर खर्च नगर्नुहोस्। कतिचोटि मान्छे यसरी भावनामा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामी सधैँ हामी अमर पनि रहँदैनौ, सधैँ हामी स्वास्थ्य पनि रहँदैनौ। एक दिन मान्छे मर्नै पर्छ। हामी म कहिले बिरामी हुन्छु भनेर मान्छेले नभन्ने पनि हुन्छ। त्यतिखेरको लागि हामीले के गर्ने त? तपाईँ अचानक म बिरामी भएँ, मलाई पैसा चाहियो, होइन कहाँबाट ल्याउने? त्यो भएर कहिलेकाहीँ सोचेको बेलामा नि एक रुपियाँ पैसा पाउन पनि गाह्रो हुन्छ। त्यो एउटा बचत भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ, त्यो जोसुकैले होस्। एकजना पास्टरको गवाई मैले सुनिरहेको थिएँ, एकदम राम्रो लाग्यो उहाँको गवाई। उहाँले चाहिँ जोस विदेशमा अमेरिकामा के गर्नुहुँदो रहेछ भने फुर्सदको समयमा हप्तामा एक दिन चाहिँ यो बोतलहरू भेला पार्नुहुँदो रहेछ, एकदमै स्पेसल बोतलहरू जुन चाहिँ खरिद हुन्छ र कसैले किन्छ राम्रो पैसाले किन्दो रहेछ। अनि त्यस्तो चाहिँ उहाँले अब जति पनि चिने जानेको मान्छेले सबैलाई उहाँले त्यो बोतल ल्याइदिनु हुँदो रहेछ। अनि उहाँको उद्देश्य भनेको त्यो बोतल बेचेर, खाली बोतल बेचेर आएको पैसाले अनाथ बच्चाहरूलाई एडमिसन गरिदिने, उहाँहरूलाई कपी किताब किनिदिने। कस्तो राम्रो त्यो लाग्यो क्या मलाई। उहाँले केही समय अगाडि बाँड्दै हुनुहुन्थ्यो कुराहरू, त्यो त राम्रो कुरा हो नि। एकजनालाई हेल्प गर्ने कुराहरू, होइन सहायता गर्ने कुराहरू, तपाईँ र मैले केही गरेर कसैलाई हुन्छ भने गर्नै पर्ने रहेछ। त्यो मन तपाईँ र ममा हुनुपर्छ, एकअर्कालाई सहायता गर्ने हृदय, जस्तो पाए अथवा जोसँग हुँदैन क्या। हजारजना मध्येबाट पाँचजनालाई होला त्यो सहायता गर्ने हृदय, त्यो हृदय चाहिँ असल हृदय हो। जसले पाए त्यसले सहायता गर्न सक्दैन, मान्छेलाई सपोर्ट गर्न सक्दैन। त्यही भएर तपाईँ र म यो कुरामा एकदमै सोचेर अघि बढ्नुपर्छ। जस्तो अब अहिले रसुवाको बाढीले विभिन्न ठाउँमा प्रभाव पार्यो, त्रिशुली, नुवाकोट, होइन विभिन्न ठाउँमा विदुर, त्यहाँनिर मान्छेलाई यति गाह्रो छ। सम्पन्न व्यक्तिहरू हुन् उनीहरू, तर अहिले एउटा सानो टरोमा प्लास्टिकले भाडेर बस्नुपर्ने अवस्था छ। त्यो भएर यतिखेर मान्छेले के सकिन्छ गरौं? हुन त सरकारले चाँडोभन्दा चाँडो उनीहरूलाई घर बनाइदिने कुरा गरिरहेको छ, एउटा बस्ती बसाल्ने कुरा गरिरहेको छ, तर यो कुरामा ढिला गर्नु हुँदैन जस्तो लाग्छ मलाई। चाँडोभन्दा चाँडो मान्छेलाई घर बनाइदिएर व्यवस्थापन गर्नु पर्यो, किनभने मान्छे एकदमै त्यो डिप्रेसनमा गइसकेका छन्। नत्र भने ठूलो ठूलो घटनाहरू हुन सक्छ नि मान्छे, होइन? त्यो भएर सरकारले चाँडोभन्दा चाँडो एक परिवार, कति परिवार विस्थापित भएका छन् त, होइन? के सकिन्छ? सरकारले नसकेको ठाउँमा प्राइभेट मान्छेहरूले पनि गर्ने भनिरहेका छन्। उनीहरूको लागि पनि ढोका खोलिदिनुहोस्, ठाउँ चाहिँ दिनुहोस्। सरकारले यस्तो राम्रो ठाउँ दिनुहोस् कि त्यहाँ बाढी पनि नआओस्, पहिरो पनि नजाओस्, त्यहाँ बस्ती बस्ने योग्यको जमिन होस्, अनि त्यहाँनिर पानी होस्, अनि यी कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ। यो बेलामा सरकारले लगाएको गुण जनताले कहिले पनि बिर्सँदैन। सरकारलाई पनि एउटा जनताको लागि काम गर्ने एउटा मौका हो। सरकार छ, अभिभावक छ भन्ने कुरा महसुस गराउनु पर्ने हुन्छ। र अब नै लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मस्ती, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइस क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

छैबजी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा आदरणीय श्रोता कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत अबको लगभग एक घण्टा हामी तपाईँलाई भजन गीत संगीतको साथ दिनेछौ। कार्यक्रम सुनेर तपाईँले साथ दिनुहोला, तपाईँ घरमा हुनुहुन्छ होला, कार्यालयमा हुनुहुन्छ होला, यात्रा गर्दै हुनुहुन्छ होला, ड्राइभिङ गर्दै हुनुहुन्छ होला, तपाईँ जुनसुकै ठाउँमा हुनुभए तापनि भजन गीत संगीतको साथ अबको एक घण्टा हामी तपाईँलाई निरन्तर दिनेछौ र तपाईँलाई एकदमै प्रभुको नजिक लिएर जाने प्रयास गर्नेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो, यीशुमा जीवन छ, यीशुमा मुक्ति छ। र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ, यस्तै मिठा मिठा गीत संगीतको साथ हामी तपाईँलाई दिनै रहनेछौ कार्यक्रम अवधिभर। तर सँगसँगै हामी भजन संग्रहको पुस्तकबाट परमेश्वरको वचनलाई पनि हेर्नेछौ, तपाईँलाई परमेश्वरको वचनहरू पाठ गरेर पनि यो समय म सुनाउनेछु। र अवश्य पनि आशा गर्दछु यी वचनका पदहरूले, शब्दहरूले तपाईँको हृदयमा र तपाईँको जीवनमा परमेश्वरको उत्साहलाई प्रदान गर्नेछ। र भजन संग्रहको पुस्तक 19 पदतिर म तपाईँलाई लिएर जान चाहन्छु, जहाँ शीर्षकमा लेखिएको छ प्रकृतिमा परमेश्वरको महिमा र उहाँको व्यवस्था। एक पददेखि यसरी लेखिएको छ, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र तारामण्डलले उहाँको हातको सिपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन न भाषा छ जहाँ तिनीहरूको स्वर सुनिन्दैन। तिनीहरूको स्वरले सारा पृथ्वी गुन्जयमान छ। तिनीहरूका शब्द पृथ्वीको सीमान्त समय पुगेका छन्। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनु भएको छ। ऊ विवाह मण्डपबाट निस्केको दुल्हा जस्तै छ, एकजना विजेता झैं जो आफ्नो दौड़नमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। परमेश्वरको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने परम प्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने। आमेन। र सात पदसम्म तपाईँहरूलाई मैले पाठ गरेर सुनाएको सुभजन संग्रहको पुस्तक 19 अध्यायलाई, र साँच्चै नै परमेश्वरको महिमा, परमेश्वर सृष्टि गर्नुभएका हरेक कुराहरूले गरिरहेका छन् भने तपाईँ हामी त झन् मानिस जाति हो। आफ्नै स्वरूप आफ्नै प्रतिरूपमा उहाँले तपाईँ हामीलाई सृष्टि गर्नुभएको छ। हामीले पनि उहाँको नाउँलाई उचाल्नु र उहाँको नाउँलाई हर्षित तुलाउनु, महिमित बनाउनु एकदमै आशिषमय कुरा रहेको छ। र यही उत्साहसँगै अर्को एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी भजन संग्रहको पुस्तकबाट पनि हेरिरहेको छौं। भजन संग्रहको पुस्तक 19 अध्यायको 8 पदबाट यसरी उद्धृत गरिएको छ, परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्म स्थिर रहने परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्, सुन भन्दा पनि ती बढ़ी चाहना गर्ने योग्य छन् र निखुर सुन भन्दा पनि ज्यादै बढ़ी चाकाबाट टप्कने महभन्दा बढ़ी गुलिया। तीबाटै तपाईँको दासले चेतावनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्नेछ, आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ, मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्, आफ्नो दासलाई जानी बुझी पाप गर्नुदेखि रोक्नुहोस्, तिनीहरूको प्रभुत्व म माथि हुन नपाओस्, तब म निर्दोष हुनेछु र घोर अपराधहरूबाट म निर्दोष हुनेछु। हे परम प्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्। आमेन। एकदमै अर्थपूर्ण वचनको यो पदहरू र खण्ड रहेको थियो र म आशा गर्दछु तपाईँ जहाँ हुनुहुन्छ त्यही स्थानमा यी वचनहरूले तपाईँको जीवनमा र तपाईँको हृदयमा काम गर्नेछ, कारण वचन नै परमेश्वर हुनुहुन्छ र यो मैले भनेको होइन, योहन्नाको पुस्तक 1 अध्यायको 1 पदमा हामीले पाउँदछौ। र वचन शक्तिशाली छ, वचन अति नै महत्वपूर्ण छ तपाईँ हाम्रो लागि र दाउद ले लेखेका यी भजनहरूबाट साँच्चै नै उनी परमेश्वरप्रति कति धेरै कृतज्ञ थिए र परमेश्वरको महानताप्रति होइन उनी कति धेरै धन्यवादी थिए र परमेश्वरको कार्यहरूलाई उनले कति धेरै नजिकबाट निहारेका थिए र परमेश्वरको हरेक कुराहरूलाई लिएर उनी कति धेरै धन्यवादी थिए, परमेश्वरको आराधना र परमेश्वरको महिमा गर्न उनी कति धेरै मन पराउँथे भन्ने कुराहरू यी वचनका शब्दहरूबाट हामी महसुस गर्दछौं। र आज हाम्रो हृदयलाई पनि अलिकति सायद अन्य कुरामा मोडिएका छन् भने फेरि पनि फर्काएर परमेश्वरको महानता र परमेश्वरको कार्य र परमेश्वरको प्रेममा चाहिँ हामीले पनि आफ्नो ध्यानलाई चाहिँ केन्द्रित गरौं भन्ने उत्साहसँगै यो समयमा अर्को एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम भजन संगीतमा हुनुहुन्छ। भजन गीतहरू सँगसँगै हामी परमेश्वरको वचनलाई पनि पाठ गरेर सुनाउँछौ र विशेष गरिकन श्रोता तपाईँ सायद विभिन्न प्रकारको सोच विचारहरूबाट भएर गइरहनु भएको छ होला। यो समयमा विभिन्न प्रकारको बोझहरू बोकेर हिँडिरहनु भएको छ होला। तर त्यो अवस्था परिस्थितिमा पनि परमेश्वरको नजिक जान चाहिँ नछोड्नुहोस् भन्ने उत्साह दिन चाहन्छु, किनभने अन्तिममा हामीलाई चाहिने भनेको परमेश्वर नै हो। सबै परिस्थितिमा हामीलाई परमेश्वर नै चाहिन्छ। परमेश्वरले मात्रै हामीलाई छुटकारा दिन सक्नुहुन्छ। परमेश्वरले मात्रै हामीलाई उचाल्न सक्नुहुन्छ, उठाउन सक्नुहुन्छ, स्वतन्त्र गराउन सक्नुहुन्छ। यसै कारण जब जब हामी समयहरू पाउँदछौ परमेश्वरको नजिक जाने प्रयास गरौं। हामीलाई एकदमै मनपर्ने व्यक्तिहरूको नजिक जान र उहाँहरूसँग समय बिताउन जसरी हामीलाई मनपर्छ त्यसरी नै हरेक समय जब हामीलाई लाग्छ कि ओहो होइन मैले पहिलो स्थानमा प्रभुलाई राख्नु पर्दछ, जब हामी समयमा अवसरहरू पाउँदछौ उहाँतिर नै हाम्रो मन लगाइहालौं। हाम्रो मन कति बहकिएको छ भने पनि हाम्रो हृदयलाई उहाँमा नै फर्काउने कार्यहरू गरिहालौं भन्ने प्रोत्साहनसँगै म भजन संग्रहको पुस्तक 20 अध्यायको केही पदहरू चाहिँ म तपाईँलाई पाठ गरेर सुनाउन चाहन्छु। राजाको निम्ति प्रार्थना शीर्षक रहेको छ एक पददेखि। संकष्टको दिनमा परमप्रभुले तपाईँलाई उत्तर देउन्, याकुबका परमेश्वरको नाउँले तपाईँलाई सुरक्षा देउन्। उहाँले पवित्र स्थानबाट तपाईँलाई सहायता पठाउन् र सियोनबाट तपाईँलाई सहारा देउन्। उहाँले तपाईँको सबै बलिदानहरूको सम्झना राखुन् र तपाईँको होम बलि ग्रहण गरून्। उहाँले तपाईँको मनोरथ पूरा गरून् र तपाईँको सबै योजनाहरू सफल गराउन्। तपाईँको विजयमा हामी आनन्दले जय जयकार गर्नेछौ। राम्रा परमेश्वरको नाउँमा हामी आफ्नो झण्डा उच्च पार्नेछौ। परमप्रभुले तपाईँका सबै बिन्ती पूरा गरिदेऊन्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी बच्चनबाट पनि हेरिरहेको छौं र भजन संग्रहको पुस्तक 20 अध्यायको छ पदबाट यसरी उद्धृत गरिएको छ, अब मलाई थाहा भयो कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ। कोही रथहरूमा र कोही घोड़ाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं। तिनीहरू रन्थ लिएर जमीनमा लुट्छन्, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं। हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्, हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्। आमेन। कस्तो आशिषमय वचनको पद, र म विश्वास गर्दछु यो वचनको पदहरूबाट तपाईँ आशिषित हुनुभएको छ। र सात पदले, भजन संग्रहको पुस्तक 20 अध्यायको सात पदले हामीलाई एउटा यस्तो महत्वपूर्ण कुरा बताएको छ, जो चाहिँ साँच्चै नै हरेक दिन नै हामीले आफूले आफैलाई रिमाइन्ड गर्नुपर्छ, याद दिलाउनुपर्छ कि हामी पनि हाम्रो भरोसा कहाँ आइरहेको छौ भन्ने कुरालाई याद गर्नुपर्छ भन्दै एउटा मिठो गीत तपाईँको निम्ति म राख्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ। मिठा मिठा भजन गीत संगीतको साथ तपाईँलाई हामी कार्यक्रम अवधिभर दिने रहेको छौं र अझै पनि दिँदै जानेछौ र आशा गर्दछौ यी भजन गीत संगीतहरूद्वारा तपाईँ आशिषित भइरहनु भएको छ। सँगसँगै हामी भजन संग्रहको पुस्तकलाई पनि हेरिरहेको छौं, त्यहाँ उद्धृत गरिएका वचनहरूलाई पनि हामी हेरिरहेको छौं। भजन संग्रहको पुस्तक 21 अध्यायको शीर्षकमा लेखिएको छ विजयको निम्ति धन्यवाद र अवश्य पनि दाउदको भजन रहेको छ एक पददेखि, हे परम प्रभु तपाईँकै सामर्थ्यमा राजा आनन्दित छन् र तपाईँले दिनुभएका विजयहरूमा चाहिँ उनी अति उल्लसित छन्। तपाईँले उनको मनोरथ पूर्ण गरिदिनु भएको छ र उनका मुखको बिन्ती तपाईँले इन्कार गर्नुभएको छैन। तपाईँले उत्तम आशिष लिएर उनलाई स्वागत गर्नुभयो। तपाईँले निखुर सुनको शिरपे चुनको शिरमा लगाइदिनुभयो। उनले तपाईँसँग जीवन मागे अनि तपाईँले उनलाई सदा सर्वदाको आयु दिनुभयो। तपाईँले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान छ। तपाईँले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। साँच्चै तपाईँले उनलाई अनन्तको आशिष दिनुहुन्छ अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ। आमेन। र छ पदसम्म हामीले हेरेको छौं र अवश्य पनि सबै कुराहरू चाहिँ परमप्रभु परमेश्वरले उहाँमाथि भरोसा गर्ने एउटा हुन्छ नि, उहाँमाथि भरोसा गर्ने आशा गर्ने व्यक्तिको लागि उहाँले दिनुहुन्छ। अहिलेको समयमा पनि दिनुहुन्छ कि तपाईँ भरोसा गर्नुहुन्छ। तपाईँ हामी कतिचोटि आशिषको लागि मात्रै प्रार्थना गर्दछौ तर पहिला चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि परमेश्वरलाई सबै कुराहरूको लागि धन्यवाद दिन शुरू गर्नुपर्दछ र सबै समय हामीले प्रार्थना गर्न शुरू गर्नुपर्दछ। अब यो भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि हाम्रो सम्बन्धलाई परमेश्वरसँग पहिला सुधार्न आवश्यक छ। हामीले अर्को वचनमा पनि पाउँदछौ यमतीको पुस्तक 6 अध्यायमा हुनुपर्दछ। परमेश्वर ईश्वरको राज्यको र धार्मिकताको चाहिँ

खोजी गर्नुपर्छ अनि मात्रै सबै कुराहरू चाहिँ तिमीहरूको लागि थपिनेछ। र यही उत्साह म तपाईँलाई दिन चाहन्छु। यदि हामी पनि यसरी नै आशिषित हुन चाहन्छौँ र प्रभुलाई सबै आशिषहरूको लागि धन्यवाद दिन चाहन्छौँ भने पहिला सुरुमा चाहिँ परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्ने, उहाँसँग सम्बन्ध सुधार्ने, उहाँलाई पहिलो स्थानमा राख्ने कार्य गर्नुपर्दछ र बाँकी सबै कुराहरू परमेश्वरले हाम्रो जीवनमा उचित समयमा उचित कुराहरू प्रदान गर्दै जानुहुनेछ भन्ने उत्साहसँगै यो समयमा एउटा मिठो गीतको साथ म तपाईँलाई दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र हामी भजन संग्रहको पुस्तकमा नै छौं र 21 अध्यायमा छौं र त्यहाँ चाहिँ सात पद बढेश्वर लेखिएको छ किनभने राजाले चाहिँ परमप्रभुमा भरोसा राख्छन् र सर्वोच्च परमेश्वरको अचूक करूणाको कारण उनी कहिल्यै पनि डग्ने छैनन्। तपाईँकै बाहुलीले आफ्नो सारा शत्रुहरूलाई खोजी निकाल्नेछ र तपाईँका शत्रुहरू जतिलाई तपाईँको दाहिने बाहुलीले पक्रनेछ। तपाईँ प्रकट हुने समयमा तपाईँले तिनीहरूलाई दन्कने भट्टी जे तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ। तपाईँले तिनीहरूको सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ र तिनीहरूका वंशलाई मानव जातिको बीचबाट तिनीहरूले तपाईँको विरूद्धमा खराबी चिताए भने र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुने छैनन् किनभने तपाईँले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ जब तपाईँ ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ। हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईँ उच्च हुनुहोस्। हामी तपाईँका पराक्रमको भजन र स्तुति गाउनेछौ। आमेन। र यी वचनहरूले हामीलाई साँच्चै नै परमप्रभु परमेश्वरलाई धन्यवाद दिन, उहाँमा भरोसा गर्न र उहाँको नाउँलाई अझै उचाल्न हामीलाई एकदमै उत्साह दिएको छ। र यसै समयमा फेरि पनि अर्को एउटा गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आशा गर्दछौ आज प्रस्तुत गरिएका भजन गीत संगीतहरू र भजन संग्रहको पुस्तकबाट जुन वचनको पदहरू रहेका छन् खण्डहरू रहेका छन् यी कुराहरूबाट तपाईँ आश्वासित हुनुभएको छ भनेर हामी आशा गर्दछौं र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं श्रोता कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म विदा माग्नुपर्ने बेला भइसकेको छ प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम भजन संगीतबाट यो समय म पुनः विदा हुन चाहन्छु धेरै धेरै धन्यवाद जय मसी नमस्कार

भाइ, तपाईँलाई मण्डलीले सुसमाचारको जिम्मा दिएका छौ। तपाईँ परमेश्वरको महान आज्ञा पूरा गर्न जानुहोस्। हामी तपाईँको लागि प्रार्थना गर्नेछौ। प्रभु, धन्यवाद छ तपाईँलाई। तपाईँको छोरा जाँदै हुनुहुन्छ, तपाईँले सहायता गर्नुहोस्। तपाईँको आज्ञा लिएर जाँदै हुनुहुन्छ, पूरा गरेर आउनुमा तपाईँले सुरक्षा दिनुहोस्। यसो प्रभुको नाम।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारेको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञान।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अस्वाना सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बुवा ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट रोमीको पुस्तक एक अध्यायको 18 पददेखि 32 पदसम्म यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। मानिस जातिप्रति परमेश्वरको क्रोध। परमेश्वरको क्रोध ती मानिसहरूको सारा भक्तिहीनता र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाई राखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन अझै अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावर र घर सर्ने जीवहरूको मूर्तिको रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यसै कारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको काम बासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्नो शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वताका परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। यसै कारण परमेश्वरले तिनीहरूलाई लाज मर्दो कामुकताको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले आफ्नो स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे र त्यसरी नै स्त्री तर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ कामुकताको जलनमा पुरूषहरूले पुरूषहरूसितै निर्लज्ज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो। तिनीहरू सबै किसिमको बदमाशी, दुष्टता, लोभ, इभीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखैले भरिएका हुन्छन् र तिनीहरू कुराउटे र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिठ, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आमा बुबाको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन्। यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता मान यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। आदरणीय श्रोता, यो खण्डमा पावलले मानिस जातिप्रति परमेश्वरको क्रोधको बारेमा व्याख्या गरेका छन् र परमेश्वरको क्रोध जो परमेश्वरबाट आउने दण्ड ती मानिसहरूको सारा भक्तिहीन र दुष्टताको विरूद्ध स्वर्गबाट प्रकट भएको छ जसले सत्यतालाई तिनीहरूको अधर्मले दबाई राखेका छन् र परमेश्वरको क्रोध मानव जातिको जीवनमा आएको छ किनभने मानिस जातिले अधर्म गरेका छन् पाप गरेका छन् र सत्यतालाई चाहिँ तिनीहरूले दबाई राखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ। कसैले मैले परमेश्वरलाई चिनेको छैन, परमेश्वरलाई कसरी चिन्न सकिन्छ, परमेश्वरै छैन भनेर मानिसहरू हिँडिरहेको अवस्था छन्। तर परमेश्वरको विषयमा जान्न सकिने कुरा प्रष्टै छन् भनेर यहाँ बताएका छन् किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। मानव जातिले ईश्वरै छैन भनेर कसरी भन्न सक्छन्? मानव जातिले कसरी मैले परमेश्वरलाई चिन्न सकिँदैन भनेर बहाना लगाउन सक्छन्? किनभने परमेश्वरले नै देखाइसक्नु भएको छ। यहाँ 20 पदमा यसरी लेखेको छ, उहाँको अदृश्य गुण, परमेश्वरको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लाङ्गै देखिएको छ। सारा सृष्टिलाई हेर्दा घाम, जुन, समुद्र अनि तारा मण्डलहरू सबै सृष्टिलाई यदि एउटा व्यक्तिले मनन गर्दछन् भने, अवलोकन गर्दछन् भने यी सबै सृष्टि गरिएका थोकहरू नै हुन्, बनाइएका थोकहरू नै हुन् र यी थोकहरूलाई हेरेर, बनाइएका सृष्टि गरिएका थोकहरूलाई हेरेर नै परमेश्वरको बारेमा अथवा विषयमा जान्न सकिन्छ भनिएको छ। आदरणीय श्रोता, परमेश्वरको बारेमा म जान्न सकिँदैन, परमेश्वरको बारेमा बुझ्नै सकिन्न, जान्नै सकिन्न, परमेश्वरै हुनुहुन्न भन्ने खालका सोचहरू यदि यहाँहरूको बीचमा छन् भने यहाँ स्पष्टै बताइएको छ, संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै उहाँको शक्ति, उहाँको ईश्वरीय स्वभाव देख्न सकिन्छ भनेका छन्। यसैले यिनीहरूलाई कुनै किसिमको बहना छैन। आज सारा विश्वका मानिसहरूले ईश्वरलाई म चिन्दिन, परमेश्वरलाई म बुझ्न सक्दिन, परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ भन्ने कुराको खोजी गर्ने व्यक्तिहरूले बहना अब गर्न पाइँदैन किनभने परमेश्वरको शक्ति, आनन्द शक्ति र ईश्वरीय स्वभाव चाहिँ संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखाइएको छ, कुनै बहना छैन। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घरसने जीवहरूको मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साट फेर गरे। परमेश्वरलाई पुज्नका साटो, सृष्टिकर्तालाई पुज्नका साट, सृष्टि गरिएका कुराहरूलाई पो पुजेर परमेश्वरको महिमालाई साटफेर गरे भनेर यहाँ उल्लेख गरेका छन्। मानिस जाति अँध्यारो भयो, मानव जातिको अधर्मले गर्दा उनीहरू अँध्यारो भयो, अन्धकारमा हिँडिरहेको अवस्था छ, जुन कुरा उनीहरूले सत्यतालाई उनीहरूले पत्ता लगाएनन्। सृष्टिलाई पो उनीहरूले सृष्टिकर्ताको महिमा दिएर आज मानिसहरूले गलत काम गरेका छन्, गल्ती काम गरेका छन् भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूको हृदयको काम बास्नको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्नो शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटेर सदा सर्वतको परम धन्य सृष्टिकर्तालाई त्यागेर बरू सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरे। कति दुःख लाग्दो कुरो, एउटा मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गरेको प्राणी, एकदमै सृष्टि मध्येमा उच्च सृष्टिको रूपमा मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको थियो, तर मानिसले आफ्नो अधर्मले गर्दा, आफ्नो पापले गर्दा परमेश्वरलाई उनीहरूले नचिनेको व्यवहार गर्दछन् र परमेश्वरबाट उनीहरू अलग भएको कुरा देखाउँदछन् र परमेश्वरलाई दिनुपर्ने महिमा उनीहरूले नदिएको देखिन्छ र उल्टो परमेश्वरलाई महिमा दिनको सट्ट उनीहरूले सृष्टिलाई पूजा गरेर महिमा साटफेड गरेको देखिन्छ र उनीहरूले सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरेको देखिन्छ। यसै कारण परमेश्वरले तिनीहरूलाई लाज मर्दो काममुक्तको निम्ति छोडिदिनुभयो। तिनीहरूको स्त्रीहरूले आफ्ना स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे र त्यसरी नै स्त्री तर्फको स्वाभाविक व्यवहार त्यागेर एक दोस्रो तर्फ काममुक्तको जलनमा पुरूषहरूले पुरूषसितै निर्लज काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। आदरणीय श्रोता, परमेश्वरलाई दिनुपर्ने महिमा मानिसले दिएनन् र मानिसहरूले सृष्टिकर्तालाई पुज्नको सट्टा सृष्टिलाई पूजा गरे, सृष्टिकर्तालाई दिनुपर्ने महिमा सृष्टिलाई दिए। त्यसै कारण परमेश्वरले यिनीहरूलाई छोडिदिनुभयो, काममुग्धमा छोडिदिनुभयो र परमेश्वरले स्त्रीले स्त्रीसँगै निर्लज्ज काम गर्नका लागि छोडिदिनुभयो, पुरूषले पुरूषसँग नै निर्लज्ज काम गर्नलाई छोडिदिनुभयो, किनभने यिनीहरू अटेरी हटी र एकदमै परमेश्वर प्रति यिनीहरूले अधर्म काम गरेको कारण, किनभने जानी जानिकन पनि यिनीहरूले सृष्टिकर्तालाई पुज्नको सट्ट सृष्टिलाई उनीहरूले पुजेर परमेश्वरको विरोधमा ठूलो पाप गरेका छन्। त्यसै कारणले मानिस चाहिँ स्वाभाविक रूपमा नै उनीहरू अब गलत काम गर्दै हिँड्ने भए र निर्लज्ज काम गर्ने भए र पुरूषले पुरूषसँगै विवाह गर्न थाले, स्त्रीले स्त्रीसँगै विवाह गर्न थाले, यौनको दुरूपयोग गरे र यसरी मानव जातिको जीवन चाहिँ लथालिङ अवस्थामा, छाडा अवस्थामा, नराम्रो काम गर्ने गर्नका लागि उत्साहित भएर अगाडि बढ़िरहेको अवस्था देख्छौं। यसरी तिनीहरूले परमेश्वरलाई मान्यता दिन नचाहेको हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनको अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनुभयो भनेको छ र मानिसले गरेको अधर्मको सिमाना अति नै घटिसकेपछि परमेश्वरले उनीहरूलाई त्यागिदिनुभयो भनेका छन्। तिनीहरू सबै किसिमको बदमाशी, दुष्टता, लोभ, इबीले भरिएका छन्। तिनीहरू डाहा, हत्या, झैझगडा, छल, बदखाइले भरिएका हुन्छन् र तिनीहरू कुराउठे, बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिड, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आमा बाबुको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन्। आज समाजमा यहाँहरूले देख्नुहुन्छ यस्तै खालका कुकृतिहरू, यस्तै खालका कामहरू गरेर मानिसहरू हिँडिरहेका छन्। पाप स्वभावमा जिइराखेको अवस्थाहरू छन् किनभने उनीहरू यसमा परमेश्वरलाई पुज्नुपर्ने ठाउँमा, परमेश्वरलाई महिमा दिनुपर्ने ठाउँमा नदिइकन उल्टो परमेश्वरको महिमालाई यिनीहरूले साटफेड गरेको कारण आज यो सबै किसिमको कामहरू यिनीहरूले गर्न लागेका छन्। मूर्ख, विश्वासघाती, निर्दय र क्रूर छन् यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यो काम गर्ने मात्र होइन तर यस्ता गर्नेहरूसँग सहमत पूर्ण सहमत पनि हुन्छन्। राजा मानिसहरू यति धेरै बिग्रेका छन्, यति धेरै गिरेका छन् र परमेश्वरको मानिस, परमेश्वरले आफ्नै स्वरूपमा बनाएका मानिसले यति धेरै घिनलाग्दा कामहरू गरिरहेका छन् र यस्ता दुष्ट कामहरू गरिरहेका छन् र यसरी भनेर परमेश्वरको धार्मिक विधान जान्दा जान्दै पनि तिनीहरू यी कुराहरू मात्र होइनन्, काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। र आज यो समाज, आज यो देश, यो विश्वलाई हामीले हेर्यौं भने मानव जातिको कुकृति, खराब कामहरू हामी समाजमा देख्छौं। हत्या, व्यभिचार, अन्य अत्याचार, सबै निर्दय क्रूरहरू सबै देख्छौं। यस्ता काम गर्ने व्यक्तिहरू परमेश्वरले उनीहरूलाई जे मन लाग्छ त्यही गर्नको लागि छोडिदिनु भयो। किन? किनभनेदेखि उनीहरूले सृष्टिकर्तालाई उनीहरूले विश्वास नगरेर, सृष्टि गरेका कुराहरूलाई विश्वास गरेर परमेश्वरलाई दिनुपर्ने, सृष्टिकर्तालाई दिनुपर्ने महिमा नदिइकन उनीहरूले सृष्टि गरेका कुरालाई महिमा दिएर महिमालाई साट फेर गरेका छन्। परमेश्वरका अथवा अविनाशी परमेश्वरको महिमा साट फेर गरे, परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् तर परमेश्वरले सृष्टि गरेका कुराहरूलाई पूजेर महिमा त्यता गरेका छन्, जसको कारणले आज विश्वभरि नै सबै मानिसको जीवनमा यी नछाइँदा, समाजमा, राष्ट्रमा नछाइँदा कुराहरू, एकदमै दुष्ट कुराहरू, पापका कुराहरू एकदम फैलिँदै संसारमा भरिँदै गइरहेको अवस्था हामी देख्छौं। र पौलले यो ठाउँमा अब यी कुराहरू भन्न चाहिरहेको छ कि परमेश्वरको बारेमा मानिसहरूलाई थाहा दिएको छ, परमेश्वरको बारेमा मानिसहरूलाई सृष्टि गरेकै कुराहरूबाट परमेश्वरको बारेमा जान्न सकिन्छ, परमेश्वरलाई बुझ्न सक्दैन, परमेश्वरको बारेमा थाहा छैन, परमेश्वरलाई चिनेको छैन भनेर बहन गर्ने ठाउँ छैन भनेका छन्। आज परमेश्वर सृष्टि गरिएका अथवा सृष्टिदेखि नै बनाइएका थोकहरूमा परमेश्वरको अनन्त शक्ति र ईश्वरीय स्वभाव देख्न सकिन्छ, परमेश्वरले सृष्टि गर्नुभएको थोकहरूमा देख्न सकिन्छ। आदरणीय श्रोता, आज परमेश्वरलाई चिनेको छैन, परमेश्वर छैन, परमेश्वर चाहिँ भनौँ यी ढुङ्गा अथवा सृष्टि, परमेश्वरले सृष्टि गरेका कुराहरूलाई पूजेर परमेश्वरको लाई दिनुपर्ने, परमेश्वरलाई दिनुपर्ने महिमा सृष्टिका कुरालाई दिएर गलत काम गरिरहेको अवस्थाहरू छन्। त्यसकारण आज यो खण्डबाट हामी के बुझ्न सक्छौ भने परमेश्वर साँचो हुनुहुन्छ, परमेश्वरलाई चिन्नका लागि, जान्नका लागि, बुझ्नका लागि उहाँले गर्नुभएको सृष्टिलाई हेरेर सबैले परमेश्वर हुनुहुन्छ, परमेश्वर सत्य हुनुहुन्छ र त्यति मात्रै होइन उहाँले नै यो संसार बनाउनु भएको कारणले गर्दा सबै महिमा, आदर, प्रशंसा उहाँलाई नै दिनुपर्दछ। यसो गर्यो भने फेरि समाजमा, देशमा एउटा असल काम गर्ने मानिसहरू, असल चरित्र भएका मानिसहरू निर्माण हुन सक्नेछन्। होइन भने मानिसहरू खराब चरित्रमा बाँचेर उनीहरूले मृत्युको भागीदार हुन्छन्। दुई दुईवटा मृत्युको भागीदार हुन्छ, एउटा आत्मिक मृत्यु, एउटा शारीरिक मृत्यु। आदरणीय श्रोताहरू, आजको यो प्रवचनलाई सुनिरहँदाखेरि यदि यहाँहरूले परमेश्वरलाई चिन्न सकिएन, परमेश्वर हुनुहुन्न, यो हामीले देखेको सृष्टिलाई हामी पुज्छौं भनेर यदि यहाँहरूले सृष्टिलाई पुजेर महिमा सृष्टिलाई दिइराख्नु भएको छ भने यो गल्ती हुन जान्छ। सृष्टिकर्तालाई दिनुपर्ने महिमा सृष्टिलाई दियो भने त्यो गलत हुन जान्छ। परमेश्वरलाई नै दिनुपर्ने आदर महिमा परमेश्वरलाई दिनुपर्छ र परमेश्वरले सृष्टि गर्नुभएको थोकहरूलाई माया गरेर त्यसको सदुपयोग गर्नुपर्छ। त्यसो गर्यो भने हरेक व्यक्तिको जीवनमा आशीर्वाद हुन्छ, असल चरित्र हुन्छ र उनले गलत काममा ऊ जान सक्दैन, दुष्ट कर्महरूमा ऊ हिँड्न सक्दैन, किनभने उसले सृष्टिकर्तालाई चिनेको छ, सृष्टिकर्तालाई विश्वास गरेको छ, सृष्टिकर्ताको अनुसार आज्ञा पालन गरेको छ भने उसको जीवनमा परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई नै दिन्छ अनि महिमा साटफेर हुने छैन। त्यसकारण आउनुहोस्, यहाँहरूलाई यदि यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छ भने हामी सबैले परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई दिउँ, अरूलाई दिन मिल्दैन। यदि यहाँले यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छैन भने अब यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र तपाईँ यहाँहरूले पनि परमेश्वरसँग आफ्नो सम्बन्ध बलियो बनाउनुहोस्। परमेश्वरलाई दिनुपर्ने महिमा परमेश्वरलाई दिनुहोस्, उहाँले सृष्टि गरेको कुरालाई महिमा दिन मिल्दैन। आउनुहोस्, आजको यो प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् र यो प्रवचन सुनेर यहाँहरूले यदि हृदयमा यीशु ख्रीष्टलाई विश्वास गर्न चाहनुहुन्छ भने नजिकको चर्चहरूमा गएर यहाँहरूले बाइबल धर्मशास्त्रलाई लिएर पाठ गर्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ र विश्वास गरेर परमेश्वरलाई महिमा दिन सक्नुहुन्छ। यदि भन्दै यहाँबाट बिदा हुन चाहन्छु। अर्को समय परमेश्वरले दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको छ।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबल तपाईँ हाम्रो जीवनमा कतिको सान्दर्भिक छ भन्ने विषयमा हामी तपाईँसँग कुराकानी गर्न गइरहेका छौं। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको र हाम्रो जीवनमा केवल मानिसको जीवनमा बाइबलको उपादेयता, बाइबलको उपयोगितालाई प्रस्तुत गर्नु रहेको छ र त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा बाइबलको सान्दर्भिक पक्षहरूलाई उजागर गर्नको लागि आइपुगिसकेका छौं। अबको करिब आधी घण्टासम्मको लागि कृपया रेडियो छोडेर कतै पनि नजानु होला। आदरणीय श्रोता, यो कार्यक्रमलाई सुनेर तपाईँलाई कस्तो लाग्दैछ? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौं। आदरणीय श्रोता, अब भने हामी आजको बसाईलाई अगाडि बढाउन चाहन्छौं र हामीले वास्तवमा हेर्ने भने पवित्र धर्मशास्त्र बाइबल एउटा यस्तो ईश्वरीय दस्तावेज हो जसमा न कुनै भेदभाव न कुनै लाखापाखा। आदरणीय श्रोता, बाइबल धर्मशास्त्रमा केवल दुईवटै पक्षहरूको बीचमा भेद राखिएको छ। त्यो के हो भन्दा, जसले असल कार्य गर्छ, जसले सही आचरण गर्छ र सही जीवनशैली अपनाउँछ, चाहे त्यो जुनसुकै समाज सम्प्रदायको मानिस किन नहोस्, उसले उन्नति प्रगति गर्छ र उसले आशिष पाउँछ र उसको जीवन धन्यको हुन्छ। तर जसले खराबी गर्छ, जसले आफ्नो स्वेच्छाचारी जीवन बिताउँछ, हो त्यो व्यक्तिले चाहिँ आफ्नो जीवनमा भयंकर ठूलो कष्ट ल्याउँछ र ऊ सदैव श्रापित नै हुन्छ भन्ने कुरा चाहिँ प्रष्ट रूपले देखाइएको छ। प्रेसरता कतिपय अन्य आख्यानहरू, अन्य धर्मशास्त्रहरूले विभिन्न उखान तुक्काहरूलाई धर्मशास्त्रको रूपमा प्रयोग गरेर मानिसहरूलाई अनावश्यक डर र त्रासमा राख्ने काम गरिरहेको छ भने कति कुराहरूमा चाहिँ धर्म विधिको रूपमा पाप नै गर्नुपर्ने एउटा बाध्यता पनि त्यहाँ घुसाइएको हामी देख्न सक्छौ। उदाहरणको लागि हामी देख्छौ कि कतिपय धर्मशास्त्रहरूमा धुम्रपान र मद्यपान अनिवार्य गरिएको छ, किनभने उनीहरू चाहिँ उनीहरूले जुन देवताको नाउँमा त्यो चढाइन्छ त्यो चाहिँ उनीहरू नभई नहुने एउटा विधानको रूपमा उल्लेख गरिएको हामी पाउँछौ। वास्तवमा अब मानिसको विचारमा के विचार आउँछ भन्दा, हाम्रा देवताहरूले धुम्रपान गर्दैछन्, हाम्रा देवताहरूले मद्यपानको भोग लिन्छन् भने पक्कै पनि यो चाहिँ पवित्र कुरा हो र यो पवित्र कुरा भएको हुनाले गर्दा यो चाहिँ हामीले पनि सेवन गर्नुहुन्छ भन्ने सोच र विचार मानिसहरूको दिमागमा जरा गाड्ने भएको हुनाले गर्दा यसले समाजलाई उन्नतिको बाटोतिर होइन तर अवोन्नतिको बाटोतिर लिएर जाने कुरा स्पष्ट देखिन्छ। श्रोता, त्यसकारणले गर्दा हामी यी कुराहरूमा सजग हुनुपर्छ। तर पवित्र धर्मशास्त्र बाइबलले कुनै नराम्रो कुरालाई जीवनशैलीको रूपमा या धर्मविधिको रूपमा अप्नाउनको लागि उत्प्रेरित गर्दैन, बरु ती कुराहरूलाई छोड्नको लागि प्रोत्साहन गर्छ। हो, बाइबल धर्मशास्त्रमा कति नराम्रा नकारात्मक कुराहरू पनि उल्लेख गरिएका छन्, ती चाहिँ यदि तिमीहरूले यस्ता कामहरू गर्यौ भने यसबाट तिमीहरूलाई यो यो खराबी, यो यो परिणाम आउन सक्छ भनेर एउटा चेतावनीको निम्ति, चेतावनी स्वरूप ती कुराहरू उल्लेख गरिएका हुन् भनेर चाहिँ हामी भन्न सक्छौ। र वास्तवमा त्यही कुराहरू सत्य हो पनि। जति जति नकारात्मक घटनाहरूको व्याख्या बाइबलमा गरिएको छ, त्यो चाहिँ केवल पाठकहरूको एउटा चेतावनीको निम्ति मात्रै त्यो उल्लेख गरिएको हो। त्यसकारणले गर्दा हामीले त्यसलाई एउटा धर्मशास्त्रीय विचार अथवा धर्मशास्त्रीय एउटा पद्धतिको रूपमा अथवा जीवनशैलीको रूपमा त्यसलाई अप्नाउन सक्दैनौ। श्रोता, उदाहरणको लागि हनन्या र सफिराको घटना हेरौं। उनीहरूले परमेश्वरसँग झुट बोलेको हामी पाउँछौ। कसरी भन्दा, उनीहरूले सबैभन्दा पहिले चाहिँ अरू प्रेरितहरूले झैं आफ्नो अरू मानिसहरूले झैं आफ्नो मालमत्ता बेचिकन प्रेरितहरूको चरणमा सेवकाईको लागि राखिदिने उनीहरूले वाचा गरे, र अरू मानिसहरूले जसरी गरेको थिए उनीहरूले त्यसै गरी गर्न चाहे, ताकि अन्य मानिसहरूको नजरमा धर्मी देखिन सकियोस्। तर यो कुरा सृष्टिकर्ता परमेश्वरलाई थाहा थियो उनीहरूको हृदय कस्तो छ भन्ने कुरा। तर पनि उनीहरूले आफ्नो जग्गा जमिन मालमत्ता त बेचे, तर पछिबाट उनीहरूले के गरे भन्दा, त्यो आएको सम्पूर्ण पैसा प्रेरितको चरणमा लगेर राख्नु पर्ने थियो, तर उनीहरूले त्यसबाट केही लुकाएर राखे, र यसो गर्नु सृष्टिकर्ता परमेश्वरको नजरमा सरासर पाप ठहरियो, र उनीहरू त्यहाँ तुरुन्तै ढलेर मृत्यु भएको हामी देख्न सक्छौ। यसको अर्थ, हामीले परमेश्वरलाई दिन्छु भनेको कुरा, हामीले बाचा बाँधेको कुरा नदिए पनि हुँदो रहेछ अथवा थोरै दिए पनि हुँदो रहेछ भनेर सन्देश दिन खोजिएको लागि उल्लेख गरिएको होइन। बरु हामीले यदि परमेश्वरसँग बाचा बाँधिसकेपछि त्यो बाचा अनुसार हामीले गरे प्रेरितको चरणमा लगेर राख्नु पर्ने थियो, तर उनीहरूले त्यसबाट केही लुकाएर राखे, र यसो गर्नु सृष्टिकर्ता परमेश्वरको नजरमा सरासर पाप ठहरियो, र उनीहरू त्यहाँ तुरुन्तै

आउन सक्दो रहेछ भनेर एउटा चेतावनीको निम्ति यो कुराहरू उल्लेख भएको हामी देख्न सक्छौ। प्रिय श्रोता, हामी थुप्रै कुराहरू हामी बाइबलमा पाउन सक्छौ। प्रिय श्रोता, हामीले यहोशूको पुस्तकमा हेर्ने हो भने परमेश्वरले यहोशू र इसरायलीहरूलाई एरियो सहरमा आक्रमण गर्न भन्नुभयो र ती सामानहरू जति पनि छ सुन चाँदी काँसाका आगोले नजल्ने सामानहरू ती चाहिँ परमप्रभुको भण्डारमा ल्याउनु भनेर आज्ञा दिनुभयो। प्रिय श्रोता, तर दुःखलाग्दो कुरो सबै भीड़हरूले कुरा माने तर एउटा व्यक्तिले मानेन, आकानले, र जसको कारणले गर्दा सिङ्गो समुदायले कष्ट भोग्यो र आकान पनि मारिएको कुरा हामी पाउँछौ। यसको अर्थ फेरि यो होइन कि हामीले कति कुराहरूमा लालच गर्दा पनि हुने रहेछ भन्ने सन्देश दिन खोजिएको होइन। यसले तपाईँ र मलाई यही सन्देश दिन्छ कि ज्यादा लालच खराब हो र हामीले लालच गर्नु हुँदैन, पूर्ण रूपले परमेश्वरमा भरोसा गर्नुपर्छ भन्ने कुराको सन्देश चाहिँ यो थियो। तादनि श्रोता, त्यसकारणले गर्दाखेरिमा पवित्र धर्मशास्त्र बाइबलले तपाईँ हामीलाई सही बाटो डोर्याउँदछ भन्ने कुराको पक्का ग्यारेन्टी हामी यहाँ पाउन सक्छौ। जसले बाइबल धर्मशास्त्र सम्पूर्ण रूपले पछ्यायो, यर्मिया अगमवक्ताको कुरा गरौं, उनी कयौंचोटि इनारमा फालिए र पनि सकुशल जीवित भए र उनी परमेश्वरको वचनलाई चित्रात्मक रूपमा अथवा बोलेर मानिसहरूको बीचमा अगमवाणी बोल्ने र दर्शनहरू देख्ने काम गरिराखे। त्यसै गरी हामी देख्न सक्छौ दानियल परमेश्वरको वचनप्रति आज्ञाकारी भएकै कारण खोरमा, सिंहको खोरमा हालिए, तर पनि उनी सकुशल निस्किए। आदरणीय श्रोता, यी सबै कुराहरूमा कसरी बुझ्न सक्छौ भने यदि हामी सृष्टिकर्ता परमेश्वरका सबै आज्ञाहरूलाई सकारात्मक रूपमा लिएर तिनीहरूलाई प्रयोग गर्दछौ, तिनीहरूलाई पालन गर्दछौ भने तिनीहरूले तपाईँ र हाम्रो जीवनलाई राम्रो, अझै राम्रो बनाउँदै जान्छ। तर त्यसबाट नकारात्मक सन्देशहरू लिएर त्यस्ता कुराहरूलाई जीवन उपयोगी बनाउन थालियो भने पक्क पनि त्यसले तपाईँ हाम्रो अधोगतितिर लिएर जाने पक्का छ। यसकारणले गर्दा पवित्र धर्मशास्त्र जो एउटा प्राचीनतम पुस्तक हो, दुईवटा शिलापाटीबाट लेखाइबाट शुरू भएको, परमेश्वरको हातद्वारा लेखिएको, वचनद्वारा शुरूआत भएको यो एउटा ज्येष्ठ धर्मशास्त्र हो बाइबल, जसले संसारमा ज्ञानको प्रादुर्भाव गर्यो। जुन ज्ञान र जुन विवेक, जुन रहस्य थाहा गर्नको लागि कयौं मानिसहरूले आफ्नो जीवनै उत्सर्ग गरे र पनि उनीहरूले केही थाहा पाउन सकेनन्। कयौंले कयौं तपस्या र ध्यान साधनामा आफ्नो जीवन बिताए र पनि सही र चित्तबद्ध सठिक जवाफ पाउन सकेनन्। तर त्यो सठिक र सही जवाफ पवित्र धर्मशास्त्र बाइबलले मात्रै दिएको छ। यसकारणले गर्दा हरेकले बाइबल पढ्नु र बाइबल प्रतिको आज्ञाकारी हुनु सबैको कर्तव्य हो। प्रिय श्रोता, अब भने हामी आजको बसाइमा प्रत्येक श्रृंखलामा चाहिँ आज पनि 10 आज्ञालाई वाचन गर्ने समय भइसकेको छ, जुन प्रस्थान पुस्तक 20 अध्यायको 3-17 पदमा उल्लेख गरिएको छ, जहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, अनि तिमीहरू तिनीहरूको सामु ननिउराउनु, तिनीहरूको पूजा नगर्नु, किनकि तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुनुहुन्छ। मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुने छैन। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्नो काम गर्नु, तर 7 दिन चाहिँ परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न त गाई वस्तु, न मूल ढोका भित्र भएका परदेशीले नै काम गरोस्, किनकि 6 दिन

तिनमा परमप्रभुले नै आकाश पृथ्वी समुद्र र तिनका भएका सबै थोक बनाउनुभयो। तर सातौं दिनमा चाहिँ उहाँले विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबाथ दिनलाई आशिष दिनुभयो र पवित्र गर्नुभयो। बाह्र पद, आफ्ना बुवा आमाको आधार गर कि परमप्रभु आफ्ना देश जुन देश तिमीहरूलाई दिनुहुनेछ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकी घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसमा भएका कुनै पनि थोकहरूको लालच नगर्नु। आदरणीय श्रोता, यो थियो मूसाद्वारा प्रदत्त परमेश्वरले दिनुभएको 10 आज्ञाको विवरण। प्रिय श्रोता, यदि यी आज्ञाहरू सबैले पालन गर्दछ भने परमेश्वर चाहिँ सबैप्रति करुणामय परमेश्वर हुनुहुन्छ र ती व्यक्तिहरूको जीवन असल भएर आउँदछ। आदरणीय श्रोता, अब यो सामग्री भनौ यो हितोपदेशको पुस्तक कसरी लेखियो त? यो सबै परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो। तादन श्रोता, भने दोस्रो भागमा हामी हितोपदेशको पुस्तकबाट पढ्न अथवा हेर्न गइरहेका छौं र जुन पुस्तकलाई चाहिँ ज्ञान र बुद्धिको पुस्तक पनि भनेर भनिन्छ। ज्ञान र बुद्धिको पुस्तक, जति पनि कुराहरू छ, जति पनि जीवन भोगाएका कुराहरू छ, त्यो सबै हितोपदेशको पुस्तकमा कहीँ न कहीँ कुनै न कुनै रूपमा चित्रित गरिएको छ। प्रिय श्रोता, हितोपदेशको पुस्तकले हामीलाई एक शब्दमा तुलनात्मक रूपमा को व्यक्ति कस्तो हुनेछ र को कस्तो हुनेछ भन्ने कुराको, जन्म र मरणको सबै कुराको उसले एउटा निर्धारण गरेको जस्तो देखिँदछ। त जे होस्, हितोपदेशको पुस्तक तपाईँ हाम्रो जीवनशैलीको निम्ति हो र जसले तपाईँ र मलाई परमेश्वरको निकटतामा लिएर जाँदछ। श्रोता, यसै सन्दर्भमा हामी हितोपदेश पुस्तक 14 अध्यायको 4 पदसम्म आइपुगेका छौँ र आज हामी 4 पदलाई हेर्न गइरहेका छौँ। 1-3 पदसम्म यसरी लेखिएको छ, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछ। त्यसै गरी 2 पदले भन्छ, इमानसँग हिँड्नेहरूले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेहरूले उहाँलाई तुच्छ ठान्छन् भनेर लेखिएको छ। त्यसै गरी 3 पदमा, मूर्खको बोलीले आफ्नो पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमानका ओठले त्यसको सुरक्षा गर्छ भनेर उल्लेख गरेको छ। भने आज चाहिँ जहाँ गोरुहरू छैन त्यहाँ भकारी खाली हुन्छ, तर गोरुहरूको बलले नै प्रशस्त फसल कटनी हुन्छ भनेर उल्लेख गरिएको छ। श्रोता, गोरुहरू भन्नाले यिनीहरू एकदमै मेहनती जनावरहरू हुन् भनेर हामी भन्न सक्छौ। मेहनती अनि आज्ञाकारी जनावरहरू, र यिनीहरूले मानिसहरूलाई अर्थात किसानहरूलाई बाली लगाउनको लागि जमिन खनजोत गरेर यो चाहिँ यसरी सहायता पुर्याउने गरेको हामी पाउँदछौ। प्रेसता, प्राचीन कालमा अहिलेको जस्तो अत्याधुनिक मसिन औजारहरू पाइँदैन थियो र त्यतिखेर सबै काम चाहिँ जनावरको शक्तिद्वारा नै गरिन्थ्यो। र यहाँ खेतीपातीको लागि, खानेकुरा उब्जाउनको लागि गोरुहरूको प्रयोग हुने गरेको कुरा हामी थाहा गर्न सक्छौ, जसले खेतीपाती गर्नको लागि जमिन तयार पार्नको लागि मद्दत गर्दछ। प्रेसता, गोरुहरू भन्नाले मानिसको जाँगरलाई जनाउँदछ। जसले थोरै पनि आफ्नो जोश र जाँगरलाई चलाएर काम गर्दैन, काममा आलसी गर्छ भने त्यो व्यक्ति नै सबैभन्दा कमजोर र सबैभन्दा नराम्रो व्यक्ति हो। प्रेसता, हामी देख्ने गर्दछौ, यदि त्यहाँ इमानदार र लगनशील व्यक्तिको अभाव भयो भने त्यहाँ भोकमरी र चाहिँ पूर्ण रूपले अनिकाल लाग्ने निश्चित देखिएको छ। र त्यही कारणले गर्दा यहाँ परमेश्वरको वचनले भन्दछ, जहाँ गोरुहरू छैन त्यहाँ भयंकर अनिकाल लाग्दछ भनेर भनिएको छ। श्रोता, अब हामीले अर्को हेर्ने हो भने गोरुको बलले प्रशस्त फसलको कटनी हुन्छ भनिएको छ। त्यसकारणले गर्दा हामीले हाम्रो काम गर्ने सिलसिलालाई बिना नरोकिकन
कायम राख्नु पर्दछ। भजन संग्रह 144 14 पदले भन्छ, हाम्रा गोरुहरूले गरौं भारी बोक्दछन्, हाम्रा पर्खालहरू फोरिने छैनन्, न त हामी सड़कहरूमा रुवाईको आवाज नै उठ्नेछ भनेर उल्लेख गरिएको छ। मानिसको जीवनमा रुवाई, कठिनाई र घटिकमी कहिले आउँछ? जब उसले पाएको काम गर्दैन, जब उसले काम गर्न अल्छी गर्छ, कामलाई सानो थुनो देख्छ। त्यस्ता व्यक्तिहरूको कहिले पनि उन्नति र प्रगति हुँदैन। यसर्थ हामी हरेक आफूले पाएको जिम्मेवारीमा, आफूले पाएको काममा पूर्ण रूपले इमान्दार र मेहनती हुनुपर्दछ। र स्मरण रहोस्, मेहनत गर्नेको मानिसको हातमा नै परमेश्वरले आशिष दिनुहुन्छ। मेहनत गर्ने मानिसको भकारीमा नै अन्नहरू प्रशस्त मात्रामा रहन्छ। सायद यस विषयमा मैले तपाईँसँग धेरै बोलिराख्नु नपर्ला, मैले भन्दा बढी बेसी बाइबल धर्मशास्त्रले बोलेको छ र यो कुरा बाइबल धर्मशास्त्रमा परमेश्वरले मात्र बोल्नु भएको होइन, बरु तपाईँको जीवन भोगाईमा पनि तपाईँले सायद यो कुरालाई थाहा गर्नुभएको छ होला। त्यसकारणले गर्दा हामी मेहनत गर्नुपर्छ, हामी पूर्ण रूपले मेहनती हुनु पर्दछ। प्रेसता, हामी कसरी मेहनत गर्छौँ भन्ने कुराहरू आउँदछ। प्रेसता, त्यसकारणले गर्दा हाम्रो चाहिँ मेहनत, हाम्रो चाहिँ परिश्रमको कदर परमप्रभु गर्नुहुन्छ। आदरणीय श्रोता, जो व्यक्ति मेहनत गर्नबाट पछि हट्छ, त्यही व्यक्तिले पछि गएर समाजमा अपराधी बन्छ, र त्यो व्यक्ति नै पछि गएर समाजको एउटा अराजक व्यक्ति बन्छ र उसले सम्पूर्ण रूपले दण्ड सजाय भोग्छ, र त्यस्तै पर्यो भने उसले आफ्नो जीवनै पनि गुमाउन सक्ने हुन्छ। त्यसकारणले गर्दा पवित्र धर्मशास्त्र बाइबल तपाईँ हामीलाई सही मार्ग देखाउने, सत बाटो देखाउने एउटा राम्रो मार्गदर्शन हो। र अनि हामीले गरेको मेहनतको कदरको कदर गर्नुहुने परमेश्वर हामीसँग हुनुहुन्छ। यसरी हामीले सधैँको लागि भनौ, हामी सबै प्रकारको अभावबाट निस्किएर जान सक्दछौ। त्यसो हो भने अब हामीले आफ्नो जीवनलाई सही तरिकाले बिताउनको लागि के गर्नुपर्छ भन्दा, सफा छ, हामी सदैव मेहनत गर्नुपर्छ। हामीले मेहनतमा विश्वास गर्नुपर्छ, पहिला परमेश्वरसँग अनि फेरि मेहनतमा विश्वास गर्नुपर्दछ। यदि हामी मेहनत गर्दैनौ भने एउटा कुरा पक्का छ, हाम्रो चाहिँ अभाव हतियार भिरेको डाकु चाहिँ हामी कहाँ आइपुग्छ र ओइरो अर्थात हाम्रो घटिकमी चाहिँ पूर्ण रूपले आक्रमण गरेको शत्रुको अनगिन्ती सेनाले चाहिँ तपाईँ हाम्रो जीवनमा आक्रमण गर्न थाल्छ। हामी देख्छौ जुन घरमा अभाव र घटिकमी छ अथवा काम गर्नको लागि आलस्य गर्ने आलस्य छ, उसकै घर परिवारमा धेरै भन्दा धेरै समस्याहरू आइरहेको हामी देख्न सक्छौ। आदरणीय श्रोता, अनि उसले त्यो गरेको प्रार्थना पनि उसको अल्छीपनको कारणले गर्दा यति छिटो जवाब आउँदैन, तर त्यसको विपरीत एउटै स्कूलमा हामीले हेर्छौ भने जो मेहनत गर्छ त्यो व्यक्तिले सानो प्रयासमा सफलता हासिल गरेको हुन्छ। प्रेसरता, अब तपाईँ मेहनत गर्न डराउनुहुन्छ, तपाईँ सजिलो काम गरेर धेरै पैसा कमाउने इच्छा गर्नुहुन्छ भने पक्कै पनि तपाईँ चाहिँ सही बाटोबाट भड्किएर चोर डाका अथवा भनौ नराम्रो काम गर्नतिर तपाईँ लाग्न सक्नुहुनेछ, जसले तपाईँलाई समाजमा अपराधी बनाउनेछ, जसले तपाईँलाई सम्पूर्ण समाजबाट तिरस्कार मिल्नेछ र अन्तमा तपाईँको जीवन एउटा काल कोठरीभित्र बस्नुपर्ने अवस्था हुन सक्छ। यसकारणले गर्दा हामी मेहनत गरौं, हामी मेहनत गरौं, परमेश्वरले पक्कै पनि हाम्रो हरेक मेहनतको कदर गर्नुहुन्छ। हरेक मेहनतीलाई उसको आवश्यकता अनुसार पुग्ने गरी परमेश्वर जुटाउनुहुन्छ। यो उहाँको तरिका हो र यो नै सम्भवत स्वर्गबाट निर्धारित गरिएको एउटा अर्थव्यवस्था हो भनेर भन्न सकिन्छ। मानिसले कहिले पनि कुनै पनि अर्थव्यवस्थालाई सिद्ध रूपमा प्रादुर्भाव गर्न सक्दैन, तर सृष्टिकर्ता परमेश्वरले नै यो कुराहरू दिनुभएको छ। यसकारणले गर्दा हामीले जहिले पनि सृष्टिकर्ता परमेश्वरको आज्ञाकारिता भएर उहाँको निर्णय र निष्कर्षलाई आत्मसात गर्नु अत्यन्तै आवश्यक छ।
प्रेष्ठता जे पनि कामहरू परमेश्वर गराउनुहुन्छ ती सबै कामहरूको कारण र त्यसको प्रतिफल उहाँकै हातमा छ भन्ने कुरा चाहिँ हामी निश्चिन्त हुनु पर्दछ। श्रोता अब नै यति भन्दै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। हवस् त श्रोता, अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जनार्थन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
1: गल्कुपाका 29 थमेल काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
1: 40225444
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
7: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
8: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सन्ध्या र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र विशेष गरिकन कार्यक्रम गुड न्यूज प्रवासी सन्देशलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। विभिन्न कारणले तपाईँ हङकङमा हुनुहुन्छ र संगति खोजिराख्नु भएको छ भने तपाईँ आराधना नेपाली मण्डली संगतिमा जोडिन सक्नुहुन्छ र आराधना नेपाली मण्डलीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र लामो समयदेखि हामीलाई कार्यक्रमलाई प्रायोजन गरेर साथ दिइराख्नु भएको छ र विशेष गरिकन कार्यक्रमको उद्देश्य पनि एउटै हो, प्रवासमा रहेका प्रियजनलाई हामी जोड्ने काम गर्छौं र तपाईँको केही सन्देश छ होइन प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन चाहनुहुन्छ, यतिखेर कुनै पनि गीत संगीत सुनाउन चाहनुहुन्छ भने अथवा केही सन्देश दिन चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244446 9800244446। हजुर, अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने अब भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत पनि कार्यक्रममा राख्नेछौ। त्यति मात्र होइन, प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुनेछ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एक मात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र अब विदेशिनु चाहिँ रहर होइन, बाध्यता हो। कोही कामको सिलसिलामा हुनुहुन्छ त कोही पढ़ाईको सिलसिलामा हुनुहुन्छ र जति नै जे गरे पनि सम्झना त आफ्नै ठाउँको आउँछ, आफ्नै देश नेपालकै आउँछ। मानिसलाई धेरै धेरै धनी मानिसहरू देख्छु म प्रवासमा र उहाँहरूले त्यो ठाउँमा एक प्रकारको नाम, एक प्रकारको इज्जत, एक प्रकारको धन सम्पत्ति कमाएर बस्नु भएको छ। तर उहाँहरूको इच्छा भने जहिले पनि नेपालमा गएर बस्ने नै छ, होइन? त्यो माया आफ्नो जन्मभूमिको प्रत्येकलाई लाग्छ नै। तर परदेशिनु पनि एक प्रकारको बाध्यता हो तपाईँ र मलाई। यदि हाम्रै देशमा सबै कुरा भइदिएको भए, रोजगार भइदिएको भए, होइन, विभिन्न प्रकारका उद्योग कारखानाहरू भइदिएको भए, सायद हामी बाहिर नै पर्दैन थियो होला, परिवारसँगै बसेर, होइन, आफ्नो परिवारसँग सँगै एउटै टेबलमा खाना खाइन्थ्यो होला। तर केही छैन, परिस्थितिले हामी छोरा मान्छेले त झन् देश विदेशको अनुभव पनि बटुल्नु पर्छ भन्छन्, बटुल्नै पनि पर्छ, किनभने जिन्दगी सहज छैन। झन् घरको मुख्य मान्छे भएपछि त अरूको जीवन बनाउँदा बनाउँदै आफ्नो जीवन सकेकै थाहा हुँदैन, होइन? कहिले श्रीमतीलाई भनौँ, कहिले छोरालाई, छोरीलाई, होइन, सबैलाई गर्दा गर्दै छोरा मान्छेको जीवन चाहिँ त्यतिकै बित्छ। त्यो हामीले देखिरहेका छौँ, सुनिरहेका छौँ, भोगिरहेका छौँ। तर सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वरले हामीलाई जिम्मेवारी पनि दिएको त्यो भएर पनि हो। पहिले परमेश्वरले आदमलाई बनाउनु भयो, त्यसपछि हप्पालाई बनाउनु भयो, त्यसपछि सन्तानहरू दिनुभयो र सन्तानलाई हुर्काउनु, बढाउनु, खुवाउनु जिम्मेवारी सबै श्रीमानको काखमा परमेश्वरले दिएको भएर पनि श्रीमानले मुख्य भूमिका खेल्नै पर्छ परिवारमा र खेलिराख्नुपर्ने भएको छ। यो परमेश्वरले दिएको जिम्मेवारी हो, यसलाई हामीले होइन पूरा गर्नै पर्छ। र कार्यक्रम प्रवासी सन्देशमा हुनुहुन्छ, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ। तपाईँ प्रवासमा हुनुहुन्छ, आफ्नो देशमा रहेका आफन्तहरूलाई पनि तपाईँले सम्झन सक्नुहुनेछ। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र तपाईँले यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँले कुनै पनि गीत र केही मिठा सन्देशहरू तपाईँले राख्न सक्नुहुन्छ र फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइ नै सकेको छु र केही समय अगाडि त सबै नेपालीलाई निकै नै गाह्रो भयो जुन घटना घट्यो, होइन? भदौ 10 गते जुन विनाशकारी बाढीले धेरैको परिवार जीवन तसनस बनायो र हेरि नसक्नु दृश्यहरू देखेको थियो, जताततै लासै लास अवस्थाहरू थियो, तर पनि दिनदिनै अब हामी उठ्नुपर्ने बेला आएको छ, होइन? अब घटना त भइसक्यो, कति प्रियजनहरूलाई बिर्सन निकै गाह्रो छ, आफन्त, होइन? तर परिस्थिति सबैको त्यही छ, हामी उठ्नुपर्छ, कति कुराहरू बिर्सनु पनि पर्छ, होइन? आफ्नै नरहेपछि सबै कुरा रहँदैन। त्यो भएर विभिन्न क्षेत्रबाट नेपालीले एउटा नेपालीलाई मलमपट्टि लगाउने काम गरिराख्नु भएको छ र सबै नेपालीलाई हामी धन्यवाद दिनुपर्छ र किनभने नेपालीको मन एकदमै कोमल, होइन? गर्नुपर्छ अरूको लागि भनेपछि आफै रित्तेर पनि गर्ने नेपालीको मन हो। त्यो भएर नेपालीहरूप्रति पनि हामी धन्यवादी हुनुपर्छ। सारा देश विदेशमा रहनुभएका नेपालीहरूले अथाह सर सहायता गरिराख्नु भएको छ र कति विदेशबाट आएका सामानहरू पनि सरकारले आफ्नो तरिकाले वितरण गरि नै रहेको छ र गर्नुपर्छ जस्तो लाग्छ मलाई। र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी अर्जुनजी, आरामै हुनुहुन्छ?
1: म आरामै छु, हजुरलाई कस्तो छ?
0: म पनि एकदमै ठिकठाक छु अर्जुनजी, हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ। तपाईँको के छ?
1: म पनि हजुर जस्तै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ हजुर।
0: अनि नयाँ नौलो के छ?
1: नयाँ नौलो एकदम ठिकै छ, हजुरले त्यो रात वितरण गरेको हेर्दै थिएँ, एकदमै खुसी लाग्यो हजुर मलाई, है एकदमै धन्यवाद।
0: हामी कोसिस गर्दैछौँ, होइन? जे सकिन्छ गर्नुपर्छ एउटाले अर्कोलाई, होइन?
1: हजुर हजुर।
0: अनि भन्नुहोस् हजुर, यतिखेर कसलाई सम्झन चाहनुहुन्छ?
1: यतिखेर परदेशमा रहेको जति पनि साथीभाइहरू हुनुहुन्छ सम्पूर्णलाई सम्झन चाहन्छु। नेपालमै रहनुभएका साथीभाइहरू भन्नुपर्दाखेरि हाम्रो पम्पा गोपाली, पम्पाहरूका नाना इसु भक्त गौतमलाई सम्झन चाहन्छु, अनि उता दुबईमा हुनुभएको हाम्रो जेम्स थापालाई सम्झन चाहन्छु, है? नैना थापालाई, उहाँको छोरीलाई, उहाँको मम्मीलाई पनि सम्झन चाहन्छु, अनि सबैलाई सम्झिँदै गीततर्फ जाउँ होला, होइन?
0: हजुर, कुन गीत रोज्न चाहनुहुन्छ?
1: गीत चाहिँ यो हेर न हेर सृष्टिको भनेर राखिदिनुहोस् न हजुर।
0: यो गीत सबैलाई सम्झेर सुनाउन चाहनुहुन्छ है?
1: हजुर हजुर, सबै देश विदेश परदेशमा रहने सम्पूर्णको लागि हजुर।
0: धेरै धेरै धन्यवाद, तपाईँलाई हामी छुटौँ।
1: हुन्छ हजुर।
0: उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधानजी, सिक्किमबाट जोडिनु भएको थियो र आफ्नो देश विदेशमा रहनुभएको सबै प्रियजनहरूको लागि यो मिठो गीत पस्कनु भएको छ।

अर्जुन प्रधानजीको रोजाइम रहेको निकै नै अर्थपूर्ण संगीत मैले राखे कार्यक्रममा र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446646। हजुर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र विशेष गरिकन तपाईँले आफ्ना प्रियजनहरूलाई केही अर्थपूर्ण सन्देशहरू छ भने पनि राख्न सक्नुहुन्छ र परदेश अथवा स्वदेशमा जो भए पनि हामी ठिकै छौ सम्झना छ भनिदिँदा पनि निकै नै ठूलो कुरा हुन्छ। समय र परिस्थितिले कहिलेकाहीँ हामीलाई टाढा बनाउँछ तर माया चाहिँ हाम्रो गाढा हुन्छ र गाढा हुनु पनि पर्छ। र अहिलेलाई पनि फेरि पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा तपाईँको लागि।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकार मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी सर।
0: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ?
1: म त ठिक छु, परमेश्वरको अनुग्रह हजुरहरूको प्रार्थना द्वारा। हजुर कस्तो हुनुहुन्छ सर?
0: म पनि एकदमै ठिकठाक छु अहिलेसम्म, सबै ठिक छ हजुर।
1: धन्यवाद परमेश्वरलाई नि, हजुरलाई नि।
0: ल भन्नुहोस्, त्यतिखेर प्रवासमा रहेको ककसलाई हजुर सम्झन चाहनुहुन्छ?
1: प्रवासमा भएको मेरो साइली बहिनीको छोरी सरस्मा, सरस्मा डङ्गोललाई सम्झिन चाहन्छु, अनि साइली बहिनीको छोरो रक्की डङ्गोललाई सम्झिन चाहन्छु, सीतापाइलामा बस्नुहुने अमृता थापा बहिनीको श्रीमानलाई पनि म सम्झिन चाहन्छु, अनि बाटुला नरकोटीको छोरा बुहारीलाई पनि म सम्झिन चाहन्छु, अनि चन्द्रमाया बहिनीको दुवै छोरालाई म एकदमै सम्झिन चाहन्छु, अनि हरिबोल बुढाथोकी दाईको छोरा बुहारी छोरी जै जो जति जानुहुन्छ उहाँलाई पनि म सम्झिन चाहन्छु, मेरो छोरी पविनालाई रूपेश ज्वाइँलाई नि म सम्झिन चाहन्छु, अनि रामकृष्ण पँदेरो भाइलाई पनि म सम्झिन चाहन्छु, अनि रन्जु गोपालीलाई पनि म सम्झिन चाहन्छु, अनि नेपालबाट बाहिर हुने जति पनि हुनुहुन्छ विदेशमा हुने, अनि नैना थापाज्यूको श्रीमानलाई पनि म सम्झिन चाहन्छु, अनि सम्पूर्णलाई, अनि अर्जुन प्रधानज्यूलाई, रामकुमार कुमार राई, शेख बहादुर गदाल, अनि उहाँहरूलाई पनि म सम्झिन चाहन्छु, सुमन दाईको श्रीमतीलाई पनि म सम्झिन चाहन्छु सर सम्पूर्णलाई, अनि कुवेतबाट फोन गर्ने रुचिज्यूलाई पनि म सम्झिन चाहन्छु, अनि सीता नेपाली, अनि जो जतिजना हामी सबैको छोराछोरी, जो जतिजनाको छोराछोरी बाहिर हुनुहुन्छ, अनि सम्पूर्णलाई म नछुटाइकन सम्झिन चाहन्छु सर।
0: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं,
1: गीत रोज्न पर्दैन सर?
0: पक्कै, म त गीत रोजिसक्नु भयो जस्तो लागेको थियो, रोज्नु भएको छैन?
1: तोडफोड गरी जोड्नुहोस् प्रभु, त्यो चाहिँ म सुनाउन चाहन्छु, आज जति पनि मैले नाम लिएको छु उहाँहरू सम्पूर्णलाई म नछुटाइकन सुनाउन चाहन्छु सर।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, हजुर धन्यवाद धन्यवाद। पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट जोडिनु भएको थियो। अहिलेलाई भने उहाँको रोजाइमा रहेकै अर्थपूर्ण संगीतको साथ कार्यक्रम रोजिसक्नु भयो जस्तो लागेको थियो, रोज्नु भएको छैन?
1: तोडफोड गरी जोड्नुहोस् प्रभु, त्यो

संगतिसँग तपाईँ जोडिन सक्नुहुनेछ संगतिको लागि। र यतिखेर भने कार्यक्रममा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। प्रवासमा तपाईँ हुनुहुन्छ, आफ्नो देशमा रहेका दाजुभाइ दिदीबहिनीलाई तपाईँ सम्झन चाहनुहुन्छ, आफ्नो परिवारलाई तपाईँ सम्झन चाहनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770756 छ हाम्रो फोन नम्बर रहेको छ। र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। हजुर, अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

त्यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत नै प्रवासमा रहेका प्रियजनहरूको लागि पस्किरहेका छौं र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश तपाईँ सुन्दै हुनुहुन्छ र यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। तपाईँ केही कारणवश हङकङमा हुनुहुन्छ भने आराधना नेपाली मण्डली

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी प्राविधिक मित्र सन्ध्याजीले मलाई दिइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, आरामै हुनुहुन्छ?
1: म आरामै छु, हजुरलाई कस्तो छ?
0: म पनि आरामै छु हजुर, एकदमै ठिकठाक छु।
1: खाजा खानुभयो तपाईँले?
0: एकदमै खाजा खाइसके हजुर। तपाईँले?
1: मैले पनि भर्खर खाए, काम गरेर आएको, काममा अहिले त म काम गर्न थालेको छु, काम गरेर आएर नानी र म फ्राइड राइस खाएको। कार्यक्रम आउँदै रहेछ, ठ्याक्कै फोन गरिहालेको। हजुर,
0: भनेपछि अहिले जब गर्न थाल्नुभयो फेरि?
1: हजुर, आफ्नै पसलमा अलिक गरिरहेको छु हेल्प। यतिकै दिनभरि बस्नुको सट्टा यतिकै टाइम पास किन गर्नु भनेर अनि केही सिकौँ केही गरौँ भनेर
0: यसो अब बुढेसकालको लागि यसो पैसा त बचत गरेर राख्नु पर्यो नि।
1: हजुर, हल्का फुल्का। हजुर
0: हजुर, ल भन्नुहोस्, प्रवासमा रहेको ककसलाई तपाईँ सम्झाउन चाहनुहुन्छ?
1: विशेष श्रीमानलाई, अनि त्यसपछि जतिजना मामा माइजू हुनुहुन्छ विदेशमा, अनि दाई भाउजू पनि हुनुहुन्छ, मेरो त थुप्रै रिलेटिभ्सहरू परिवारहरू विदेशमा हुनुहुन्छ, अनि उहाँहरू सबैजनालाई, जतिजना विदेशमा हुनुहुन्छ, जतिजना प्रभुका दासहरू, छोराहरू, छोरीहरू, उहाँहरू विशेष विदेशमा दुःख गरिराख्नु भएको छ, कामहरू गरिराख्नु भएको छ, परिवार छोडेर है, अनि उहाँहरूलाई नै सबैजनालाई सुनाउन सम्झिन चाहन्छु।
0: हजुर, उहाँहरूको लागि कुन गीत?
1: गीत मेरो हृदयमा ल्याउँछु गहिरो कृष्ण भन्ने, जुन यदुन देवान सरको जुन गीत छ नि प्रसन्न, हो त्यो गीत सुनाउन चाहन्छु।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: हजुर हस्, धन्यवाद, मलाई पनि खुसी लाग्यो हजुरसँग बोल्न। जय मसी।
0: जय मसी। हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र निकै नै मिठो गीत प्रवासमा रहेका प्रियजनहरूको लागि उहाँले यो गीत रोज्नु भएको छ।

आदरणीय श्रोता, अब भने लगभग समयले पनि हामीलाई विदा दिइसकेको छ। अब भने म हाम्रो नैना थापाजीको अर्थले रोज्नु भएको अर्थपूर्ण गीत राख्दै मैले कार्यक्रमबाट पनि विदा माग्नुपर्ने हुन्छ। र विशेष गरिकन जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसीह अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तर राईको तर्फबाट एक हप्तापछि पुनः कार्यक्रम मार्फत यहाँहरूसँग जोडिन पाउँदा म असाध्यै खुसी छु। आशा गर्दछु यहाँहरूको गएको हप्ता एकदमै असल बित्यो होला भनेर। र आज यहाँहरूको माझमा म फेरि पुनः नयाँ श्रृंखलाको साथमा उपस्थित भइसकेकी छु। कार्यक्रम पुस्तक र जीवनको बारेमा थोरै कुरा गर्न पर्दा, कार्यक्रम पुस्तक र जीवन गुड न्यूज एफएमबाट प्रत्येक मंगलबार 5 बजेबाट 5:30 सम्म यहाँहरूले सुन्न सक्नुहुनेछ भने, कार्यक्रम पुस्तक र जीवनमा चाहिँ यहाँहरूले विभिन्न पुस्तकको बारेमा, पुस्तक विश्लेषण, पुस्तक पाठ, पुस्तकको बारेमा जानकारी पाउनुहुनेछ। र यस कार्यक्रमलाई आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको छ। आटेन पुस्तकालय यानि कि एटेन लाइब्रेरी नयाँ बानेश्वरको बुद्धनगरमा छ। यहाँहरू यदि किताब पढ्न चाहनुहुन्छ, यहाँहरू थियोलोजिकल एजुकेशन गर्दै हुनुहुन्छ, स्टडी गर्दै हुनुहुन्छ भने यहाँहरूले पुस्तकालय आएर प्रयोग गर्न सक्नुहुन्छ भन्दै आउनुहोस्। ढिला नगरी हामी आजको श्रृंखलातिर अगाडि बढ़ाऊ। प्रिय श्रोताजीहरू, कार्यक्रम पुस्तक र जीवनको केही श्रृंखलादेखि मैले यहाँहरूलाई स्वर्गीय रेभरेन्ड टीआर थुलुङको जीवनीको बारेमा बताइरहेकी छु। स्वर्गीय रेभरेन्ड टीआर थुलुङ, जसले नेपालको पूर्वी क्षेत्रमा पहिलोचोटि सुसमाचारको यात्रामा हिँड्नुभयो र उहाँले धेरै भन्दा धेरै व्यक्तिहरूलाई परमेश्वरको राज्यमा ल्याउनुभयो, जसको कारणले गर्दा आज पूर्वका धेरै मण्डली इसाईहरू अहिले हुनुहुन्छ। र रेभरेन्ड थुलुङज्यूको जीवनी र उहाँको सेवाकाई भन्ने पुस्तकको बारेमा यहाँहरूलाई मैले बताइरहेकी छु भने, मैले गएको हप्तामा गएको श्रृंखलाहरूमा उहाँले प्रभुलाई कसरी चिन्नुभयो र उहाँले प्रभुलाई चिन्नु मात्र भएन तर आफूले चिनिसकेपछि अरूलाई कसरी परमेश्वर मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा, त्यो सुसमाचार ठाउँ ठाउँमा कसरी सुनाउनु भयो भन्ने कुरा बताएकी छु। र अब थप उहाँको जीवनी यस श्रृंखलाद्वारा यहाँहरूलाई प्रस्तुत गर्नेछु। कार्यक्रम छोडेर कतै नजानुहोला। सन् 1968 सालमा नेपाली क्रिस्चियन धर्मावलम्बीहरूको पहिलो संगतिको मुख्य संस्था एनसीएफको सम्मेलन ज्ञानेश्वर चर्चमा भएदेखि डीआरले नै सो संस्थाप्रति आबद्ध भएर एनसीएफमाथि जोड़ दिँदै आएका थिए। त्यस समयमा अरू कुनै क्रिस्चियन संस्थाहरू थिएनन्, त्यसैले पनि यस संस्था एनसीएफको राम्रोसँग वृद्धि भइरहेको थियो। डीआरको दर्शन, पहल र प्रयत्नबाट स्थापित पूर्व नेपालको पहिलो चर्च धरान चर्च त्यही सालदेखि नै एनसीएफमा आबद्ध गरियो। त्यस्तै उनले पूर्व नेपालमा प्रचार गरी शुरू भएका मण्डलीहरू र झुण्डहरूको एनसीएफएनकै सदस्यतामा गाभिए। एनसीएफएनमा त्यस समयमा पास्टर रबर्ट कार्थक, एस सोदेम्बा र एडन रोङ्गोङ समेत कुशल नेतृत्व गरिरहेका थिए। लामो समयदेखि एनसीएफएनका अध्यक्ष सम्हालेका रेभरेन्ड रबर्ट कार्थकले पटक पटक धरान चर्चमा आएर डीआर थुलुङलाई शिक्षा दिने कार्य गरेका थिए। त्यसपछि युवा पुस्ताको अगुवाहरूले विरोध जनाए पश्चात पास्टर रबर्ट कार्थकले एनसीएफको कार्यभार लिन मान्नु भएन। यद्यपि पास्टर रबर्ट कार्थकको केही दोष थिएन, सन् 1980 ज्ञानेश्वर चर्च एनसीएफबाट स्वतन्त्र भयो। त्यसको 4 वर्षपछि भित्र नै धरान चर्च पनि एनसीएफबाट स्वतन्त्र भयो। विक्रम सम्बत 2042 सालमा धरान चर्चलाई धरान पवित्र चर्च भनी नयाँ नाम घोषणा गरियो। त्यसरी नै सन् 1985 पोखराको रामघाट चर्च पनि एनसीएफबाट स्वतन्त्र भयो। शुरूका दिनहरूमा विकट बाटो छिचोल्दै विश्वासीहरू बीच अनुपम संगति हुन्थ्यो। हप्तौको यात्रा हिँडेर एउटा पास्टर विश्वासी अर्को ठाउँका विश्वासीलाई भेट्न पुग्थ्यो। आपसमा न्यानो र घनिष्ठ प्रेम थियो। पश्चिमका पुटवल, तानसेन, पोखरा, काठमाडौँ अनि पूर्वका धरान चर्चको बीच अवर्णीय प्रेम, वास्ता, एकता, आदान प्रदान थियो। तर जब विभिन्न विदेशी संस्थाहरू र सम्प्रदायहरू नेपालमा प्रवेश गरे, पहिलेको जस्तो प्रकार सम्बन्ध बिस्तारै लोप हुँदै गए। मण्डलीहरू विभिन्न संस्था र सम्प्रदायमा गाभिए, अगाडिको जस्तो प्रेम हराउँदै गयो। यही नै डीआरको निम्ति दुःखको सुस्केर हाल्ने पीड़ा भयो। डीआरलाई बप्तिस्मा र अन्य धार्मिक विधिको अनुमति विक्रम सम्बत 2040 सालमा एनसीएफको सम्मेलन महेन्द्र भवन हुँदै थियो। त्यति बेला डीआर पूर्व नेपालका एनसीएफ अध्यक्ष तथा केन्द्रीय समितिमा पदेन सदस्य थिए। त्यस बेलासम्म पास्टर रबर कार्थक, पास्टर देवु सिंह दाहाल र पास्टर दाउद मसिया आएर पूर्वमा बप्तिस्मा दिनुहुन्थ्यो। तर पूर्वतिर एउटा मण्डली झुण्डहरूको वृद्धि तीव्रता आएपछि उहाँलाई पहाड गाउँहरूमा जान असुविधा हुन थाल्यो। त्यसैले पास्टर रबर कार्थकले डीआरलाई अबदेखि तपाईँ आफैले विवाह, बप्तिस्मा र बालकपन जस्ता धार्मिक विधिहरू चलाउनु पर्छ भनेर सल्लाह दिए। त्यसपछि अन्य पास्टरहरू मिलेर हात राखे, प्रार्थना गरिदिए। अन्तमा पास्टर रबर्टले भन्नुभयो, डीआर भाई, तपाईँले अबदेखि यो धार्मिक विधिहरू चलाउनुहोस्, तर एउटा कुरा, तपाईँका तीन पत्नीहरू भए पनि तपाईँ कान्छी पत्नीसँग नै बसिरहनु भएको छ, यो ठिकै छ। अरू पत्नीहरू र छोरा छोरीहरू तपाईँकै हुन्, उनीहरूको पालन पोषण गर्नुहोस् र अरू पत्नीहरूलाई अलग्गै राख्नुहोस्। यो सल्लाह डीआरलाई मन पर्यो। त्यसमा त कुनै आपत्ति थिएन। विक्रम सम्म 2023 सालदेखि नै जेठी र महिली पत्नी तमक 18 सानो 12 गरी गाउँमा अलग्गै बस्दै आएका थिए। पास्टर रबर कार्थकले दिएको सल्लाह बमोजिम नै विक्रम सम्म 2030 सालदेखि जेठ र माहिली पत्नी र डीआरको बीचमा पति पत्नीको सम्बन्ध रहेन। अघोषित रूपमा नै सम्बन्ध विच्छेदको जस्तै भूमिका निर्वाह भयो। पास्टर रबर कार्थक लगायत अन्य पास्टर अगुवाहरूले प्रार्थना गरी अभिषेकद्वारा अनुमति दिएको एक वर्षपछि अर्थात विक्रम सम्म 2031 सालदेखि डीआरले नै विवाह तथा बप्तिस्मा दिन थाले। उदयपुरको सुगाचरीबाट पहिलो बप्तिस्माको कार्य शुरू भयो। त्यसपछि सोलुखुम्बुको पुरानो खानी, लेखर्क, ट्विन्टार, मुक्ली, केशर दमार, मुक्तारा, गुवाबारी, लेटाङ, इलाम, आपझोडा, कुरुम्बा, झुम्का, छुल्का, गोलथाप, धुलाबारी, हात्ती, लेदा, मधुमल्ला, पथरी, मृगैलिया, बहेलुवा, पञ्चयान, बसाहा हुँदै तेह्रथुमसम्म पुगेर अनगिन्ती कृष्ण विश्वास गरी आउने मानिसहरूलाई बप्तिस्मा र विवाह दियो। अनि नयाँ मण्डली र झुण्डहरू खड़ा गर्दै तिनीहरूलाई एनसीएफको सदस्यता प्रदान गरे। पूर्व नेपालको पहिलो र केन्द्र चर्च धरान चर्च भएकोले यसले आमा चर्चको पनि भूमिका निर्वाह गरिरहेको थियो। धरान चर्चकै अगुवाहरू मध्ये गोर्खा मेजर तुल बहादुर राईको महिली छोरी इन्दिरासित डीआरको महिला छोरा मुक्तिको विवाह भएको थियो। दुवै परिवार त्यसअघि रहँदै आएको विश्वासको साइनोमा कुटुम्ब नाताले नयाँ औपचारिकता र घनिष्ठता थपिदियो। तर पछि दुवै पक्षबीच तनाव उत्पन्न भयो। त्यसैबीच कालिम्पोङबाट प्रचारक दानियल राई पूर्व नेपालमा प्रचार गर्दै आए। झापा मोरङ भएर तिनी सुनसरीको तररा हुँदै धरान आइपुगे। तिनको भेट मेजर दुल बहादुरसँग भयो। भर्खरै पारिवारिक तनावबाट निराशा भएका मेजर परिवारलाई दानियलले विश्वासको अर्को बाटो देखाए। एल्सोदाई नाउको कट्टरपन्थी शिक्षा दिए। त्यसको लगत्तै मेजर परिवार सहित धरान चर्चका सात परिवारलाई कालिम्पोङ लगेर फेरि दोस्रो पल्ट पानीको बप्तिस्मा दिए। यसरी दोस्रो पल्ट बप्तिस्मा लिएर फर्किएको विश्वासीहरूसँग धरान चर्चको ठूलो विवाद भयो। विक्रम सम्म 2034 सालमा धरान चर्चबाट एल्सोदाई मण्डलीको रूपमा ठूलो संख्यामा छुटिएर गए, जसबाट एबेनेजर चर्च, तरहरा, फिलाडेल्फिया चर्च धरान र सियोन चर्च धरानको स्थापना भयो। शुरूका दिनहरूमा ख्रिस्टको मुक्तिको प्रचार गर्नु सजिलो कुरा थिएन। मानिसलाई कहिले नसुनेको ख्रिस्टको कुरा बताउँदा धेरै जोखिम थियो। पूर्व नेपालबाट प्रभुमा विश्वास गरी उहाँको सेवामा आफूलाई समर्पण गर्नेमा पास्टर तीर बहादुर देवान जेठो भए तापनि डीआर सेवा काय गर्नमा अगाडि रहे। त्यसो त उनले विश्वास गरेको 2025 साल भन्दा अगाडि नेपाली नागरिकता पुरानाहरू नै थिए, न त कसैको बाबु बाजे नै थिए। डीआरकै त्यागपूर्ण या प्रचार यात्राकै अदम्य साहसका कारण मुलुकभरिका धेरै जसो ठाउँहरूका मानिसहरूले जीवित परमेश्वरको विषयमा सुन्ने मौका पाए। त्यसैको परिणाम स्वरूप असंख्य मानिसहरूले प्रभु येशूलाई विश्वास गरे। दिनहुँ विश्वास गर्ने मानिसहरूको मण्डली थपियो। तर बाइबल कसैसँग छैन। डीआर पनि बाइबलीय ज्ञान भएको मान्छे थिएनन्। उनी त परमेश्वरको दर्शनको जोशमा कुदी हिँड्ने मानिस थिए। जे जस्तै भए पनि डीआर आफै त्यस बेलाको राष्ट्रिय स्तरको अगुवाको रूपमा रहेका थिए। पूर्व नेपालको लागि त झन उनी मुख्य अगुवाको रूपमा थिए। मण्डलीमा परमेश्वरको वचनको गहकिलो र आत्मिक बाइबलीय शिक्षा दिने अगुवाको ज्यादै आवश्यक थियो। त्यो खाँचो थोरै भए पनि सुरुमा जिलकुक जेम्सले टारिदिएकी थिइन्। पछि पास्टर रबर कार्थक, पास्टर देवु सिंह दाहाल, एल्डर रेशम राज पौडेल, पास्टर दाउद मसिहद्वारा प्रशस्त शिक्षा उनले पाए, जसको कारण उनलाई मण्डलीमा सञ्चालन गर्नुपर्ने सामान्य विधिहरू चलाउन सजिलो भयो। समयक्रमसँगै परमेश्वरको सेवा गर्छु भनेर कसिएका डियरले धेरै पल्ट ज्ञात अज्ञात विरोधीहरूको पनि सामना गर्नु पर्यो। ख्रिस्टको नाममा दुःख झेल्नु समर्पित डियरको निम्ति गौरवको कुरा थियो, किनकि आएको सतावतवादलाई भोग्न तयार हुन सकेन भने ख्रिस्टलाई प्रेम गर्छु विश्वास गर्छु भन्नु बेकार हो। तर ख्रिस्टको समर्पित सेवकलाई ख्रिस्टियन भाइहरूबाटै नाना थरी अभियोग लगाएर सन्ताप दिने अनेक दुःख दिने कार्य पनि हुने रहेछ। त्यस्ता मण्डलीका ख्रिस्टियनहरूलाई के भन्ने? जब जब उनी लामो समय प्रचार गरी सतावट र खेदमा परिफर्कन्थे, मण्डलीमा उनले आफूमाथि षड्यन्त्र गरिरहेको पाउथे। धेरै पल्ट डियरलाई मण्डलीबाट निकाल्ने प्रयास पनि गरिए। मण्डलीका भाइहरूले कहिले उपहार दिई विदाई गर्ने, कहिले पास्टर छोड्न बाध्य पार्ने गर्थे। एकपटक त असहाय भई केही नलागेर बाध्य बनी डियरले पास्टरीय सेवाकाई छोड्न चाहेको थियो। तर उनले विश्वासमा ल्याएका ब्रिटिस भूतपूर्व अफिसर बहादुर राईले किन अगुवा काम छोड्छौ, चुपचाप आफ्नो अगुवा काम गर, केही परे म छु, तिमीलाई निकाल्न खोज्नेहरूलाई परमेश्वरले नै धपाउनुहुनेछ, तिमी नै परमेश्वरबाट बोलावट भएको हाम्रो अगुवा हौ भन्दै डियरलाई सम्झाए। डियरले तीनजना विवाह गरेको छ, उनले मण्डलीमा सेवा गर्न मिल्दैन, प्रभुकै सेवा गर्ने केही भाइहरूको खासखुस गरेर यो विषय उठाए, हुँदाहुँदै विरोध गर्ने क्रम सुनियोजित भयो। 2067 साल असोज महिनामा पूर्वको केन्द्र धरान चर्चमा एनसीएफको सम्मेलन राखियो। त्यति बेला पनि डियर नै पूर्व क्षेत्रका अध्यक्ष थिए। विशेष रूपमा निम्ताइएको एकजना जवान विदेशी वक्ता डेभिड क्लाउड शिक्षा दिनलाई आए। मण्डलीका भाइहरूले डियरको परिवारको विषयमा डेभिडलाई सुनाए। तीन दिनसम्म शिक्षा दिनलाई अगाडि उभिँदा डेभिड क्लाउडले भन्न लागे, डियर थुलुङ भनेको को हो? उनको बारेमा मलाई धेरै पटक रिपोर्ट आइसकेको छ। डियरले तीनजना विवाह गरेकोले तपाईँ वक्ता भएर आउँदा उनलाई हटाइदिनुहोस् भनेर बारम्बार मेरोमा मानिसहरू धाएको धाई छन्। सम्मेलनमा आशिष पाउनलाई आएका मानिसहरूका कानमा तातो झिरले ड्यामेजै भयो। कहाँको आत्मिक सम्मेलनमा बाइबलको आत्मिक शिक्षा दिन आएको मान्छे अरूहरूको कुरा सुनेर डियरको व्यक्तित्व एकहोरो वचनबाट प्रहार गरिरहे। डेभिडले अर्को पल्ट त पुलपिटबाट आधिकारिक रूपमा नै भने, तीनजना विवाह गर्ने मान्छेले मण्डलीमा अगुवा भएर सेवा गर्न मिल्दैन, डियर थुलुङ धरानबाट निस्किनु नै पर्छ। एउटा विदेशी वक्ताले सामान्य विश्वासीहरूको बीचमा यस्तो वचन बोल्दा सम्मेलनको मर्यादा र न्यानोपन खल्लो भएको महसुस भयो। यो सुनेर कोही कोही चुप लागेर बस्नै सकेनन्। सुन्नेहरू मध्येबाट एकजनाले प्रतिकार जनाए हाले, डियर दाईले नै आजसम्म धरान चर्च र पूर्व नेपालमा अगुवाई गर्दै आउनु भएको छ र उहाँ नै हाम्रो अगुवा हुनुहुन्छ। यसरी त्यस सम्मेलनमा कति आकर्षित बने त कतिले चाहिँ डियरलाई नै खुच्चिङ भनेर खिल्ली उडाए। तीनवटा बिहेको कारण देखाई त्यही दिनदेखि पूर्वका थुप्रै झुण्डका अगुवाहरूले डियर र उनका परिवारलाई त्यागेर गए। त्यस सम्मेलन पछि मानिसहरू बहकिए, कतिले डियरलाई अगुवा नमान्ने भन्दै मण्डलीबाट छुटिएर गए। विक्रम सम्बत 2038 सालमा छुटिएर गएका समूह मध्ये विजय चर्च, अनुग्रह चर्च, सानो बगाल चर्च स्थापित भए। यसरी धेरैसँग रहँदै आएको अगापे प्रेम र सम्बन्ध टुट्यो। कठोर परिश्रम र प्रार्थनामा स्थापित धरान मण्डलीलाई फुटाउने काम भयो। धेरै जसो मण्डलीबाट निस्किएर गए। अन्तमा केही विश्वासीहरूसँग डियरको परिवार मात्र मण्डलीमा बाँकी रह्यो। आखिर डियरको के गल्ती थियो र? त्यो परमेश्वरलाई चिन्न अघिका विवाह थियो। त्यही अवस्थामा त परमेश्वरले उनलाई बोलाउनु भएको थियो। उनको बोलावटमा स्वयं परमेश्वरले त उनलाई दोष्याउनु भएको थिएन भने ती भाइहरूले दोष्याउनु उचित थिएन। एउटा परमेश्वरद्वारा बोलाइएको सेवकप्रतिको अपमान गरिएको थियो। फेरि रेभरेन्ड रबर्ट कार्थको सल्लाह मुताबिक उनले परिवारलाई ठिकसँग व्यवस्थित पनि गरेका थिए। डियरले प्रभुको सेवाकाईको निम्ति ब्रिटिस क्याम्पको नोकरीलाई छोडेर आफूलाई प्रभुमा समर्पण गरेका थिए। यस घटनाले डियरको हृदय चिया चिया भयो। उनको मन रोएको थियो। धेरै दिनसम्म उनी बोल्न अनि हाँस्न सकेन। आफैले दुःख साथ प्रभुमा ल्याएर छोरा छोरीहरूलाई झै माया गरी आत्मिक जीवनमा हुर्काएको विश्वासीहरूले अब बाटोमा भेट्दा अर्कोतिर फर्किएर हिँड्न थाल्दा मन दुख्न स्वाभाविक नै हो। सकभर सबै पिताहरूको मन यसरी नै दुख्छ होला। तर पनि परमेश्वरले मण्डलीलाई कहिल्यै टुहुरो छोड्नु भएन र विश्वास बिस्तारै धरान चर्चलाई प्रभुको लोकहरूले भर्नुभयो। चर्च स्थापना गरे पश्चात त प्राय जस्तो थानाबाट डियरलाई पक्रन पुलिसहरू आइरहन्थ्यो अनि उनी कहिले तीन चार घण्टा त कहिले दुई तीन रात थानामा बिताएर फर्किन्थ्यो। कयौं पल्ट पक्रन आएका प्रहरीहरूलाई कहिले ख्रिस्टमसको भोज खुवाएर त कहिले थानेदारको आमा बुबा र राजनीतिक चित्र बनाइदिएर उनी जेलबाट छुट्ने गरेका थिए। एकपल्ट कसले हो कुनै एनटीआरलाई क्रिस्चियन धर्म प्रचार गरियो भनेर बोली दिएछ। उनको नाउँमा इनरुवा अदालत धाउनु पर्ने पुर्जी आयो। पञ्चायतबाट अदालत नजिकै होला भनेर राति पञ्चायतमा संगति गरेर उनी बिहान बाटो लागे। त्यहाँबाट अदालत टाढा रहेछ। दिनभर हिँडेर पनि ढिलो पुगे। अदालतमा पेशी रहेछ, यसैले ढिलो हुँदा रु 540 थरौटी राख्नु पर्ने थियो। बिना पैसा हिँडेको डिआरसँग धरौटी राख्ने पैसा थिएन। न्यायाधीशले पुलिस बोलाएर थानामा बोल्न लगायो। त्यस बेला धरती मातालाई लात लगायो भनेर क्रिस्चियनहरूलाई ज्यानमारा मुद्दा लगाइन्थ्यो। थानाभित्र चोर डाका र ज्यानमाराहरू राखिएको थियो। कैदी राख्ने थाना पछाडिको त्यो कोठा अध्ययारो र भित्र छाउ ठाउँमा पानीको आहालले भरिएको थियो। कैदीले त्यही दिशा पिसाब गर्नुपर्ने, दिशा गरेर बाल्टीले बाहिर बगाउनु पर्थ्यो। वर्षाको समयमा पानी परेकोले त्यो दिशा फेरि बगेर भित्रै कोठामा पस्थ्यो। त्यसैले कति कैदीलाई बस्नलाई पनि मुस्किल भइरहेको थियो। त्यही गुम्सिएको कोठामा 2 घण्टासम्म डिआरले कैदीहरूलाई सुसमाचार प्रचार गर्दै रह्यो। 3-4 बजेको हुँदा कैदीलाई दिने 3-3 मुठी चिउरा बाँड्यो। डिआरले आफ्नो भाग 1 मधेसे कैदीलाई दिएको र 30 मधेसेले डिआरलाई बस्ने ठाउँ मिलाइदियो। एकहोरो फोहोरको दुर्गन्ध आइरहेकोले उनको टाउको दुख्न थाल्यो। धरानको थानाको एकजना गणेश श्रेष्ठ नाउँ गरेको प्रहरी सरुवा भएर त्यहाँ आएको रहेछ। डिआरलाई पक्रन जाँदा त्यस प्रहरीले पनि क्रिसमस भोज खाएको थियो। राति उनले डिआरलाई पनि थानामा परेको छ भन्ने सुन्यो र डिआरलाई भेटेर त्यहाँबाट निकाली ड्राइभरहरूसँग राखिएको अर्को कोठामा लग्यो। त्यहाँ पुर्याएर उनले डिआरलाई खाट र सुत्ने ओछ्यानको साथै पानी पिउनलाई जग राखिदियो। डिआरले प्रभुलाई धन्यवादको प्रार्थना चढाए। दिनभरको हिँडाई र अघिसम्मको दुर्गन्धले टाउको दुखेको उनी निदाए। भोलिपल्ट मण्डलीकी एक भाइ परशु गुरुङ त्यहाँ देखा परे। परशु गुरुङलाई देखेर डिआर खुसीले विभोर भए। डिआरलाई उनको उपस्थिति स्वर्गदूत जत्तिकै भयो। गुरुङले चिनेको प्रहरीबाट रु 540 ऋण मागेर डिआरको धरौटी तिरिदिए अनि दुवैजनासँग धरान फर्के। भोलिपल्ट धरौटीको निम्ति लिएको उधारो पैसा प्रहरीलाई फर्काउन डिआर आफै इनरुवा पुगे। यसरी परमेश्वरको बन्दोबस्त डिआरले त्यस थानाबाट छुटकारा पाए। त्यो मुद्दा 2 वर्ष लम्बियो। मुद्दाको फैसला हुने दिनमा कृष्ण प्रसाद राय भन्ने न्यायाधीशले डिआरलाई सम्झाउँदै भने, तपाईँ हिन्दू हुनुहोस्, हाम्रो हिन्दू राज्य सानो छ, यसलाई बचाउनु पर्छ। सबै धर्ममा ईश्वर छ, ममा पनि ईश्वर छ, म ईश्वरबाट नै न्यायाधीश भएको हुँ। ल यहाँ कागजतिर देखाउँदै यहाँ म आजदेखि हिन्दू भयो भनेर सही गर्नुहोस् भने अनि तपाईँ जान सक्नुहुन्छ, होइन भने 3 वर्ष जेल चलान गरिदिन्छु। न्यायाधीशको कुरा सुनेर एकछिनपछि डिआर बोल्यो, श्रीमान म केही बोल्न सक्छु, भन के भन्छौ? न्यायाधीशले अनुमति दिए। बोल्ने अनुमति पाउन साथ डिआरले भने, श्रीमान तपाईँले अघि नै भन्नुभयो तपाईँ ईश्वरबाट हटिएको न्यायाधीश हुनुहुन्छ भनेर। साँच्चै तपाईँमा ईश्वर छ भने मलाई एकछिन पनि थुन्न सक्नुहुन्न, तर तपाईँ भित्र शैतान छ भने मलाई थुन्नुहुनेछ, म जेल जान तयार छु। डिआरको कुराले न्यायाधीश एकछिन सोचमग्न बने र सँगैको वकिलसँग खासखुस गरे। यसपछि डिआरतिर फर्किँदै, तपाईँ एकछिन बाहिर बेन्चीमा बस्दै गर्नुहोस्, हामी तपाईँको नाउँ बोलाउँछौ अनि मात्र आउनुहोस् भनेर उसलाई बाहिर पठाए। हुन्छ भनेर डिआर बाहिर निस्किए। बाहिर बसेको 1-2 घण्टा बितिसक्दा पनि उनको नाउँ आएन। बाहिर बेन्चीमा बस्दा बस्दा अल्छी लाग्यो। त्यति बेला उनले हिन्दू र मुस्लिमहरूले मन्दिर र मस्जिदहरू अग्लो अग्लो बनाएका त्रिशूल घण्टीहरू झुण्डाएको सम्झिए। उनलाई पनि चर्च भवन बनाएर अग्लो ठूलो झुन्डाउने इच्छा भयो। त्यतिकैमा डिआर थुलुङ भनेर उनको नाम बोलाइयो। भित्र वकिल र न्यायाधीशले इसाई धर्म मान्न सकिन्छ भन्ने कागज बनाएको रहेछ। न्यायाधीशले कलम र कागज दिँदै भने, ल यहाँ सही गर र घर जाऊ। देखाएको कागजमा सही गरेर डिआर घर फर्किए। मुद्दाको फैसला उनको पक्षमा भएकोले अदालतका कर्मचारीहरूले जितौरी मागेर हैरान पारे। यसरी परमेश्वरले यो मुद्दालाई पार लगाइदिनुभयो। पहिले रिप्तुङ बस्ने कलङ्की साधुहरूका गुरु टीकाराम राईलाई डिआरले सुरु गुरु मानेर त्यही साधुमत धारण गर्ने इच्छा देखाएका थिए। टीकारामसँग उनको राम्रो चिना जानी थियो। तर विक्रम सम्वत 2031 सालमा तीनै गुरु धरान आएका बेलामा तिनको डिआरसँग भेट भयो। डिआरले उनलाई ख्रिस्टको सुसमाचार सुनाए। गुरुले पनि प्रभुलाई विश्वास गरे र केही दिनसम्म डिआरसँग नै संगति गरी पहाड तिनै फर्किए। विदा हुने बेलामा डिआरले नै साधु गुरुलाई भने, प्रभुलाई विश्वास गरेर मात्र हुँदैन, तपाईँ त तपाईँको परिवार बप्तिस्मा लिनुपर्छ र निरन्तर प्रभुमा संगति गरिरहनुपर्छ। साधु टीकाराम धरानबाट रेप्दुङ पुगे। लगतै तिनले आफ्नो चेलाहरूलाई भेला गरिकन आफूले ग्रहण गरेका नयाँ विश्वासको बारेमा बताए। हामी त ठुला पुलमा पो रहेछौ। अब हामी साधुहरू क्रिस्चियन धर्ममा पसौ। धरानमा क्रिस्चियनहरूको धर्मगुरु डीआर थुलुङ हुनुहुन्छ, उहाँलाई बोलाएर हामीलाई सिकाउन लगाऊ। तिनले आफ्नो कलङ्की साधु भक्तलाई भने, गुरुका कुरा चेलाहरूलाई पटक्क मन परेन। त्यसै बेला चेलाहरूले भित्रभित्रै हाम्रो गुरुलाई क्रिस्चियन बनाउने त्यसलाई ठिक पार्नुपर्छ भनेर सल्लाह गरे र सल्लाह मिलाएर गुरुलाई भने, लौ हामी पनि सबै क्रिस्चियन हुन्छौ, धरानको गुरुलाई बोलाउनुहोस्। चेलाहरूको षड्यन्त्र गुरु टीकारामलाई थाहा भएन, यसैले उनी धरानमा आएर डीआरलाई भने, माथि पारमा 17 घर जति मेरो चेलाहरू विश्वास गर्ने भएका छन्, यसैले तपाईँ एक हप्ताभित्र रिप्दुङ आइदिनु पर्यो। यो त खुसीको कुरा थियो। ब्रिटिस क्याम्पको नोकरीबाट उनले 15 दिनको विदा मिलाएर साधुको गाउँ सोलुखुम्बुको रिप्दुङमा पुगे। उनको ठूलो स्वागत गरियो। राति अबेरसम्म साधुको घरमा संगति भयो। बिहानतिर धानखेत खलामा सभा हुने भयो। गाउँभरिका मानिसहरूको भीड थियो। त्यति नै बेला षड्यन्त्रकारीहरूले टीबी लगेर हाड र छाला भई सुकिसकेको बिरामी मान्छेलाई ल्याए र डीआरसँग जोडी खोज्न लागे र भने, लौ यसलाई हामी सबैको अघि निको पार, निको पारिस भने त बाँचिस नत्र मरिस। निको पार्ने त प्रभु हुनुहुन्छ, म प्रार्थना चाहिँ गरिदिन्छु, तर बिरामीको परिवारले पनि यसोमा विश्वास गर्नुपर्छ। डीआरले भने, हामी विश्वास गर्दैनौ, तर तैले यो बिरामीलाई निको पारेकै हुनुपर्छ भन्दै ती चार रक्सीले मातेर आएका मानिसहरूले उनीसँग न्यु खोजिरहे। डीआरले बिरामीको लागि प्रार्थना गरे, तर त्यस दिन नाना थरीको विवाद र बहसमै दिन बित्यो। साँझमा डीआर तिनीहरूसँगै सिन्ले भन्ने अर्को डाँडा गाउँमा गए। त्यहाँ ती षड्यन्त्रकारीहरूसँगै अर्को भीड पनि थियो, जसमा गाउँका प्रधान पञ्च पनि थिए। डीआर धरानबाट एक्लै आए तापनि त्यहाँ उनको साथमा साधु टीकाराम भने थिए। सिम्लेमा रातभर डीआरलाई एकछिन पनि ढल्कन नदी प्रचार गर्न लगाए। डीआरले प्रचार गर्दै गरेको घर चाहिँ साधु टीकारामको सम्झेको थियो। त्यहाँ उपस्थित मध्ये धेरैले कति राम्रो भजन, कति मिठो कुरा भन्दै रात छर्लङ्ग कटाउन खोजिरहेका थिए। वास्तवमा तिनीहरूले सुसमाचार सुन्न होइन, उनलाई पक्राउन चाहेका थिए। विरोधीहरूको सल्लाह मुताबिक यस रात कोही कोही चाहिँ डीआरलाई पक्राउन प्रहरी लिन तीन कोस टाढाको ऐसेलु खर्क पुगेका थिए। तर थानाका प्रहरीहरूले हवलदार कामले कतै गएकाले झट्टै आउन सकेनन्। तिमीहरू यहाँ नै बस्न बस्न गइहाल, परमेश्वरको आत्माले डीआरलाई चेतावनी दियो। यसैले डीआरले साधु टीकारामलाई, यहाँ नबसौ, कसै गरी यहाँदेखि निक्लौ भने। तर यो कुरा टीकारामलाई मन परेन, उनी त्यहाँबाट जानलाई तयार भएनन्। तपाईँ किन डराउनुहुन्छ? केही हुँदैन, मेरो यो सम्धि सम्धिनीको घर हो, फेरि हामी चोर डाका पनि हौ र, भन्दै साधु गुरुले सल्लाह दिए। साधु गुरुको डिपीले त्यो रात उनीहरू त्यहाँ नै बसे। बिहानै उनीहरू तिनीहरू मध्येकै एक विधवा महिलाको घरमा लगे र तरुल पकाएर खान दिए। हिजैदेखि तिनीहरूले उनीहरूको सेवा गरिरहेको कुराको आभास डीआरले पाइसकेको थियो। उनलाई तिनीहरूसँग बस्न पटक्कै मन लागेको थिएन, त्यसैले पनि उनीहरू त्यहाँबाट फाल हानेरै भए पनि तिनीहरूको बीचबाट उम्कन चाहेका थिए। तर साधु गुरुले, तपाईँ नडराउनुहोस्, यो ठाउँका सबै मानिसहरू मेरा नातेदार हुन्, यिनीहरूले केही गर्दैनन् भनेर चुनौतीको सामना गर्न साहस दिए। अब ती मानिसहरूकै साथमा रहेर उनीहरू रन्देपु भन्ने गाउँमा आइपुगे। त्यहाँ साधु गुरुको भाइ बुहारीको घरमा डीआरले पानी मात्र के पिएका थिए। विरोधीहरूको ठूलो होलसँगै प्रहरीहरू आइपुगे। आउन साथ कुनै प्रश्न बिना नै हवलदार टंक बहादुर गिरीको नेतृत्वमा आएका प्रहरीहरूले डीआरको साथमा भएको खैजडी र बाइबल खोसे अनि उनलाई लछार पछार गर्दै उकालोमा घिसार्दै सिम्लेमा लगे। त्यहाँ पुगेर तिनीहरूले किराती देव शिवजीको फोटो ढोक्न लगाए। फोटोको मुनि मोहम्मद लेखेको थियो। त्यसैलाई औलाउँदै डीआरले भन्यो, यो जोगीको नक्सालाई मान्छेले बनाएको हो, मान्छेले बनाएको कलालाई म ढोक्दिन। उनको यस्तो जवाफले त्यहाँ आएका किरातीहरूको भीड पनि उनको विरोधी बने। तिनीहरूले उनलाई अझ उकालोमा घिस्याउँदै डाँडा गाउँतिर लगे। नाकै ठोकिएर लडिएला चाहिँ हुने उकालोमा भोकले डीआरको ओठ जिब्रो सुक्यो र बोल्ने साहस रहेन। ती विरोधी भीडहरूले प्रतिनिधित्व तत्कालीन प्रधान पञ्च शेरबहादुर राईले गरिरहेको थियो। उनलाई शेरबहादुरकै घरमा पुर्याएर थुने। प्रधान पञ्च शेरबहादुरले मौका पारेर डीआरलाई छेवैको जंगलमा लगे र धम्काउँदै भने, 1600 रुपियाँ दिन्छस् भने तलाई छाडिदिन्छु, नत्र मरिस भनेर सम्झे हुन्छ। डीआरसँग त्यत्रो पैसा थिएन, यदि भएको भए पनि प्रधान पञ्चलाई दिने कुरै थिएन। यसैले उनले भन्यो, म पाहुना मान्छे, मेरो कसुर के छ र भन्नुहोस्, यदि कसुरै छ भने पनि मलाई सिधै एसेलु खड्क लैजानुहोस्।

0: प्रिय श्रोताज्यूहरू, कार्यक्रमको निर्धारित समय सकिएकोले कार्यक्रम पुस्तक र जीवनबाट म विदा हुन चाहन्छु र अर्को हप्ता फेरि भेट्ने आशा गर्दछु र यसै स्वर्गीय रेभरेन्ड डी आर थुलुङको जीवनीलाई यहाँहरूको माझमा राख्ने बाचा पनि गर्दछु। यति भन्दै कार्यक्रम अहिलेसम्म सुनिदिनु भएको लागि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक मित्र र म कार्यक्रम प्रस्तुता विदा हुन चाहन्छौ। हामीलाई विदा दिनुहोस्। जय मसीह। नमस्ते।
1: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जयमस्वे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइन्डका साथै नेपालका विभिन्न 14 भन्दा बढ़ी रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरमा भरोसा राख्नेहरूलाई विजय दिने परमेश्वर हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। त आउनु श्रोता, आफूमाथि भरोसा राख्नेलाई परमेश्वरले कसरी विजय बनाउनु हुँदछ त यिनै विषयको शिरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूलाई हार्दिक नमस्कार तथा जयमसी टक्याउन चाहदछु म प्रवचन। श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम हामी प्रस्तुत गर्दछौ कि तपाईँ र हामीहरू एकै ईश्वरका सन्तान, एकै परमपिता परमधामका परमेश्वरले डिजाइन गर्नुभएका मानव प्राणी हौ र तपाई हामी हरेकले यो बुझ्नु पर्दछ कि हामीहरूका डिजाइनर सृष्टिकर्ता ईश्वर एकमात्र हुनुहुन्छ र उहाँको योजना र इच्छा एकमात्र छ र यो धरतीका हरेक मानिसहरू उहाँकै इच्छा र योजनामा अगाडि बढेको अथवा जीवन बिताएको चाहनुहुन्छ। उहाँको योजना असल छ, उहाँको योजना शुद्ध छ, उहाँको योजना पर्फेक्ट छ। तर श्रोता, हामीहरू यो धरतीमा विभिन्न प्रकारका इच्छा, योजना र अभिलाषाहरूमा भौतारी रहेका छौ र ईश्वरको योजना के हो भन्ने कुरा धेरै जसलाई थाहा छैन। यति मात्र नभएर ईश्वर को हुनुहुन्छ भन्ने कुरामा पनि धेरै मानिसहरू दोधारमा परेका छन्। त्यसैले त श्रोता, आज ईश्वरलाई छोडेर ईश्वरले बनाएका जीव जन्तुहरू, ईश्वरले बनाएका ढुङ्गा माटोहरू, ईश्वरले बनाएका सृष्टिलाई नै ईश्वरको स्थान दिन थालेका छन्। श्रोता, तपाईँ र मैले यो कुरा अति गहिराईमा बुझ्न आवश्यक छ किनभने यो ईश्वरले बनाएका कुनै पनि चीजहरू अनन्त अनन्तसम्म रहँदैनन्। विशेष गरी भनौ ठोस, तरल र ग्यास। एउटा कुरा अनन्तसम्म रहन्छ, त्यो हो आत्मा। आत्माहरू दुई प्रकारका छन्, एउटा पवित्र आत्मा हो, एउटा दुष्ट आत्मा। आदरणीय श्रोता, हामीहरूको हृदयमा यी दुवै प्रकारका आत्माहरू हुन्छन् र पवित्र आत्मा परमेश्वर तर्फको हुन्छ भने दुष्ट आत्मा डियाबलस तर्फको हुन्छ। डियाबलस भनेको त्यो दुष्ट आत्माको लिडर हो जुन स्वर्गमा ईश्वरको आज्ञा भंग गरिसकेपछि यो धरतीमा झरेको थियो। परमपिता परमेश्वरले यो संसार बनाउनु भन्दा पहिला स्वर्गमा स्वर्गीय राज्य बनाउनु भएको थियो। स्वर्गीय राज्यमा आत्मिकी राज्य थियो। आत्मिकी राज्यमा करोडौं आत्माहरू, सयौं करोड भन्दा पनि धेरै थिए। श्रोता, परमेश्वरले तिनीहरूको बन्दोबस्त गर्दा विशेष प्रकारको तरिका अपनाउनु भएको थियो। त्यसमा एकजना स्वर्गदूत, ऊ डियाबलस हो, उसले पछिल्ला दिनहरूमा कुनै पनि नियम कानूनलाई मान्न इन्कार गर्यो, त्यसैले अनाज्ञाकारी भयो र परमेश्वरले त्यसलाई स्वर्गमा राख्न चाहनु भएन र यो धरतीमा खसाल्नुभयो र यो धरतीमा त्यसले तपाईँ र मेरो जीवन तथा हृदयमा बास गर्न, राज गर्न र तपाईँ र मलाई दासत्वमा राख्न चाहदछ। त्यसको विरोधमा कुनै डाक्टर, पाइलट, कुनै राजा, मन्त्री, कुनै पनि मानवीय शक्तिले उत्रन सक्दैन किनभने त्यो आत्मिक शक्ति हो र हामी विशेष गरेर शारीरिक शक्ति हौ। यही युद्ध हजारौं वर्ष चल्दै गयो र अहिले एउटा त्यस्तो आत्मिक शक्ति आएको छ, त्यो शक्तिले त्यो दुष्ट आत्मासँग लड्न सक्दछ, त्यो दुष्ट आत्मालाई वशमा पार्न सक्दछ। त्यसको किन आवश्यक पर्यो त भने यो धरतीमा दुष्ट आत्माले नै धेरै धेरै राज गर्न थाल्यो। दुष्ट आत्माको प्रतिनिधित्वमा धरती दुष्ट र कलंक हुँदै गयो। यो दुष्ट आत्मालाई वशमा राख्नलाई परमपिता परमेश्वरले एक पवित्र आत्माको शक्तिद्वारा बालकको जन्म दिनुभयो। ती बालकको नाम हो ईसा मसीह। हामी शास्त्रहरूमा हेर्दा यो कुरा प्रष्टै थाहा पाउँदछौ र उहाँको भनाई तपाईँ र मलाई यो छ कि यो धरतीमा तपाईँ र हामीहरू जन्म्यौं र हामी जन्मेकाहरूलाई उहाँले भन्नुहुन्छ तिमीहरू यो धरतीमा जित र हार गर्ने पूर्ण बागडोर हातमा नलिएका प्राणी हौ। जित र हारको बागडोर मेरा हातमा छ। तिमीहरू यो धरतीमा एउटा विशेष कामले चुनिएका हौ, जुन काम हो मेरो आज्ञामा चल्नु। यो पवित्र आत्मा परमेश्वरले भन्नुभएको। यो गाई भैंसी बाख्रा कुकुर बिरालाहरूलाई होइन कि मानव प्राणीलाई मात्रै भन्नुभएको हो, किन त भने मानव प्राणी मात्रै परमेश्वरको स्वरूप र प्रतिरूपमा सृजिएको हो। त्यसैले श्रोता तपाईँ र मैले आफ्नो शक्ति ज्ञान बुद्धि र आफ्नो इच्छा योजना भन्दा पनि परमपिता परमेश्वरको इच्छा योजना ज्ञान बुद्धि र शक्तिमा चल्न सिक्नु पर्दछ। अब त्यो सूत्र कहाँ छ त त्यसको बारेमा आइडिया कहाँ सिकाइएको छ भने तपाईँ हामीले यो खोज्यौं भने पवित्र शास्त्र बाइबलमा भेट्टाउँदछौ। बाइबल ईश्वरको वाणी हो र बाइबलमा सत्य र असत्य सबै कुरा क्लियर बताएको छ। विशेष गरी ईसा मसीह यो धरतीमा आइसकेपछि यसको पूर्ण रूपले खुलस्त भएको छ, अथवा सन चार यता यो कुराको पूर्ण प्रकाशित रूपमा प्रदर्शन भएको छ, जुन ईसा मसीह अथवा येशु प्रभुबाट प्रदर्शित भएको थियो। श्रोता यहाँहरूका बीचमा आज मैले यही पवित्र शास्त्र बाइबलको एउटा अध्याय ल्याएको छु, त्यो हो न्यायकर्ता 7 अध्याय, जहाँ एकजना व्यक्तिको नाम छ गिदोन र एउटा राज्यको नाम छ मिधान अथवा इजरायली तर्फको गिदोन र मिधानीहरूका बीचमा लडाई भएको छ। परमपिता परमेश्वरले कनान देश अथवा दूत्र महाबङ्ग देश अथवा सुख शान्ति आशिष आशिष हुने देशमा आफ्ना चुनिएका जाति आफ्ना जनहरू अथवा आफूलाई पछ्याउनेहरूलाई राख्न चाहनुहुन्थ्यो र उहाँले हुकुम गर्नुभएको थियो, जाऊ म तिमीहरूलाई त्यहाँ लिनेछु। तर इजरायलीहरूले बार बार ईश्वरको आज्ञा भंग गरे। बाटोमा हिँड्दा, खाना खाँदा, लुगा लगाउँदा, ईश्वरको आराधना गर्दा विभिन्न परिस्थितिमा विभिन्न अवस्थामा उनीहरूले भूल गल्ती गर्दै रहे। बार बार परमपिता परमेश्वरले अगमवक्ताहरूद्वारा बोल्नुभयो, भन्नुभयो, खुद आफै आकाशवाणी गरेर बोल्नुभयो, तर पनि ती मानिसहरू परमपिता परमेश्वरको आज्ञाको सही गोरेटोमा हिँड्न सकेनन्, कतिपयले हिँड्न चाहेनन् पनि। त्यसैले परमेश्वरले धेरै पटक ती इजरायलीहरूलाई आफ्नो खिन्नता प्रकट गर्नुभएको छ। फलस्वरूप तिनीहरूलाई अन्य जातिहरू अथवा नन क्रिस्चियनहरू अथवा सृष्टिका विभिन्न प्रकारका चीज वस्तुलाई ईश्वर मान्नेहरूका हातमा सुम्पिदिनु भएको छ। उहाँले इजिप्टमा सुम्पिनु भएको थियो, त्यहाँपछि बल्ला बल्ला 400 वर्ष पछि तिनीहरूलाई छुटकारा दिइसकेपछि दूत र महाबग्ने देश कनान देशमा लिने योजना गर्नुभयो आफ्ना चुनिएका मानिसहरूलाई। कनान देशमा जाँदा जाँदै पनि बाटोमा पनि विभिन्न प्रकारका अनाज्ञाकारिता र अविश्वासका कुरा इजरायलहरूबाट आए र बाटैमा पनि धोका पाए। 40 दिन लाग्ने ठाउँ 40 वर्ष लाग्यो। विगुप तिनीहरूलाई अन्य जातिहरू अथवा नन क्रिस्चियनहरू अथवा सृष्टिका विभिन्न प्रकारका चीज वस्तुलाई ईश्वर मान्नेहरूका हातमा सुम्पिदिनु भएको छ। उहाँले इजिप्टमा सुम्पिनु भएको थियो, त्यहाँपछि

सन्तति कनान देशमा पुग्यो र जुन बेला यहोशू भन्ने व्यक्तिले लिडिङ गरिरहेका थिए र यहोशू भन्ने व्यक्ति साथमा कालेब हुनुहुन्थ्यो, उहाँहरू कनान देशमा पुग्नुभयो र नयाँ इजरायली सन्तानको साथमा र कनान देश भित्र पनि आक्रमण गर्नुपर्ने, लडाई गर्नुपर्ने र ती शहरहरू विभिन्न देशहरू आफ्नो कब्जामा पार्नु पर्ने थियो र त्यहाँ भित्र पनि उनीहरूले ठूलो युद्ध गर्नु पर्यो, बार बार ठूल्ठूला युद्धहरू गर्नु पर्यो र यहाँनिर एउटा युद्ध छ गिदोनका पक्ष इजरायलीहरू र मिदानीहरू र मिदानीहरूलाई लड्नलाई गिदोनका साथमा लगभग 32,000 सेनाहरू गएका थिए भने मिदानीहरूसँग भने लाखौं सेनाहरू थिए। ती मिदानी लाखौं सेनाहरूका अगाडि गिदोनसँग भएका 32,000 सेनाहरूको केही पनि लाग्नेवाला थिएन, तर पनि लडाई गर्नुपर्ने थियो र त्यो मिदानीहरूको ठाउँलाई आफ्नो कब्जामा इजरायलहरूले ल्याउनु थियो। त्यसको लागि परमेश्वरले एउटा अगुवा चुन्नुभयो, उहाँको नाम थियो गिदोन र त्यो गिदोनसँग 32,000 सेनाहरू गएका थिए र परमेश्वरले ती 32,000 सेनाहरूलाई पनि नलिने निर्णय गर्नुभएको थियो। किन त भने यदि ती 32,000 सेनाहरू गए भने उनीहरू लाखौं भए पनि अन्त्यमा इनकेस विजय भइहाल्यो भने यी इजरायली सेनाहरूले आफैमा घमण्ड गर्नेछन्, हामीले जित्यौं भन्नेछन्, आखिरीमा जित र हार मेरा तर्फबाट जाँदछ र मलाई यिनीहरूले श्रेय दिँदैनन्, मेरो यिनीहरूले याद गर्दैनन्, आफै यिनीहरू घमण्ड गर्छन्, यिनीहरूकै हातमा छोडिदिउ भने जित्न पनि सक्छन्, हार्न पनि सक्छन्, कुनै निश्चयता हुँदैन, तर यदि मैले नै यिनीहरूको लागि लडाई गरे भने त्यसमा विजयको निश्चयता छ भनेर परमेश्वरले अब इजरायलीहरूका लागि आफै लड्ने निर्णय गर्नुभयो। त्यसपछि गिदोनलाई भन्नुभयो, यी मानिसहरू यी 32,000 सेनाहरूका बीचमा उर्दी घोषणा गर, यदि कोही डरले काम्नेहरू हुनुहुन्छ भने तपाईँहरू घर गइहाल्नुहोस्, तपाईँहरूलाई कुनै गुनासो छैन, तपाईँहरू घर जानुहोस्। यसरी नै गिदोनले उर्दी घोषणा गरे र ती उर्दी घोषणा गरिसकेपछि 22,000 सेनाहरू फर्केर घर गए, किनभने उनीहरू डराएका थिए, मिदानी लाखौं सेनाहरूसँग कसरी लड्ने, हामी पक्कै मर्छौं, हामीले जित्ने कुनै सम्भावना छैन, हामी मर्नै पर्छ भन्ने उनीहरूको हृदयमा थियो र त्यसैले उनीहरू 22,000 जति फर्केर घर गए। श्रोत, यसरी लडाई गर्ने क्रममा एकदमै अनौठो लडाई भएको छ। यो लडाईमा कसले जित्यो र कसरी लडे भन्ने कुरा हामी परमेश्वरको जीवित वचन बाइबलबाट हेर्ने नै छौ र परमेश्वरले कसरी काम गर्नुहुन्छ त उहाँले चुनेका मान्छेहरू मार्फत भनेर हामी हेर्ने नै छौ। यतिखेर भने एउटा प्रभुको महिमाको लागि भजन सुन्नेछौ।

0: साँच्चै श्रोता परम प्रभु सर्वशक्तिमान हुनुहुन्छ, उहाँको अगाडि सबै कुरा सम्भव छ, उहाँको इच्छा भएमा सबै कुरा विजय हुन्छ। आज हामी प्रभु येशू ख्रीष्टलाई मान्नेहरू यो धरतीमा एउटा यस्तो जाति बनेका छौ जुन जाति एकदमै पावरफुल छ, शक्तिशाली छ। जुन जातिहरू जुन मानिसहरू थोरै होस् या उनीहरूले लडाई नगरोस् या उनीहरूले आन्दोलन नगरोस् या उनीहरूले संसारी कुनै पनि प्रतिकार नगरे तापनि तिनीहरूदेखि संसारको मानिस संसारको शक्ति संसारको ज्ञान डराइरहेको हुन्छ, अग्मकाइरहेको हुन्छ। हुन पनि अन्त्यमा संसारी ज्ञान बुद्धि रीतिथिति चाल चलन यो सबै अन्धकारको शक्तिहरूले हार्नेछ र विश्वको ज्योति येशू ख्रीष्टको शक्तिले नै जित्नेछ। यो कुरामा भने दुई मत छैन आदरणीय श्रोता, र यहाँनिर पनि त्यस्तै भएको छ। र परमेश्वरको वाणी अनुसार गिदोनले घोषणा गर्नुभयो र 22,000 सेना फर्केर गए, बाँकी रहे 10,000। र परमप्रभुले फेरि बोल्नुभयो गिदोनलाई, गिदोन यही 10,000 पनि धेरै भए, अब के गर, तल खोलामा यिनीहरूलाई लग र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु, तिनीहरूबाट ककलाई लग्ने म छानिदिनेछु। जब म भन्छु यो मानिस चाहिँ तँसँग जानेछ तब त्यो मानिस जानेछ, र यदि म यो मानिस तँसँग जाने छैन भनी भन्नेछु तब त्यो जाने छैन। तब परमप्रभुको वचनलाई गिदोनले सुन्नुभयो र त्यसै गर्नुभयो र तल खोलामा ल्याउनुभयो। र अनि परमप्रभुले तिनीहरूलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले झैं जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। तब ती सबै 10,000 मानिसहरूलाई तल खोलामा गिदोनले लिनुभयो र त्यहाँनिर पानी पिउन लगाउनुभयो र त्यहाँनिर कुकुरले झैं चाटेर 300 जनाले पानी पिए भने बाँकी सबैले घुँडा टेकेर पानी पिए। त्यसपछि परमप्रभु परमेश्वरले गिदोनलाई भन्नुभयो, हो यी 300 जना जसले कुकुरले झैं चाटेर पानी पिए तिनीहरूलाई तँसँग लग, अथवा 300 जनालाई मात्र लग, फेरि 9,700 जना सेनालाई फर्काइदे। तब ती लाखौं जनाका बीचमा लड्नलाई 300 जना मानिसहरूलाई परमेश्वरले चुन्नुभयो। अझै तिनीहरू यति सिधा यति लाटा कि पानी पिँदाखेरि पनि कुकुरले पिए झैं जिब्रोले चाटेर पिएका थिए। तर आदरणीय श्रोता, अन्त्यमा लडाई चर्किदा परमेश्वरले ती 300 सिधा सादा सही सच्चा व्यक्तिहरूको साथमा रहेर काम गर्नुभयो र लाखौं मिरानीहरूलाई परास्त गरेर 300 जनाले त्यो मिरानीहरूको राज्य कब्जा गरे। यो पवित्र धर्मशास्त्र बाइबलको सत्य ऐतिहासिक घटना हो। त्यसो भए योबाट तपाईँ र हामीले आज के सिक्ने त आदरणीय श्रोता, योबाट सिक्नु पर्ने कुरा प्रष्टै छ। र तपाईँ र मैले आज यो धरतीमा खान पायौ, लाउन पायौं, बस्न पायौं, शक्ति छ, सामर्थ्य छ, पावर छ भन्दैमा ढुक्क बसिरहने अवस्था छैन। हामीहरू यो धरती छोडेर मर्न पक्कै पर्छ र मरिसकेपछि हाम्रो आत्माले अनन्त अनन्तसम्मको स्वर्गीय राज्यमा बास पाउँछ कि अनन्त अनन्तसम्मको नरकको राज्यमा बास पाउँछ त? आदरणीय श्रोता, परमपिता परमेश्वर मात्रै स्वर्गमा हुनुहुन्छ, दुष्ट आत्माहरूका लिडरहरू दुष्ट आत्माहरू तिनीहरूको बस्ने ठाउँ भने नरक हो। त्यसैले यो धरतीमा तपाईँ र म जन्मिसक्दा परमेश्वरले आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनिएका मानिस जातिलाई अति प्रेम गर्नुहुन्छ र अति प्रेम गरेको कारण उहाँले एकजना मसीह यो धरतीमा जन्म दिनुभयो, अथवा उहाँ त्यही मसीह को शरीरभित्र आफ्नो बास गरेर एउटा शारीरिक रूपले यो धरतीमा उहाँ आउनुभयो। र यो धरतीमा आइसकेपछि उहाँले धेरै पटक भाषण पनि गर्नुभयो, धेरै पटक प्रमाणहरू देखाउनुभयो, धेरै पटक असल असल काम गर्नुभयो, जुन कुरा धरतीमा आउने अन्य महामानवहरूले पनि गरेका थिए। तर आदरणीय श्रोता, एउटा कुरा भने, कुनै पनि महामानव कुनै पनि राजा मन्त्री कुनै पनि भगवानले समेत गर्न नसकेको एउटा काम ईसा मसीहले गर्नुभयो, त्यो काम हो मृत्युबाट शरीरैसँग पुनरुत्थान हुने। प्रभु येशू ख्रीष्ट शरीरैसँग चिहानबाट मरेको 3 दिन पछि उठेर टगलक्कै अगाडि आइपुग्दा मानिसहरू रोए, चिच्याए, शंका गरे र उनीहरू एकदमै अल्लमल्लमा परे। अन्तत परमेश्वर नै येशु हुनुहुन्छ, येशु नै उद्धारकर्ता हुनुहुन्छ, येशुले मात्रै काल आवरणलाई जितेर फर्केर आउनुभयो, येशु नै ईश्वरका मुख्य बिन्दु हुनुहुन्छ भन्ने कुरा चाल पाए। आदरणीय श्रोता, त्यसपछि त्यो गिदोनसँग भएका 300 जना र मिधानीहरूसँग भएका लाखौं जना सेनाहरूका बीचमा युद्ध हुँदाको बेलुका मिधानीहरू एक आपसमा लडेर, एक आपसमा झगडा गरेर, आफू मारामार गरेर उनीहरू आफै सिद्धिए, अथवा यसलाई आफै भन्दा पनि परमेश्वर सृष्टिकर्ता ईश्वरले आफ्ना चुनिएका जाति, आफ्नो आज्ञा मान्ने जाति, आफ्नो वचनमा हिँडिरहेका जातिलाई विजय दिने परमेश्वर हुनुहुन्छ। प्रभु येशु ख्रिस्टको नाउँ जब तपाई हामी पुकार्दछौ, उहाँले तपाईँ हामीलाई आशिषले भरपूर गर्नुहुन्छ, मुक्ति र उद्धारको बाटो देखाउनुहुन्छ र तपाईँ र मेरो जीवनमा एउटा नयाँ मोड आइदिन्छ। यो कारण एउटा मात्र हो, येशु ख्रिस्टलाई आफ्नो जीवनमा मुक्तिदाता र उद्धारकर्ता माने भने। प्रभु येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर पाप पश्चातापको प्रार्थना गर्न धेरैले गाह्रो पर्छ। धेरैजनाले त म पापी छैन भन्ने अभिव्यक्ति पनि दिनुभएको छ। आदरणीय श्रोता, हामी मानिसहरू कुनै हालतमा पनि पर्फेक्ट पूर्ण धर्मी हुन सक्दैनौ। यो कुरा तपाईँ र मैले जान्नुपर्छ, यो कुरा हामीहरूले बुझ्नुपर्छ। येशु ख्रिस्ट भनेको यस्तो उद्धारकर्ता परमेश्वर हुनुहुन्छ जसले तपाईँ र हामीलाई साँच्चै रोग बिमार निको हुनमा मात्र होइन, अन्य हरेक कुराहरूमा परमेश्वर येशुले सहायता र छुटकारा गर्नुहुन्छ। हामीहरू संसारको अन्धकार र अन्धविश्वासमा डुबेका छौं, संसारका ज्योति भनेर येशु ख्रिस्ट आउनुभयो र हामीलाई आत्मिक आँखा खोलिदिनुहुन्छ, हामीले स्पिरिचुअली देख्न सक्छौं। अनि यसरी नै हामीहरू परमेश्वरको अगाडि प्रष्ट इमान्दार गर्दा गर्दै पनि विभिन्न धोका दुःखमा पर्न सक्छौं। त्यस्तो बेला पुकार्दा एकमात्र असल ईश्वर येशूले असल रूपले सुन्नुहुन्छ। उहाँले भन्नुहुन्छ, म झर्को नमानिदिन्छु। प्रभु येशु ख्रिस्ट झर्को नमानिदिने अथवा यहोवा इरे जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। यहाँनिर यो गिदोनसँग भएका 300 जना सेनाहरूले लाखौं मिदानी सेनाहरूलाई पराजित गरेर फर्केका छन् र यहाँनिर यो 300 जनाले लाखौं सेनाहरूलाई कसरी जिते त भने, यी 300 सेनाहरू खासै लड्नु परेन, यसमा परमपिता परमेश्वर स्वर्गका मालिक येशु ख्रिस्ट आफै नै लड्नुभयो। अथवा यहाँनिर परमेश्वरले कुन कुरा सही हो, कुन कुरा गलत हो, कुन कुरा धेरै महत्वको छ, कुन कुरा कम महत्वको छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। कम र बढी महत्व भन्दा पनि परमेश्वरले यो संसार चलाउनलाई कसलाई जिम्मेवार दिनुभयो र संसार कसरी चल्छ र त्यो उहाँले बनाएको डिजाइन हो र उहाँकै निर्देशनमा सबै कुरा हुनुपर्दछ र चलिरहेको छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा भएको यात्राको जित, जीवनमा भएको आन्दोलनको जित र संसारको दुःख कष्ट, अन्धविश्वास, रूढिवादी, विभिन्न प्रकारका बन्धनहरू, विभिन्न प्रकारका शासनहरूबाट छुटकारा लिन चाहनुहुन्छ भने येशु ख्रिस्ट तयार हुनुहुन्छ हामीलाई सहायता गर्न। तर सबैभन्दा मुख्य कुरा उहाँले तपाईँ र ममा अपेक्षा गर्नुभएको कुरा यो हो कि मेरा प्रजा मानिसहरूले आफै पाप क्षमा मागोस् ताकि मैले तिनीहरूको पाप क्षमा गरेर अनन्त अनन्त सम्मको लागि जीवन दिन सक्छु। आदरणीय श्रोता, जब तपाईँ हामी प्रभु येशूलाई विश्वास गर्छौ, हामीले न त जात बदलेका हौ, न त धर्म बदलेका हौ, न त भाषा बदलेका हौ, न त लिङ्ग बदलेका। तपाईँ र हामीहरूले येशूलाई प्रभु र मुक्तिदाता भनेर जुन दिन पश्चातापको प्रार्थना गर्दछौ, त्यो दिन हामीहरूका पाप, अधर्म, सबै मिस्टेकहरू मिना हुन्छ। त्यसैले श्रोता, परमपिता परमेश्वरको जुन कृपा दया तपाईँ र ममा परेको छ, यो कुरा हामी प्रयोग गर्न जान्नुपर्छ। यो कुरा यो धरतीमा युज गरेर योद्वारा परमेश्वर पिताको महिमा हुनुपर्छ, नत्र भने हामी उहाँका पनि ठगा हुन्छौ र धरतीमा मानिसहरूलाई ठगे त कति धोकामा परिन्छ भने ईश्वरलाई ठग्दा हाम्रो धोका कति ठुलो होला। त्यसैले आदरणीय श्रोता, परमपिता परमेश्वरको जीवित वचन र उहाँको सत्य ऐतिहासिक घटना सहित आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट बिदा हुन्छु। परमेश्वर तपाईँ र मेरा साथमा सधैँ होस्। परमेश्वरले तपाईँ र मलाई अन्धकार, रूढिवादी, हत्या, हिंसा, विभिन्न प्रकारका नराम्रा सोच, विचार, व्यभिचार सबैलाई त्यागेर उहाँको पवित्र आत्माको अगुवाईमा राज्य गर्ने बनाउनु भएको होस्। परमेश्वर येशू ख्रिस्टको नाउँमा आज सुसमाचार सबैका लागि कार्यक्रम प्रस्तुत गर्दै म यहाँहरूका लागि र हामी सबैका लागि छोटो प्रार्थना गर्नेछौ। यो कार्यक्रमको अन्तमा परमपिता परमेश्वर स्वर्गीय राजा, जसले आकाश धरती हाम्रा अङ्ग प्रत्यङ्ग बनाउनु भयो, तपाईँ परमेश्वर हाम्रा भरोसा, हाम्रा आशा, हाम्रा चट्टान हुनुहुन्छ। तपाईँ विजयका परमेश्वर हुनुहुन्छ। यो देश नेपाल र नेपालीमा तपाईँ येशूको विजय आओस्, त्यो हामी पुकारा गर्न पनि जरुरत छैन। तपाईँ येशूको विजय पक्कै आउनेछ र त्यो विजयको महसुस हरेक व्यक्तिले गर्नुहुनेछ। आदरणीय श्रोता, कतिपय बेला तपाईँको वचन र तपाईँको बोली हामी संसारका मानिसले बुझ्दैनौ, तर तपाईँ परमेश्वरले हामी हरेकको जीवनमा सही सत्य कुरा प्रमाणित गरेर जानेर हामीलाई शिक्षा दिनुहुन्छ। त्यो तपाईँ परमेश्वर येशू ख्रिस्टको शिक्षा शिरोपरि छ। येशू, तपाईँको चरणमा हाम्रा देश नेपालका हरेक व्यक्तिहरूलाई, हरेक गाउँ घर, छर छिमेकी, घर परिवार सबैले राख्दछौ। हरेक व्यक्ति तपाईँ येशू ख्रिस्ट उद्धारकर्ताको नाउँमा पाप पश्चाताप प्रार्थना गरोस् र सबैले मोक्ष र मुक्ति पाओस्। मृत्यु पछिको बिना अर्थको झमेला भन्दा मृत्यु अघि हामी हरेक पापी मानिसले आफू आफ्ना पाप र अधर्मको निम्ति पश्चातापको प्रार्थना गरेर येशूको नाममा पाप मिना गरेर हामी यो धरतीमा अझै सुखी र खुसी भएर जिउँ र परमेश्वर सृष्टिकर्ताको महिमा गर्नलाई हामी हरेकले बुझेर येशू ख्रिस्टको चरणमा आएर, मण्डलीमा आएर प्रार्थना गर्न सिकौं। येशूको नाममा पाप पश्चाताप गर्न सिकौं। पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वरको नाममा पानीको बप्तिस्मा लिन सकौं र स्वर्गीय राज्यका योग्य प्राणी हुन सकौं। यही कामना र प्रार्थनाका साथ यो सम्पूर्ण विन्ती राख्दछौ येशू राजा तपाईँको जीवित अनि पवित्र नाउँमा। हस्त नमस्कार। जय मसीह। प्रभु येशू ख्रिस्टले सबैलाई रक्षा, आशिष र उद्धार देऊ।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। हामी यो विश्वास गर्दछौ कि आजको वचनबाट यहाँहरूले महत्वपूर्ण शिक्षा हासिल गर्नुभएको छ। वचनमा प्रस्तुत इजरायलीहरू र मिदानीहरूको युद्धको प्रसंगबाट परमेश्वरले आफूमाथि भरोसा गर्नेहरूलाई अचम्मको विजय कसरी दिनुहुँदछ त भन्ने कुरा अवश्य पनि बुझ्नुभयो होला। हो श्रोता, परमेश्वर अनुग्रही, प्रेमिलो र अति कृपालु तर सर्वशक्तिमान हुनुहुन्छ, जसले मानिस जातिलाई अनुग्रह गर्नुहुँदछ। तर विशेष गरेर परमेश्वरको वचनमाथि भरोसा राख्ने र उहाँको वचनको आज्ञा पालन गर्नेलाई उहाँ कहिले पनि पराजय र हारको जीवनमा बाँचिरहन दिनुहुँदैन, किनभने उहाँको वचनले भन्दछ कि उहाँ विजय दिने परमेश्वर हुनुहुन्छ, उहाँ पराजयको परमेश्वर हुनुहुन्न। यसकारण परमेश्वरमाथि भरोसा गर्ने हरेक व्यक्तिलाई उहाँ अनन्तको स्वर्गीय विजय र आनन्दको जीवन दिन चाहनुहुन्छ। यसै कारण आज येशू ख्रीष्टमा गरेको विश्वासका कारण उहाँले मानिसका करोड़ौं लाखौं पापलाई क्षमा गरिकन नरकको पीड़ामय जीवनबाट छुटकारा दिनुहुँदछ। यसकारण श्रोता, तपाई पनि पराजयको जीवन, निराशाको जीवन, असफलताको जीवन, अशान्तिको जीवन जिइरहनु भएको छ भने कृपया ख्रीष्ट येशूमा भएको विजय, अनन्त आशा, अनन्त शान्तिको जीवन जिउनलाई येशूमा विश्वास गर्नुहोस्। अझ त्यो भन्दा महत्वपूर्ण कुरा चाहिँ अनन्त स्वर्गीय राज्यको अधिकार प्राप्त गर्नलाई तपाईँको लागि येशू ख्रीष्टमा विश्वास गर्नुभन्दा अर्को कुनै पनि विकल्प छैन। यसकारण समयमै सचेत बन्नुहोस् र कस्तो जीवन जिउने त्यसको निर्णय तपाईँ स्वयंले विचार गर्नुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ। कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाई थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: येशू छुटकारा ल्याउन आउनुभयो। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 53 यहाँलाई स्वागत छ। आफ्नो पार्षिक सेवकायको शुरूआततिर येशू ख्रीष्ट आफ्नो गृह नगर नास्र जानुभयो। सभा दिनमा उहाँ सभा घरमा जानुभयो र बाइबलमा यसायाको पुस्तकबाट निम्न अंश पढ्नुभयो। लुकाको पुस्तक 4:18-19। परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचुमिचुमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। त्यसपछि येशूले तिनीहरूलाई व्याख्या गर्न थाल्नुभयो कि त्यो भविष्यवाणीका शब्दहरू नै पूरा हुन लागेको थिए। येशू आइपुग्नु भएको थियो र उहाँद्वारा मानिसहरूले आफ्नो जीवनमा ठूलो छुटकारा देख्ने थिए। येशू क्रूसमा मर्नुभएको, मृत्युबाट बौरी उठ्नु भएको र स्वर्गमा उक्लाउनु भएको धेरै समय नबित्दै फिलिप नाउँ गरेको एकजनाले मानिसहरूलाई येशू ख्रीष्टको बारेमा बताइरहेका थिए र येशूले भन्नुभए चाहिँ उहाँको नाउँमा चमत्कारहरू गरिरहेका थिए। प्रेरितको पुस्तक 8:5-8। फिलिप चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए, किनकि धेरैजनाबाट अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पश्चघातका रोगीहरू र लङ्गडाहरू पनि निको पारिए। यसरी त्यस शहरमा ज्यादै आनन्द भयो। यो वास्तविक हो, जुन तब हुन्छ जब एक क्रिस्चियन विश्वासीले येशू ख्रीष्टबाट दिइएको अधिकारको प्रयोग गर्छ, चिन्हहरू चमत्कारहरू र आश्चर्य कर्महरू पछि लाग्छ। मानिसहरूले ठूलो छुटकारा पाउँछन् र मानिसहरूको हृदय आनन्दले भरिन्छ। रोमीको पुस्तक 8:31। हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरूद्ध को हुन्छ? जब हामी येशू ख्रीष्टद्वारा हामीलाई दिइएको अधिकार प्रयोग गर्छौ, हाम्रो विरूद्धमा कोही पनि टिक्न सक्दैन। रोमीको पुस्तक 8:35-37। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले? होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। प्रिय श्रोता, परमेश्वरले हाम्रो जीवनमा धेरै कठिनाईहरूबाट गुज्रनु पर्दैन र सामना गर्नु पर्दैन भनेर प्रतिज्ञा गर्नुहुन्न। उहाँले प्रतिज्ञा गर्नुभएको कुरा के हो भने, जब हामी उहाँमा भरोसा राख्छौ, हामी हरेक परिस्थितिमा विजयी हुनेछौं। रोमीको पुस्तक 8:38-39। किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। परमेश्वरको प्रेम भन्दा महत्वपूर्ण अरू केही छैन। यो तपाईँको जीवनमा र मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हो र हामीलाई यसबाट अलग कसैले पनि गर्न सक्दैन। परमेश्वरले तपाईँलाई के बन्नको लागि सृष्टि गर्नुभएको छ भन्ने कुरामा विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई दिनुभएको दर्शनमा विश्वास गर्नुहोस्। आफ्नो सम्पूर्ण हृदयले तपाईँको जीवनको लागि परमेश्वरको योजना पालना गर्नुहोस् र उहाँले तपाईँलाई धेरै आशिषित र विजयी मार्गमा डोर्याउनुहुनेछ, ताकि तपाईँ संसारका राष्ट्रहरूमा उहाँको वचन र उहाँको प्रेम फैलाउन सक्नु भएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछी नेनादी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर लोखा तिना बिबले कृतज्ञ जुयादी छ। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनया छेन श्रृंखला भाग 22 के छी सकसित न लसकु छ। यको यी चिस मा धका तया कागु वस्तु या नीति प्रार्थना याइगु या तर जिस नेनगु नस ख परमेश्वर जित थो मा धका शिवला युहुन्ना 5:30 पत्के धात गुदु थ थम जिछु न याय मफु बान जित भयादी थे जि न्याय जक्क याइगु ख अजगुले जि न्याय यानुगु ठिक जु छा दासा जित थथे जी न्याय याइगु मखु परु जित खोया हमेशी था यो थे जी न्याय यागु ख जी सा थथम ले दाइगु कुत याइबले थुकिन छित छिगु नीति बालागु मखुगु खया ल्युल्यु उने त बात्य याइफु छिगु थगु हे बुद्धि स्वया परमेश्वर पाखे वोगु बुद्धि यक्कु हे तद अले परमेश्वर प्राय झिगु जीवने थुजागु लुखा तिना दी गुकी झिस उखिया दथुई न्यासी वुनेगु कुत यात धासा झिस नोक्सानी व असफलता अनुभव याइफु झिस याए त सोया चुनुगु ज्या पुवंके मफुगुनी झिपी निराश जुई तर वास्तवे झिपी कृतज्ञ जुईमा छादासा थुकिया अर्थ ख परमेश्वर झित गल्ती याइगु पाखे बचैयाना दिगु दु अले वेकल छिगु निति बालागु योजना दु नापाङ्गु राजा झिन्नेगु अध्यायु नेगु च्यागु पत्के धातगु दु छु यी लिपा देशे वो वा मौङ्गुले वो खुसीचा गनाउन परमेश्वर या थो वचन एलियाई था वोल खुसी गुब्ले बन्द लुखाया प्रतिनिधित्व याई गबले परमेश्वर झिगु जीवने छगु खुसिया त सुखाया नदी छादास वे कल झिस खुसिया त वा खुसी प्रतिनिधित्व याना दिम मनुया त तोतेमा धका धया दिगु दु अले उकिया पल्सा मेगु छु मालेगु दु थो छगु थज्यागु अवस्था जुइफु गन छि छिगु निति मखगु सम्बन्ध दु परमेश्वर छित ओ तोते त सोया चुङ्गु जुइफु गुखियाना वछित मेगु नफुइ लेङ्के फै छिगु आया अवस्था छि ज्या मयागु कारण परमेश्वर छित मेगु ज्या सतादिगु जुइफु गुगु वेक याके छिगु नीति दु अले छि विश्वास या पल्सा अले छि विश्वास या पला याके बले दक्वेकल छित यक्कु सवाब यादि नापागु राजा चिन्नेगु अध्यायु गुगु पत्के धातकुदु आ थथे सिदोन सहरिया लिक्क चुङ्गु सारपथ गामे हु अले अनिहे छु अन छन्त नकेत जि छम विधवा मिसाया त उज बिया गुदु थन एलियाया त नुगु थासे उनी त उज बिया दिगुदु दोन परमेश्वर वया त मागु व्यवस्था ग्याय त तेङ्गुदु वेकल एलियाया त फुलागु ख परमेश्वर बन्द याना तगु लुखा तोता नुगु खे पला तेगु धया सुङ्गुदु गब्ले गब्ले परमेश्वर सिक सिक छिगु जीवने सुखा जुइगु अनुमति बियादि छादास परमेश्वर छि आ गुगु अवस्थाके दु ओहे अवस्थाके चुना चुनेगो इच्छा मरो एफिसी सोङ्गु अध्याय निगु पदे धात अगुदु छित बिहादिगु शक्ति झिस फुनागु स्वयान अप्प अले मने तयागु स्वयान अप्प बी फुम परमेश्वर परमेश्वर छिगु निति त धङ्गु योजना देखु गुदो यक्कु सवा दुथ्यागु योजना एसा छि उगु लपुइ थासे चुना मास्ती वोगु टाक्क वेकल छित उगु सवा बित असक्षम जु मनुदेश त अप्प धाथे त थ त मस्युगु व ज्याछ्युगु थासे वनि य विकल्प बिबले झिस साय झि गनदु अनहे चोनेगु लेगु जु अले वो झिगु निति बालागु मक्सा अले न्योनी थाबले थथागु ग्यारेन्टी मदेक मनुदेश मेगु हे दिशा हुने त लिचिला चुने परमेश्वर झित झिगु पञ्च इन्द्रिय ग्यारेन्टी बी झिके दुबु छगु जक्क ग्यारेन्टी परमेश्वरिया वचन ने दगु वचन ख वेकल झित विश्वास स न्यासी वनेगु आशा यानादि वनेगु मखु वेकल झित नुगु थासे पला न्याके के मास्ति व अले वेकल झिगु जीवने उगु पलाया फाइदा केने भजन संग्रह बत्तीस्यु आठके दयात गुदु छिन्चित दयादिल जी छन्त व बने मागुली केनाबी जी छन्त सेने कने याना बिचा याना चुने यपी नेनमेपी अनिश्चित भविष्य छित ग्याके बिमते छिगु निति परमेश्वरिया योजना विश्वास याना दिस अले थुकिया अर्थ छित ज्याछिङ्गु था पाखे तापका यङ्केगु जुइमा छिगु भविष्य न परमेश्वरिया वचन थे हे त धनी थौयागु वचन येना दिगुनी छिसकसित न परमेश्वर सुभाविमा जयमसी नमिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जयमसी।

0: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
1: आदरणीय श्रोता मित्र जयमश्री नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। हरेक हप्ता चाहिँ आज पनि म उपस्थित भइसकेको छु। तपाईँहरूले हाम्रो कार्यक्रम नयाँ आशाको किरण विभिन्न रेडियो एफएम रेडियोबाट सुनिरहनु भएको छ र विशेष गरी रेडियो कार्यक्रम नयाँ आशाको किरणले तपाईँको जीवनमा नयाँ उत्साह, नयाँ उमङ्ग र यात्रालाई सहज बनाउनको लागि कोशिश गर्दछ। यो रेडियो कार्यक्रम नयाँ आशाको किरण एलएचएम नेपालले तयार पारेको, हामी सधैँ तपाईँलाई उत्साहित दिँदै आइराखेका छौँ, उत्साहित पार्दै आइराखेका छौँ। किनकि मानिसको जीवनमा धेरै ठूला उतार चढावहरू आउँदछन्, धेरै ठूला समस्याहरू आउँदछन्। ती समस्याहरूसँग स्थिर रहेर बसियो भने, ती समस्याहरूको समाधानको बाटो खोजियो भने हामी फेरि नयाँ तरिकाले अगाडि बढ्न सक्छौ भन्ने कुरालाई म तपाईँलाई उत्साह दिन्छु। आजको मुख्य कार्यक्रमको विषयवस्तुतर्फ जानभन्दा अघि आउनुहोस् एउटा सुमधुर ख्रिस्टियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

प्रेमित्र तपाईँलाई थाहा छ नेपालमा बाढी पहिरोको कारणले गर्दाखेरि धेरै ठूलो क्षति वर्षिने हुने गर्छ, यातायात अवरुद्ध हुन्छ, अरू धेरै धेरै कुराहरू अवरुद्ध भइराखेको कारण नेपाली नागरिकहरूलाई समस्या परिराखेको हुन्छ। ती समस्याहरूबाट टाढा रहनुको लागि, ती समस्याहरूको समाधान गर्नुको लागि नेपाल सरकार विभिन्न जातीय निकायदेखि लिएर सबैले हातेमालो गरेर ती समस्याहरूको समाधान बिस्तारै समाधान गर्नुपर्ने हुन्छ, किनकि हामी ती समस्याबाट भएर गइराखेको हुन्छौ। ती सबै समस्याहरू सधैँ रहँदैनन्, फेरि नयाँ जीवनको शुरूआत हुन्छ, नयाँ यात्राको शुरूआत हुन्छ, नयाँ कुराको शुरूआत हुन्छ। हामी धैर्य गर्नुपर्छ, धैर्यतामा अगाडि बढ्नुपर्छ भन्ने कुरालाई म विश्वास गर्दछु। तपाईँले पनि यी कुरालाई विश्वास गर्नुपर्छ। यो संसारमा हामी कति रहन्छौ, के गर्छौ, कहाँ बस्छौ, कसरी आफ्नो जीवन जिइराखेका छौ र हाम्रो अस्तित्व के हो भन्ने कुरालाई तपाईँ हामीले बुझ्नुपर्छ र त्यो बुझियो भने हाम्रो जीवन जिउनलाई अझ सहज हुन्छ। तर कतिपय व्यक्तिले आफ्नो जीवन किन बाँचिरहेको छ संसारमा भन्ने कुरालाई थाहा नभएको कारणले गर्दाखेरि मेरो अस्तित्व संसारमा किन छ र मेरो जिम्मेवारी यो संसारमा के हो भन्ने कुरा मानिसलाई थाहा नभएको कारणले गर्दाखेरि धेरै ठूला उतार चढावका समस्याहरू आइराखेको हुन्छन्, धेरै ठूलो परिस्थितिहरूको सामना गर्नु परिरहेको हुन्छ। पारिवारिक समस्याहरू, आफ्नो व्यक्तिगत समस्याहरू, अरू धेरै समस्याहरू भएको कारणले गर्दाखेरि मानिसमा त्यस्तो खालको अप्ठ्यारो परिस्थितिहरू आइराखेको हुन्छन्। प्रिय मित्र, म एउटा तपाईँलाई कथा सुनाउँछु, त्यो कथाले तपाईँलाई प्रभु यीशु किन मानिसको निम्ति आउनुभयो र हामी किन स्थिर रहनुपर्छ, किन धैर्य गर्नुपर्छ भन्ने कुरालाई त्यो कुराले तपाईँलाई उत्साह दिँदछ। र विशेष गरी एउटा गर्मी समयको समयमा एउटा ठाउँमा एउटा फोहोर कुराहरूमा झिङ्गा बसिरहेको थियो, झिङ्गाले खाइराखेको थियो र खाँदा खाँदा त्यो झिङ्गा त्यो फोहोर कुराहरूमा अल्झियो। अल्झिएको कारणले गर्दाखेरि त्यो छेउछाउमा मौरी थियो, मौरीले त्यो झिङ्गालाई बचाउनुको लागि प्रयास गर्यो, किनभने पहिले नै त्यो अल्झिरहेको झिङ्गा फोहोर कुरामा अल्झिरहेको झिङ्गाले बचाउनको लागि गुहार मागिरहेको थियो र त्यो गुहार छेउमै रहेको अलिक टाढा रहेको मौरीले सुनेको कारणले गर्दाखेरि मौरी त्यो झिङ्गालाई उद्धार गर्नको लागि गयो। ती दुवैजना हेर्दाखेरि एउटै प्रजातिको भएको कारणले गर्दाखेरि त्यो मौरीले झिङ्गालाई त्यो फोहोर कुराबाट निकाल्यो। निकालिसकेपछि मौरीले यतिकै त्यो झिङ्गालाई छोडेन र ती दुवैजना बीच एउटा बातचित भयो, अब हामी एक्लै छुटै नहौ, हामी सँगसँगै यात्रा गरौं, किनकि हाम्रो प्रजातिको कुराहरू पनि मिल्छ, हाम्रो बानी बेहोरा पनि केही कुराहरू अलिअलि मिलिमिली जस्तो लाग्छ, त्यसकारणले हामी सँगसँगै हिँडौं भनेर मौरीले त्यो फोहोर वा अल्झिएको झिङ्गालाई निकालेर एउटा सुन्दर बगैँचामा लियो। सुन्दर बगैँचामा लिइसकेपछि त्यो बगैँचामा एकदमै रङ्गी बिरङ्गी फूलहरू फुलिरहेका थिए, त्यो फूलको रसहरू झिङ्गाले पनि खाइराखेको थियो, मौरीले पनि खाइराखेको थियो, एकदमै आराम थियो। उनीहरू चाहिँ त्यो फूलको बगैँचामा आनन्दित रूपमा बसिरहेका थिए, जीवनमा कहिले पनि फूलको रसहरू त्यसरी नखाएको झिङ्गा मौरीको सङ्गत गरेर उसले चाहिँ भरपूर रूपमा इन्जोय गरिराखेको थियो, आनन्दित भइराखेको थियो। केही समय बित्यो, धेरै समय अथवा वर्ष बित्यो होला, त्यो फूलको रस खाँदा खाँदा साथीहरूको दुवैजना झिङ्गा र मौरीको सङ्गत चाहिँ एकदमै प्रगाढ भइरहेको थियो। उनीहरू जहाँ गए पनि सँगै जाने, जे गरे पनि सँगै गर्ने, जे खाए पनि सँगै खाने भन्ने कुराहरूमा एकदम परिपक्व भइसकेका थिए। एकदिन मौरीले झिङ्गालाई भन्यो, झिङ्गा साथी, अब तिमी चाहिँ केही समयको लागि यही ठाउँमा बस्नु, म यो हाम्रो खाइरहेको फूलको रसहरू पनि लगभग सकिन आँटिसक्यो र यो भन्दा अझै उत्तम बगैँचा, अझै राम्रो बगैँचा, अझै ठूलो बगैँचा, अझै सुन्दर बगैँचा, अझै फूलको रस भएको बगैँचा खोज्न म जान्छु र म खोजेर म फेरि पनि तिमीलाई लिनको लागि म यही बगैँचामा आउँछु, म नआउन्जेलसम्म तिमी कतै पनि नजानु, यही फूलको रस खाएर बसिराख्नु, यही डुलिराख्नु, म नआउन्जेल तिमी कतै पनि नजानु भनेर मौरी त्यो बगैँचाबाट भुर उडेर अर्को नयाँ बगैँचाको खोजीमा धेरै ठूलो टाढाको यात्रा गर्यो। त्यसपछि त्यो झिङ्गाले मौरीको भनेको कुराहरू मानेर त्यही बगैँचामा बसिराख्यो, फूलको रसहरू खाइराख्यो, अनि एक दिन खायो, दुई दिन खायो, तीन दिन खायो, एक महिना, दुई महिना, तीन महिना खायो, अलि धेरै महिना भइसकेपछि मौरी आउँछ कि आउँदैन भन्ने कुराहरूमा उसलाई अविश्वास लाग्यो, मौरीले त्यो फूलको बगैँचा खोज्छ कि खोज्दैन भन्ने पनि अविश्वास लाग्यो। एक दिन त्यो झिङ्गाले अलिक तलतिर अरू धेरै उसका झिङ्गाका साथीहरू खाइराखेको, मौज गरिरहेको, आनन्दित भइराखेको, नाचिरहेको, गाइरहेको,
एकदमै देख्यो अनि त्यसपछि उसलाई लाग्यो म यो मौरीलाई पर्खेर बस्नुभन्दा त मेरो साथीहरूसँग जाँदा राम्रो भन्ने सोच्यो। अनि त्यसपछि त्यो झिङ्गाले त्यो फुलको बगैँचा छोडेर त्यो अरू अरू धेरै धेरै झिङ्गाहरू रमाइरहेको ठाउँमा पुग्यो। अनि एउटा थालीमा धेरै त्यो खानेकुराहरू थियो, भात थियो। त्यो भात खाँदाखेरि धेरै धेरै झिङ्गाहरूले भातहरू खाइराखेका थिए। खाँदाखेरि उनीहरू त्यसमै आनन्दित मनाइराखेका थिए। अनि त्यसपछि त्यो फुलको बगैँचामा भइराखेको झिङ्गा पनि ती धेरै धेरै झिङ्गाहरूसँग गयो र फुलले पनि त्यो अरू झिङ्गाहरू चाहिँ त्यो झिङ्गाले पनि खाना अथवा भात खायो। खाइसकेपछि दिनभरि ती झिङ्गाहरूले त्यो फोहोर कुराहरू खानेकुराहरू खाए। अनि त्यसपछि अन्तिममा बेलुकी पख ती सबै झिङ्गाहरू मरे। मर्नुको कारण के थियो भने एउटा मान्छेले त्यो थालीमा भात राखेर अर्थात् चामलको सिता राखेर त्यसमा चाहिँ झिङ्गा मार्नको लागि औषधि राखेको थियो। अनि त्यसपछि ती झिङ्गाहरू सबै मरे। प्रेम मित्र, यो कथाको आशय के हो भने जब प्रभु येशू यो संसारमा मानिसहरूको निम्ति आउनुभयो, पाप क्षमाको निम्ति आउनुभयो, पापी मानिसहरूलाई एकदमै दलदलमा फसिरहेका पाप स्वभावमा बाँचिरहेका मानिसहरूलाई प्रभु येशूले उद्धार गर्नुभयो र बाटो सत्य जीवन यहाँ छ है, यसरी यसरी जानुपर्छ, यसरी विश्वास गर्यो भने पछि अनन्त जीवन प्राप्त गर्नुपर्छ, मद्वारा प्रभु येशू परमेश्वरमा विश्वास गर्यो भने तिमीले अनन्त जीवन पाउँछौ भनेर प्रभु येशू संसारमा आएर हामी पापी मानिसहरूको लागि, हामी अस्वभावको मानिसहरूको लागि प्रभु येशूले हामीलाई एउटा बाटो देखाउनु भयो। त्यो बाटो देखाएर संसारमा धेरै बसेर उहाँहरूले शिक्षा दिनुभयो, यो बाटो सिकाउनु भयो र स्थिर रहनको लागि पनि प्रभु येशूले आग्रह गर्नुभयो। अनि प्रभु येशू क्रुसमा मर्नुभयो मानिसहरूको पापको क्षमाको निम्ति। अनि त्यसपछि उहाँ क्रुसमा गाडिनुभयो र जीवित हुनु भइसकेपछि उहाँ फेरि पनि मानिसहरूलाई फेरि आउने आशा दिएर उहाँ फेरि स्वर्ग उचालिनु भएको छ। अहिले हामी यो संसारमा छौ कि परमेश्वरमा विश्वास गरेकाहरूमा स्थिर रहेर प्रभु येशू नाउँजेलसम्म हामी स्थिर रहेर आफ्नो विश्वासलाई परिपक्व बनाएर आफ्नो विश्वासलाई अझै परमेश्वरसँग समर्पित गरेर प्रभु येशू नाउँजेलसम्म हामी स्थिर रहेर बस्यौं भनेपछि हामीलाई प्रभु येशूले धेरै सहायता गर्नुहुन्छ, हाम्रो जीवन पनि अझ सहज हुन्छ। यदि हामीले प्रभु येशूले भनेको कुरालाई लत्याएर हामीले विश्वासबाट बाहिर हट्यौं, विश्वासबाट ब्याकस्लाइड भयौं अथवा प्रभु येशूलाई विश्वास गर्न सकेनौं र हामी फेरि पनि हाम्रो विश्वासबाट पछि हटेर ब्याकस्लाइड भएर टाढा गयौं भने हाम्रो जीवन पनि त्यो झिङ्गा जस्तै मर्न सक्छ, हाम्रो जीवनको सबै अस्तित्व सकिन सक्छ, हाम्रो जीवनको सबै कुराहरू सकिन सक्छ। त्यसकारणले हामीले स्थिर रहेर हाम्रो प्रभु येशू संसारमा नआउन्जेलसम्म हाम्रो विश्वासलाई अडिग बनाइराख्यो भने पछि हामीले अनन्त जीवनको राज्यमा हामी जाँदछौ, किनकि प्रभु येशूले स्वर्गको राज्य तयार गर्नको लागि उहाँ फेरि पनि संसारबाट मृत्युपछि जीवित भएर उहाँ स्वर्ग उचालिनु भएको छ र मानिसहरूलाई पवित्र धर्मशास्त्र बाइबल अनुसार जिउनको लागि उहाँले अनुरोध गर्नुभएको छ। प्रेमित्र, तपाईँ हामी जहिले पनि परमेश्वरको भरोसा गरेर परमेश्वरसँग रहेर परमेश्वरको योजना र चाहना थाहा पाएर हामी निरन्तर रूपमा अगाडि बढिराख्नुपर्छ। यसले हाम्रो जीवनलाई अझ सहज बनाउँछ, जिम्नको लागि अझ मदत गर्छ। कहिले काहीँ धेरै उतार चढावको कुराहरू हुन्छन्, धेरै चिन्ताको कुराहरू हुन्छन्, धेरै अप्ठ्यारो परिस्थितिहरू हाम्रो जीवनमा आउँदछ, तर पनि परमेश्वरले हामीलाई धेरै प्रेम गर्ने भएको कारणले गर्दाखेरि हामी स्थिर रहनु पर्ने हुन्छ। समस्या, चिन्ता, फिक्री अरू धेरै धेरै कुराहरूबाट तपाईँ चिन्ता रहित भएर आफ्नो जीवनलाई सहज साथ अगाडि बढाउनु पर्छ। यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईँले आफूलाई साहसिक बनाउनुहोस्, आफूलाई बलियो बनाउनुहोस्। त्यो बलियोपनले तपाईँको जीवनलाई जिउनको लागि सहज बनाउँछ, त्यो बलियो बलले तपाईँलाई स्थिर रहनको लागि सहज बनाउँछ। त्यसकारण प्रिय मित्र, तपाईँ विश्वासमा परिपक्व हुनको लागि, विश्वासमा बलियो हुनको लागि परमेश्वरलाई सधैँ प्रेम गर्नुहोस्, परमेश्वरसँग सधैँ प्रार्थना गर्नुहोस्। त्यो प्रार्थनाले तपाईँको जीवनलाई अझ सहज बनाउँछ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै, कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय साकिले आँटेकोले तपाईँसँग रहेर फेरि पनि अर्को हप्ता कुरा गर्ने आशाका साथ आजलाई भने म कार्यक्रम प्रस्तुतधारी जिज्ञासु बिदा हुन चाहन्छु। यदि तपाईँसँग कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउनुहोला। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com। त्यसै गरी हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई व्हाट्सएप गर्न सक्नुहुन्छ। जय मसीह, नमस्ते।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनमा हामीले ख्रिस्टबाट पाएको छुटकाराको कुरा चाहिँ हेरेका थियौं, जहाँ चाहिँ हामीले परमेश्वरले हामीमाथि आफ्नो अनुग्रह सबै बुद्धि र समझसहित चाहिँ प्रशस्त गर्नुभएको कुरा चाहिँ हामीले सिक्दै थियौं। र यसले चाहिँ परमेश्वरको अनुग्रह चाहिँ केवल पाप क्षमा गर्नमा मात्र सीमित छैन भन्ने चाहिँ देखाउँदछ, होइन त दाई?
2: एकदमै सही कुरा भाइ। परमेश्वरको अनुग्रह अत्यन्तै प्रशस्त छ। उहाँले हामीलाई उद्धार गरेर त्यतिकै छोड्नु भएको छैन। उहाँले आफ्नो वचनद्वारा हामीलाई उहाँको योजना, उद्देश्य र कामहरू बुझ्ने अवसर पनि दिनुभएको छ। आजको अध्ययनले हामीलाई बुझाउने एउटा महत्वपूर्ण कुरा के हो भने, परमेश्वरले हामीलाई उहाँका गहिरा उद्देश्यहरूबारे जान्न दिनुभएको छ। साधारण मानिसको बुद्धिले आफै पत्ता लगाउन नसक्ने कुरा परमेश्वरले आफ्नो प्रकाशद्वारा प्रकट गर्नुभएको छ भन्ने सत्यलाई आज हामी थाहा गर्नेछौ।
1: भनेपछि दाई, यसको मतलब मैले बुझे कि रहस्य भन्ने शब्दको अर्थ मानिसहरूले सामान्यतः सोचे जस्तो बुझ्न नसक्ने वा सधैँ लुकेको कुरा चाहिँ होइन रहेछ नि त?
2: बिल्कुलै होइन भाइ। बाइबलमा रहस्य भन्नाले पहिले परमेश्वरले प्रकट नगर्नु भएको तर उचित समयमा उहाँले आफ्ना जनहरूलाई प्रकट गर्नुभएको सत्यलाई बुझाउँछ। यो मानिसको बुद्धि वा खोजबाट पत्ता लागेको कुरा चाहिँ होइन, परमेश्वरले आफै प्रकट गर्नुभएको सत्य कुरा हो।
1: भनेपछि त यसको अर्थ चाहिँ परमेश्वरले आफ्नो योजना चाहिँ हामीबाट सधैँ लुकाइराख्नु भएको छैन भन्ने रहेछ नि त, र उहाँले आवश्यक समयमा चाहिँ आफ्नो जनहरूलाई बुझ्न सक्ने गरी प्रकट गर्नुहुँदो रहेछ।
2: उहाँको इच्छाको रहस्य हामीलाई थाहा गराउनु भएको छ। यसको अर्थ परमेश्वरको ठूलो योजना के हो भन्ने विषयमा हामीलाई केही प्रकाश दिएको छ। परमेश्वरले इतिहासलाई उद्देश्यविहीन रूपमा चलाइरहनु भएको छैन, उहाँको एउटा निश्चित योजना छ।
1: त्यसो भए हामीले एउटा अर्को महत्वपूर्ण उद्देश्य बुझ्नुपर्ने रहेछ। हामीले ख्रिस्टमा आशा राख्नुको कारण चाहिँ परमेश्वरको महिमा चाहिँ हुनुपर्ने रहेछ नि त?
2: हो भाइ, हाम्रो जीवनको अन्तिम केन्द्र हामी आफै होइनौ, परमेश्वरको महिमा हो। उहाँले हामीलाई बचाउनुभयो, आफ्नो योजनामा सहभागी गराउनुभयो, ख्रिस्टमा उत्तराधिकार दिनुभयो। यी सबैको परिणाम हाम्रो जीवनले उहाँको प्रशंसा गर्नुपर्छ।
1: हजुर, साँच्चै नै दाई र आदरणीय श्रोताहरू, परमेश्वरको अनुग्रह प्रशस्त छ। उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई प्रकट गर्नुभएको छ र यही सत्यलाई ध्यानमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी बनौं।
3: आज हामी परमेश्वरको वचनमा ध्यान एफिसी 1:8-12 देख्नेछौ। अनि यसको मुख्य विषय हो, परमेश्वर पुत्रले कलिसिया चर्चको लागि दाम मूल्य तिर्नुभयो। अनि यो विषय अन्तर्गत हामीले अघिल्लो दिनमा 5:7 देख्यौं, ख्रिस्टले आफ्नो रगतद्वारा हामीलाई उद्धार गर्नुभएको छ। र अहिले हामी सबभन्दा पहिले चर्चको कलिसियाको निम्ति परमेश्वर पुत्रको दोस्रो कामको देख्न तयारी छौ, त्यो हो ख्रिस्टले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभयो। एफिसी 1:8-10 भनिएको छ, 8-10 जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरिदिनुभयो, आफैभित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्राय अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरूलाई ख्रिस्टमा एकत्र गर्नुहुन्छ। दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरूलाई उहाँमा। शास्त्रमा रहस्य के हो? रहस्य भनेको कुनै रहस्य कथा कहानी होइन। शास्त्रमा रहस्य भनेको परमेश्वरले केही त्यस्तो कुराको प्रकट गरिरहनु भएको छ जुन त्यस समयसम्म उहाँले प्रकट गर्नुभएको थिएन। त्यहाँ दुई तत्वहरू छन् जुन सधैं नयाँ नियम रहस्यमा प्रवेश गर्दछ। पहिलो हो, यो मानव एजेन्सीहरूबाट पत्ता लगाउन सकिँदैन किनभने यो सधैं परमेश्वरबाट प्रकाश हो, र दोस्रो, यो उचित समयमा प्रकट भयो र गुप्त राखिएको छैन, अनि सम्पूर्ण विवरणहरूको प्रकट नगरिकन तथ्यको प्रमाणित गर्न पर्याप्त प्रकट गरिएको छ। स्कोफिल्ड रेफरेन्स बाइबल पाना संख्या 1014 नयाँ नियममा भएको 11 रहस्यहरूको सूची दिन्छ। महान रहस्यहरू हुन्, पहिलो मत्ती 13:3-50 अनुसार स्वर्गीयको राज्यको रहस्यहरू, दोस्रो रोमी 11:24 अनुसार यो युग अवधिमा इसरायलको अन्धोपनको रहस्य, तेस्रो पहिलो कोरन्थी 15:51-52 र पहिलो थिसलोनिकी 4:13-17 अनुसार यो युगको अन्त्यमा जीवित रहेका पवित्र जन विश्वासीहरूको स्वर्गीय यात्राको बेला परिवर्तनको रहस्य, अनि चौथो एफिसी 3:1-12 अनुसार, रोमी 16:25, एफिसी 6:19, कलसी 4:3 अनुसार नयाँ नियम कलिसियाको रहस्य जुन ग्रीक यहुदी मिलेर बनेको एक शरीर हो, अनि पाँचौं रहस्य हो एफिसी 5:23-32 अनुसार ख्रीष्टको दुलहीको रूपमा कलिसियाको रहस्य। छैटौं गलाती 2:20, कलासी 1:26-27 अनुसार जीवित ख्रीष्टमा को रहस्य, अनि सातौं रहस्य पहिलो कोरन्थी 2:7, कलासी 2:2-9 अनुसार परमेश्वरको रहस्य, ख्रीष्टको पनि मतलब उहाँमा ईश्वरत्वको सारा परिपूर्णता शारीरिक रूपमै बास गर्दछ, जसमा सारा ईश्वरीय ज्ञान बुद्धि रहेको छ, अनि आठौं पहिलो तिमोथी 3:16 अनुसार त्यो प्रक्रियाको रहस्य जुनद्वारा भक्तिपना मानिसमा पुनः स्थापन गरिनेछ, अनि नौ रहस्य दोस्रो थिसलोनिकी 2:7 मती 13:33 अनुसार अधर्मको रहस्य, अनि दशौं हो प्रकाश 1:20 अनुसार सात ताराहरूको रहस्य, र एघारौं हो प्रकाश 17:5-7 अनुसार बाबेलको रहस्य। अहिले यी सबै रहस्यहरूका कुराहरू पश्चात पनि के तपाईँले थाहा पाउनुभयो कि परमेश्वरले हामीलाई हरेक कुरा बताउनु भएको छैन? त्यहाँ धेरै कुराहरू छन् परमेश्वरले हामीलाई भन्नुभएको छैन। म स्वयंले पनि परमेश्वरलाई धेरै प्रश्नहरू सोध्न चाहन्छु। धेरै मानिसहरू हामीलाई प्रश्नहरू पठाउँछन् र हामी तिनीहरूलाई जवाब दिन कोशिश गर्छौं। मसँग पनि प्रश्नहरू छन् तर मलाई थाहा छैन कि कसलाई सोध्नु, किनभने कोही पनि यहाँ पृथ्वीमा सारा उत्तरहरूको जान्दैनन्। हामीलाई हरेक कुरा बताउनु भएको छैन। त्यहाँ धेरै कुराहरू छन् परमेश्वरले हामीलाई भन्नुभएको छैन। म स्वयंले

लाई ती सबैको प्रकट गरिदिनुहुनेछ। मित्र, रहस्य भनेको त्यो एक कुरो हो जुन पहिले प्रकट भएको थिएन तर अहिले हामी कहाँ प्रकट भएको छ। अहिले यी पदहरूमा अद्भुत रहस्यहरू छन् जुन पुरानो नियममा प्रकट भएको थिएन। सबभन्दा पहिले म विस्तार गर्नको निम्ति पद 8 र 9 को दोहोर्याउन चाहन्छु। यहाँ भनिएको छ, जुन अनुग्रह उहाँले सारा बुद्धि र समझमा हामीलाई प्रशस्त गरिदिनुभयो र आफै भित्र संकल्प गर्नुभएको आफ्नो शुभ अभिप्राय अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। उहाँको इच्छाको रहस्य के हो? सबभन्दा पहिले त्यो कुनै त्यस्तो कुरा हो जुन ज्ञान र समझ अनुसार प्रकट भएको छ। यो केही साधारण सरल क ख ग होइन। म यो कुरामा धेरै हर्षित छु कि त्यहाँ धेरै संस्थाहरू व्यक्तिहरू छन् जसले सरल तरिकामा सुसमाचार दिने कोशिश गर्छन्। म परमेश्वर धन्यवाद दिन्छु कि धेरै मानिसहरूले हामीलाई पत्र लेखेर भन्छन् कि हामीले सरल वचन अध्ययन कार्यक्रम चलाइरहेका छौं र तिनीहरू यसको बुझ्न सक्छन्। म यस कुराको प्रशंसा गर्छु किनभने यही नै हामीले गर्नुपर्छ। मित्र, त्यहाँ सरल सुसमाचार छ तर म तपाईंलाई भनौं त्यहाँ परमेश्वरको ज्ञान र गहिराईहरू छन् जुन तपाईँ र म सजिलै थाहा गर्न सक्दैनौ। कहिले कहीं त बिल्कुलै बुझ्दैनौ। हामीले हामीसँग भएको सबै मानसिक बुद्धिको परमेश्वरको महान योजनाको केही कुरा बुझ्न परमेश्वरको योजनाको बुझ्न कोशिश गर्नुपर्छ। परमेश्वर चाहनुहुन्छ कि हामीले यी कुराहरू थाहा पाएको किनभने अहिले रहस्यको प्रकट भएको छ। समयको पूर्णता के हो? म त्यसको सबै स्थितिहरूको यानि विकासको अवस्थामा जान सक्दिन तर परमेश्वर हरेक कुरालाई त्यो समयतिर अवधितिर अघि बढ़ाइरहनु भएको छ जब ख्रिष्टले पृथ्वीमा र स्वर्गमा सबै कुराहरूमाथि शासन गर्नुहुनेछ। यो पूर्णता हो जुनको ग्रीक शब्द हो प्लेरोमा, जब हरेक कुरा ख्रिष्टको शासन मुनि ल्याइनेछ। प्लेरोमा चाहिँ अति नै ठूलो भाँडा जस्तै हो जुनमा शताब्दीहरू सहर्ष वर्षहरू खस्दछन्। त्यो सम्पूर्ण भूत वर्तमान र भविष्य त्यो समयतिर बढ़िरहेको छ। जब हरेक घोड़ा झुक्नेछन् र हरेक जिब्राहरूले स्वीकार गर्नेछन् कि येशु नै प्रभु स्वामी हुनुहुन्छ, त्यो नै रहस्य हामी कहाँ प्रकट भएको छ। 10 पदमा भनिएको छ, समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरूलाई ख्रिष्टमा एकत्र गर्नुहुन्छ, दुवै स्वर्गमा भएका कुराहरू र पृथ्वीमाथि भएका कुराहरूलाई। उहाँमा हामी ख्रिष्टको बारेमा यो सिक्छौं। हिब्रू 2:8 अनुसार परमेश्वरले सबै कुराहरूलाई उहाँको पाउमुनि अधीनमा राख्नु भएको छ किनकि उहाँले सबै कुरा उनको अधीनमा राख्नुहुँदा उहाँले कुनै कुरालाई छोड्नु भएन जो उनको अधीनमा राखिएन। तर अहिले हामी अझै पनि सबै कुरा उनको अधीनमा राखिएको देख्दैनौ। मित्र, यसले यो स्पष्ट तरिकामा बताउँछ हामी अहिलेसम्म त्यो समयमा आइपुगेका छैनौ। आज हामी बेग्लै डिस्पेन्सेसनमा समय मुनि छौं तर परमेश्वरले यो हामीलाई त्यो पूरा हुन गइरहने कुराको प्रकट गर्नुभएको छ जुन कुरा भूतकालमा प्रकट भएको थिएन। स्वर्गीय र पृथ्वी आज मेलमा तालमा छैन। हामी आफ्नै सानो ट्यून लय तालको बजाइरहेका छौं। हामीसँग यहाँ अहिले वर्तमानमा प्रचलित रक म्युजिक चलिरहेको छ। यो रक म्युजिकलाई सिधै नेपालीमा अनुवाद गर्दा हुन्छ चट्टान संगीत, पत्थर संगीत, होइन र? मित्र, माथि स्वर्गमा हुने रक चाहिँ चट्टान चाहिँ येशु हुनुहुन्छ। उहाँ चट्टान हुनुहुन्छ, उहाँ अनमोल चट्टान हुनुहुन्छ। त्यो नै जगको आधारमा आज चर्च कलिसिया आश्रित हुन्छ, बसालिएको छ। अनि त्यो दिन आउनेछ जब स्वर्ग र पृथ्वी तालमा लयमा मेलमा ट्यूनमा हुनेछन् र हरेक कुरा ख्रिष्टमा एकत्र गरिनेछ। यसपछि अहिले हामी चर्चको निम्ति कलिसियाको निम्ति परमेश्वर पुत्रको

0: तेस्रो कामको हेर्छौं, त्यो हो ख्रिष्टले हामीलाई पैतृक अधिकारले आशिष दिनुहुनेछ। पद 11 र 12 भनिएको छ, जसले सबै कुराहरू आफ्नै इच्छाको सल्लाह मुताबिक गर्नुहुन्छ उहाँकै संकल्प अनुसार पहिल्यै ठहराएको हुनाले हामीले उहाँमा पैतृक सम्पत्ति पैतृक अधिकार पनि पाएका छौं। यसकारण कि हामीहरू जसले ख्रिष्टमा पहिले भरोसा राखेका छौं उहाँको महिमाको प्रशंसाको कारण हौं। यहाँ अर्को अद्भुत अचम्मको सत्यता छ, उहाँले हामीलाई पैतृक अधिकार दिनुहुन्छ, पैतृक सम्पत्ति दिनुहुन्छ। हामीलाई उहाँले केही कुराले आशिष दिनुहुनेछ, त्यस्तो केही कुरा दिनुहुनेछ जुनको लागि हामीले केही काम गरेका छैनौं। यो कुल समग्र परमेश्वरको उद्देश्य र योजना हो कि विश्वासीहरूको ख्रिष्टको अधिकारमा भाग अंश हुनुपर्छ र हुन्छ। तिनीहरू ख्रिष्टसँगै अधिकार गर्न गइरहेका छन् किनभने तिनीहरू ख्रिष्टमा छन्। पाउल लेख्छन् रोमी 8 अध्याय 17 पदमा, अनि सन्तान हौं भने हकवाला पनि हौं, साथै परमेश्वरका साँचा हकवालाहरू र ख्रिष्टसँग साझा हकवालाहरू। हामीले उहाँसँगै दुःख भोग्यौं भने हामीले उहाँसँगै महिमा पनि पाउँछौ। दोस्रो कोरिन्थी 3 अध्याय 21-23 पदले भन्छ, यसै कारण कसैले पनि मानिसहरूमा गर्व नगरोस्, किनकि सबै कुराहरू तिनीहरूकै हुन्, चाहे पाउल वा अपलोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा अहिलेका कुराहरू वा आउनेवाला कुराहरू, सबै तिनीहरूकै हुन् अनि तिनीहरू ख्रिष्टका हौ र ख्रिष्ट परमेश्वरका हुनुहुन्छ। ओ मित्र, हरेक कुरा मेरो हो, ख्रिष्ट मेरो हुनुहुन्छ, पावल मेरो हो, अरू त के मृत्यु पनि मेरो हुन सक्छ अनि मेरो हो, हरेक कुरा मेरो हो। यो मेरो हो किनभने उहाँले मलाई दिनुभएको छ। ख्रिष्ट मेरो हुनुहुन्छ, परमेश्वर मेरो हुनुहुन्छ अनि यो कुरा तपाईँ आफ्नै निम्ति पनि लागू गर्न सक्नुहुन्छ। हरेक कुरा तपाईँकै हो। ओ हाम्रो लागि कस्तो अनुभव छ, मलाई खुसीको कारण चिच्याउ चिच्याउ जस्तै लागिरहेको छ किनभने यो अति नै अद्भुत छ। परमेश्वरले यो पूर्व संकल्पना पूर्व नियुक्त गर्नुभएको छ, पूर्व तय गर्नुभएको छ, उहाँले प्री डेस्टिनेशन गर्नुभएको छ। यसले खालि उद्धार पाएकाहरूको मात्र संकेत गर्दछ। यो कुराको याद राखौं कि परमेश्वरले कहिले पनि कसैलाई पनि पापमा निन्दित हुनु गुम हुनको निम्ति पूर्व निश्चय पूर्व संकल्पना पूर्व नियुक्त गर्नुभएको छैन। उहाँले हामीलाई पैतृक अधिकार पैतृक सम्पत्ति पाउन पूर्व संकल्पना पूर्व निश्चय पूर्व नियुक्त गर्नुभयो। यदि उहाँले यो मेरो निम्ति पहिले पूर्व निश्चय पूर्व संकल्पना यानि पूर्व नियुक्त नगर्नु भएको भए म कहिले पनि एउटा पनि पाउने थिइन। यो उहाँको अनुग्रहबाटको पुरस्कार हो, इनाम हो, मेरो आफ्नो योग्यता सद्गुणबाट होइन मित्र। यो परमेश्वरको इच्छा हो र त्यो मात्र एउटै आधार हो जुनमा यो गरिएको छ। यो असल छ र यो सही छ अनि उत्तम छ। किन? किनभने परमेश्वरले यसको प्रयोजन गर्नुभयो। तपाईँ योभन्दा कुनै अरू उत्तम कुरा पाउन सक्नुहुन्न। ओ मित्र, त्यहाँ तीन अद्भुत कामहरू छन् जुन ख्रिष्टले हाम्रो निम्ति गर्नुभएको छ। पहिलो हो, उहाँले हामीलाई आफ्नो रगतद्वारा उद्धार गर्नुभएको छ मोल तिरेर। दोस्रो, उहाँले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभएको छ र उहाँले हामीलाई पैतृक सम्पत्ति अधिकारले आशिषित गर्नु भएको छ। ओ यो कति अद्भुत कुरा छ, म यसको हराउन सक्दिन, गुमाउन सक्दिन। उहाँले मण्डलीको निम्ति दाम तिर्नुभयो र म उहाँको हुँ किनभने उहाँले दाम तिरेर मलाई किन्नु भएको छ, मण्डलीलाई विश्वासीलाई किन्नु भएको छ। मित्र, आज चर्च कलिसिया उहाँको निम्ति अति नै महत्वपूर्ण हो। यहाँ पृथ्वीमा मानिसको सानो योजना तिनीहरू महत्वपूर्ण छैनन्। हामी सोच्दछौं कि तिनीहरू महत्वपूर्ण छन्। आज मानिसहरू संसार विश्वको लागि बहुत ब्लू प्रिन्टिङसँग रूपरेखा नक्सा लिएर यता उता कुदिरहेका छन्। तर तिनीहरू अर्को 100 वर्षसम्म यहाँ पृथ्वीमा हुने छैनन्। त्यो भीड़ बिति जानेछ, तर परमेश्वरको महान योजनाहरू पूरा गरिनेछ। परमेश्वरलाई त्यो कुराको लागि धन्यवाद होस्। मित्र, यहाँ पद 12 पूरा पत्रहरूभरि पाइने एक महिमित स्तुति प्रशंसाको उल्लेख छ। तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि पौल केही बेर रोकेर त्रिए एक परमेश्वरका हरेक व्यक्तिले गर्नुभएको कुरा भनेपछि परमेश्वरलाई स्तुति प्रशंसाको र महिमाले माथि उठाउँछन्, बढ़ी बढ़ाउ गर्छन्। भनिएको छ 12 पदमा, यसकारण कि हामीहरू जसले ख्रिष्टमा पहिले भरोसा राखेका छौं उहाँको महिमाको प्रशंसाको कारण हौ। विश्वासीहरूको इच्छा कामनाहरूको सन्तुष्ट गर्न परमेश्वर अस्तित्वमा हुनुहुन्न, बरू विश्वासीहरू परमेश्वरको महिमाको निम्ति अस्तित्वमा छन्। जब विश्वासीहरू परमेश्वरको इच्छाको केन्द्रमा हुन्छन्, उसले त्यस्तो जीवन जीरहेको हुन्छ जुन जीवन पूर्ण हर्ष, आनन्द र सन्तुष्टले भरिएको हुन्छ। त्यसले तपाईंलाई मनोचिकित्सकहरूको हातमा पर्नबाट बचाउनेछ। तर जब तपाई परमेश्वरको इच्छामा हुनुहुन्न, त्यहाँ तपाईँको निम्ति सधैँ निराश, अशान्ति, दुःख, पीड़ा, व्याकुलता, असहायता, विश्रामहीनता हुन्छ। परमेश्वरको इच्छामा जिउने कुराले जीवनमा उद्देश्य र अर्थको थप छ। हामी उहाँको महिमाको स्तुति प्रशंसाको कारण हुनेछौ। अनन्तकाल भविष्यको अन्तहीन युगहरूभरि परमेश्वरले तपाई र मलाई औल्याएर यो भन्नुहुनेछ, त्यहाँ हेर, तिनीहरू उद्धार गरिन योग्यका थिएनन्। कति पनि तिनीहरू उद्धार पाउन योग्यका थिएनन्, तर मैले तिनीहरूलाई प्रेम गरे र तिनीहरूलाई उद्धार गरे। त्यही नै एक कुरा हो जुनले जीवनलाई महिमा, आनन्द, हर्ष, उद्देश्य, अर्थ दिन्छ। आज हामी यस कारणले अस्तित्वमा छौं यो संसारमा, ताकि हामी उहाँको महिमाको स्तुति प्रशंसा गर्न सकौं। बस त्यति मात्र। अमित्र, हामीले एफिसी 1 अध्यायबाट अहिलेसम्म देखिसक्यौं चर्च ख्रिष्टको शरीर हो भन्ने विषय अन्तर्गत। पहिले हामीले देख्यौं परिचय या पावलको अभिवादन। दोस्रो देख्यौं परमेश्वर पिताले चर्चको कलिसियाको योजना गर्नुभयो। तेस्रो देख्यौं परमेश्वर पुत्रले चर्चको निम्ति दाम तिर्नुभयो। अनि अर्को दिनमा हामी यही विषय अन्तर्गत अर्को कुरा देख्नेछौ, परमेश्वर पवित्र आत्माले चर्चको कलिसियाको रक्षा गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: दाई, आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वरको अनुग्रह केवल हाम्रो पाप क्षमा गर्न मात्र चाहिँ सीमित छैन। उहाँले आफ्नो इच्छाको रहस्य पनि हामीलाई प्रकट गर्नुभएको छ, ताकि हामी उहाँको योजना बुझ्न सकौं र उहाँमा भरोसा गर्न सकौं।
2: एकदमै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरले आफ्नो प्रशस्त अनुग्रहद्वारा उहाँको इच्छाको रहस्य हामीलाई प्रकट गर्नुभएको छ। बाइबलको रहस्य मानिसले आफै पत्ता लगाउने कुरा होइन, परमेश्वरले आफ्नो समयमा प्रकट गर्नुभएको सत्य हो भन्ने कुरा आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: हजुर, साँच्चै नै दाई। र अर्को कुरा यो अध्ययनले हामीलाई सम्झाउँछ कि परमेश्वरको अन्तिम योजना सबै ख्रिष्टमा एकीकृत गर्नु हो। त्यसैले यो संसार अस्तव्यस्त देखिए तापनि परमेश्वरको योजना चाहिँ अस्तव्यस्त छैन।
2: एकदमै सही कुरा भाइ। समयको पूर्णतामा ख्रिष्टको अधीनमा सबै कुरा एकत्रित हुनेछन्, अनि हामीलाई ख्रिष्टमा उत्तराधिकार पाएको र उहाँमा आशा राखेको मानिसको जीवन परमेश्वरको महिमाका लागि हुनुपर्छ भन्ने कुरा यो अध्ययनले सम्झाएको छ।
1: हजुर, साँच्चै नै दाई। र यो सम्पूर्ण अध्ययनपछि आज हामी सबैजनाले आफैलाई सोध्नुपर्ने प्रश्नहरू चाहिँ के रहेछ भने दाई, के हामीले आफ्नो वर्तमान परिस्थिति भन्दा परमेश्वरको ठूलो योजनामा चाहिँ भरोसा गरिरहेका छौं? के हामी परमेश्वरले प्रकट गर्नुभएको सत्यलाई बुझ्न र त्यस अनुसार जिउन खोजिरहेका छौं? के हामी ख्रिष्टमा पाएको उत्तराधिकारका लागि कृतज्ञ छौं? अनि के हाम्रो जीवनले चाहिँ परमेश्वरको महिमा गरिरहेको छ त?
2: अवश्य पनि भाइ, तपाईँले एकदमै महत्वपूर्ण प्रश्न राख्नुभयो। त्यसैले आदरणीय श्रोताहरू आउनुहोस्, मानिसका बदलिदा योजनामा होइन परमेश्वरको अटल योजनामा भरोसा गरौं। उहाँको वचनबाट प्रकट भएको सत्यलाई हृदयमा राखौं। सबै कुरा अन्तत ख्रिष्टमा एकत्रित हुनेछन् भन्ने आशामा स्थिर रहौं अनि ख्रिष्टमा पाएको उत्तराधिकारलाई सम्झदै कृतज्ञ भएर जीवन बिताऊ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97।

0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौँ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707024209797।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। मानव जातिको सम्पूर्ण चिन्ता फिक्रीहरूको वास्ता गर्नुहुने सृष्टिकर्ता उद्धारक प्रेमिलो परमेश्वरको आशा दिने वचनहरूको अध्ययन गर्ने आजको यो नयाँ आशा नामक रेडियो प्रस्तुतिमा हार्दिक स्वागत गर्दछौ हाम्रा प्रिय श्रोताहरूलाई। सधैँ झैं आजको हाम्रो प्रस्तुतिलाई निरन्तरता प्रदान गरौं आराधनाको एउटा गीत सुनेर।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी हाम्रो सत्यको खोजी नामक अध्ययन श्रृंखला अन्तर्गत हामीले अर्को एउटा विषयलाई हेर्नेछौँ, जुन विषयको शुरूआत गएको भागमा हामीले गरेका थियौँ। तपाईँले सम्झना छ होला, त्यसको शीर्षक हामीले आनन्ददायी विश्रामको रहस्य भनेर हेरेका थियौँ, र यसबाट विभिन्न हामीले तथ्याङ्कहरूलाई हेरेका थियौँ कि कसरी मानिसहरूले एकअर्कालाई एउटा गुणस्तरीय समय दिन सकेका छैनन्, अनि कसरी घर परिवार बिग्रिरहेको छ, अनि मानिसहरू कसरी एउटा कृत्रिम र बनावटी सम्बन्धमा रहिरहेका छन् भन्ने कुरालाई हेरेका थियौँ। र यी सबैको पछाडिको कारण भनेको मान्छेहरूले परमेश्वरसँग सही समय बिताउन नसक्नु वा आफ्नो परिवारसँग पनि सही गुणस्तरीय समय बिताउन नसक्नु हो भन्ने विषयलाई हामी हेरेका थियौँ। आज पनि त्यही पाठलाई हामी हेर्नेछौँ र विभिन्न तथ्याङ्कहरूलाई पनि मनन गर्ने प्रयास गर्नेछौँ, र परमेश्वरले एउटा विश्रामको समय दिनुभएको छ, त्यो विश्रामको समयको महत्वलाई छोटकरीमा हेर्ने प्रयास गर्नेछौँ। आउनुहोस् प्रार्थना गरौं र परमेश्वरसँग बुद्धि र समझको निम्ति निवेदन गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईलाई। तपाईलाई थाहा छ हामी मानिसहरू थकित हुन्छौं, तपाईलाई थाहा छ हामी मानिसहरू स्वार्थी छौं, तपाईलाई थाहा छ हामी मानिसहरूलाई एक विश्रामको खाँचो छ, त्यो विश्राम जसले पछि गएर तपाईँले दिनुहुने अनन्त्य विश्रामलाई, तपाईँको विश्राममा हामीलाई तपाईँले लैजानुहुने कुरालाई पनि इंगित गर्दछ, तपाईँको उद्धारलाई त्यसले देखाउँदछ। पिता परमेश्वर, हामीलाई हाम्रो जीवनमा हाम्रो समय र सम्बन्धहरूलाई परिस्थितिहरूलाई सही तरिकाले सम्बोधन गर्न, सही तरिकाले सन्तुलित बनाएर चल्नको लागि मदत गर्नुहोस्, बुद्धि र समझ दिनुहोस्। हाम्रो प्रिय श्रोताहरूको साथमा हुनुहोस्, उहाँहरूको जीवनमा केही समस्याहरू छन् भने ती समस्याहरूको हल गरिदिनुहोस् भनेर हामी तपाईँको प्रेमको निम्ति धन्यवाद दिँदै यो छोटो विन्ती गर्छौं, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, अहिलेको परिस्थिति कस्तो छ भने एकै घरका परिवारका सदस्यहरूले समेत एक अर्कासँग राम्रो गुणस्तरीय समय बिताउन पाइरहेका छैनन्। श्रीमान श्रीमती होस् वा अभिभावक र बालबच्चाहरूको बीचमा होस्, प्रत्यक्ष संवाद वा सम्पर्कको सट्टा मोबाइल र टेलिफोनमा ज्यादा उनीहरू भर परिरहेको प्रतीत हुन्छ। मैले कहीँ कतै पढेको थिएँ, स्टिभ जब्स जसले निकै राम्रो एउटा ब्रान्डको विकास गरे, आविष्कार पनि गरे, विशेष गरेर उनलाई आइफोनसँग जोड्ने गर्छन् मान्छेहरू, उनको घरमा उनले एक नियम राखेका थिए भनिन्छ, र त्यो नियममा उनको बालबच्चाहरूले मोबाइल चलाउन पाउँदैन थिए। त्यो एउटा अनुशासन त्यहाँ कायम गरिएको थियो घरमा। हुन त एकअर्कासँग मुखामुख हुनको लागि, भेटघाटको लागि यो समय यस्तो भागदौड र व्यस्तताले भरिएको जस्तो भएको छ हाम्रो समयमा कि कुनै विशेष अवसर नै आउनुपर्ने जस्तो देखिन्छ। समाजमा विभिन्न स्थानहरूमा मानिसहरू कृत्रिम सम्बन्धमा रम्न थालेका छन्। सामाजिक सञ्जालहरूमा थुप्रै क्रिया अन्तर्क्रिया गर्नेहरू प्रत्यक्ष एकअर्कासँग भने भेट्न सकिरहेका हुँदैन। एउटा गुणस्तरीय विश्रामको समयको अभावमा संसार कता कता गुम्सिरहेको जस्तो भान हुन्छ। के तपाईँले आफ्नो जीवनमा यस्तो अवस्था आएको देख्नु भएको छ? कहिलेकाहीँ म पनि बिर्सन्छु कि परमेश्वरले एउटा गुणस्तरीय समय बिताउनु भन्नुभएको छ उहाँसँग, आफ्नो साथीभाइसँग, आफ्नो परिवारसँग। याद राख्नु, गुणस्तरीय समय भनेको केवल त्यो मान्छेले चाहिँ एउटा समयमा भेट हुने र मदपान गर्दै चियर्स गर्ने भन्नेवाला भन्न खोजेको होइन। दुःख सुखको कुरा गर्नलाई, एकअर्काको कुराहरू सुन्नलाई, एकअर्काको अवस्था कस्तो छ भेटघाटको त्यो समय, अनि प्रार्थनामा संगतिमा समय बिताउनलाई, परमेश्वरलाई धन्यवाद दिनलाई, अनि तपाईँ मेरो जीवनमा हुनुहुन्छ म तपाईँलाई धन्यवाद दिन्छु भनेर परिवारको एक सदस्यलाई बताउनको लागि, भन्नको लागि, अनि अरूको दुःख सुखमा हात बटाउनको लागि जुन समय व्यतीत गर्नुपर्ने हुन्छ, आफ्नो जिम्मेवारीहरूलाई सही तरिकाले वहन गर्ने क्रममा ती कुराहरूको पनि हामीले यहाँनिर मनन गर्नुपर्छ। यो एउटा आनन्ददायी विश्रामको रहस्य नामक यो शीर्षकमा रहेर यो विषयलाई अध्ययन गर्दै गर्दाखेरि मित्रहरू, एक आमाले एक दिन आफ्नो 14 वर्षीय छोरीले यौनजन्य रोगको ऊ शिकार भएकी कुरा जब थाहा पाइन् तब उनी एकदमै तनावमा आइन्। हुन त जो कोही आमा वा बुबालाई यस्तो खबरले अवश्य पनि तनाव दिन्छ नै, यो दुःखको कुरा हो। आफ्नो एक नजिकको मित्रसँग ती आमाले आफ्नो दुखेसो पोख्दै जुन कुरा भनेकी थिइन् त्यो पनि अलिक अनौठो नै थियो र त्यो पत्रिकाले उल्लेख गरेको थियो कि ती आमा भन्दै थिइन्, मलाई थाहा छ उसलाई अर्थात् छोरीलाई चाहिने भन्दा ज्यादा स्वतन्त्रता मैले दिएँ र कसरी अनुशासित जीवन बिताउने भनी सिकाउन र स्याहार्न मैले सकिनँ। तर के गर्ने, उसको पछि लागेर मैले मेरो आफ्नै र मेरा अन्य कुराहरू छोडेर बस्ने कुरा पनि त भएन नि। हुन त मित्रहरू यो कुरा सुन्दाखेरि निकै अनौठो पनि लाग्न सक्छ, तर यसले अहिलेको युगको कतिपय स्थानहरूमा अनि कतिपय मानिसहरूले धेरैभन्दा धेरै मानिसहरूले एक अर्कासँग अझ भन्ने हो भने एकै परिवारका सदस्यहरूले पनि एक अर्कासँग एउटा गुणस्तरीय समय बिताउन समय निकाल्न नसकिरहेको एक तितो यथार्थलाई उजागर गर्दछ। अहिले हामीले हाम्रो प्राथमिकताहरूलाई बिर्सेका छौं जस्तो मलाई लाग्छ, र मेरो प्राथमिकतामा हुनुपर्ने के कुरा थियो र मैले केलाई प्राथमिकता दिइरहेको छु भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। र संसारभरि मानिसहरू विभिन्न समस्याहरूको दलदलमा फस्दै गइरहेका छन्। समय, समस्या, स्रोतहरू र सम्बन्धहरूलाई राम्ररी सम्बोधन गर्न नसकेको कारण र ती बीच सही सन्तुलन मिलाउन नसकेको कारण र त्यो नसक्नुको पछाडि विभिन्न कारणहरू छन्, आफ्नै स्वार्थ र समयको बेफुर्सदी र ती समस्याहरूलाई समस्या भनेर सम्बोधन नगर्नु, कुनै मान्छेले मलाई रोग लागेको छ भनेर उसले महसुस गर्यो भने नै ऊ वा मलाई दुःख परेको छ वा मलाई यसले पीडा दिइरहेको छ यो चोटले वा यो समस्याले भनेर उसले पहिला मानिलियो भने नै ऊ डक्टरकोमा जान्छ। हामीले कैयौं पटक समस्याहरूले हामीलाई तनाव दिन्छ भनेर भएको समस्यालाई पनि समस्या होइन भनेर एउटा हुन्छ नि कल्पनाको संसारमा हामी रमाइरहेका हुन्छौँ। समस्याको सही पहिचान गर्यौं भने र प्रार्थनापूर्वक हामीले त्यसलाई नियाल्यौं भने समाधानको आकृति पनि परमेश्वरले त्यहाँनिर प्रस्तुत गर्नुहुन्छ। मित्रहरू, के परमेश्वरले हाम्रो जीवनमा आइपरेका अघि नै उल्लेख गरिएका यी र यस्ता समस्याहरूको समाधानको बारेमा आफ्नो लिखित वचनमा केही बताउनु भएको छ, जसले हामीलाई एक अर्कासँग र स्वयं उहाँसँग पनि एक गुणस्तरीय सम्बन्ध बिताउनको लागि मदत र आह्वान गर्दछ। एक अध्ययनले त विकसित राष्ट्रहरूमा एउटा बुबाले आफ्नो छोराछोरीहरूसँग प्रत्येक दिन कति समय औषध रूपमा बिताउँदछ भनी गरेको अध्ययनले निकै निराशाजनक र चकित पार्ने तथ्य पनि उजागर गरेको थियो। यो पत्याउन मुस्किल लाग्छ मित्रहरू, र त्यो समय थियो केवल 40 सेकेन्ड दिनमा एकै घरको परिवारका सदस्यहरूमा समेत समय अभाव वा व्यवस्थापनमा यति विकराल समस्या देखिनुको पछाडि के हामीले कतै परमेश्वरको वचनतिर ध्यान नदिएकोले पो हो कि? कसरी हामीले एकअर्कासँग गुणस्तरीय समय बिताउन सक्छौ र परमेश्वरको सत चाहना के हो? समय, सम्बन्ध र स्रोत वा आशिषहरूको व्यवस्थापनको र समस्याहरूको निराकरणको सवालमा, र के उहाँले कुनै विश्रामको समय हामीलाई दिनुभएको छ भन्ने जस्ता विषयहरूलाई, अनि के उहाँको वचनमा उहाँले समस्याको समाधान गर्ने बाटो देखाइदिनु भएको छ भन्ने प्रश्नहरूलाई लिएर अहिले हामी अध्ययनरत छौं। र अहिले हाम्रो अध्ययनको शीर्षक छ आनन्ददायी विश्रामको रहस्य। हाम्रो जीवनमा धेरै प्रश्नहरू हुन्छ, धेरै सवालहरू हुन्छ, ती सवालहरूको बीचमा हामी त्यसको सही उत्तर कहाँ खोज्दछौ भन्ने कुराले निकै ठूलो अर्थ राख्छ। हामीले सही प्रश्न हुन सक्छ तर गलत ठाउँमा त्यसको उत्तर खोज्दाखेरि जवाफ दिँदाखेरि सही प्रश्नको पनि सही उत्तर नपाइन सक्छ वा सक्छ। त्यसैले यो जान्न पनि जरुरी छ कि हाम्रो सवालहरूको जवाफ यदि हामी चाहन्छौँ भने हामीले परमेश्वर कहाँ तिनीहरूलाई पहिला लैजानुपर्छ। कैयौँ पटक हामीले एउटा योजना बनाउँछौँ अनि त्यसपछि परमेश्वरबाट त्यसको जवाफको अपेक्षा गर्दछौँ। मैले यो योजना बनाएको छु है प्रभु, तपाईँले यो गरिदिनु पर्यो भनेर उर्दी जारी गर्छौँ। तर हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, प्रभु मैले हिँड्नुपर्ने चाल कुन हो, मैले गर्नुपर्ने योजना कस्तो हुनुपर्छ, तपाईँ के चाहनुहुन्छ र मेरो इच्छा होइन तपाईँको इच्छा पुरा भएको होस्, किनभने म जान्दछु तपाईँको वचनले भन्दछ तपाईँका विचारहरू असल छन् मानिसहरूप्रति र तपाईँका योजनाहरू उत्कृष्ट छन् र त्यो मानव भलाइको निम्ति हो भनेर जब हामी प्रार्थना गर्छौँ परमेश्वरले बिस्तारै बिस्तारै आफूलाई प्रकट गर्नुहुन्छ। श्रोता मित्रहरू, यो संसारमा देखेको यी विकराल समस्याहरूको बारेमा के परमेश्वरलाई थाहा छ त? प्रभु येशू ख्रिस्टले घर परिवार र समाज अनि यो संसारमा मानिसहरूले साँचो विश्रामको अभावले लिएर आएको तनाव र समस्याहरूलाई बुझ्नुहुन्छ। त्यसैले एउटा सुखी जीवनको अङ्गको रूपमा उहाँले शारीरिक र आत्मिक विश्रामको आवश्यकतालाई औँल्याउनुहुन्छ। प्रत्येकलाई यसो भन्दै मत्तीको सुसमाचारीय पुस्तकको 11 अध्यायको 28 30 पदमा जहाँ यस्तो लेखिएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु, मसँग बुझ किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। आफूसँग सधैँ जस्तो सेवामा सक्रिय रहने र उहाँको पछि लाग्ने उहाँका चेलाहरूलाई पनि उहाँले मर्कुसको सुसमाचारीय पुस्तकको 6 अध्यायको 31 पदमा उनीहरूको कामको व्यस्तताको बीच विश्राम लिन नबिर्सिउन् भन्ने हेतु उनीहरूलाई तिमीहरू आफै पनि मसँग शान्त समय बिताउन र थकाइ दूर गर्न आओ भनेर सम्झाउनुहुन्थ्यो। प्रिय मित्रहरू, यो संसारमा भाग दौड़को व्यस्ततापूर्ण जीवनको बीचमा परमेश्वरले हप्ताको 7 दिनलाई आरामको निम्ति दिनुभएको छ, किनभने परमेश्वरलाई हाम्रो फिक्री छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। तसर्थ परमेश्वरको प्रेमलाई बुझ्ने चेष्टा गरौं, परमेश्वरको विश्रामको दिनको महत्वलाई नबिर्सौं, एक अर्काको जीवनको माध्यमबाट हाम्रो जीवनमा प्रभावित भएको आशिष र परमेश्वरको प्रेमलाई हामीले बुझ्ने प्रयास गरौं भन्दै आजको अध्ययनबाट म बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9808233326 मा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्टार्ट माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ आफ्नो सेवकायको दौडान यीशुले सामना गर्नुभएका चुनौतीहरू, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग पाँच। आज हामी येशु ख्रिस्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ। हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने, तपाईँ र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। येशू ख्रिस्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हिँड्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यूहन्नाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक, मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नुहुँदैन। हामीले येशू ख्रिस्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53:3 यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौ। सबैजना येशू ख्रिस्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4:15 यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, येशूले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो, अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एकपटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए। सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ। भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन्, तब किन उनीहरूलाई प्रेम र करुणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51 53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरु म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 जना एक अर्कामा विभाजित हुनेछन्, 3 जना विरूद्धमा 2 र 2 जना विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासु आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासुको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाईँ र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ, किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ, तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने, सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन्। तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्, तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15 अध्यायको 5 देखि 6 पदमा यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा झै बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ, यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खानी हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुकाको पुस्तक 4 अध्यायमा एउटा कथा छ जहाँ यीशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यीशुलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4 अध्यायको 17 देखि 19 पदमा यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दिइयो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिनीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4:28-29 पदमा यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चूर भए। तिनीहरू उठे र उहाँलाई शहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको शहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले यीशुलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7:5 यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैन थिए। यीशुका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो यीशुको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौ। लुकाको पुस्तक 14:25-27 पदमा यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड़ उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईँहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ, किनकि तपाईँका आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईँहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवनसाथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशु ख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशु ख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नु पर्यो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14:12-13 पद, त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर यीशुलाई खबर दिए। जब यीशुले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, यीशुले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशु ख्रीष्ट आफ्नो मण्डलीलाई हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन जब यीशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र यीशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6:12-13 पदमा यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि यीशुले रातभर प्रार्थना गर्नुभयो। पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18 अध्यायको 34 पदमा यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। एकछिनको लागि आफूलाई यीशु ख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रूसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोसिस गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशू आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो, उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22 अध्यायको 21 पदमा यसरी लेखिएको छ, तर हेर, मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22 अध्यायको 34 पदमा यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे, अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रूसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदमा यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सत्ता आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभई आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रूसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
6: आछि येनाडी गुदु वापत्ति कया आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जीको विश्वास के चमक भया बिउ। जय श्री जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के शीर्षक सित न लसक थौया बचनिया शीर्षक दु यशु थगु सेवकाई इले फेमागु चुनौती त जिगु विश्वास चमक हया बिउ भाग पाँच थौ झिस यशु ख्रिस्टिया पृथ्वी सेवाया इले वैगु थासे चुनेगु गठे चुना धका लुइके वैकल फेमागु योगको चुनौती त ओ उकिया त गठियाना पारियाना दिल धैगु दुने दुने स्वेनु यो बिन्यन मिपि थौ झिस सेके टेनेगु ख छुदासा जीवछि परमेश्वरिया न्योने धर्मी जुया न्यासी उन्या चोङगुली जक झिस थाकुगु परिस्थिति अनुभव याय मखु दैगु मखु झिस यसु ख्रिस्ट या सेवकाई या त जाँच याबले झिस खनिकी वेक थ अब परमेश्वरिया आज्ञा माने याना विश्वास पूर्वक न्यासी हुन यसा वेक या सेवाकाई नि थाकु पह लिसे जायासुन युहुन्ना झिन्यागो अध्यायु झिन्च्यागो पदके धातको दु संसारे छिम्द हेलायै छिम्द स्वया नाप्लाक जित हेलायागु ख धका सिकी थुगो अध्ययन झिस खनिकी संसार पाखे घृणा जुइगु धैगु थ यागु ख मखुकी यशु व्यवस्था याय फैगु वैकल गुलिन मनुते त मथिना याना दिल व शारीरिक मानसिक व आत्मिक रूप लङ्का दिल वैकल न्याब्ले मेपिन त दयालु व मथिना याना दिल एसा वया त घृणा याइपी व वयागु सेवा या त तिरस्कार याइपी यो कुहेदो लुका खुगुयु नि खुगु पत्के धया त गुदु मनुदेश भी धका जुपी छिपी गुली अभागी छादासा इपी तापा बाजे पिन्छन मखुपी अगमवक्ता ते त थथे हे भिपी धैगु जुख मनु ते त ले ताके त झिस गुब्लेन झिगु निष्ठा व परमेश्वरिया वचनिया सत्यताया दोदे मजु झिस झिगु जीवन यशुया ल्युल्यु हुने त समर्पित यामा ठुकिया नीति झिस छा मेपिनी गुघ्रिणा सह या मालीमा यसैया पी सङ्गुयो सङ्गु पत्के धातगुदो वया त मनु ते सहे हेलायना मय कल वो दुखे लाम मनुख व दुख बालक शु वो खना मनु ते सगु खुवा फहिकु वया त हेला या त झिस वया त छु मताएका सकसिन यसु ख्रिस्त लाकेगु व मुक्त यायगु इच्छा या त तर वैक या त गिरफ्तार याय ढुङ्गा भिड अस्वीकार या ढुङ्गा व घृणा या ढुङ्गा वैकया लिउलिउ उनिमी सुजक जुल अले अपसिन गोयग पाखे खा लिफ स्वेकल हिब्रु पेङ्गुयु झिन्यागो पत्के धाटगुदो झि दक्ले तम पूजाहारी झि बमलाई बले छुयाए मखु बरु झि त थे वेका त न फुक्क ख सैतान जाँचया त एसा वेकल पाप याना मदी यो पिनियन मेपी मनु त व इमुगु कमजोरी या त यसो तस्क करुणा महसुस या त अले झिस थुगु पद फैकी यसु या त फुक्क कछ जाँचे लागु ख गुगु सुन न मनु या त जाँचे ल्याएफु जेवा प्रतिष्ठा व शक्ति क्षेत्रे वया त लोभ ला त तर निराश या प्रलोभन न बोल वया जीवन काले वो यक्कु मनु त छेज या दाजु किचा पासुपी वै कलिसे सत्यपी ख वैक या त परमेश्वर पाखे थ थम मसिह ख धका इम्सम विश्वासमया यक्कुसिन वैक या त हिस्या कल गुलिसिन वैक या त स्यात सोल वया जख निरन्तर अविश्वासया कारण यशु तस्क या कचा व निराश महसुस यागु जुइमा वो दक्ने सती पी छेज पी व चेला तेस वया त दक्ने अपमागु इले टोताउन छक व सेना बिउगु भिर्ण लिपा छप्प जुया वयागो मृत्यु या नीति हाल सत्य ख नेने त व विश्वास या त इच्छुक म नु त ठुली म जक्क खनेदो अछे खसा सत्य या नीति दया छोपी व सेने पिन्छ थथम सु खया त आविष्कार याना व विश्वासघात याना छ्या प्रतिक्रिया बिउगु यशु फेमागु छगु जाँच दैगु वेक या त बारम्बार निराश या पिन्त क्षमा याइगु ख लुका झी निहु अध्यायु ने छगु ने सङ्गु पत्के दया त गुदु छिमस स्वेबले जि संसारे शान्ति बित वो मधका चोन जुई मखो जी छिम त दया बरु जी लाके त वै मख आवनी न्यामसिगु परिवार कचिङ पिहा वै अले सोयासिगु छपु च व निहासिगु छपु च जुया थ व राफु जुई ठुक थ अबुया विरोध्याई क्या विरोधे अबु माया विरोधे म्याया विरोधे माजुया विरोधे भौमचा वो भौमचाया विरोधे माजु जुया रापुजुई यपी निनमिपी भविष्य गु इले परमेश्वर नुगु स्वर्ग व पृथ्वीदेखि गण यीशु ख्रिस्ट जुजु जुया शासनै अले उगु राज्य शान्ति दै तर यीशु पृथ्वी नापाङ्गु सेवा याना दिगु इले अच्यागु शान्ति मधुगु ख यीशु ख्रिस्ट सेवाया इले थजागु हल्लाजुल थौजी परमेश्वरिया बचने सत्यता स्वेबले अराजकता हैगु ख थोहे ख जन खिउया त उजागर याई सत्य सेने व धर्मे तोपया तगु खिउगु शक्ति उकिया विरुद्ध वै परमेश्वरिया वचन ज भिउगु या त उजागर याई अले उगु मविङ्गु स्रोत या त तङ्के त विस्फोट जुई त प्रेरित याई धार्मिक मनोदेश परमेश्वरिया वचन ज लिसे थगु मखुको शिक्षा व व्यवहार या त उजागर याई पिन त हिंसा व क्रोध या प्रतिक्रिया बिगुले इम्स व ज त स्याके मास्ते व युहुन्ना नेगु अध्याय यु नेगु पद के धाया तगुदु संसारे चोपिन्छ छिम त हेला याय फै मखु जी संसारे चोपिन्छ यागु जुगु ज्याक मभी धका दैगुनी इम्स जित हेला याई थुगु पद जिस संसारे यीशु ख्रिस्ट या त घृणा यागु कारण खने छाधासा वो इमगु मभिङ्गु ज्याया त उजागर या त परमेश्वरिया वचन संसार क्षु या त उजागर याय त जवि युहन्ना च्यागु अध्याय सुइनेगु पद के धया त गुदु छिकपे अब्राम या सन्तान ख धका जिस्यु अन जि धैगु ख छिकपिनु मने दुहा वङ्गुनि छिकपिन्छ जित स्याए त सोगु ख यपिनमेपी ठुके मागु दुकी चर्च दुने बाइबल अध्ययन याइपी सार्वजनिक रूप सेनिपी धार्मिक कर्मकाण्ड याइपी मनु तन दु अन परमेश्वरिया वचन निया सत्यताया इमगु जीवन व नुगले थ्यामडु युहुन्ना झिन्यागु अध्याय यो न्यागु खुपत्के धातगु दु जी दाख्यामा ख अले छिपी दाख्या चोगु कचा ख सुजिके चोला सुनि अले जी वेके चुने वहे जक्क यक्कु दाख सेकी जिलिसे तापना छिमस छु न या फैमखु जिके मुहाना छो मनु या त तो ढुङ्गु कचा या त छे छे वा छोई अले व गनामुनि वया त मुङका नि तया च्याका छुई धर्मशास्त्र या विके जुई गु व दबी दया प्रचार याए गुली मनु या त परमेश्वर या न्यने पवित्र व धर्मी जुई मखु मागु छता ख धैगु यीशु ख्रिस्ट लिसे मिले जुया व अनुरूप जुईमा वैकलिसे स्वापु मधुगु छिगु सेवा परमेश्वर या मिखा ज्याले खे मधु लुका पेङ्गु अध्याय छगु बाखु गण यीशु थगु गृह नगर नासरते लिहा चाल वैकल धर्मशास्त्र बने त विश्राम बार खुनु धर्मशास्त्र सेनिगु छे दनादिल थो व नापा न यक्कु हे यागु ज्याख थुबी मनुदेश यीशु या त बालाका मस्यु इम्स वया त मचबले तधिक जुगु खगु ख लुका पेङ्गु अध्यायु चिन्नेगु निखे निछगु पत्के धात गुदु यसै या अगुम वक्तायु सफु भुने त वेक या त बिल वेकल व सफु पुइका थथे चोया त गुपाना लुका दिल मगा मचा पिन्त भिङ्गु खकने त परमप्रभु जित लेया दिगु परमप्रभु या आत्मा जिके चोना दिगुदु परमप्रभु चिन्ना तपिन्त तोताबी काँपिन्त मिखा खङ्का बित अले हुतु या तपिन्त थनाबित अले परमप्रभु दया माया याना दिगु थुब्ले हे ख धका न न्याङका जुई त जित छोया हया दिगु ख बोनी छिटेका वैकल सफु तुला अनचोम लित बिया फेतुना दिल अनचोपी मनु त फुक्कसिन वैक या त ट्वाल ट्वाल सोया छुन वैकल इम्द थते दया दिल जी बुनुगु ख छिपिन्छ ताहे ता जी गथे बोनगुख थौ अथे हे जुई दुंकल यिनियन मेपी ठुगु इले इमसा इसु ख्रिस्टिया जख लसता हने मागुख तर इमस ठाठे हे मसिह धका येसुया त अस्वीकार याइगु योगुख लुका पेङ्गु अध्यायु नि च्यागु नि गुगु पत्के धा थगुदु थन थो याना अन चोपी फुक्क तस्क तबल जुरुझारु दना इम्स वेकया त सालायन गामे पिने हल इमगु गा पहाडेला इम्स वेकया त पहाडे कुर्का छुगु धका छुए काया थाल हल इम्स थगु गृह नगरे एसुया त बालक लसुको समय अलि इमगु अविश्वासया कारण वेकल यक्कु शक्तिशाली ज्याया मुफत युहुन्ना नेगु अध्यायु पाँच पद के तातोग्दो वेकल किजा पिन्छ हे वेकया त विश्वासमया एसुया किजापिन याकुब योसेफ सिमोन वो यहुदा ख वेकया पृथ्वी सेवा याना दिबले इपि मध्य सुरान वेक मसिह ख धका विश्वासमया थो ताठे एसुया निधि पीडाया स्रोत जुइगु ख झी सकसिन झी छेजपी व या थिति पिनिगु मथिना व समर्थन यु कदरियाना लुका चिनपेङ्गु अध्यायु निन्यागु नि नेगु पत्के धातगुलु गोगो हे मनु त एसुया ल्युल्यु हुन सोन वेकल इन्त लिफ सोया थथे दयादिल सु मनु चिनाप वे मास्ति वोसा व थ मा बहु कला भात मस्त दाजु किजा तत केह अले थ त न जित सोया अप्प माया मजु अछे या ए मफुसा मनु झिम चेला जुई फैमखु थगु क्रुज कुबिया जिगु ल्युल्यु वैम मनु झिम चेला जुई मखु छिपी मध्ये यकुसिन भाग्यमानी व धन्य ख कि छिमी मा बु वा दाजु किजा तता केपी न छिमी सथे परमेश्वरिया वचन विश्वासै छिपी लिय दुपी छिपी मा बु छिपी जीवनिया पासा वो छिमी दाजु किजा त केपी मा ज्याना चोङ्गु ज्या याएको प्रतिबद्धता दृढ दृढ त छिमको पाखे थाकुको निर्णय या मारी जिथे हे यीशु कृष्ण फुक्क कथ जाँचे लागु ख वो न वयागु जीवन काले मद्दिक उगु थाकुगु विकल्प त नियनी माल एसुया त मेगु तहदङ्गु धक्का जुल अले वेकया कका बत्तीसमा भीम युहुन्ना यु छ जना धका नियन मत्ती झिन्फेङ्गु अध्यायु चिन्युगु झिन्छोङ्गु पदके धा तगुदु अले युहुन्नाया चेला त्यस वयागु सिम यङका ठुनाबिल अले इम्स वना थो ख एसुया त न्यङ्कल थोनियना यसु नाचा सुना सु मधु थासे झाल यसु वया योम कका सुगुले शोक याए त यी काल वया पी थगु सेउका या त निरन्तरता ब्यादिल झिस लोभ या त गछियाना सामना याइगु धैगु खै यसु फरक तरिका उदाहरण बिउगु ख झिस मदिना यान मनु शिवले गुली दुख जुई व सह या मफैगु जुइफु तर झिस इमगु मृत्यु या त झिगु सेउका या त पनेगु जुके बिमजु छनु एसु थगु मण्डली या त मुके त लिहा झादी बोले सिपी व एसु या त विश्वास याइपी मुना वै धका सिका झिस सान्तोना क्याफे लुका खुगु अध्यायु झिन्युगु झिन्सोङ्गु पत्के धातगुदु छनु वेक पहाडे प्रार्थना या झाल अबले चक्षी हे वेकल परमेश्वर या त प्रार्थना याना दिल कने खनु सुथ चेला त सता इपी मध्ये झिमिसिन ल्यादिल अले इम त प्रेरित तका ना छुनादिल इम त लेन यसु चछिङ्क प्रार्थना या त लिपा यसु थ प्रेरित त थ त याक्न हे जोनिगु व अनलि दुख सिगु व सिगु ख धयादिल लुका झिन्छ्यागु अध्यायु सुइपेगु पदके धातगुदु वेकल धयादिगु ख इम्स छु हे थुके मफत इमगु नुगुले छुहे ख दुहा वने मफत उके इम्स वैकयागु ख थुके त मफत यो पिनियनमेपि फलखया नीति थ त यीशु ख्रिस्टिया थासे तया दिस वैकया त दुख बिया कुरुसे यो खाए मागु ख सुन प्रेरित विश्वास मया थुके गुकुत न मया अले झिस एसुया चेला त मध्ये छमेस्या जेबा या नीति वेकया त धोका बिगु ल्योगु ख लिपा एसु थ चेला त लिसे लिपाङ्गु भे याना दिबले भे चोपी सकसित थो विश्वास घात्या घोषणा याना दिल लुका निगु अध्यायु नि छु पत्के धातो तर न्यो जित जुङका छोइ मनोजी नाप हे फेटुना चुङ्गुदु छिपे दकले सत्यम चेला मते छमेसा छित विश्वासघात याई धका छि सिउसा छित गथे त्याके यसु थोन लुइकी कि वया अबु पाखे व प्रकाश या माध्यम पत्र सोया त ममसु धका अस्वीकार्य लुका निगु यो सुई पेङ्गु पत्के धाटाउ दो वैकल धाया दिल पत्रुस जी छन् त धा थौ खा हाले न्यो छ जित स्वक्क ताक ममसु धका धाई यसो गठियाना सकसित निराश या त त्याका बिल वेकया योम दाजु कि जपिन्छ वेकया त विश्वास मयागु वेकया सेवकाई या त समर्थन मयागु वेकया छम चेला वेकया त धोका बिल मे म छमेस्या वेकया त ममस्यु ताल वा वेकया मुद्दा त धङ्गु भिड वेकया त क्रुसे यक्षमा गु माग्या त युहुन्ना न्यागो अध्याय यो सुइगु पत्के धातगुदो थम जी छु हे या मफु दानजी त दयादिथे जी न्याय जक्क यागु ख उजुगुने जी न्याय यानुगु ठिक जु छादासा जी त एथे जी न्याय यागु मफु परुजित छोया हमिस्त योथे न्याय यागु ख व थम छुयाय फै मखो धका यसु थुकल यकु मनुते पाखे वगु निराशाया लिसे ल्वा त थगु क्षमता स्वया न थ अब परमेश्वरिया शक्ति भर परे जुई मागु ख यपि निनमिपि यसु थगु इच्छा स्वया न थ अब या इच्छा कथ यायगु ल्या दिल व मनुते त स्वया परमेश्वर या त ले त्यागेको ध्यान बिल उखी मनुतेस वया त निराश याई बोले वयाको प्रहार यक्कु हे नरम जुल छ्या धासा यसु थगु जीवन या नीति परमेश्वर या इच्छा अनन्त काल नपुङ्की तकास्यु वर्तमान अवस्था पल्सा भविष्य पाखे स्वया दिल परमेश्वर या विश्वास पुङ्क आज्ञा माने याना वेकया विश्वास योपि सकसित अनन्त जीवन दै धका यसु या त विश्वास दुखु ख वेकया क्रुसे बलिदान वो सोनु लिपा सिपी माध्यम वो माना दिगुने मनु या पाप या पुङ्क भुक्तानी जुई छिगु बारे छुदु छि यसु या त छिगु नुगले स्वीकार याए धुनला मखुसा आ वेकया ना सतेगु निख छि पापी ख धका मसिका दिस वेकया के क्षमा फना दिस अले छिगु जीवने यसु ख्रिस्ट या त प्रभु देखेगु ल्या दिस अले छिन बचेजुई यो पिन्यन मेपि थौयो वचन निना दिगुने छि सकसित न परमेश्वर सुभ्याबीमा जयमसी यनमिपी छिमसा नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर त्रयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Sisi Thon from Myanmar was a devout Buddhist. However, she found true peace in Jesus. When her husband discovered this, he became angry and aggressive. Sisi Thon was insulted and suffered physical abuse. Once, her husband dragged her from church, attacking her with a knife. Sisi Thon chose to pray her husband would find salvation in Christ. Many years later, he gave his life to Jesus and his heart was changed. Sisi Thon and her husband now follow Christ together. Pray for Sisi Thon and her family as they follow Christ. May God give them strength and endurance in their faith.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for the persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण.
4: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाइमा बसिरहन्छु नि प्यारा प्यारा श्रोता मित्रहरू. प्राविधिक मित्र देश सन्ध्या र सुजनसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ. अवश्य पनि तपाईँ खुसी हुनुहोस्, रमाउनुहोस्. तपाईँको निम्ति हाम्रो प्रार्थना यही नै हुनेछ. तर आफू मात्रै खुसी हुन पाइँदैन है भन्न चाहन्छु. आफू खुसी भएको रहस्य अरूसँग पनि सेयर गर्नुहोस्, अनि आफूले जिइरहेको जीवनको खुसियाली अरूसँग सेयर गरेर तपाईँले जब अरूबाट पनि त्यही खुसी बटुल्न सक्नुहुन्छ, तपाईँले आफूले जिएको जीवन धन्य ठान्नुहुन्छ. प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरङ्गमा आइसकेको छ. रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु. अबको एक घण्टासम्म तपाईँको साथमा रहेर मिठा मिठा गीत संगीत सँगसँगै अनि भक्ति संगीतहरू पनि प्रस्तुत गर्नेछु. थालनीमा एउटा सुमधुर गीतको साथ तपाईँलाई दिन्छु.

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडा प्रसादमा प्रविधिमा सुजन सन्ध्याले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, हामी सिकाइरहेका हुन्छौ, सिकिरहेका हुन्छौ जीवनमा। हामी विभिन्न प्रकारका अभ्यासहरू गरिरहेका हुन्छौ अनि प्रतिफल पनि प्राप्त गरिरहेका हुन्छौ। तर के वास्तवमा हामीले उत्कृष्ट सिकाइ गरिरहेका छौं? के फलदायी जीवन र उत्पादनशील भविष्यतर्फ हामीले कसैलाई डोर्याइरहेका छौं? आज म विशेष यही विषयमा तपाईँसँग ज्ञान गुणमा कुराकानी गर्नेछु। वास्तवमा हामीलाई के बताइएको छ भने, पहिला आफू सिक, सिकाऊ, बुझ अनि बुझाऊ, अभ्यास गराऊ र फल फलाऊ। जब हामी यो कुरालाई मनन गर्दछौ, हामीलाई यस्तो वचन दिइएको छ, बुद्धिमान मानिसले सुन्छ र आफ्नो ज्ञान बढाउँछ र समझदार मानिसले निर्देशन प्राप्त गर्दछ। हितोपदेशमा लेखिएको छ, उत्कृष्ट शिक्षण केवल पाठ पूरा गर्नु होइन, विद्यार्थीलाई बुझ्ने, सोच्ने, चरित्र निर्माण गर्ने, व्यवहारमा उतार्ने र जीवनमा फलदायी बन्ने क्षमतातर्फ डोर्याउनु चाहिँ एउटा उत्कृष्ट शिक्षण विधि हो। प्रिय मित्र, तपाईँ पक्कै पनि केही कुरा सिकिराख्नु भएको छ, केही कुरा सिकाइराख्नु भएको छ र सिक्ने सिकाउने क्रममा विभिन्न किसिमका अप्ठ्यारा परिस्थितिहरूको सामना गरिराख्नु भएको छ। त्यसैले गर्दा यस विषयमा अलिकति गम्भीर हुनु जरूरी छ, चाहे शिक्षक होस्, चाहे विद्यार्थी होस् या त अभिभावक। गम्भीर रूपले हामीले विचार पुर्याउनु पर्ने यो क्षेत्र हो जहाँ हामी सिक्ने सिकाउने प्रक्रियामा छौं। शिक्षा भनेको केवल किताब पढ्नु मात्र होइन प्रिय मित्र, शिक्षा भनेको केवल परीक्षा पास गर्नु मात्रै पनि होइन। शिक्षा कुनै निश्चित परीक्षालाई पास गरेर प्रमाणपत्र हासिल गर्नु मात्र होइन, साँचो शिक्षा भनेको मानिसको ज्ञान, सोच, चरित्र, व्यवहार, क्षमता र जिम्मेवारीलाई सहित विकास गर्दै मानिसलाई उत्पादनशील, फलदायी बनाउने प्रक्रिया हो। पवित्र शास्त्र बाइबलले शिक्षा र ज्ञानलाई अत्यन्तै महत्वपूर्ण स्थान दिएको हामी पाउँछौ। पवित्र शास्त्रमा लेखिएको छ, बुद्धि मुख्य कुरा हो, त्यसैले बुद्धि प्राप्त गरा। यो कुराले हामीलाई एउटा प्रश्न सोध्न बाध्य बनाउँछ, वास्तवमा हामी के सिकिरहेका छौं, के प्राप्त गरिरहेका छौं? साँच्ची नै हामीले बुद्धि प्राप्त गरिरहेका छौं या बुद्धि प्रदान गरिरहेका छौं? हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई हामीले के सिकाइरहेका छौं र हामी सिकाउने शिक्षक छौं भने के सिकाइरहेका छौं? के केवल हामीले सूचना प्रसारण गरिरहेका छौं कि वास्तवमा साँचो ज्ञान हामीले दिइरहेका छौं? केवल ज्ञान मात्र दिइरहेका छौं या विवेक पनि हामीले रोपिरहेका छौं? केवल परीक्षाको तयारी गर्नलाई हामीले जोड दिइरहेका छौं कि जीवनलाई तयारी गर्नका निम्ति प्रयास गराइरहेका छौं? यी निकै महत्वपूर्ण क्वेश्चनहरू, प्रश्नहरू मैले यसकारण तपाईँको सामु राखेको छु प्रिय मित्र, कि आज हामी कुनै न कुनै ठाउँमा रहेर, चाहे अभिभावक भएर होस्, चाहे शिक्षक भएर होस् या त कुनै तालिममा प्रशिक्षक भएर होस् हामीले सिकाउने काम गरिरहेका छौं। सिकाउनु भन्दा अगाडि हामीले वास्तवमा आफूलाई नै केही प्रश्नहरू सोध्नु पर्दछ सिकाउनेहरूले विशेष गरेर। पहिलो प्रश्न त मैले किन सिकाइरहेको छु या पढाइरहेको छु, अनि दोस्रो कुरा सिक्नेले पनि गम्भीर प्रकारले आफूलाई प्रश्न सोधिराख्नु पर्दछ, म वास्तवमा के सिकिरहेको छु, कोसँग सिकिरहेको छु, मैले किन पढाइरहेको छु। यदि उत्तर केवल पाठ्यक्रम सिद्ध्याउनलाई भन्ने आउँछ भने या विद्यार्थीले परीक्षा राम्रो गरोस् भनेर भन्ने उत्तर आउँछ भने, या त विद्यालयको रेपुटेशन राम्रो होस् भनेर पढाइरहेको छु भने मेरो शिक्षा अधुरो हुन सक्छ। केवल मैले पाठ्यक्रम पूरा गर्ने, परीक्षा राम्रो गराउने र विद्यालयमा राम्रो परिणाम ल्याउने उद्देश्यले मात्रै यदि शिक्षण गरिरहेको छु एज अ शिक्षकको रूपमा भने पक्कै पनि मैले गरिरहेको शिक्षण अधुरो छ। शिक्षकको ठूलो उद्देश्य विद्यार्थीलाई जीवनका लागि तयार गर्नु हो वास्तवमा, अनि विद्यार्थीहरूले पनि त्यही प्रकारले ग्रहण गर्नुपर्दछ जुन शिक्षा उनीहरूको निम्ति दिएको हुन्छ। पवित्र शास्त्रले भन्छ बालकलाई उसको बाटोमा तालिम देऊ, ऊ वृद्ध हुँदा पनि त्यसबाट अलग हुने छैन। यस्तो तालिम जुन तालिमले उसलाई परिवर्तन गर्न सकोस्, बदल्न सकोस्, जीवन कसरी जिउनु पर्छ भनेर सिक्ने बोध गराओस्। खास गरिकन केवल सूचना दिने काम भन्दा पनि तालिम दिने काम चाहिँ शिक्षण कार्यमा विशेष हो भन्ने कुराको जोड यो वाक्यांशले हामीलाई दिन्छ। त्यसैले एउटा शिक्षक ज्ञान दिने व्यक्ति मात्र होइन, मार्गदर्शक पनि हो, एउटा प्रेरक हो जसले प्रेरणा प्रदान गर्दछ। त्यति मात्र होइन प्रिय मित्र, अनुशासित बनाएर विद्यार्थीहरूलाई अगाडि बढाउने व्यक्ति पनि हो, जसले जीवनका हरेक क्षेत्रमा कसरी चरित्रलाई निर्माण गर्ने भन्ने कुरा सिकाउँदछ। कस्ता कस्ता सम्भावनाहरू छन्, सम्भावना पहिचान गर्नलाई सिकाउने व्यक्ति हो शिक्षक। विद्यार्थीलाई आफ्नो क्षमता प्रयोग गर्न अभिप्रेरित गर्ने व्यक्ति हो। कतिपय समयमा विद्यार्थीहरूमा अनौठो क्षमता हुन्छ। हामीले कतिपय समयमा विद्यार्थीहरूमा के हुन्छ र विद्यार्थीले के जानेको हुन्छ र यस्तो किसिमको सोच बनाएका हुन्छौं। तर प्रिय मित्र, कतिपय विद्यार्थीमा यस्तो अद्भुत क्षमता हुन्छ जसले एउटा शिक्षकले दिने ज्ञान भन्दा बढी सिकिसकेको हुन्छ र बुझिसकेको पनि हुन्छ। त्यसैले हामीले जहिले तहिले विद्यार्थीहरू सामान्य हुन्, उनीहरू कमजोर हुन्छन् यस्तो मात्रै अवधारणा राख्नु हुँदैन, र विद्यार्थीहरूले पनि मैले त धेरै जानिसकेको छु, अब यो शिक्षकले भनेको कुरा मलाई किन आवश्यक पर्यो र, यदि यो प्रकारको सोच प्रशिक्षक तथा विद्यार्थी बीचमा आउँदछ भने त्यहाँ पक्कै पनि शिक्षण प्रक्रिया प्रभावकारी नहुन सक्छ। प्रिय मित्र, खास गरिकन मैले लामो समयसम्म शिक्षण पेसामा आबद्ध भएर काम गरिरहेको हुनाले मेरो अनुभवमा मैले मेरो कक्षाबाट विद्यार्थीलाई खास गरिकन खास के सिकाए, आज मैले सिकाएको कुराले मेरो विद्यार्थीले आफ्नो जीवनमा लागू गर्ने कुरा के थियो, यदि एउटा विशेष तथ्यलाई मात्र उसले सम्झन्छ भने राम्रोसँग र त्यो तथ्यलाई अवलम्बन गर्दछ भने पक्कै पनि मैले त्यो विद्यार्थीलाई केही कुरा सिकाउन सफल भएको छु भन्ने मलाई लाग्दछ। तर यदि हामीले केवल एउटा विषयलाई प्रस्तुत गर्यौं, त्यो विषयलाई पूरा गर्यौं, अनि हामीले सोच्न थाल्यौं भने आजलाई मैले मेरो जिम्मेवारी पूरा गरे, पक्कै पनि त्यो सफल शिक्षण बन्न सक्दैन। तर विद्यार्थीले सोच्न सिक्यो कि सिकेन आज, प्रश्न गर्न सिक्यो कि सिकेन आज, सही के हो गलत के हो छुट्याउन सिक्यो कि सिकेन आज, अनि ऊ जिम्मेवारी बन्नलाई सिक्यो कि सिकेन आज, अरूलाई सम्मान गर्न सिक्यो कि सिकेन आज, र आफूले सिकेको कुरा व्यवहारमा लागू गर्नु र अरूलाई बताउन सिक्यो कि सिकेन आज, यो वास्तवमै हामीले जान्नु पर्दछ, पहिचान गर्नुपर्दछ। विद्यार्थीले पनि आफूलाई प्रश्न गर्नुपर्दछ, वास्तवमै मैले केही सोच्न जाने आज, केही नयाँ कुरा के, मैले मेरो शिक्षकलाई केही प्रश्न सोध्न सके आज, मैले विषयवस्तुको ज्ञान बटुल्न सके आज। अवश्य पनि हामीले यो कुरा जान्नु पर्दछ प्रिय मित्र। फेरि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ यता एकैछिन।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण मेहनती खतिवडाको साथमा। प्रविधिमा प्राविधिक द्वय सन्ध्या सुजनले साथ दिइराख्नु भएको छ। प्रिय मित्र, सिक्ने सिकाउने प्रक्रिया एकदमै जटिल कुरा हो। गलत कुरा सिकाइन्छ अनि गलत विचारहरू लादिन्छ भने आउने सन्तति कुन प्रकारको हुन्छ? एउटा असल शिक्षकले कहिले पनि यस्तो भन्नु हुँदैन कि म त पूर्ण ज्ञानी शिक्षक हुँ, किनभने मैले सबै थोक जानिसकेको छु, डिग्री हासिल गरिसकेको छु। शिक्षक स्वयं सिक्ने व्यक्ति हुनुपर्छ, हरेक समय शिक्षकले सिकिरहेको हुनुपर्छ। अब मैले सबै कुरा सिकिसके भन्ने जब भावना जागृत हुन्छ, वास्तवमा तपाईँ पछि परिराख्नु भएको हुन्छ। यो संसार परिवर्तनशील छ नि, ज्ञान अथाह छ, सिकेर कहिले पनि सिकिसकिँदैन केही कुरा। भनाइ छ नि एउटा, मान्छेको सिकाइ प्रक्रिया उम टु टुम हुन्छ अरे। आज पवित्र शास्त्रले त टुम भन्दा पनि माथि हेवनतिर संकेत गर्दछ। त्यसैले ज्ञान परिवर्तन हुन सक्छ, प्रविधि परिवर्तन हुन सक्छ, विद्यार्थीको मनोविज्ञान परिवर्तन हुन सक्छ, शिक्षण विधिहरू परिवर्तन हुन सक्छन्। त्यसैले शिक्षकले निरन्तर सिकिरहनु पर्दछ। पवित्र शास्त्रमा ख्रिस्टले आफ्ना चेलाहरूलाई सिकाउँदाखेरि केवल भाषण मात्र दिनुभएन, सिकाउनुभयो र प्रश्न पनि गर्नुभयो, उदाहरण दिनुभयो, व्यवहारमा पनि देखाउनुभयो, गल्ती सुधार्नुभयो, जिम्मेवारी दिनुभयो र अन्तत उनीहरूलाई सेवाको लागि पठाउनु पनि भयो। एउटा फलदायी व्यक्ति बन्नका निम्ति सिकाउने कुरा, प्रश्न गर्ने कुरा अनि सिकाइएको कुरालाई प्रस्ट्याउनलाई उदाहरण दिने कुरा, व्यवहारमा पनि देखाउने कुरा, गल्ती भएमा सुधार्ने कुरा, जिम्मेवारी बोध गराउने कुरा, यी एकदमै सिकाइमा महत्वपूर्ण कुराहरू हुन्। वास्तवमा आधुनिक तरिकाले भन्ने हो भने नि, खास गरिकन टिच, डिमोन्स्ट्रेट, प्र्याक्टिस, फिडब्याक एन्ड अप्लाई, अर्थात् सिकाऊ, देखाऊ, अभ्यास गराऊ, प्रतिक्रिया देऊ र व्यवहारमा प्रयोग गर्न सिकाऊ भन्ने कुरालाई हामीले महत्व दिएका छौं कि छैनौं? यदि हामीले यी कुरालाई महत्व नदिकन केवल एउटा निश्चित पाठ्यक्रमलाई लिएर यति अवधिभित्र यो पाठ्यक्रम पूरा गर्ने र यो प्रक्रियाले परीक्षा लिने, यति अंक ल्याएमा विद्यार्थीलाई उत्तीर्ण गर्ने, यति नल्याएमा अनुत्तीर्ण गर्ने, यदि हामी यसरी अगाडि बढ़िरहेका छौं भने त्यहाँ सिकाइ प्रभावकारी पक्कै पनि भएको हुँदैन। प्रिय मित्र, आज भोलि हामी यही कुरा देखिरहेका छौं, तर केवल सिक्ने कुरामा विद्यालय मात्र सम्पूर्ण रूपले जिम्मेवार हुँदैन। पारिवारिक सिकाइ, सामाजिक सिकाइ एकदमै महत्वपूर्ण हुन्छन्। परिवार कस्तो किसिमले परिवारले शिक्षा दिइरहेको छ, प्रभावकारी सिकाइमा विशेष गरिकन प्रिय मित्र हामीले विचार गर्दा कसरी विद्यार्थीले प्रभावकारी रूपमा सिक्न सक्छन् भन्ने बारेमा अध्ययन गर्दा सबैभन्दा महत्वपूर्ण कुरा ध्यान दिनुपर्दछ। मेडिटेशनको जरूरी देखिन्छ। विद्यार्थीको ध्यान नै कक्षामा छैन भने जति नै उत्कृष्ट सामग्री तपाईँले तयार गरेर प्रशिक्षण गरे पनि
त्यसबाट तपाईँले अपेक्षा गर्नुभएको परिणाम हासिल गर्न सक्नुहुन्न। त्यसैले हामीले विद्यार्थीको ध्यान आफूतिर आकर्षित गर्नका लागि अर्थात ध्यान आकर्षण गर्नका लागि विषय वस्तुलाई प्रस्तुत गर्नु अगाडि केही रोचक प्रश्नहरू, जुन प्रश्नहरूले विद्यार्थीहरूलाई अलिकति उत्साहित बनाओस्, कोही कोही बेला वास्तविक जीवनका उदाहरणहरू हुन्छन् नि प्रिय मित्र, ती निकै प्रभावकारी हुन्छन् के सिकाउनका लागि। तपाईँको जीवनको कथा, तपाईँको जीवनले भोगेको समस्या या कुनै पनि चित्रहरू तपाईँले देखाएर या कुनै पनि यस्तो छोटो भिडियो या कुनै त्यस्तो सामग्रीहरू तपाईँले यदि प्रयोग गर्नुहुन्छ भने पक्कै पनि विद्यार्थीको ध्यान तपाईँतिर आकर्षित हुन सक्छ। यी विविध कुराहरू जब तपाईँले प्रयोग गर्नुहुन्छ, विद्यार्थीले वास्तवमा शिक्षकले के गर्न खोजिरहेको छ, के बताउन खोजिरहेको छ भन्ने कुराको चासो राख्न पुग्दछ। त्यसैले शिक्षण प्रक्रिया अलिकति प्रभावकारी बन्न सक्दछ। ध्यान सँगसँगै बुझाइको कुरा आउँछ, विद्यार्थीले सुनेको कुरा बुझ्नुपर्छ भन्ने कुरालाई हामीले जोड दिनु पर्दछ। सुन्ने कुरा र बुझ्ने कुरा फरक हुन् प्रिय मित्र। कतिपय समयमा विद्यार्थी शान्त भएर सुनिरहेका त हुन्छन् तर बुझिरहेका हुँदैनन्। त्यसैले विद्यार्थीलाई सुन्नु सँगसँगै बुझ्नमा अभिप्रेरित गर्नुपर्दछ। त्यसको लागि विद्यार्थीलाई कसरी अभ्यस्त गराउने अर्थात के कुरामा सम्मिलित गराउने, एकैछिन अगाडि बोलाएर विषयवस्तुको बारेमा भन्न लाउने हो कि या कुनै प्रतिप्रश्न क्रस क्वेशन गरेर विद्यार्थीहरूलाई जाँच्ने हो या बुझ्ने हो, उसले सुनेको कुरा बुझिरहेको छ कि छैन। अभ्यास भन्ने कुरा चाहिँ विद्यार्थीले आफै प्रयोग गर्नुपर्छ। खास गरिकन विद्यार्थीले पाएको ज्ञानलाई मैले वास्तवमै बुझेको छु कि छैन, मैले वास्तवमै जाने कि जानिन भनेर प्रयोगात्मक तरिकाले हेर्नलाई पनि विद्यार्थीले अभ्यास गर्नु जरूरी छ। त्यसको साथसाथै कहाँनिर राम्रो गर्यो त विद्यार्थीले, वास्तवमै बुझेर गरेको कुरा प्रति विद्यार्थीलाई प्रोत्साहन दिनुपर्दछ र करेक्सन गर्न कहाँ जरूरी देखिन्छ अर्थात विद्यार्थी कहाँनिर पछि पर्यो, कहाँनिर कमजोर रह्यो विद्यार्थी, उसले के कुरालाई सुधार गर्नुपर्छ, हामीले त्यो बताउन सक्नुपर्दछ, त्यो बुझाउन सक्नुपर्दछ र त्यो प्रकारको प्रतिक्रिया दिन सक्नुपर्दछ। र सबैभन्दा महत्वपूर्ण कुरा त के छ भने प्रिय मित्र, अब सिकिसकेको कुरा विद्यार्थीले जीवनमा कहाँनिर प्रयोग गर्ने त, एउटा राम्रो कथा त सुनिसक्यो विद्यार्थीले, अब त्यो कथाभित्र भएका विभिन्न पात्रहरूको चरित्र अनि ती चरित्रले गरेको व्यवहार, कुन व्यवहार चाहिँ जीवनमा लागू गर्दा आफ्नो जीवन फरक हुन्छ, अब विद्यार्थीले त्यो कुरालाई प्रयोग गर्न साँच्चै सिक्यो र जान्यो भने चाहिँ नि त्यो शिक्षा चाहिँ फलदायी शिक्षा बन्न सक्छ। प्रिय साथी, मैले तपाईँलाई यो कुरा बताइरहँदा कतिपय कुरा झन्झटिला छन्, समस्या आउँदछ, कतिपय विद्यार्थीहरूलाई हामीले समग्र रूपमा दिएको ज्ञान बुझाउन असक्षम भइरहेका हुन्छौं, कतिपय समयमा विद्यार्थीहरूको सहभागिता एकदमै प्यासिव निष्क्रिय देखिन्छ, यी विविध कुराले ठूलो समस्या ल्याउँदछ। तपाईँ र मैले ठूल्ठूला क्लासहरूमा जब प्रशिक्षण गरिरहेका हुन्छौं, 50 भन्दा माथि विद्यार्थीको संख्या भएका जब कक्षा कोठाहरूमा हामी पस्दछौ, विद्यार्थीहरू प्राय जसो नियन्त्रणबाट बाहिर हुन्छन्। त्यो समयमा हामीले कसरी
एउटा नियन्त्रित र प्रभावकारी शिक्षण तय गर्न सक्छौ ताकि विद्यार्थीहरू उक्त सिकाई प्रक्रियामा संलग्न हुन्छन् र उनीहरूले त्यसलाई प्रभावकारी रूपमा लिन्छन् या ग्रहण गर्छन्। त्यो महत्वपूर्ण हुन्छ। एउटा अत्यन्तै सुन्दर बाइबलीय दृष्टान्तलाई हामी बुझ्न कोशिश गरौं। एउटा बिउ छर्ने दृष्टान्त छ पवित्र शास्त्र बाइबलमा। ख्रिस्ट येशूले बिउ र माटोको उदाहरण प्रयोग गर्नुभएको छ। बिउ एउटै थियो तर सबै ठाउँमा एउटै परिणाम आएन। एउटा यस्तो शिक्षा यहाँबाट सिक्नु पर्दछ कि एउटै शिक्षण विधिले सबै विद्यार्थीलाई समान रूपमा प्रभाव पार्छ भन्ने छैन। भन्नाले तपाईँले रोप्नु भएको बिउ कस्तो माटोमा पर्दछ, कुन माटोमा परेको बिउ चाहिँ राम्रोसँग फल फलाउने, 7 गुणा 70 गुणा 100 गुणा फल फलाउने हुन्छ। कोही कोही विद्यार्थीले छिटो छिटो बुझ्न सक्छन्, कसैले उदाहरणबाट बुझ्न सक्छन्, कसैले त्यसलाई अभ्यास गरेर बुझ्न सक्छन्, कसैले सुनेरै मात्रै पनि बुझ्न सक्छन्, कसैले त्यही कुरालाई बारम्बार दोहोरियाएर अहिले पनि गराएको छ, एकछिन पछाडि पनि दोहोरियाएको छ, एकछिन पछाडि पनि दोहोरियाएको छ। त्यसैले उत्कृष्ट शिक्षकले विद्यार्थीको भिन्नतालाई मनन गर्दै त्यो भिन्नतालाई अलिकति विशेष रूपले ध्यान दिएर सम्मान गर्न सिक्नु पर्दछ। किनभने सबै विद्यार्थीले एकैचोटि जानुन् भन्ने यदि हामीले इच्छा राख्दछौ भने त्यो कहिले पनि सम्भव हुँदैन। मैले बुझेको कुरा चाहिँ के हो भने प्रिय मित्र, यदि हामीले सोचे अनुसार नै सबै विद्यार्थीले एकैचोटि बुझ्ने भए त सिकाउनु पर्ने त्यति जरूरत पनि हुने थिएन होला। अझ अर्को कुरा त शिक्षकले धेरै लामो समय शिक्षण गरेर अनुभव गरेको कुरा विद्यार्थीले एकैछिनमा जानुस् भनेर यदि टीचरले त्यो प्रकारको अपेक्षा राखिरहेको छ भने पनि त्यहाँ ठूलो समस्या आउँछ। त्यसैले प्रिय शिक्षक, विद्यार्थीले तपाईँको अपेक्षा अनुसार तुरन्तै सिकेन भने तपाईँले यस्तो नभन्नुहोस् यो विद्यार्थी एकदमै काम नलाग्ने कमजोर छ भन्नुको सट्टा तपाईँ र मैले एज अ शिक्षकको रूपमा के भन्न सक्नुपर्दछ भन्दा अर्को तरिकाले म तिमीलाई बुझाउनलाई कोसिस गर्छु। तिमीले यो तरिकाले बुझ्न सक्यौ न र यो तरिकाले पनि भएन भने फेरि म अर्को तरिका अवलम्बन गर्नेछु जुन तरिकाले पक्कै पनि तिमीलाई सजिलो गर्नेछ, अर्थात तिमीले बुझ्न सक्नेछौ र गुणस्तर सिकाइ तब प्रमाणित हुन्छ जब तपाईँले कुनै त्यस्तो कमजोर विद्यार्थीलाई तपाईँका तरिकाहरू परिवर्तन गरेर बुझाउनलाई प्रयास गर्नुहुन्छ। अवश्य पनि तपाईँले छर्दै गर्नु भएको बिउ पवित्र शास्त्र अनुसार ढुङ्गेनी जमिनमा पर्यो भने उम्रिन त उम्रिन्छ तर यो फस्टाउँदैन, किक्रिक्क पर्छ र गुणस्तर सिकाइ तब प्रमाणित हुन्छ जब तपाईँले कुनै त्यस्तो कमजोर विद्यार्थीलाई तपाईँका तरिकाहरू परिवर्तन गरेर बुझाउनलाई प्रयास गर्नुहुन्छ।

तपाईँको बिउ नै सुकेर जान्छ। तर जब बिउ चाहिँ मलिलो जमिनमा पर्छ नि, अवश्य त्यो मौलाउँछ, त्यो फल्छ, अनि त्यसले विशेष परिणाम दिन्छ। तसर्थ हामीले छर्दै गरेको बिउ माटो अनुसार फरक पर्ने हुनाले विद्यार्थी त्यही काँचो माटो भएको कारणले गर्दा हामीले विचार पुर्याउनु पर्ने हुन्छ। कतिपय विद्यार्थीले नबुझेको खण्डमा हामीले उसलाई बुझाउनका निम्ति कस्ता विधिहरू खोज्नु पर्दछ या सोच्नु पर्दछ, त्यो अवश्य पनि हामीले रिसर्च गर्नु जरूरी छ। हामीले खोज अनुसन्धानद्वारा मात्र त्यस्ता कमजोर ठानिएका, जसलाई हामीले कमजोर भनेर एउटा लेबल दिएका छौं, ती विद्यार्थीहरूले पनि ठूलो उपलब्धि हासिल गर्न सक्दछन्। वास्तवमा कमजोर भन्ने कुरा चाहिँ के कुराले निर्धारण गर्छ भन्दाखेरि, जब हामी तुलनात्मक रूपले हेर्दछौ, एउटा विद्यार्थीले विशेष प्रकारले छिटो छिटो गरेर कार्य प्रस्तुत गर्यो भने हामी उसलाई चाहिँ अलिक विशिष्ट ठान्दछौ, अनि उहीसँग अर्कोलाई तुलना गर्दछौ जो तुलनात्मक रूपमा अलिकति कमजोर हुन्छ, र उसलाई चाहिँ हामी यो भन्छौ कि एकदमै कमजोर छ। यो अवश्य पनि हामीले गर्नुहुन्न। एउटा शिक्षकले एक वर्षमा स्वयं विद्यार्थीलाई प्रभाव पार्न सक्छ। उसले दिएको एउटा सकारात्मक वाक्यले विद्यार्थीको आत्मविश्वासलाई बढाउन सक्छ। प्रिय मित्र, उसले दिएको एउटा अवसरले विद्यार्थीको प्रतिभा उजागर हुन सक्छ। कोही कोही विद्यार्थीहरू बोल्नमा बडो तीक्ष्ण हुन्छन्, कोही कोही लेख्नमा बडो तीक्ष्ण हुन्छन्, तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, कसको क्षमता केमा छ र कसले के कुरालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्दछ, त्यो एउटा असल शिक्षकले बुझ्नु पर्दछ। उसले गरेको हरेक कुरालाई विशेष मूल्याङ्कन गर्न सिक्नु पर्दछ एउटा शिक्षकले। जहिले तहिले शिक्षकले एउटा विद्यार्थीलाई हार मान्न होइन, परिस्थितिसँग जुझ्न, परिस्थितिलाई जित्न अर्थात परिस्थितिलाई लडेर अर्थात त्यसलाई हराएर जितेर आफूलाई अगाडि बढाउनलाई उत्साह दिनुपर्दछ। त्यसैले शिक्षकको एउटा शब्द पनि गहन हुन्छ, महत्वपूर्ण हुन्छ। वास्तवमा असल विद्यार्थीले यो कुरा बुझ्नु पर्दछ। पवित्र शास्त्रले हामीलाई बताउँदछ हाम्रो बोली अरूलाई निर्माण गर्नका लागि हुन सक्छ, हामीले बोलेको बोलीले कसैलाई निर्माण गर्न सक्दछ। त्यसैले हामी जब भाषा प्रयोग गर्छौ नि विद्यार्थीका निम्ति, त्यो भाषा चाहिँ विद्यार्थीलाई परिवर्तन गर्ने हुनुपर्दछ। कतिपय समयमा हामीले बोलेका वाक्यले पनि विद्यार्थीको सोचमा भिन्नता ल्याइरहेको हुन्छ। प्रिय मित्र, मैले आफैले अनुभव गरेको कुरा, जब मैले विद्यार्थीलाई अलिकति एग्रेसिभ भएर, अलिकति एक्सन ओरिएन्टेड भएर यदि प्रशिक्षण गर्छु भने विद्यार्थी पनि अलिकति त्यही प्रकारको स्वभावमा प्रस्तुत हुने गर्दछ। तर मैले सरल भावले जब विद्यार्थीलाई विषय वस्तुहरू प्रस्तुत गर्दछु र बुझाउनलाई कोशिश गर्दछु, विद्यार्थीले मनन गर्दछ, चिन्तन गर्दछ र बुझ्नलाई प्रयत्न पनि गर्दछ। खास गरिकन उत्कृष्ट सिकाइका लागि विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्नुपर्दछ। सुरक्षित वातावरण भनेको चाहिँ खासमा कस्तो वातावरण? केवल भौतिक सुविधा मात्रै हो र? अवश्य पनि होइन। यसमा धेरै कुराहरू समावेश हुँदछन्। विद्यार्थीले जब आफूले नबुझेको कुरा सोध्नलाई हिचकिचाउँदैन भन्नाले उसले आफूलाई सहज ठान्दछ, भनेपछि उसले त्यो किसिमको वातावरण प्राप्त गरेको छ जहाँ ऊ सिक्नलाई उत्साहित छ र ऊ प्रश्न गर्न व्याकुल छ, किनभने उसले त्यो कुरा बुझेको छैन। अवश्य पनि हामीले त्यो प्रश्न गर्ने वातावरण सृजना गर्नुपर्दछ। कतिपय विद्यार्थीहरू गल्ती हुन्छ कि भनेर डराइरहेका हुन्छन्,
म कतिपय विद्यार्थीहरूलाई रिडिङ

गर्न लाउँदछु, क्लासमा रिडिङ गर्न लाउँदै गर्दा उनीहरूले प्रोनाउन्सिएसन गल्ती गर्दछन् या कुनै वाक्यलाई पढ्दाखेरि गलत किसिमले पढ्दछन् र अरू हाँसिदिन्छन् उनीहरूको गल्तीलाई देखेर सुनेर। यहीँनेरि हुन्छ समस्या। अर्को पटक त्यो व्यक्ति अर्थात त्यो विद्यार्थी फेरि त्यसरी नै पढ्नु पर्यो भने हिचकिचाउँछ, किनभने अगाडि नै साथीहरू हाँसिसकेका छन् उसको निम्ति। त्यो मूर्खतापूर्ण हँसाईले उसलाई निरुत्साहित बनाइसकेको हुन्छ। तर एउटा कुरा विद्यार्थीले यो पनि बुझ्नु पर्दछ कि आज म उसको लागि हाँस्दैछु, भोलि मैले पढ्दा मेरो लागि अरू पनि हाँस्छन् है भन्ने जब उसले महसुस गर्दछ पक्कै पनि ऊ हाँस्नेवाला छैन। त्यसैले अपमान हुने वातावरण भन्दा पनि उत्साहित हुने वातावरण तयार गर्नुपर्दछ। भिन्न विचार व्यक्त गर्ने एउटा क्षमता सृजना गर्ने खालको वातावरण हामीले तयार गर्नुपर्दछ। शिक्षकसँग सहयोग माग्ने, तर्किने होइन सहयोग माग्ने त्यस्तो खालको विद्यार्थीलाई अनुभव हुनुपर्दछ, ताकि उसले एकदमै खुल्ला हृदयले शिक्षकको नजिक आएर यो कुरा सोध्न सकोस्। प्रिय मित्र, गल्ती चाहिँ सिकाइको अन्त्य होइन, सही मार्गदर्शन पाएमा सिकाइको शुरूआत बल्ल हुन सक्छ। शुरूआत भनेको असल मार्गदर्शनबाट शुरू हुन्छ। यदि विद्यार्थीले प्रश्न सोद्धा उसको मजाक गरियो भने, उसलाई मजाक बनाइयो भने, उसले अर्को पटक न त प्रश्न गर्छ न त सोध्ने र सिक्ने उत्साह नै राख्दछ। तर जब एउटा विद्यार्थीले प्रश्न सोध्छ अनि टिचरले एकदमै राम्रो प्रश्न हो यो, अब यसलाई हामी बुझ्नलाई कोसिस गरौं। जब टिचरले यसो भनेर प्रस्तुत गर्नुहुन्छ भने अनि अवश्य पनि विद्यार्थीमा एक प्रकारको आत्मविश्वास बढ्दछ अनि विद्यार्थीलाई मैले सोधेको प्रश्न ठिक रहेछ भन्ने पनि महसुस हुन्छ र बारम्बार ऊ प्रश्न सोध्नलाई उत्साहित हुन्छ। मैले अनुभव गरिरहेको हुन्छु कक्षा कोठामा कतिपय विद्यार्थीहरू बडो उत्सुकतापूर्वक प्रश्न सोधिरहेका हुन्छन्, बुझेर नबुझेर, र जहिले तहिले म उनीहरूलाई यही भन्ने गर्छु, आहा कति राम्रो प्रश्न। जब म यसरी प्रतिक्रिया दिन्छु विद्यार्थीलाई, विद्यार्थी एकदमै उत्साहित हुन्छ र बारम्बार एउटै विद्यार्थीले कोही समयमा त 5-6 पटक निरन्तर लगातार एकपछि अर्को प्रश्न सोधिरहेको हुन्छ। यो भनेको सिकाइ प्रक्रियामा यदि छलफल हुन्छ अनि प्रश्नोत्तर सँगसँगै खोज हुन्छ विषयवस्तुको भने पक्कै पनि त्यहाँ प्रभावकारी परिणाम हासिल हुन्छ। येशु ख्रीष्टले मानिसहरूका प्रश्नलाई व्यवस्था कहिले पनि गर्नु भएन, उहाँले प्रश्नद्वारा पनि सिकाउनु भयो। यसैले उत्कृष्ट शिक्षक केवल उत्तर दिने शिक्षक मात्र होइन प्रिय मित्र, सही प्रश्न सोध्न सिकाउने शिक्षक पनि शिक्षक असल शिक्षक हुन्छ। कतिपय समयमा विद्यार्थीले प्रश्न सोध्नै जानिरहेको हुँदैन अनि हामी चाहिँ उसले प्रश्न सोध्न नजानेको कारणले हामीले खिल्ली उडाइरहेका हुन्छौँ, हाँसिरहेका हुन्छौँ। तर यदि उसले प्रश्नलाई प्रश्नसँग राख्न जानिरहेको छैन भने एउटा असल शिक्षकले उसलाई यसरी तपाईँले प्रश्न सोध्न सक्नुपर्छ या यसरी सोधियो भने प्रश्न प्रष्ट हुन्छ र एक्सपेक्ट गरे अनुसारको उत्तर प्राप्त हुन्छ भनेर त्यो पनि बताउन सक्नु पर्दछ। प्रिय मित्र, यहाँ केवल शिक्षक मात्र होइन, विद्यार्थी शिक्षक र अभिभावकको साझेदारी हुनुपर्दछ शिक्षण प्रक्रियामा। यो विषयमा म फेरि आउनेछु, अर्को एउटा मधुर गीत राख्छु है तपाईँको निम्ति एकैछिन।

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खटेरको साथमा। म तपाईँसँग कुराकानी गरिरहेको छु प्रभावकारी शिक्षण सिकाइमा हाम्रो भूमिका, शिक्षकको भूमिका या विद्यार्थीको भूमिका, अभिभावकको भूमिका, अर्थात विद्यालयले गर्ने नेतृत्व पनि पर्न सक्छ यसमा। जब विद्यार्थी, शिक्षक, अभिभावक र स्कूलको नेतृत्वको एउटा बेजोड संगम हुन्छ नि, कोअर्डिनेसन भनौँ, खास गरिकन यी चार पक्षमा राम्रो सहकार्य भयो भने पक्कै पनि शिक्षण प्रक्रिया र सिकाइ प्रक्रिया सर्वोत्तम हुन्छ। अभिभावकले प्राय आफ्नो छोराछोरीलाई सोध्ने, कति नम्बर आयो, कति ल्यायो, फलानुले त यति ल्याएछ, तिमीले किन यति ल्यायौ न, यो खालको प्रश्न गर्नुभन्दा आज तिमीले के सिक्यौ, तिमीले सिकेको कुरा मध्ये कुन चाहिँ तिमीलाई रमाइलो लाग्यो, कुन कुरा सिक्न कठिन भयो, अब मैले तिमीलाई के गर्न सक्छु। जब अभिभावकले यस्तो भन्नुभयो भने पक्कै पनि त्यो बच्चालाई मनोबल बढ्छ। विद्यार्थीलाई खास गरिकन परीक्षा मात्र होइन सिकाइ केन्द्रित गर्नलाई मद्दत पुर्याउँदछ, किनभने सिक्नु पर्छ है, सिक्नु पर्ने रहेछ है भन्ने कुरातर्फ यसले डोर्याउँदछ। हाम्रो लक्ष्य केवल ज्ञान र परीक्षा हुनुहुँदैन, मैले तपाईँलाई अघि पनि बताइसकेको छु, ज्ञान सँगसँगै बुझाइ, सिप, चरित्र, अभ्यास, सेवा र फल फलाउने यो असल एउटा साङ्लो छ नि, जुन त्यो साङ्लो हामीले निर्माण गर्नुपर्दछ। परमेश्वरको वचन सुन्ने मात्र होइन त्यस अनुसार गर्ने कुरामा जोड़ दिएको छ पवित्र शास्त्रले। सिकाउँदा सिकाई प्रक्रियामा केवल सुनेर मात्रै धोका दिने होइन, त्यसलाई जीवनमा प्रयोग गर्ने एप्लिकेशन लेभललाई पनि बढ़ाउनलाई सक्नु पर्दछ। शिक्षण सिद्धान्त यसैमा आधारित छ। विशेष गरिकन विद्यार्थीले कुनै विषय पढ्यो, अब त्यो ज्ञानबाट समस्या समाधान गर्न जान्दछ कि जान्दैन, विद्यार्थीले कुनै गणित विषय पढ्यो, दैनिक जीवनमा गणितको नियमलाई लिएर कुनै समस्या समाधान गर्न सक्छ कि सक्दैन, विद्यार्थीले भाषा विज्ञान पढ्यो, भाषा विज्ञान पढिसकेपछि उसले प्रश्नसँग बोल्न जान्दछ कि जान्दैन, स्पष्ट रूपमा संचार गर्न जान्दछ कि जान्दैन, नैतिक शिक्षा पढ्यो, व्यवहारमा इमान्दारिता देखाउन सिक्यो कि सिकेन, बाइबल पढ्यो, जीवनमा त्यसको मूल्य लागू गर्यो गरेन, यो कुरा हामी हरेक विषय पढाउनेले र विषय पढ्नेले मूल्याङ्कन गर्नुपर्दछ। त्यसैले हामी जहिले तहिले प्रिय श्रोता केवल पाठ पढाउने मात्र होइन विद्यार्थीलाई बुझ्न मद्दत गर्ने शिक्षक बन्नुपर्दछ भने विद्यार्थीले जहिले तहिले मैले के सिक्दैछु र मैले यसलाई मेरो जीवनमा कसरी लागू गर्न सक्छु यो कुरालाई मनन गर्नुपर्दछ, संकल्पसहित सिकाइ प्रक्रियामा उत्रिनु पर्दछ। विद्यार्थीको कमजोरी मात्र होइन उसको सम्भावनालाई देखाइदिनु पर्दछ एउटा शिक्षकले, अनि शिक्षकले निरन्तर एउटै ज्ञानलाई मात्रै जोड़जोड़ले करार हुँदैन, परिवर्तित ज्ञानलाई अघाल्दै नयाँ तौर तरिकाहरू अपनाएर सिकाउनु पर्दछ। शिक्षकले एउटा डरको वातावरण होइन एउटा सम्मान र जिम्मेवारीको वातावरण निर्माण गर्नुपर्दछ भने विद्यार्थीले अर्कोतर्फ म एकदमै सुरक्षित छु है भन्ने उद्देश्य साथ सिक्नु पर्दछ। म आफै पनि सिक्ने शिक्षक हुँ, त्यसैले मेरो सिकाइमा पूर्णता छैन, अझै सिक्न बाँकी छ, त्यसैले तिमीहरूलाई दिइरहेको ज्ञान मेरो एउटा सामान्य अनुभवको ज्ञान मात्र हो है, र तिमीहरूले पनि यसरी नै ज्ञानमा ज्ञान थप्दै एउटा विशिष्ट ज्ञानलाई हासिल गर्न सक्छौ भन्ने खालको इन्भाइरोमेन्ट तयार गर्नुपर्दछ, र एउटा लक्ष्यसहितको शिक्षा हामीले प्रदान गर्नुपर्दछ। केवल परीक्षामा पास गर्ने मात्र होइन, ज्ञान चरित्र सिप सेवा र फलदायी जीवन कसरी जिउने भन्ने कुरातर्फ डोर्याउन पनि जान्नु पर्दछ र विद्यार्थीले पनि यो केवल म परीक्षा दिनका लागि यो कोर्स पूरा गर्नका लागि यो होमवर्क बुझाउनका लागि भनेर अध्ययन गर्नु हुँदैन। विद्यार्थीले पनि आज मैले यसबाट के सिकेँ, आज मैले यसबाट के बुझेँ, योबाट मेरो जीवनमा के उपलब्धि हुन्छ, मैले कुन अवस्थामा यसलाई लागू गर्न सक्छु, कुन ठाउँमा, यो कुरालाई बुझ्नु पर्दछ। त्यसैले उत्कृष्ट प्राविधिक मित्र दया सन्ध्या सुजनलाई विशेष धन्यवाद भन्न चाहन्छु र यदि तपाईलाई आजको कार्यक्रम सुनेर कुनै पनि जिज्ञासा खुल्दुली मनमा उब्जिरहेको भए तपाईँले हामीलाई निसंकोच टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुनेछ, पत्राचार पनि गर्न सक्नुहुनेछ। हाम्रो टेलिफोन सम्पर्क नम्बर रहेको छ 01477 0754 स्टुडियोको नम्बर। व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 9840804043। यदि पत्राचारद्वारा कुराकानी गर्न चाहनुहुन्छ भने gnfmprogram@gmail.com तपाईँको निम्ति। र अब भने फेरि पनि एकपटक तपाईँलाई विशेष धन्यवाद भन्छु। गड ब्लेस यू। अब भन्छु छुटौं।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जयमसी।